0: भएको छ। यससँगै अब नयाँ कम्पनी दर्ता गर्ने लगानीकर्ताले कम्पनी दर्ता भएकै समयमा स्थायी लेखा नम्बर प्यान समेत प्राप्त गर्ने भएका छन्। यसअघि कम्पनी दर्ता गर्दा प्यान नम्बर रिजर्भ मात्र हुन्थ्यो, त्यसलाई सक्रिय बनाउन व्यवसायीले पुनः आन्तरिक राजस्व कार्यालय धाउनु पर्ने बाध्यता थियो। अब भने विद्युतीय प्रणाली मार्फत आपसी रूपमा डेटा आबद्ध गरिएसँगै कम्पनी दर्ता हुनासाथ स्थायी लेखा नम्बर प्यान पनि जारी हुने आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि प्यान नम्बर रिजर्भ भए पनि दर्ता प्रक्रियाका लागि छुट्टै फारम र समय लाग्ने गर्थ्यो। अब कम्पनी रजिस्ट्रारको कार्यालयमा उपलब्ध विवरणका आधारमा त्यहीबाट सिधै प्यान नम्बर पाइने जनाइएको छ। यसले गर्दा व्यवसायीले प्यानका लागि फेरि राजस्व कार्यालयमा गएर लाइन बस्नुपर्ने वा प्रक्रियामा दोहोर्याउनु पर्ने झन्झट अन्त्य भएको छ।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
2: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिकाभित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
1: मिति आज 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्त।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ
3: नेपाली खबर।
0: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नेमा नेपाल पहिलो भएको यौनिक अल्पसंख्यकहरूले बताएका छन्। आइतबार विश्व यौनिक अल्पसंख्यक विरुद्धको घृणा छनी अभिव्यक्ति विरुद्धको दिवसका अवसरमा नेपाल ब्लू डायमण्ड सोसाइटीले नेपाल यौनिक अल्पसंख्यकहरूका लागि मन्त्रालय राख्ने मुलुकमा पहिलो रहेको जानकारी दिएको हो। सोही क्रममा नेपाल ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष उमिसा पाण्डेले नेपाल सरकारको सराहना गर्दै यौनिक अल्पसंख्यकहरूको लामो संघर्षपछि यौनिक तथा अल्पसंख्यक मन्त्रालय थपिनु ठूलो उपलब्धि भएको बताउनुभयो।
4: पेट्रोलियम पदार्थमा भएको अप्रत्याशित मूल्य वृद्धिले निर्माणाधीन अवस्थामा विकास निर्माणका कतिपय ठूला आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। डिजेल, पेट्रोल, अलकत्रा लगायतका इन्धनमा महँगिएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दरभन्दा अहिले सबै प्रकारका निर्माण सामग्रीको मूल्य दुब्बर वृद्धि भएको र त्यसबाट आर्थिक संकटमा परेकाले बीचैमा काम छोडेर भाग्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीहरूले बताएका छन्।
0: आगामी आर्थिक वर्ष 84-84 लागि काभ्रे पलाञ्चोकमा सञ्चालन गरिने योजनाको प्रस्ताव आएसँगै ती योजनालाई आयोजना बैंकमा समावेश गर्ने काम शुरू भएको छ। बागमती प्रदेश सरकारले वार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धी निर्देशिका 2083 जारी गरेर आगामी आर्थिक वर्षको योजना तर्जुमाको शुरूआत गरेको छ। जिल्लाका 13 स्थानीय तहबाट प्रस्ताव भएर आएका योजनाका विषयमा छलफल भएको छ। जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विषयगत कार्यालयले आगामी आर्थिक वर्षका लागि प्रस्ताव भएर आएका योजनाको निर्वाचन क्षेत्र स्तरीय छलफल गरेको हो।
4: नेपाल सरकारले आफ्ना नागरिकलाई युक्रेन जान पूर्ण रूपमा रोक लगाएको छ। यो सँगै युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्किन पनि सरकारले आग्रह गरेको छ।
0: चालू आर्थिक वर्ष समाप्त

0: हुन दुई महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति 40% भन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकम समेत खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगत तर्फहरू 23,47,14,65,000 र चालू तर्फहरू 15,43,50,35,000 गरी कुल रू 38,81,00,00 बजेट विनियोजन गरेको थियो।
1: सरकारले एक वर्षमै 85,22,00,00,000 राजस्व छुट दिएको छ। आर्थिक ऐन 2081 को दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाइएको दस्तुर शुल्क महसुल वा करको दर घटाउन बढाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छुट दिन सक्ने व्यवस्था गरिएको छ। यसैगरी भन्सार महसुल ऐन 2081 को अनुसूची 4, 5 र 6 पैठारी महसुल पूर्ण वा आंशिक रूपमा छुट हुने व्यवस्था छ। उक्त व्यवस्था अनुसार आर्थिक वर्ष 2081-82 भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार राजस्वतर्फ 85,23,16,00,000 छुट भएको महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
0: अब शेयर बजार। गत साताको कारोबारलाई हेर्दा नेप्सी परिसूचक अघिल्लो साताभन्दा 13.71 अङ्क घटेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,745.65 बिन्दुमा रहेको नेप्सी गत साताको अन्तिम कारोबार दिन भने 2,731.94 बिन्दुमा बन्द भएको हो। गत साता घटेको बजारबाट लगानीकर्ताले 23,38,00,00,000 रुपियाँ भन्दा बढी गुमाएका छन्। कुल बजार पुँजीकरण अघिल्लो साताभन्दा गत साता 0.50% घटेको हो। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46,82,00,00,000 रुपियाँ भन्दा बढी रहेको कुल बजार पुँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 46,59,00,00,000 रुपियाँ भन्दा बढी कायम भएको हो।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
0: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
3: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
5: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
4: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
6: सम्पर्क 98-119-32-811 र 98-53-73-687
7: अब विदेशका खबर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्विर पोस्ट गरेका छन् क्याप्सनमा उनले लेखेका छन् यो आधी आउनुभन्दा अघिको शान्ति थियो एनिमेटेड तस्विरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन् अनि आसपासको वातावरण आधीबेरी जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झण्डा फहराइरहेका छन् ट्रम्पको यो पोस्ट न्युयोर्क टाइम्सले अमेरिका र इजरायल फेरि इरानमा हमला गर्ने तयारीमा रहेको रिपोर्ट प्रकाशन गरेको केही दिनपछि आएको हो न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले अर्को हप्ता इरान विरूद्ध अर्को सैन्य हमला गर्ने तयारी गरिरहेको छ
8: अब खेल र खेलाडीका खबर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले एसएससी महिला टी ट्वेन्टी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनौट हुने आशा व्यक्त गरेकी छिन् मलेसियामा आगामी जुन 1-13 तारिकसम्म महिला टी ट्वेन्टी प्रिमियर कप आयोजना हुँदैछ
7: त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उन्यास केन्द्रीय कार्य समितिको आयोजना तथा अनिसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा तेस्रो साता हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ त्यहाँ आयोजित पत्रकार सम्मेलनमा अनिसासको बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो
8: अब विचार विश्लेषणको पालो प्रधानमन्त्री सामु निरीह रासोपा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ बालिनले थालेका कतिपय सुशासन र शासकीय सुधारका प्रयत्नहरू सकारात्मक छन् तर ती सुधार र परिवर्तन लोकतान्त्रिक प्रणाली भित्रैबाट हुनुपर्दछ हामीले विधि र प्रणालीको संस्थागत विकास र स्थायित्व चाहेको कि लोकप्रियतावाद जनताबाट निर्वाचित प्रधानमन्त्री जवाफदेही हुनुपर्छ भन्नुलाई परम्परावादी र नयाँ राजनीतिक ट्रेन्ड नबुझेको भाष्य निर्माण गर्न खोज्नुले अन्तत निरङ्कुशतालाई नै मलजल गर्छ
7: त्यस्तै संसदीय संस्कारको संकल्प शीर्षकमा गोर्खापत्रमा भुवन न्यौपाने लेख्नुहुन्छ संसदीय संस्कार केवल नियम वा संरचनाको विषय होइन यो राजनीतिक संस्कारको प्रश्न हो सांसदहरूमा लोकतान्त्रिक मूल्यप्रति आन्तरिक प्रतिबद्धता नभएसम्म संरचनागत सुधारले मात्र अपेक्षित परिणाम दिन सक्दैन संसदीय संस्कारको संकल्प केवल भाषणको विषय होइन व्यवहारमा उतार्नुपर्ने प्रतिबद्धता हो
8: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
9: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
11: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. ल हिँड जाउ त्यतैतिर.
12: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली. सम्पर्क 97 45 23 91 63.
13: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना.
12: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिकाभित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, सञ्चारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ.
13: मिति आज जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि, र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर. दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5569 53, 98 550 77 061 र 98 550 77 053. 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0556 4940 4 93 580 र 98 550 26 440.
14: It's 6 o'clock. अहिले 6 बजेको छ.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 4 गते सोमबार सन् 2026 मे 18 तारिक अधिक जेठ शुक्ल पक्षको द्वितीय तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको महोत्तरीको रेडियो रूपान्तरण 106.3 मेगाहर्ज र रुकुम पश्चिमको रेडियो समावेशी आवाज 102 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अध्यादेश बारे राष्ट्रिय सभामा दलहरू विभाजित एमाले 8 अध्यादेश फेल गराउने रणनीतिमा काङ्ग्रेस र नेकपा 4 अध्यादेशको विपक्षमा
0: विस्थापित सुकुम्बासीको पहिचान कार्य टुङ्ग्याउन अझै कम्तीमा 1 महिना लाग्ने 2000 भन्दा धेरै घर परिवारका 11000 सुकुम्बासी सरकारको सम्पर्कमा
1: गौरव तथा रणनीतिक सडकलाई स्रोत सहमति स्वास्थ्य संस्थामा व्यथिति म्याद गुद्रिएका औषधि मौजदात महँगा उपकरण प्रयोग विहीन
0: शान्तिवार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव
1: र विश्वकप क्रिकेट लिग 2 नेपालले आज स्कटल्यान्डसँग खेल्दै आइपिएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित पन्जाबलाई हराउँदै आरसिबी प्लेअफमा
4: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
5: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206
4: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
6: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फार्मदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
7: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
8: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550-50934
9: यही 2083 वैशाख 2 गतेदेखि
0: ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। काङ्ग्रेस र नेकपाले 4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झन्डै 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको रासोपाको राष्ट्रिय सभामा उपस्थिति छैन। सुरुमा एमाले र काङ्ग्रेस बीच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि काङ्ग्रेसभित्र सेवा प्रवाहसँग जोडिएका अध्यादेश रोक्दा नागरिकमा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। त्यसपछि दलहरूले आफ्नै ढङ्गले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिएका छन्। संविधानको धारा 114 अध्यादेश सम्बन्धी व्यवस्था छ। यसको उपधारा 1 संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अरू अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ भन्ने उल्लेख छ। उपधारा दुई कमा अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ भनिएको छ। अध्यादेश संसदमा पेश भएको 60 दिनभित्र स्वीकृत नभएमा स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा पनि राष्ट्रिय सभामा दलहरू विभाजित भएका छन्। बिहिबार दुवै सदनबाट सरकारी कार्यक्रम पारित भइसकेको छ। प्रतिनिधि सभामा राष्ट्रपाको झण्डी दुई तिहाई उपस्थिति छ। एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बहिष्कार र काङ्ग्रेसले विरोध गर्दा पनि प्रतिनिधि सभाबाट सहजै नीति कार्यक्रम पारित भयो। राष्ट्रिय सभामा भने सत्तारूढ राष्ट्रपाको शून्य उपस्थिति छ। तर काङ्ग्रेस, नेकपा र जसपाले समर्थन गरेर बहुमतले पारित गरेका छन्। अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित नयाँ पत्रिकामा खबर छ।
1: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर हिजो मदन आश्रित स्मृति दिवस मनाएको छ। खण्डहर भएको बल्खुमा रहेको मदन नगरमा भएको मदन आश्रितको 33 स्मृति दिवसमा भण्डारीलाई प्रमुख अतिथि बनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 2072 वैशाख 12 गते भूकम्पबाट एमाले केन्द्रीय कार्यालय भत्किएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीसँग दूरी घटाउने उद्देश्यका साथ विद्यालय प्रमुख अतिथि बनाउने रणनीति अख्तियार गरेको विश्लेषण गरिएको छ। तर कतिपयले पार्टीमा समीकरण फेरिएका रूपमा हेरेका छन्। ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको हो। पछिल्लो समय पार्टीमा पुस्तान्तरण र रूपान्तरणको आवाज बुलन्द हुन थालेपछि पनि अध्यक्ष ओली झस्किनु भएको छ। ओली निकट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल नै पार्टी नेतृत्वको विकल्पको खोजीमा उभिएपछि ओलीले भण्डारीसँग छलफल गर्नुभएको थियो। त्यसै कारण ओलीले भण्डारीसँग निकटता बढाएको हुन सक्ने अनुमान गरिएको छ। एमालेपछि अब काङ्ग्रेसको खबर। काङ्ग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्ति शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डिलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै काङ्ग्रेस विभाजनको डिलमा त पुगेको होइन भन्ने आशंका उब्जिएको छ। किनभने यसअघि पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निधिले पनि पार्टी फुटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताउनु भएको थियो। आजको अन्नपूर्ण पोस्टले यो खबर लेखेको छ।
0: पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ। करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउबा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याउने भन्दै आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई नेपाल झिकाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम हप्ता पहिलो पटक इन्टरपोललाई पत्राचार गरेको थियो। तर देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम हप्ता अर्को पत्राचार गरेको छ। अनुसन्धान सम्बद्ध विभाग र प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले नोटिस जारीका लागि विगतमा कुन कसुरमा मुद्दा चल्यो र अहिले सम्पत्ति शुद्धिकरणमा कुन कानून अनुसार अनुसन्धान भइरहेको हो भन्ने विषयमा प्रश्न उठाएको छ। त्यसपछि फेरि देउबा दम्पति विरुद्ध भइरहेका अनुसन्धानको प्रगति, उनीहरूका नाममा देखिएको शंकास्पद सम्पत्ति विवरण, गएको 24 भदौमा घरमा भेटिएको जलेका नोटको फोरेन्सिक रिपोर्ट लगायतका विवरण उल्लेख गरेर विभागकै अनुरोधमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक इन्टरपोललाई अनुरोध गरेको छ। दोस्रो अनुरोधको जवाफ आइ नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन्। देउबा दम्पति विरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले प्रश्न उठाएका खबर कान्तिपुरले लेखेको छ।
1: काठमाडौँ उपत्यकाका नदीकिनारबाट हटाइएका सुकुम्बासीको पहिचान कार्य टुङ्ग्याउन अझै कम्तीमा 1 महिना लाग्ने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति दर्ता भएका सुकुम्बासीको सम्पूर्ण अध्ययन स्क्रिनिङ गरिरहेकाले यो प्रक्रिया सक्न समय लाग्ने देखिएको हो। विकास समितिका अनुसार अहिलेसम्म 2616 घर परिवारका 11001 सुकुम्बासी सरकारको सम्पर्कमा छन्। समितिका कार्यकारी अध्यक्ष डाक्टर आनन्द सिंह भाटले चरणबद्ध रूपमा स्क्रिनिङको काम भइरहेको र सकेसम्म बर्खायाम सुरु हुनु अघि नै यो काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो। अहिले स्क्रिनिङ गर्ने कार्य भइरहेको छ, यो काम चरण चरणमा गर्नुपर्छ, त्यसो हुँदा यसले समय लिन्छ, सकेसम्म बर्खा अघि नै यो काम सक्ने लक्ष्य लिएका छौँ उहाँले भन्नुभयो। समितिले अहिलेलाई सुकुम्बासीको नयाँ दर्ता प्रक्रिया पनि स्थगित गरेको खबर आजको नयाँ पत्रिकामा छ।
0: काया कैरनमा एसई पछिको उच्च शिक्षा बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
12: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
13: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
5: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिकाभित्रका राजनैतिक दल, क्रियाशील सङ्घ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, सञ्चारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
13: मिति आज जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि, र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
2: स्वदेश FM 93.2 मेगाहर्ज।
0: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, एमाले कार्यक्रममा विद्या भण्डारी प्रमुख अतिथि, सम्बन्ध सुधारतर्फ ओली, काङ्ग्रेसमा एकताको पहलसँगै विभाजनको त्रास, देउबा दम्पति विरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानुनविदहरूको प्रश्न, विस्थापित सुकुमवासीको पहिचान कार्य टुङ्ग्याउन अझै कम्तीमा 1 महिना लाग्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाहरूलाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण शुरू भएर पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29,07,19,00,000 रुपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति पाएसँगै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनुभयो। चालू वर्षमा सबैतिर नयाँ ठेक्का गर्छौं, उहाँले भन्नुभयो। चितवन खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए हुँदै र विस्तृत परियोजना रिपोर्ट डीपीआर फाइनल भएपछि मात्र ठेक्का लाग्छ। समग्र आयोजनाको काम 2087 सकाउने लक्ष्य रहेको उहाँको भनाइ छ। यो रकमबाट चालू आर्थिक वर्षमा 69 पुल, 10 कलबट र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्ने छ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
0: माल लेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड रुपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोडौं रुपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव दिएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका हुन्। प्रयोगमा आउन सक्ने उपकरण पनि थन्क्याएर राखिएका छन्। सरकारी अस्पतालमा भएको यस्तो व्यथितिबाट राज्यलाई ठूलो आर्थिक भार परेको छ। महालेखा परीक्षकको कार्यालयले 63 संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लगत तयार गरी प्रयोगमा ल्याउन भनिएको खबर नागरिक दैनिकले लेखेको छ।
14: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: यसपालि माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा 1 महिनामै सार्वजनिक भयो। गएको वर्षभन्दा 4% नतिजामा सुधार भएको छ। यसपालि 1,46,507 विद्यार्थी अर्थात् 34.02% विद्यार्थी नन ग्रेडेड भएका छन्। ग्रेडेड अर्थात् उत्तीर्ण भएका विद्यार्थीहरूलाई कहाँ के विषय लिएर पढ्ने भन्ने चिन्ता छ भने नन ग्रेडेड विद्यार्थीलाई पनि यतिखेर ग्रेड वृद्धि परीक्षाको तयारीमा छन्। ग्रेडेड र नन ग्रेडेड विद्यार्थीले अब के कसरी अध्ययन गर्ने त? थप जानकारी सहित साथी सम्झना महर्जन।
15: एसईको नतिजा 1 महिनामै आएसँगै विद्यार्थीहरू उत्साहित छन्। कतिपयलाई भने अब के पढ्ने भन्ने अन्यल पनि छ। ग्रेडेड अर्थात् पास भएकाहरू 11 कक्षामा कुन विषय कहाँ पढ्ने भन्ने चिन्तामा छन्। पास भएका विद्यार्थीहरूले के गर्ने त? शिक्षाविद डाक्टर विष्णु कार्की।
16: एक्ज्याक्टली विषय छनौट पनि हो। तपाईँले कति ल्याएपछि तपाईँ साइन्समा जान पाउनुहुन्छ अथवा म्याथ मेजर लिएर पढ्न सक्नुहुन्छ, यी यावत कुराहरू त्यो जिपिएले डिटर्मिन गर्ने हो। जब यो भर्नाको अवधि सिद्धिँदै जान्छ, कतिपय विद्यालयहरूले विद्यार्थी पाउँदैनन् हेर्नुहोस्, अनि नपाएपछि तपाईँले त्यो जिपिए र त्यो ग्रेडलाई पनि कुरेर उनीहरूले विद्यार्थीलाई भर्ना गर्छन्। हेर्नुहोस् है, त्यसमा साइन्सको मात्रै कुरा छोडिदिनुहोस्, अरू विभिन्न डिसिप्लिनमा पनि गएर भर्ना गर्छन्, त्यहाँ तपाईँले पैसा तिर्ने मात्रै हो।
15: विद्यार्थी र अभिभावकलाई एसईई भनेपछि फलामे गेट नै हो भन्ने मनोवैज्ञानिक प्रभाव अझै हट्न सकेको छैन। एसईई पनि विद्यालयको एउटा कक्षाको परीक्षा मात्र हो भनेर बुझ्न र बुझाउन सक्नुपर्छ। विद्यालयमा सफल हुन नसकेकाहरू प्राविधिक विषयमा लागेर पनि सफल हुन सक्छन् भन्नुहुन्छ शिक्षाविद डाक्टर कार्की।
16: युनिभर्सिटीमा पढ्दै राम्रो, नपढ्दाखेरि चाहिँ बर्बादै हुन्छ भन्ने होइन। म थुप्रै हजारौँ मान्छेहरू यहीँ नेपालभित्रका ठुल्ठुला कलाकारहरू, सफल बिजनेसम्यानहरूको नाम लिन सक्छु जसले धेरै उच्च शिक्षा हासिल गर्नुभएको छैन, तर उहाँ यो देशको चाहिँ आइडल मान्छेहरू हुनुहुन्छ। उहाँहरू
15: सरकारले परीक्षामा नन ग्रेडेड भएका सबैका लागि असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। त्यो परीक्षामा पास हुन सकेमा यसै वर्ष कक्षा 11मा पढ्न पाइन्छ। त्यसैले नन ग्रेडेड भएकाहरूलाई मनोवैज्ञानिक रूपमा तनाव नलिकन मौका परीक्षामा सहभागी हुन शिक्षाविद डाक्टर विष्णु कार्कीको सुझाव छ।
16: पास फेल भने हुँदै गर्छ, यो प्रक्रिया हो। जिन्दगीमा हामीले धेरै लडाइँ लड्नुपर्छ, यो भनेको त एउटा एपिसोड हो। धेरै ठुल्ठुलो च्यालेन्जहरू हामीले फेस गर्नुपर्छ जीवनमा, त्यसको लागि तयारी पनि हो। हतोत्साहित हुन जरुरी छैन, यो एन्ड अफ लाइफ होइन, यो होइन एन्ड अफ करियर पनि होइन यो। त्यस हुनाले यसलाई त्यही हिसाबले सहज ढङ्गले लिनु पर्यो। जिन्दगीमा धेरै गर्न बाँकी छ, गर्नुपर्छ। नम्बर 2, अब हाम्रा थुप्रा ढोकाहरू खुल्छन्। हामीहरूले टेक्निकल भोकेसनल एजुकेसनको पाटोमा पनि जान सक्छौँ, जसबाट विभिन्न सिप पुरा किसिमका सिपहरू त्यहाँ सिक्न सकिन्छ। ती अपर्च्युनिटीहरू छन् त्यहाँ पढ्नको लागि, स्कलरसिप पनि पाइन्छ होइन, फ्री पनि हो त्यो, थप स्कलरसिप पनि पाइन्छ, त्यो विषयहरू पनि छनौट गर्न सकिन्छ। पहिला आफ्नो मनलाई पहिला चाहिँ सोध्नु पर्यो, मलाई के चिज गर्न मन लागेको छ, म के रहर हो, म के राम्रो गर्न सक्छु, मैले जे राम्रो गर्न सक्छु मैले त्यसमा राम्रो गर्ने हो। कुनै पनि चिज नराम्रो होइन, तर बटम लाइन के हो भने सोखको लागि गर्ने कुरा एउटा हो, तर करियरको लागि गर्ने कुरा अर्को। कुनै चिज मलाई होइन म यसमा केही गर्छु भनेपछि त्यो फुल कमिटमेन्ट पनि हुनु पर्यो र त्यसमा आफू दिल ज्यान दिएर लाग्नु पनि पर्यो।
0: इजरायल सरकारले त्यहाँको दीर्घकालीन सिआर केन्द्रमा काम गर्ने गरी नेपालबाट थप 2,300 सहायक श्रमिक केयर गिभर लैजाने भएको छ। वैदेशी रोजगार विभागका अनुसार G2G प्रक्रिया मार्फत इजरायलले नेपालबाट तेस्रो चरणमा नेपाली पठाउने केयर गिभरका लागि नयाँ श्रमिक माग गर्ने सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ। इजरायलको जेरुसलममा रहेको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण पिवाले गएको माघ महिनामै नयाँ कोटा पठाएको थियो। नेपालमा प्रतिनिधि सभाको चुनाव र पश्चिम एसियामा उत्पन्न तनावका कारण नयाँ श्रमिक छनौट प्रक्रिया होल्डमा राखिएको थियो। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार पीवाले माग पत्र पठाएको 40 दिनभित्र नयाँ श्रमिक छनौटका लागि सार्वजनिक सूचना जारी गरिसक्नुपर्ने हुन्छ। विभागका महानिर्देशक मीरा आचार्यले पीवाबाट नयाँ माग पत्र प्राप्त भइसकेको र श्रम सम्झौता अनुसार यही हप्तामा सूचना जारी गरिने जानकारी दिनुभएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: सार्वजनिक सुनवाईमा निमन्त्रण सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
18: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
13: मिति आज जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्त
19: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
20: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
19: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर, अनि यता आएको मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
21: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।
18: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
22: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदल गरेको छ। डाक्टर जगदीश जोशी विरुद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पुनः इजलासले बदल गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असङ्गति देखाई बढुवामा संघीय कानून लागू हुने नजिर स्थापित गरेको थियो। पुनः इजलासले यो नजिर बदल गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूहको अधिकृत 7 तहका नरेश कुमार यादवको रिट यसअघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदल गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख छ। गोर्खा पत्रमा खबर छ।
0: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्तिवार्ता ठप्प भनेपछि कडा चेतावनी दिनुभएको छ। उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो। ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको सङ्केतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ। यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानी सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ। इरानको अर्ध सरकारी समाचार संस्था मेयरले यस्तो अवस्थाले वार्तालाई गतिरोधतर्फ धकेल्ने जनाएको छ। इरानले युद्धपूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ। साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ। अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ।
1: अब केही खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट मैदानमा आज बिहान 9:30 सुरु हुनेछ। यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। अमेरिका विरुद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आरिफ शेखले अर्धशतक बनाएका थिए। नेपाल र स्कटल्यान्ड बीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ। दुवै टोलीले एक अर्कासँग 5-5 खेल जितेका छन्। यस्तै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा प्लेअफ सम्भावना कायम राखेको छ। हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई 5 विकेटले पराजित गरेको हो। राजस्थानले दिएको 194 रनको लक्ष्य दिल्लीले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। दिल्लीका लागि केएल राहुलले सर्वाधिक 56 रन बनाए भने अभिषेक पोरेलले 51 रन बनाएका छन्। यो जितसँगै दिल्लीको 13 खेलमा 12 अङ्क भएको छ। यसअघि हिजै भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरू आरसिबी आइपिएलको प्लेअफमा पुगेको छ। धर्मशालामा भएको खेलमा पन्जाब किङ्सलाई 23 रनले हराउँदै आरसिबी प्लेअफ स्थान सुरक्षित गर्न सफल भएको हो। आइपिएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल चेन्नईमा बेलुकी 7:45 हुनेछ।
0: कैरनमा अब केही खबर संक्षेपमा। वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ। केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो। अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड र हिमाली भूभागका 2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: बैङ्क तथा वित्तीय संस्थालाई हप्तामा 2 पटकसम्म स्थायी निक्षेपको सुविधा दिँदै आएको नेपाल राष्ट्र बैङ्कले अब दैनिक यस्तो सुविधा दिन तयार गरेको छ। केन्द्रीय बैङ्कले शुक्रबार मौद्रिक नीतिको 3rd त्रैमासिक समीक्षा सार्वजनिक गर्दै स्थायी निक्षेप सुविधामा पुनरावलोकन गर्ने बताएको हो।
0: प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरुद्ध संसदीय सुनवाई समितिमा 7 वटा उजुरी परेका खबर नागरिक दैनिकले लेखेको छ।
1: लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपुरकोट सडक 6 वर्ष बितिसक्दा पनि काम सुस्त गतिमा छ। लुम्बिनीमा 4 वटा गौरवको आयोजना अगाडि बढाइएको छ, तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम नभएको खबर नयाँ पत्रिकामा छ।
0: सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गर्दै खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ।
1: सरकारले 1 वर्षमै 85 अर्ब 23 करोड राजस्व छुट दिएको छ। आर्थिक ऐन 2081 दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाएको दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन, बढाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छुट दिन सक्ने व्यवस्था रहेको खबर नागरिकमा छ।
0: वसन्त ऋतुको सुरुवाती सिजनसँगै सगरमाथा आधार शिविर बेस क्याम्पमा एकाएक चहल पहल बढेको छ। यस्तै विश्वको 8 नेपालको 7 अग्लो मनासुली हिमाल आरोहण गर्न सुरु भएको 70 वर्ष पूरा भएको छ। सन् 1956 मे 9 8163 मिटर अग्लो मनासुली हिमाल प्रथम पटक जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ज्यालसेन नोर्बु शेर्पाले सफल आरोहण गरेका थिए।
1: भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गर्दै विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले हिजो बुटवलमा प्रदर्शन गरेका छन्।
0: काया कैरनमा अब पालो उखानको।
1: काट्ता छे मसिनु, कुराता छे खस्रो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: अध्यादेश बारे राष्ट्रिय सभामा दलहरू विभाजित। एमाले 8 अध्यादेश फेल गराउने रणनीतिमा काङ्ग्रेस र नेकपा 4 अध्यादेशको विपक्षमा।
0: विस्थापित सुकुमवासीको पहिचान कार्य टुङ्ग्याउन कम्तीमा अझै 1 महिना लाग्ने। 2000 भन्दा धेरै घर परिवारका 11,000 सुकुमवासी सरकारको सम्पर्कमा।
1: गौरव तथा रणनीतिक सडकलाई स्रोत सहमति। स्वास्थ्य संस्थामा व्यथिति, म्याद गुज्रिएका औषधि मौजदात, महँगा उपकरण प्रयोग विहीन।
0: शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी। समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव।
1: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै। आइपिएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पन्जाबलाई हराउँदै आरसिबी प्लेअफमा।
0: र अन्त्यमा आजको कार्टुन आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। जानै पर्ने बेला प्रधानमन्त्री संसदमा नजाने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सभामुख जस्तै देखिने मान्छेलाई पूजा गर्न लागेका पण्डितको भेषमा देखाइएको छ। वरपर सांसदहरू छन्। महायज्ञ सभामुख शास्त्र भन्ने लेखिएको पुस्तक पढ्दै गरेका सभामुख जस्तै देखिने मान्छे पूजा गर्दै भन्दैछन्, ल अब कुशको प्रधानमन्त्रीलाई दुनुमा राखेर कार्य अगाडि बढाम। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
3: स्वदेश एफएम 93.2 मेगाहर्ज। नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ र नेपाली बहस डिजिटल प्लेटफर्ममा पनि विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। हाम्रो पात्रो .com र www.nepalinetwork.com मार्फत पनि सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा सुन्दै हुनुहुन्छ भने 99.1 मेगाहर्जबाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। र यतिखेर नेपाली कङ्ग्रेसको विवाद एकताको पहल एकातिर छ र भने विभाजनको पनि त्रास कायम रहेको छ र नेपाली कङ्ग्रेसलाई कसरी एक ढेक्का बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल र बहसहरू भइरहेका छन्, पहलहरू भइरहेका छन्। तर नेपाली कङ्ग्रेसको जुन पहल कदमी छ, जुन ढङ्गले चाहिँ नेपाली कङ्ग्रेसलाई एक ढेक्का बनाउने प्रयत्न रणनीति तय गरिएको छ, त्यसबाट पनि अझैसम्म जुन तवरमा यसको सहमतिको बिन्दुमा पुग्नु पर्ने हो त्यहाँ चाहिँ पुग्न सकिएको छैन। सदस्यता नवीकरणहरूदेखि लिएर सम्मानजनक उपस्थितिका विषयहरूलाई लिएर यसमा विवाद बल्झेको विषय बाहिर आइरहेको छ र केही दिन अगाडि मात्रै देउबा पक्षकै पूर्णबहादुर खड्काजीले अहिलेको अवस्थामा कङ्ग्रेस विभाजनको ड्रिलमा पुगेको छ, सबै तयार रहनु भन्ने खालका अभिव्यक्ति दिनुले र अझै पनि सभापति गगन कुमार थापाले त्यो किसिमको पहल कदमी लिन नसक्नु लगायतका आरोपहरूले गर्दाखेरि नेपाली कङ्ग्रेस अब के हुन्छ भन्ने एउटा अन्यलता छ। तर कङ्ग्रेसलाई मिलाउने प्रयत्न भइरहेको पनि नेताहरूले आफ्ना दावीहरू गरिरहेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि भएको विषय पनि आएको छ। देउबा दम्पति विरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूको यतिखेर प्रश्न छ, किनभने कुनै पनि व्यक्तिलाई आरोप लाउनुभन्दा पहिला उक्त व्यक्तिको प्रमाणहरू, उक्त व्यक्तिसँग सम्बन्धित सबै तथ्यहरू नदिइकन अन्तर्राष्ट्रिय रूपमा जुन नेपालको छवि धमिल्याउने काम यतिखेर भइरहेको छ, यो विषयमा चाहिँ सबैले ध्यान दिन जरुरी छ। किनभने इन्टरपोल मार्फत जब पत्र गइसके पछाडि त्यसमा प्रक्रिया नपुगेको र प्रमाण तथ्यहरू अपूर्ण रहेको भन्दै फिर्ता पठाउने कुरा भनेको निकै लज्जास्पद कुरा हुन्छ। त्यसैले गर्दाखेरि कसैलाई दाग्ने दाम्ने भन्दा पनि त्यसका तथ्य र प्रमाणहरू ल्याएर प्रतिशोधबाट मात्र होइन, तथ्य र प्रमाणका आधारमा इन्टरपोलसम्म गुहार्न सक्ने सामर्थ्य र क्षमता राख्नुपर्दछ। त्यसका लागि चाहिँ यो सरकार अर्थात् त्यसका लागि सम्बन्धित निकायहरू एकदमै तन्दुरुस्त हुन जरुरी पनि छ। र अहिलेको अवस्थामा कस्ता अभिव्यक्ति असंसदीय हुन्छन्, सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिलेखबाट हटाउन सक्छन्, कतिपय अवस्थामा अडियो भिडियो सामग्री यस्ता अंश म्युट र ब्लर पनि गरिने एउटा प्रचलन छ, राजनीतिक रूपमा कुनै पनि संस्थामाथि प्रश्न उठेको छ भने संसदीय छानबिन हुनुपर्छ, रेकर्डबाट हटाउने होइन भनेर पनि संसदीय मामिलाका जानकार हरिबहादुर थापाले बताइरहेको कुरालाई पनि बाहिर ल्याइएको छ। र आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ अहिलेको दुईटा नजिकको सरकारले जनता र नागरिकको पक्षमा सम्पूर्ण देशको पक्षमा काम गर्न सक्छ कि सक्दैन भन्ने विषयलाई पनि हामी जोड दिन चाहन्छौँ, किनभने अहिलेको सरकारलाई असफल हुने छुट छैन। अहिलेको सरकारले जनताले डेलिभरी दिने, बजारलाई सर्वसुलभ बनाउने, बजारको महँगी जुन ढङ्गले चाहिँ बढिरहेको छ त्यो महँगीलाई चाहिँ नियन्त्रण गर्ने र सबै नागरिकहरूले बासभाग अधिकारको प्रत्याभूति गराउने काममा सरकार तदारुकताका साथ अगाडि बढ्नु पर्दछ। यो सरकारलाई छुट छैन। फेरि भारत र 23 र 24 जेन्जी विद्रोह भएको थियो त्यस्तै लगत जनताले राखिरहेका छन्। अहिलेको सरकार अधिनायकवादी चरित्रतर्फ गयो भने, अधिनायकवादी बाटोतर्फ गयो भने, जनताले राम्रोसँग डेलिभरी नपाउने परिस्थिति बन्यो भने भोलिको अवस्था फेरि त्यस्तै नआउन सक्ला भन्न सकिँदैन। त्यसैले गर्दाखेरि आजको दिनमा सरकारले सुझबुझपूर्ण ढङ्गले अगाडि बढ्नु पर्दछ र त्यो कुरामा चाहिँ सबैको खबरदारी पनि यतिखेर आवश्यक छ। संसदीय प्रक्रियामा जुन प्रधानमन्त्रीको रवैया त्यति राम्रो सन्तोषजनक रहन सकेन भनेर यसको पनि आलोचना भएको छ। यद्यपि प्रदेश सभा नियमावली नियम 38 को पनि एक र 3 लाई व्याख्या गरेर वा नआउँदा पनि हुन्छ भन्ने ढंगले पनि त्यहाँ प्रस्तुत गरिएको विषय थियो। तर लोकतान्त्रिक प्रक्रियामा सकेसम्म आफू कम लोकतान्त्रिक प्रक्रियामा सरेक हुने सामेल हुने र सिङ्गो सिस्टममा हेर्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ। त्यसका लागि प्रधानमन्त्रीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी वा उसका सभापति वा अन्य नेता कार्यकर्ताहरूले सुझबुझपूर्ण ढंगले अगाडि बढ्नका निम्ति आग्रह गर्नुपर्ने स्थिति आउँछ र त्यसमा चाहिँ सबैजना लाग्नुपर्छ। र आज जलवायु संकटलाई लिएर स्वास्थ्य आपतकालको घोषणा गर्न डब्ल्युएचओसँग पनि माग गरिएको छ, किनभने स्वतन्त्र पान युरोपेली जलवायु तथा स्वास्थ्य आयोगले जलवायु संकटलाई स्वास्थ्य आपतकाल घोषणा नगरिए लाखौं मानिसको अकालमा मृत्यु हुने समेत चेतावनी दिएको छ। यतिखेर चाहिँ जलवायु परिवर्तन निकै व्यापक रूपमा बढिरहेको छ, ग्लोबलाइजेसनका कारणले गर्दाखेरि जुन प्रदूषण छ, वायु प्रदूषण छ, त्यसको मात्रा पनि बढिरहेको एउटा परिस्थिति। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि न्यौपाने हुनुहुन्छ। एकेमणिजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी फेरि एकपटक चितवनको नारायणी किनारमा हजार 7, 8, 9 जाँदैछ। हिजोबाट वडा अधिवेशन सुरु भएका छन्। अब नेतृत्वले वैधानिक रूपमा अहिलेसम्म तदर्थकै हिसाबले नेतृत्व अगाडि बढिरहेको थियो, अब वैधानिक रूपमा आगामी भावी पार्टी सभापतिकै निरन्तरताका हिसाबले रवि लामिछानेजीलाई लाहाछाप लगाउने प्रक्रिया मात्र हो वा चाहिँ यसमा के हुन्छ?
4: रवि लामिछाने यु पार्टी सभापति हुनुहुन्छ, संस्थापक हुनुहुन्छ, जन्मदाता हुनुहुन्छ र आज नेपाल र नेपालीको भाग्य र भविष्यलाई दोहोर्याउने एउटा अभिभावकको रूपमा रहनु भएको छ। त्यसैले व्यवहार त उहाँ पुनः सभापतिमा निरन्तरता पाउने परिस्थिति छँदैछ, तथापि पार्टीको नीति चयनको प्रक्रिया भनेको लोकतान्त्रिक विधि बमोजिमकै हो।
3: तर अहिलेको अवस्थामा उहाँको विकल्प पार्टी नेतृत्वमा कसैले पनि हिम्मत गर्नेवाला छैन होइन?
4: त्यसलाई हिम्मत भन्ने शब्द भन्दा पनि अहिलेको परिस्थितिमा पार्टी नेतृत्व रवि लामिछाने बाहेकले कल्पना गर्नु भनेको नेपाल र नेपालीमाथि धोका दिन खोज्नु हो। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यस्तो व्यक्तित्व छैन जसले नेपाल र नेपालीको भाग्य भविष्यमाथि धोका दिन्छु भन्ने र अगाडि बढेको परिस्थितिको मानिस छ जस्तो मलाई लाग्दैछ।
3: आगामी असार 7, 8, 9 नारायण किनारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाएर लैजान्छ वा एक ढिक्का बनाएर लैजान्छ, राष्ट्रिय स्वतन्त्र पार्टी झन तन्दुरुस्त भएर आउँछ के लाग्छ?
4: राष्ट्रिय स्वतन्त्र पार्टीले वैधता प्राप्त गर्दछ र राष्ट्रिय स्वतन्त्र पार्टीले अब नारायणी किनारबाट एउटा शङ्ख घोष गर्छ जसले नेपालीहरूको जीवनलाई परिवर्तन गर्ने नयाँ नेतृत्व र पुराना नेतृत्वकै रूपमा रहेका भए पनि नयाँ तरिकाले अनुमोदित भएर अगाडि बढ्ने र हामीले एउटा कुरा के भुल्नु हुँदैन भने पार्टी सभापति मात्रै नेतृत्व होइन, अन्य केन्द्रीय सदस्यदेखि पदाधिकारीहरू सबै पार्टीका नेतृत्वमै रहेका व्यक्तिहरू हुन्छन्। त्यसैले नयाँ तरिकाबाट अगाडि बढ्ने परिस्थिति बन्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन चल्दै गर्दाखेरि अब प्रतिनिधिहरू कुन प्रक्रियाबाट कसरी छनौट हुन्छन्? महाधिवेशनमा आउने प्रतिनिधिहरूको तपाईँहरूको चाहिँ त्यो सतह वा चाहिँ उहाँहरूको चाहिँ छनौट प्रक्रिया कस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको?
4: होइन, छनौट प्रक्रिया त विधानले नै प्रतिनिधिहरू नि एउटा व्यवस्था छ निर्वाचित भएर आउने, अर्को व्यवस्था त पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, सांसदहरू, केन्द्रीय विभागका चाहिँ सदस्यहरू, प्रदेशका चाहिँ पदाधिकारी तथा प्रदेश विभागका चाहिँ प्रमुखहरू र जिल्लाका चाहिँ पदाधिकारीहरू स्वत महाधिवेशन प्रतिनिधिको रूपमा रहने परिस्थिति हुन्छ।
3: तपाईँहरूको 3,000 प्रतिनिधि आउँदै हुनुहुन्छ, दुई चरणमा निर्वाचन हुन्छ होइन, पहिले सभापति र 900 केन्द्रीय सदस्य, त्यसपछि 10 पदाधिकारी भन्ने आएको छ।
4: पहिले चाहिँ हाम्रो हाम्रामा चाहिँ के छ भन्दाखेरि सभापति चाहिँ पहिलो चरणमा केन्द्रीय सदस्य सरह चाहिँ निर्वाचित हुने, त्यस पछाडि अरू पदाधिकारीहरू चाहिँ दोस्रो चरणमा निर्वाचित हुने चाहिँ व्यवस्था छ। त्यसो भएकाले दुई चरणमा निर्वाचन हुन्छ, पहिलो चरणमा 900 केन्द्रीय सदस्य प्लस सभापति, दोस्रो चरणमा चाहिँ अन्य उपसभापति महामन्त्री सहमहामन्त्री लगायतका पदहरूमा निर्वाचन हुन्छ।
3: यज्ञबली नेउपानेजी, अस्ति केही समय अगाडि तपाईँ र मेरो यसै नेपाली बस मार्फत हामीले लाखौं जनतालाई केही कुराहरू सुनाएका थियौँ, गरेका पनि थियौँ। प्रधानमन्त्री संसदमा नभेटिनु भएका प्रधानमन्त्रीज्यू चीजको ब्रान्डिङमा भेटिनु भएछ भनेर अहिले टिप्पणी फेरि सुरु भएछ। दुई दिन अगाडि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दलका नेता ज्ञानेन्द्र साईजीले मलाई यही कुरा भन्नुभएको थियो, प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकै पार्टी सभापतिले पनि संसदमा ल्याउन सक्नु भएन, त्यो उहाँको हिम्मत रहेन, उहाँ नै निरीह हुनुहुन्छ उहाँको अगाडि भन्ने जस्तो अभिव्यक्ति उहाँले दिनुभएको थियो। के छ टिप्पणी यहाँको?
4: कसै व्यक्तिले अथवा कुनै सांसदले मैले फलानु व्यक्ति फलाना ठाउँमा देख्नै पर्छ भन्ने कुरा होइन। हेर्नुहोस्, अब प्रतिनिधि सभा नियमावलीले नि त्यसलाई कम्पलसरी गरेका थिएन। एक दोस्रो कुरो, जहाँ तपाईँले चाहिँ चिजको विज्ञापन भन्नुभयो, त्यो चिज नेपाली उत्पादन त हो नि। नेपाली उत्पादनलाई प्रवर्धन गर्नका लागि या नेपाली उत्पादनलाई प्रयोग गरेको फोटो आउनु भने राष्ट्र राष्ट्रियता र देशका लागि त राम्रै कुरा हो नि। राम्रा कुराको व्याख्या विश्लेषण राम्रै गर्ने कि त्यसलाई पनि हल्का फुल्का टिप्पणी गरेर त्यो अनर्थ र त्यो अनर्थ कुरा लगाएर चाहिँ नागरिकलाई दिग्भ्रमित गर्ने भन्दा त आखिरी राम्रा कुरालाई राम्रो भन्न पनि सिक्नुपर्छ। त्यसो भएकाले हिजोका दिनहरूमा बोल्ने र उखान तुक्का चलाउने मात्रै प्रधानमन्त्री भए भनेर नेपाली नागरिक त्यही बोल्ने होइन, काम गर्ने चाहिँ प्रधानमन्त्री चाहियो भनेर नागरिकले चुनेर ल्याएको हो। त्यसो भएकाले नागरिकलाई कुनै चिन्ता छैन, नागरिकलाई विकास उन्नति समृद्धि चाहिएको छ, भाषण घोषण चाहिएको छैन। चाहिए के छ भन्दाखेरि, कसैले बोल्यो भने किन बोल्यो, बोलेन भने किन बोलेन, आयो भने किन आयो, आएन भने किन आएन भनेर जे गर्दाखेरि पनि दोषै लगाउनु पर्छ भन्ने पुरातनवादी प्रतिपक्षीहरूको विचारसँग म सहमत छैन। म सहमत नागरिक स्तरसँग छु। नागरिक स्तरले आज बोल्ने दिन होइन गर्ने दिन हो भन्नुभएको छ र अहिलेको सरकार गर्नतर्फ अग्रसर भइराखेको छ। कम्तीमा कुनै कुराको परिणाम हेर्नका लागि पनि एक डेढ वर्ष दुई वर्ष रुङ्नुपर्छ भन्ने मलाई लाग्छ।
3: अब अहिलेको अवस्थामा चाहिँ जुन न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सार्वभौम छन्, पटक पटक आवाज उठ्ने गर्दछ कार्यपालिकाको छायाका रूपमा कतै व्यवस्थापिका बनाउन खोजियो कि भन्ने एकातर्फ हुन्छ भने, कार्यपालिकाको छायाकै रूपमा न्यायपालिकालाई पनि बनाउन खोजियो भनेर चाहिँ अर्का टिप्पणीहरू हुने गर्दछन्। तर हिजो अस्तिका केही सर्वोच्च अदालतका फैसला, यद्यपि न्यायालयले गरेका फैसलामाथिका हाम्रा टिप्पणीहरू होइनन्, तर केही फैसलाहरूका कारणले गर्दाखेरि न्यायपालिका र कार्यपालिका बीचको शक्ति सङ्घर्ष र सन्तुलनको वार, कोल्ड वार सुरु भएको हो कि भन्ने आभास भइरहेको छ। यहाँ त कानुनको जानकार हुनुहुन्छ, के भन्नुहुन्छ?
4: अदालत स्वतन्त्र हुनुपर्छ, मर्यादित हुनुपर्छ। न्यायपालिकाले न्याय सम्पादन गर्ने हो, न्यायपालिकाले राजनीति गर्ने होइन। न्यायपालिकाको नेतृत्व या न्यायाधीशहरूको नेतृत्वको सन्दर्भमा चाहिँ नियुक्ति गर्ने कुरा संविधानले निर्दिष्ट गरेको प्रक्रिया हो। संविधानले निर्दिष्ट गरेको प्रक्रियालाई स्वीकार गर्नु सबै माननीय न्यायाधीशज्यूहरूको दायित्व हो र माननीय न्यायाधीशज्यूहरूले गर्ने फैसला फेरि यस्तो पनि हुँदैन कि जसलाई चाहिँ टिप्पणी नै गर्न सकिँदैन भन्ने होइन। बौद्धिक टिप्पणी योग्य हुन्छन् न्यायाधीशहरूका फैसलाहरू, बौद्धिक बहसका विषयहरू हुन्छन् र न्यायाधीशहरूले गरेका विषयमा हो। फैसलाको रेसियोमा गएर अदालतमा प्रश्न उठाउन पाइँदैन, तर न्यायपालिका शुद्धिकरण, सुदृढीकरण, न्यायपालिकाका चाहिँ कार्यहरूलाई प्रगतिशील बनाउने कुरा, परिवर्तित राज्य व्यवस्था अनुसार नै न्यायालय पनि अगाडि बढ्नुपर्छ भन्ने कुरा, न्यायका मान्य सिद्धान्तहरूलाई माननीय न्यायाधीशज्यूहरूले आत्मसात गर्नुपर्छ भन्ने कुरा चाहिँ फेरि यो दोस्रो कुरा होइन। यो बोल्न पाइन्छ, बोल्न पाउनुपर्छ। न्यायालयको स्वतन्त्रता भनेको त्यसका सीमाहरू हुन्छन्। स्वतन्त्रताको सीमा भनेको कार्यपालिका र व्यवस्थापिकालाई हस्तक्षेपकारी सीमा हुँदैन न्यायपालिकाको। न्यायपालिकासँग अविशिष्ट अधिकार भनेको जति सुकै पनि जान सकिन्छ भन्ने होइन, त्यसको एउटा रेखा हुन्छ, त्यो ग्रे लाइन हुन्छ। त्योभन्दा बाहिर न न्यायपालिका आउन पाउँछ, न त्यो लाइनभन्दा भित्र कार्यपालिका जान सक्छ न त्यो लाइन भन्दा चाहिँ माथि व्यवस्थापिका जान सक्छ. त्यो ग्रे लाइन जसले पनि चाहिँ क्रस गर्छ भने त्यो विषय नेपाली नागरिकका हैसियतले आवाज उठाउने विषय बन्छ. त्यसैले न्यायालय स्वतन्त्र हुनुपर्छ, निर्भीक हुनुपर्छ, तर न्यायालयले राजनीतिक सोचका आधारमा अगाडि बढ्नु चाहिँ हुँदैन.
3: तर सुकुम्बासी बस्तीका डोजरहरू अहिले बन्द भएका छन्. सर्वोच्चले गरेको एउटा फैसलालाई चाहिँ अलिकति भ्रामक ढङ्गले पनि प्रचार गरिएछ. यो सीमा नाकामा 100 रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सार कर लाग्ने भन्ने विषयमा चाहिँ जुन ढङ्गले त्यसलाई न्यायोचित रूपमा व्याख्या गरिएको रहेछ सर्वोच्च अदालतले, त्यसको विषयमा अहिले टिप्पणी पनि भइरहेको छ. तर जुन ढङ्गले न्यायपालिकाको शाख, न्यायपालिकाको अधिकार र न्यायपालिकाले न्यायपालिका संसदको स्पिरिटमा होइन संविधानको स्पिरिटमा चलाउनका निम्ति चाहिँ अहिलेको कार्यपालिकाले सहयोग गर्नुपर्ने ठाउँमा कता कता कम्फर्टेबल खोजेको हो कि भन्ने खालको पनि त आलोचना भयो नि त होइन. यो संविधान परिषदले सिफारिस गरेका
4: कम्फर्टेबल खोज्ने होइन कि जुडिसियरी कम्फर्टेबल हुने होइन, जुडिसियरी इन्डिपेन्डेन्ट हुने हो, तर जुडिसियरी प्रोएक्टिभ पनि त हुने होइन नि. कुरा त हामीले त्यहाँ
3: प्रोएक्टिभ भएको हो र जुडिसियरी अहिले
4: म त्यसो त भन्दिनँ, तर केही चाहिँ वरिष्ठ अधिवक्ता ज्यूहरूले एउटा भेलामा बोलेका कुरा त कानुन दिवसको अवसरमा बोलेका कुरा म तपाईँहरूलाई स्मरण गराउँछु. अब तपाईँहरूले प्रधान न्यायाधीशको रोल क्रममा

0: परिस्थिति आउँछ कि भन्ने डर चाहिँ लागिराखेको छ। तथापि त्यसलाई गहिरो गरी हेर्ने, अध्ययन गर्ने र एउटा कानुनको विद्यार्थी समेत भएका नाताले त्यहाँबाट सम्पादित हुने न्यायहरू, अन्तर्राष्ट्रिय अभ्यास, हाम्रा पुराना नजिर सिद्धान्त र हाम्रा कानुनसँग मेल खाएका छन् छैनन् भन्ने कुराको गहिरो गरी अध्ययन भइराखेको र हुनुपर्ने विषय नै प्रष्ट देखिन्छ।
1: र जाँदा जाँदै तपाईँलाई राम्रोसँग थाहा छ, प्रधान न्यायाधीशको वरिष्ठतालाई मिचेर चौथो नम्बरको वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरिसके पछाडि यद्यपि छजनै योग्य हुनुहुन्छ, यसमा कसैको दुई मत रहेन, तर हिजोको पद्धति अनुसार 2047-47 सालतिर बहुदल ताका पनि कृष्णप्रसाद भट्टराईजीले पुरानै न्यायाधीशहरूलाई नियुक्ति गरेका, उहाँहरूले नै निरन्तरता दिएका उदाहरणहरू यो देशमा छन्। यद्यपि अब हिजोको नै कार्यान्वयन गर्नुपर्छ, त्यही ढङ्गले जानुपर्छ भन्ने त छैन, तर सपना प्रधान मल्लजी जुन श्रीमान पहिलो नम्बरमा हुनुहुन्थ्यो उहाँको अभिव्यक्ति तपाईँले पनि सुन्नु भएको छ, उहाँले भन्नुभएको छ अब चाहिँ दुई तिहाईको दम्बले होइन, महाभियोगको डर र त्रासमा होइन, हामीले कानुनलाई त्यो एउटा स्प्रिटमा अगाडि बढाउनु पर्दछ, कुनै पनि हालतमा कसैको चाहिँ आज्ञाकारी पालकका रूपमा चाहिँ न्यायालयलाई बनाइनु हुँदैन भन्ने बोलेका अभिव्यक्तिहरूप्रति यहाँको के भन्नु छ?
0: त्यसो बोल्न पाइन्छ कि पाइँदैन के? एउटा माननीय न्यायाधीशज्यू जो चाहिँ अहिले सर्वोच्च अदालतको आजका दिनसम्म पनि बागडोर सम्हालेर बस्नु भएको छ, कि उहाँले भन्नु पर्यो जुडिसियरीमाथि, जुडिसियरीको इन्डिपेन्डेन्सीमाथि फलानाले यसरी प्रहार भइरहेछ भन्न सक्नु पर्यो, नेपाली नागरिकले त्यही अनुसार स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भयो भने नागरिकले त्यसको संरक्षण गर्छ, होइन भने उहाँ नै रहेको चाहिँ समिति अर्थात् चाहिँ न्याय परिषदले छजना बराबर योग्य न्यायाधीशहरूका लागि, प्रधान न्यायाधीशका लागि हो भनेर यिन अन्य चाहिँ संवैधानिक परिषदमा पठाएको त वरिष्ठ फलानु हो, स्थिति वरिष्ठ फलाना एक नम्बरलाई पठाउने चलन छ, अनि फलानु एक नम्बरलाई चाहिँ प्रधान न्यायाधीशका लागि योग्य हो, अरू कनिष्ठ चाहिँ पठाउने चलन प्रचलन होइन, प्रथा परम्परा पनि कानुन हो, त्यसैले चाहिँ सिनियर नम्बर एक चाहिँ योग्य हो है, यो चाहिँ संविधानको स्प्रिट बमोजिम योग्य हो, कानुनको स्प्रिट बमोजिम योग्य हो, विधि नियम पद्धति बमोजिम योग्य हो भनेर अघिल्लै सरकारका पालामा एकजना किन सिफारिस नगरिया त, एकजनाको नाम किन संवैधानिक परिषदमा नपठाएको त भन्ने प्रश्न पनि नेपाली नागरिकले राख्ला नि त। र कुरा फेरि त्यहाँ होइन, प्रधान न्यायाधीश फलानालाई बनाउँदाखेरि चाहिँ न्याय सम्पादन एक खालको हुने, अनि प्रधान न्यायाधीश फलानालाई बनाउन खोज्यो भने चाहिँ न्याय सम्पादन अर्कै खालको हुन्छ भनेर कसैले व्याख्या गर्न खोज्यो भने फेरि त्यो पनि त लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिकाका मूल्य मान्यता विपरीत होला नि त। हामीले खोजेको न्यायालय भनेको त भगवान रूपी न्यायालय हो, राम राज्यको न्यायालय हो, जहाँ कसैलाई पनि काखा पाखा तल माथि गरिँदैन, कसैको प्रभावमा, कसैको पूर्वाग्रहमा, कसैसँगको इभी साधनामा न्यायालय लाग्दैन भन्ने हाम्रो बुझाइ हो नि। अर्थात् हामीले अन्तिम न्याय पाउने, अन्तिम सत्य प्राप्ति गर्ने ठाउँ न्यायालय छ भन्ने विश्वास नागरिकलाई दिलाउन सक्नुपर्छ नि, चाहिँ न्यायका याचना गर्नेहरूलाई हाम्रा चाहिँ भगवान रूपी न्यायाधीशहरूले, होइन र योभन्दा दायाँ बायाँ गर्ने अधिकार छ र चाहिँ माननीय न्यायाधीशजीहरूलाई छैन नि।
1: मान्दीजू तपाईँलाई समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानुनका जानकार अधिवक्ता यज्ञमणि नेउपानी, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ।
3: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदा हुन्छ। बाछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौं।
4: बाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206 छ।

0: हाम्रो सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय पिलेट दाना
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना
2: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल क्रियाशील संघ संस्था सरकारी तथा गैर सरकारी कार्यालय वित्तीय संस्था स्वास्थ्य संस्था शिक्षण संस्था नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था उपभोक्ता समिति संचारकर्मी पत्रकार बुद्धिजीवी नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि आम नागरिक सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
1: मिति आज जेठ 4 गते सोमबार समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
3: माडीवासीहरूका लागि खुसीको खबर
1: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 98459064977 र 98020-35212। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
1: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू
4: नगरौं।
5: बेसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार विश्लेषक दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठी सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: धन्यवाद।
5: कस्तो छ धनगढीको मौसम? तातो तातो गर्मी छ वा चिसो छ? अब अहिलेको विषयलाई लिने हो भने चाहिँ यो जताततै गर्मी नै छ, माहौल चाहिँ रस्साकसीको माहौल छ। यहाँले चौथो वरियताका न्यायाधीश मनोज कुमार शर्मालाई जुन संवैधानिक परिषदले सिफारिस गरिसके पछाडि रिट समेत दायर गर्नु भएको छ, होइन? अब यो रिटको सुनवाई पेशी वा चाहिँ तपाईँको यसमा आपत्ति किन हो?
6: होइन, यसमा के हो भने रिट मैले पेस गरेँ, तर रिट पेस भएपछि सर्वोच्च अदालतले त्यसको सुनवाई गर्नुपर्छ र सर्वोच्च अदालत कर्मचारी प्रशासनको एउटा आधारभूत दायित्व के हो भने आफू समक्ष पेस भएका मामिलाहरूलाई बेन्च समक्ष अर्थात् इजाज समक्ष पेस गर्नु हो। तर अहिले सर्वोच्च अदालत प्रशासनले के गरिरहेको छ भने मेरो रिट दर्ता गर्नलाई इन्कार गर्यो, दर्पित गर्यो, दर्पित गर्यो र त्यसपछि रिट त्यो दर्पित उपको पनि पुनः इजलासमा त्यसलाई निवेदन दिन पाइन्छ। तर नेपालको जुडिसियल हिस्ट्रीमा पहिलोचोटि यो हुँदैछ कि दर्पित उपको निवेदन पनि इजलासमा चाहिँ पेस गरिएको छ, जबकि दर्पित उपको निवेदन भोलिपल्टै इजलासमा चाहिँ पेस गरिन्छ। तर मैले आज एक हप्ता भइसक्यो, मैले चाहिँ के छ भने त्यो दर्पित उपको निवेदन सर्वोच्च अदालत प्रशासनमा पेस गरेको, तर त्यो चाहिँ अहिले पनि त्यो इजलासमा पेस गरिएको छैन, त्यो दर्पित उपको निवेदन पनि दर्ता गरिएको छैन। यसबाट के देखियो भने न्यायपालिका चाहिँ लाई निरीह र कमजोर बनाइयो, कर्मचारी तन्त्रले चाहिँ न्यायिक प्रक्रियालाई चाहिँ अवरुद्ध गर्यो। यो चाहिँ के छ भने अब्स्ट्रक्सन अफ जस्टिस हो, यो चाहिँ न्याय विरुद्धको कसुर हो, न्याय विरुद्धको अपराध हो, किनभने यो
5: तपाईँलाई किन लाग्यो वरियता मिचेर वरिष्ठता मिचेर चौथो नम्बरका न्यायाधीशलाई प्रधान न्यायाधीशको लागि सिफारिस गरियो भन्ने कुरामा चाहिँ यहाँको आपत्ति किन छ? जना नै योग्य हो नि त, होइन?
6: यसमा के हो भने न्यायपालिकाको एउटा चाहिँ स्थापित परम्परा छ। यो नेपाल मात्र होइन, संसारका धेरै देशहरूमा, अधिकांश देशहरूमा के हुन्छ भने वैशतालाई चाहिँ के छ भने नियुक्त गरिन्छ। भारतमै पनि नेपालमा पनि आज न्यायपालिका स्थापना भएदेखि नै वैशतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने चाहिँ प्रचलन भएको थियो। अब यहाँ के गरियो भने एउटा अत्यन्त वरियतपूर्ण तरिकाले स्वेच्छाचारी ढङ्गले के गरियो भने पिक एन्ड चुज गरियो। प्रथम वरियतालाई चयन गरिएन, दोस्रोलाई पनि चयन गरिएन, तेस्रोलाई पनि चयन गरिएन, चौथोलाई पनि चयन गरिएन। यसबाट के देखियो भने कार्यपालिकाले आफ्नो एउटा अनुकूलको व्यक्तिलाई प्रधान न्यायाधीश बनाउन चाहन्छ र कार्यपालिकाले न्यायपालिकालाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ। अब चाहिँ के छ भने न्यायपालिकालाई सब्जेक्ट टु द एक्जिक्युटिभ अर्थात् कार्यपालिकाको मातहतको न्यायपालिकाको रूपमा रूपान्तरित गर्न चाहन्छ। यदि न्यायपालिका चाहिँ कार्यपालिकाको मातहतमा भयो भने त्यसले चाहिँ के छ भने संवैधानिक लोकतन्त्र अर्थात् विधिको शासन चाहिँ क्रियाशील हुन सक्दैन, त्यो चाहिँ डिफल्ट भएर जान्छ। त्यो चेक एन्ड ब्यालेन्सको जुन संवैधानिक प्रणाली छ हाम्रो, त्यो संवैधानिक प्रणाली नै प्यारालाइज भएर जान्छ। किनभने यो कार्यपालिकाले गरेको स्वेच्छाचारी क्रियाकलापलाई, गैर संवैधानिक क्रियाकलापलाई, गैर कानुनी क्रियाकलापलाई न्यायपालिकाले त्यसलाई लगाम बनाउँछ, त्यसलाई नियन्त्रित गर्छ र कार्यपालिकालाई संवैधानिक अनुशासनभित्र, संविधानको चार किल्लाभित्र, चौहद्दीभित्र बस्नलाई बाध्य तुल्याउँछ। त्यो काम चाहिँ न्यायपालिकाको हो। तर यदि कार्यपालिकाको अनुकूलको न्यायपालिका चाहिँ भयो भने न्यायपालिका चाहिँ आफ्नो भूमिकाबाट च्युत हुन्छ र कार्यपालिका चाहिँ के छ भने स्वेच्छाचारी हुनुपर्छ, हुनु पुग्छ। स्वेच्छाचारी न्याय कार्यपालिका भनेको त्यो चाहिँ लोकतन्त्रको लागि खतरा हो, त्यो विधिको शासनको लागि खतरा हो। संविधानले लिमिटेड गभर्मेन्टको, सीमित सरकारको अवधारणाले स्थापित गरेको छ। सरकारको शक्तिहरू असीमित र स्वेच्छाचारी हुने बित्तिकै यो नागरिक स्वतन्त्रताको लागि, अधिकारको लागि, लोकतन्त्रको लागि, विधिको शासनको लागि त्यो चाहिँ खतरा हो। त्यस कारण अहिले के गरियो भने किन प्रथम वरियतालाई चयन गरिएन भनेपछि, किनभने प्रथम वरियता अनुकूलको नहुनु सक्छ, दोस्रो वरियता नहुनु सक्छ र आफू अनुकूलको व्यक्तिलाई, आफू अनुकूलको व्यक्तिलाई चयन गर्नु नै के हो भने त्यो एउटा स्वेच्छाचारिताको नमुना हो। र यो पहिलो कुरा
5: चाहिँ आफू अनुकूलको भन्न खोजेको चाहिँ डाक्टर मनोज कुमार शर्मालाई कम्फर्टेबल खोजेको हो त्यसो भए,
6: अनि ज्ञाति त्यही नै हो। स्वेच्छाचारी ढङ्गले नियुक्ति गर्नु भनेकै के हो भने त्यो चाहिँ आफ्नो अनुकूलको न्यायपालिका बनाउनु खोजियो। र त्यसमा पनि के छ भने एउटा सरकारको बद्धियत कहाँनिर स्पष्ट देखियो भने अध्यादेशद्वारा चाहिँ के छ भने संवैधानिक परिषद एन चाहिँ ल्याइयो, जबकि चाहिँ के छ भने हामीसँग अलरेडी संवैधानिक परिषद सम्बन्धी चाहिँ एन अलरेडी छ भनेपछि त्यो भएको चाहिँ एनलाई, एक्जिस्टिङ ललाई फेरि चाहिँ के छ भने अध्यादेशद्वारा चाहिँ के छ भने त्यसलाई चाहिँ खलबल्याउनु त्यो चाहिँ उचित हुँदैन र त्यसमा पनि संविधान विरुद्धको छ। यो अध्यादेश नै संविधानको चाहिँ अक्षर भावना विपरीत छ, किनभने संविधानको धारा 284 छ सदस्यीय संवैधानिक परिषदको परिकल्पना गरेको छ। तर यसले के गर्यो भने 3 सदस्य भए पनि कोरम पुग्छ भनेर चाहिँ के छ भने त्यस्तो बन्दोबस्त गर्यो र त्यसको दुष्परिणामहरू के देखा पर्यो भने त्यो अध्यादेश ल्याउने बित्तिकै के गरियो भने चौथो वरियताको व्यक्तिलाई प्रधान न्यायाधीश सिफारिस गरियो। भनेपछि के हो भने यो चाहिँ एउटा चरम चाहिँ के छ भने एउटा स्वेच्छाचारी कदम हो, नेपालको न्यायिक इतिहासमा यो नभएको कुरा भयो। यसबाट के गर्यो भने अब चाहिँ कार्यपालिका एउटा चाहिँ सर्वशक्तिमान हुन् सर्वसत्तावादी कार्यपालिकाको नेपालमा उदय हुन खोजिरहेको छ, टोटालिटेरियन स्टेट यो नेपालमा चाहिँ इमर्ज हुन खोजिरहेको छ। यो नै एउटा लोकतन्त्रको र विधिको शासनको लागि खतरा हो, किनभने न्यायपालिका चाहिँ के छ भने यो अरू राजनीतिक निकाय जस्तो होइन, यो चाहिँ प्रधान न्यायाधीशको पद भनेको राजनीतिक नीतिको पद होइन। न्यायपालिका पनि के हो भने दिस इज को इक्वल ब्रान्च अफ द स्टेट, यो चाहिँ कार्यपालिका न्यायपालिका र व्यवस्थापिका राज्यका तीनवटा अङ्ग छन्। त्यस कारण के छ भने एक एउटा निकाय एउटा चाहिँ अङ्गले अर्को अङ्गलाई चाहिँ के छ भने चेक एन्ड ब्यालेन्स गर्छ। अब यो संविधानमा भएको चाहिँ चेक एन्ड ब्यालेन्सलाई नै समाप्त गर्ने र यस कालको जुन प्रवृत्ति भयो त्यसले गर्दाखेरि के हो भने अब एउटा विशेष सिरियस डिपार्चर यो चाहिँ एउटा सिरियस डिपार्चर हो र नेपाल चाहिँ के छ भने एउटा अथोरिटेरियन स्टेट एउटा टोटालिटेरियन स्टेट एउटा सर्वसत्तावादी राज्य नेपालमा रूपान्तरित हुँदैछ। त त्यसलाई चाहिँ के छ भने चुनौती दिनु जरुरी थियो त्यसलाई चाहिँ च्यालेन्ज गर्नु जरुरी थियो। तर अहिले के छ भने अब नयाँ प्रधान न्यायाधीश को सिफारिस हुने बित्तिकै के हो भने त्यसको चाहिँ दुष्परिणाम के देखियो भने अहिले न्यायपालिका चाहिँ लाई चाहिँ के छ भने कब्जामा गरियो किनभने त्यो चाहिँ प्रधान न्यायाधीशलाई असर पर्ने नयाँ नयाँ चाहिँ सिफारिस भएको प्रधान न्यायाधीशलाई असर पर्न सक्छ भन्ने रिट पनि चाहिँ के छ भने अहिले सर्वोच्च अदालतमा दर्ता भइरहेको छैन। दर्ती टुबरको निवेदन पनि दर्ता भइरहेको छैन। यो त के हो भने यो त यो विरुद्ध यो क्यानेन्डको चाहिँ कुको बेला पनि यस्तो भएको थिएन पञ्चायत कालमा पनि कहिले पनि यस्तो भएको थिएन र नेपालको चाहिँ न्यायपालिकाले जसरी यो चाहिँ एउटा स्टेट क्याप्चरिङको एजेन्डा अन्तर्गत यो अध्यादेशहरू ल्याएर अहिले स्टेट क्याप्चर गर्न खोजिएको छ आफ्नो अनुकूल कोही सिचुएसन्सहरू बनाउन खोजिएको छ संविधानमा भएको चाहिँ चेक एन्ड ब्यालेन्सलाई समाप्त गर्न खोजिँदैछ। त्यस कारण कि के हो भने यो एउटा नेपालमा चाहिँ एउटा निरङ्कुशताले टाउको उठाउँदै गइरहेको एउटा स्थिति छ। त्यस कारण यसलाई चाहिँ के छ भने च्यालेन्ज गर्नु जरुरी छ। यो संवैधानिक जुन लोकतन्त्र छ एउटा लामो सङ्घर्षबाट आएको छ। संविधानमा भएको चेक एन्ड ब्यालेन्स नागरिक अधिकारको जुन बन्दोबस्त स्वतन्त्र न्यायपालिकाको जुन अवधारणा छ त्यो संविधानका चाहिँ धरोहरहरू हुन् हाम्रो राष्ट्रका धरोहरहरू हुन्। यो चाहिँ समाप्त भयो भने विधिको शासन समाप्त हुन्छ र नेपाल चाहिँ के छ भने एउटा असफल राज्यमा हामी रूपान्तरित हुन्छ। नेपाललाई यसलाई एउटा फेल स्टेट हुनबाट रोक्ने हो भने नेपालमा चाहिँ संवैधानिक लोकतन्त्रको स्थायित्व चाहिँ अति आवश्यक छ। यदि चाहिँ के छ भने संवैधानिक लोकतन्त्र नेपालमा त्रिवित भयो भने यो चाहिँ नेपाल चाहिँ एउटा अँध्यारो युगमा प्रवेश गर्दैछ। अँध्यारो युगमा प्रवेश गराउने कोसिस भइरहेको छ। त्यस कारण यो यी कुराहरूको चौतर्फी एउटा विरोध हुनु जरुरी छ र अहिले चाहिँ के छ भने सर्वोच्च अदालतमा चाहिँ त्यस विरुद्धको रिट पनि दर्ता नहुनु त्यसको सुनवाई पनि नहुनु न्यायपालिकालाई चाहिँ के छ भने एउटा एउटा एउटा चाहिँ किनभने यो संवैधानिक परिषदलाई के गरियो भने एउटा क्लबको रूपमा रूपान्तरित गरियो। प्रधानमन्त्रीले चाहेको व्यक्ति चाहिँ नियुक्त हुने त्यहाँ चाहिँ के छ भने डिसेन्टिङ किनभने त्यहाँ सर्वसम्मतिको आधारमा चाहिँ नियुक्त हुने भनेर त डिसेन्टिङ हुँदाहुँदै सर्वसम्मतिको प्रयास पनि गरिएन। भनेपछि यस किसिमको चाहिँ एउटा बुलडोजिङ चाहिँ के छ भने एउटा जुन प्रवृत्ति देखियो यो खतरनाक प्रवृत्ति हो र यसलाई चाहिँ के छ भने चौतर्फी विरोध हुनु जरुरी छ। एउटा कुरा म के भन्न चाहन्छु फ्रिडम इज नट फ्री नागरिकको स्वतन्त्रता सित्तैमा प्राप्त हुँदैन। त्यस कारण सम्पूर्ण नागरिकहरू यसमा चाहिँ सजग हुनु जरुरी छ। नेपाल बार एसोसिएसनले यसको टुथ एन्ड नेल चाहिँ फाइट गर्नु जरुरी छ। भारतमा यसरी चाहिँ यो चाहिँ सुपरसिड गर्दाखेरि वैधताहरू मिसेर न्यायाधीशहरू नियुक्त गर्दाखेरि भारतभरि नै त्यसको चाहिँ कानुन व्यवसायहरूले विरोध गरेका थिए। नेपालमा चाहिँ बार एसोसिएसनले त्यस किसिमको विरोध कार्यक्रमहरू राख्न सकेको छैन। मलाई लाग्छ कि नेपाल बार एसोसिएसन अगाडि आउनु जरुरी छ र प्रधान न्यायाधीश नयाँ प्रधान न्यायाधीश सिफारिस हुने बित्तिकै अब चाहिँ के छ भने उहाँको विरुद्धको रिटै दर्ता नहुने भनेपछि त न्यायपालिका कुन युगमा प्रवेश गर्यो यो कुरा चाहिँ यो खतराका प्रति चाहिँ हामी सचेत हुनु जरुरी छ। हजुर धन्यवाद
5: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार वरिष्ठ अधिवक्ता कानुनका जानकार विश्लेषक दिनेश त्रिपाठी आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खिम्बम बिदा चाहन्छु। नमस्कार।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
7: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98550 26 440
8: इट्स 7 o'clock. अहिले 7 बजे को छ.
9: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको.
10: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
11: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

0: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आज बिहान 11 बजेदेखि सञ्चालन हुँदै स्कुटरमा सवार महिलालाई सड़क कुकुरले झम्टन खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु एक माइन नेटवर्कको अप्टिकल फाइबर केबुल तार पोलबाटै काटिएर चोरी चितवनमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका दुई बालबालिका मध्ये थप एकजनाको मृत्यु आगामी असार 7, 8, र 9 गते राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा र मदन आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण बागमती प्रदेश सरकारद्वारा ₹31,33 करोड राजस्व संकलन चौथो संस्करणको एनसेल भाद्र 20 गतेदेखि नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म दिप्ति विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आज ज्येष्ठ 4 गते सोमबार बिहान 11 बजेदेखि सञ्चालन हुँदैछ नगरपालिकाको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा हुने उक्त कार्यक्रममा नगर कार्यपालिका कार्यालय परिसर बसन्तपुरमा आयोजना गरिएको हो कार्यक्रममा नगरपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा सम्पादन गरेका गतिविधि योजना तथा सेवा प्रवाह सम्बन्धी जानकारी सार्वजनिक गरिने जनाइएको छ साथै कार्यक्रम मार्फत नगरवासी तथा सरकारवालाहरूले आफ्ना जिज्ञासा सुझाव र गुनासो प्रत्यक्ष रूपमा राख्न सक्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ माडी नगरपालिकाले कार्यक्रममा सहभागी भई रचनात्मक सुझाव दिन सम्पूर्ण नगरवासी तथा सरकारवालाहरूलाई हार्दिक अनुरोध गरेको छ माडी एक गर्दी गाउँमा इभी स्कुटरमा सवार महिलालाई सड़क कुकुरले झम्टना खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ज्येष्ठ 2 गते बिहान 10 बजे इभी स्कुटरमा छोरासँग घर फर्कदै गरेकी अन्दाजी 55 वर्षीय राजकुमारी थरुनीमाथि छाडा कुकुरले आक्रमण गर्न खोज्दा दुर्घटना भएको हो कुकुरले झम्टना खोज्दा स्कुटर अनियन्त्रित भई उनी लडेर गम्भीर घाइते भएकी थिइन् टाउकोमा गम्भीर चोट लागेकी उनलाई तत्काल बगौडा अस्पताल लगिएकोमा बिहान 10:30 बजे चिकित्सकले मृतक घोषणा गरेका माडी क्षेत्रमा सड़क छाडा कुकुरको संख्या अत्याधिक बढ्दै गएकाले यस्ता दुर्घटनाहरू दोहोरिँदै आएका छन् सड़क कुकुरको संख्या अनियन्त्रित रूपमा बढ्दै जाँदा सड़क सुरक्षामा गम्भीर चुनौती थपिनुका साथै पटक पटक रेबिज रोग फैलने त्रास समेत हुने गरेको छ आगामी असार 7, 8, र 9 गते चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत देशभर ओडा तथा पालिका अधिवेशन शुरू भएका छन् तर माडी नगरपालिकामा भने यसअघि नै ओडा र नगर कार्य समिति गठन भइसकेकाले उक्त प्रक्रिया नहुने भएको छ गत वर्ष 2082 वैशाख 13 गते सम्पन्न नगर अधिवेशनबाट नारायणदत्त रिजाल माडी नगर कमिटिको सभापतिमा निर्वाचित हुनुभएको थियो 15 सदस्य नगर समितिमा उपसभापति सोना खनाल सचिव जगतराज अधिकारी सहसचिव मोहनराज पोखरेल र कोषाध्यक्ष चन्द्रकान्त सापकोटा रहनु भएको छ त्यस्तै माडी नगर ऱ्याट संयोजकमा अचित कार्की पदासेन रहनु भएको छ ओडा स्तरमा पनि पार्टीले गत वर्ष नै संगठन विस्तार गरिसकेको छ माडिएको सभापतिमा ऋषिराम काफ्ले र सचिवमा हुमलाल भट्टराई रहनु भएको छ यस्तै वडा नम्बर 2 श्रीराम ढकाल सभापति तथा संगीता आचार्य सचिव वडा नम्बर 3 रीता भट्टराई सभापति र सविता खरेल सचिव तथा वडा नम्बर 4 लेखनाथ भूषाल सभापति र तिलक राणाभाट सचिव रहनु भएको छ त्यसै गरी वडा नम्बर 5 नारायण भट्टराई सभापति र चन्दा नेउपानी सचिव वडा नम्बर 6 सुरेन्द्र विशी सभापति र अशोक पौडेल सचिव वडा नम्बर 7 हरिकुमार सरा राणाभाट सभापति र आशिष जीसी सचिव वडा नम्बर 8 फारमपुन मगर सभापति र रञ्जिता पोखरेल सचिव तथा वडा नम्बर 9 केशव प्रसाद भण्डारी सभापति र संगीता भण्डारी सचिव रहनु भएको छ माडीमा फाइबर इन्टरनेट र टिभी सेवा प्रदान गरिरहेको टेकमाइन नेटवर्कको अप्टिकल फाइबर केबुल तार पोलबाटै काटिएर चोरी भएको छ माडीआट खरकट्टा क्षेत्रमा करिब 200 मिटर फाइबर केबुल र त्यसमा ब्याम्बो बक्स पोलबाटै हराएको कम्पनी माडी प्रमुख सुदर्शन चापागाईले जानकारी दिनुभयो यसअघि माडी एक बनकट्टामा फाइबर केबुल काटिएको अवस्थामा पाइएको बताउँदै उहाँले पछिल्लो एक सातादेखि केबुल काटिने क्रम बढेको बताउनुभयो। खरकट्टामा फाइबर केबुल हराउँदा चौकी डाँडा इन्द्रबस्ती र कान्तिपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएकाले नयाँ केबुल जोडेर इन्टरनेट सेवा सुचारू गराउन लागि उहाँको भनाइ छ। विगतमा वायरलेस तार रहित प्रविधिबाट इन्टरनेट सेवा दिइरहेको सो कम्पनीले हाल भरतपुरबाटै अप्टिकल फाइबर कनेक्सन समेत लिएर हाइब्रिड अप्टिकल फाइबर र वायरलेस कनेक्सन स्थापित गरी माडी क्षेत्रमा तुलनात्मक न्यून शुल्कमा एफटीटीएस इन्टरनेट र आईपीटीभी सेवा प्रदान गरिरहेको छ। चितवन सक्रिय महिला प्रतिष्ठानको रोचक तथा सहभागितामूलक ढंगबाट लैंगिक हिंसा न्यूनीकरण तथा लैंगिक समानता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ। चेतना सचेतना मार्केट नाम दिएको सो कार्यक्रममा विभिन्न खेल र उपहार सहितको प्रश्नोत्तर विधि मार्फत सहभागीहरूलाई लैंगिक हिंसा, महिला अधिकार, समान व्यवहार, घरेलु हिंसा, बाल विवाह लगायतका विषयमा जानकारी गराइएको थियो। एक्सन एड नेपालको सहकारी तथा समृद्धि परियोजना अन्तर्गत सञ्चालन गरिएको सो कार्यक्रमको पहिलो श्रृंखला शनिधाम क्षेत्रमा सञ्चालन भएको थियो। खेल खेलाउँदै सिकाइने शैलीका कारण सहभागीहरूले सहज रूपमा विषयवस्तु बुझ्ने अनुभव आफ्ना अनुभव साट्ने तथा हिंसा विरूद्ध खुलेर बोल्ने वातावरण बनेको थियो। जननेता मदन कुमार भण्डारी र जीवराज आश्रितको स्मृतिमा नेकपा एमाले चितवनले दासढुङ्गामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। भरतपुरबाट मोटरसाइकल र्याली सहित पुगेका नेता कार्यकर्ताहरूले आइतबार शालिगमा माल्यार्पण गर्दै उहाँहरूको योगदानको स्मरण गरेका थिए। कार्यक्रममा एमाले केन्द्रीय सदस्य देवी प्रसाद गेवालीले मदन आश्रितको विचारले कठिन अवस्थामा पनि अघि बढ्ने प्रेरणा दिएको बताउनुभयो। बागमती प्रदेशसभा संसदीय दलका नेता जेएन थपलियाले उहाँहरूको सोचलाई अझ सशक्त रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो। जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छाकामना गाउँपालिका एक कुलबाङका दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 10 महिनामा ₹31,33,55,48,000 राजस्व संकलन गरेको छ। घर जग्गा रजिस्ट्रेशन र सवारी साधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य स्रोत मानिन्छ। घर जग्गा रजिस्ट्रेशन र सवारी साधन कर शीर्षक सहित बाँडफाँडबाट आर्थिक वर्ष 2082-83 साउनदेखि वैशाख महिनासम्ममा ₹20,01,03,89,000 राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालय अधिकृत इन्द्रराज सञ्जालले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले 3200 पटक सगरमाथाको सफल आरोहण गरेका कामी रीता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूह भनिएका 19 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि आन्तरिक विवाद झन गहिरिएको छ। सभापति थापाले वैशाख 28 गते 19 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। मनोनित मध्ये 12 जना निवर्तमान सभापति शेरबहादुर देउवा समूहका र 7 जना डाक्टर शेखर कोइराला समूहका नेता हुन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको टिप्पणी गरेका छन्। 33 औं मदन आश्रित स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। र युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बताएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा उनीहरू चाँडो अघि बढेको राम्रो, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन भन्दै लेखेका छन् र समय निकै महत्वपूर्ण छ भन्ने कुरामा जोड़ दिएका छन्। यो सन्देश राष्ट्रपति ट्रम्पले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गर्नु अघि आएको हो। यसैबीच ईरानी संचार माध्यमहरूले द्वन्द अन्त्यका लागि तेहरानकोमा राखेका पछिल्ला प्रस्ताव प्रस्तावहरूको जवाफमा अमेरिकाले कुनै पनि ठोस छुट दिन नसकेको उल्लेख गरेका छन्। भोपालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माटीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलले तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 10 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 64% मापन गरिएको छ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावको कारण हाल कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आज बिहान 11 बजेदेखि सञ्चालन हुँदै स्कुटरमा सवार महिलालाई सडक कुकुरले झम्टन खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु। टेक माइन्ड नेटवर्क अप्टिकल फाइबर केबुल तार पुलबाटै काटिएर चोरी। चितवनमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका दुई बालबालिका मध्ये थप एकजनाको मृत्यु। आगामी असार 7-8 र 9 गते राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा। र मदन आश्रितको दासडुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण। बागमती प्रदेश सरकारद्वारा ₹31.33 करोडको राजस्व संकलन। हवस् त आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: बेसमा नेपाली कंग्रेसका नेता रामरी खतिवडा हुनुहुन्छ। रामरी खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, नमस्ते।
1: नेपाली कंग्रेस यतिखेर कस्तो अवस्थामा छ? कंग्रेसको विवाद समाधान उन्मुख तर्फ गइरहेको छ कि हिजोकै हामीले चर्चा गर्ने स्थितिमै हो?
2: तपाईँले तपाईँकै प्रकारबाट चर्चा गरिरहनु भएको छ। काङ्ग्रेस काङ्ग्रेसकै तरह से अगाडि बढिरहेछ। नेपाली काङ्ग्रेस अहिले थोरै एउटा जहिले पनि अलिकति थोरै विवादको विषय भनेको हिजोको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सबैलाई समेटेर लिएर जाने प्रयत्न र प्रयास निरन्तर जारी राख्नुपर्ने, अलि त्यसलाई सम्वादको कमी हो कि भन्ने आभास मात्रै पाइएको छ। कुनै पनि पार्टीमा कसै पनि सम्पूर्ण पार्टीका साथीहरूको चाहना, कार्यकर्ताको चाहना, काङ्ग्रेस एकताबद्ध भएर अहिलेको यो विषम परिस्थितिमा देशमा जन्मिएका सबै समस्याहरू समाधान गर्ने बाटोमा जाओस् भन्ने चाहना छ। देशभरिका प्रजातन्त्रवादीको चाहना त्यही छ। काङ्ग्रेस कमजोर भएको देख्न कोही चाहँदैन। काङ्ग्रेस कमजोर हुनु भनेको केवल नेपालको नेपाली काङ्ग्रेस कमजोर होइन, प्रजातन्त्र, प्रजातान्त्रिक संस्कार, संस्कृति, कानुनी राज्य, प्रेस स्वतन्त्रता, मानव अधिकार माथिको प्रहार हो भन्ने देखिन थालेको छ। राष्ट्रियता माथिको कमजोर हो भन्ने देखिन थालेको छ। यो बेला काङ्ग्रेसको नेतृत्वले तेरो मेरो मेरो नजिकको टाढाको नभनिकन सम्पूर्ण नेपाली काङ्ग्रेसप्रति आस्थावान साथीहरूलाई एकताबद्ध भएर लाने प्रयास र प्रयत्न सधैँ जारी राख्नुपर्दछ। त्यसका लागि सम्वाद सबभन्दा महत्त्वपूर्ण कुरा हो। मैले बारम्बार भन्ने गरेको छु, 90% 95% भन्दा बढी युद्धका घटनाहरू सम्वादको कमीले भएका छन् संसारमै। त्यसैले हाम्रो पनि सम्वादको कमीले पार्टीभित्रको आन्तरिक विग्रह बढी बाहिर जनताका बिचमा आउने, पत्रिकाहरूको हेडलाइनरमा बगेरे टाउके अक्षरमा लेखिने कामहरू सुरुवात भएका छन्। यसको अन्त्यका लागि सिनियर नेताहरू, फेरि म अनुरोध गरेँ, यो र त्यो भन्दिनँ, अहिले विशेष गरी पार्टी सभापति गगन कुमार थापा जो अब सभापति हुनुहुन्छ र सर्वोच्चले शुद्ध भनिसक्यो, निर्वाचन आयोगले भनिसकेपछि, सम्पूर्ण पार्टी पङ्क्तिले त्यसलाई स्वीकार्छु भनिसकेपछि, सिनियर जुनियर नेताहरू सबलाई एक ठाउँमा राखेर यो पार्टी सबैको हो भन्ने बनाउने जिम्मेवारी लिनुपर्छ। पहल र प्रयत्नहरू हुँदै होला तर ढिला गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ।
1: होइन, अब पार्टीको संस्थापन गगन कुमार थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला पूर्णबहादुर खड्काको अभिव्यक्ति आएको पनि सुन्नमा आयो कि पार्टी विभाजनको डेलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु भन्न खोजेका के हो?
2: एउटा कुरा के हो भने अब निर्वाचन सम्पन्न भयो फागुन 21 गते पछाडि, त्यसपछि बागमतीमा धेरै पानी बगिसकेका छन्। त्यसपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति गगन थापाको बिचमा दुई पटक संवाद भएको थाहा पाइसकिएको छ। त्यो सँगसँगै डाक्टर शेखर कोइरालासँग संवाद भयो। यो संवादको वातावरण एकजना दुईजना यो शेखरका नजिकका मान्छे यी तपाईँको अरूका नजिकका पूर्णबहादुर खड्काका नजिकका मान्छे हिजो फलानाका नजिकका मान्छे भन्दा समग्र दुईटा नेतृत्वहरू पूर्णबहादुर खड्का र शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा सहित एक ठाउँमा बसेर एउटा समिति निर्माण गरौँ, जुन समिति तपाईँको पूर्णबहादुर खड्का सहितको बनोस्, शेखर कोइराला सहितको बनोस्, गगन थापा सभापति भइहाल्नु भएको छ, विश्वप्रकाशजी उपसभापति हुनुहुन्छ, हामीले सबै समिति विघटन गर्नुहोस्, विशेष महाधिवेशन आएको भनेका हुन, निर्वाचन अथवा 15 महाधिवेशन सबैको सर्वस्वीकार्य हुने गरी सबै साथीहरूलाई एउटा बिलिभ होस्, यो पार्टीमा कसै प्रति अन्याय हुँदैन, कसै प्रति तपाईँको दुराग्रह पूर्वाग्रहको दृष्टिकोणले हेरिँदैन, यी सबै साथी पार्टीका लागि हुन्, यी पार्टीमा लागेका साथीहरू केवल पार्टीका लागि मात्र छैन, देशको समस्या समाधान गर्न केन्द्रित हुन्छन्। अहिले तपाईँको सबै कुराहरू छोडेर देख्नुहोस्, संसदमा अहिले संसदीय व्यवस्थामाथि प्रहार भइरहेका अनुभूति भएका छन्। संसदको कार्यकारी प्रमुखले संसद प्रति जुन व्यवहार हुन त अनमेच्योरिटी टिपै हुन सक्छ, अलिकता संसदीय पद्धतिलाई नबुझेको पनि हुन सक्छ, तपाईँको प्रधानमन्त्रीजी आफै ल्याएको नीति तथा कार्यक्रममा जवाफ दिन छोडेर संसदमा उपस्थित हुनुहुन्न, प्रधानमन्त्री राष्ट्रपति बोल्दा बोल्दै बाहिर निक्लिने पद्धतिको सुरुवात भएको छ, एउटा हुन त अहिलेको बेला फरक होला, नयाँ जेनेरेसनले त्यसै नहेर्ला, कहीँ पनि राष्ट्रियता र एउटा राष्ट्रप्रतिको भावनालाई ओतपोत हुने गरी राष्ट्रिय पोसाक शुद्ध संसदमा प्रयोग हुन छोडेको छ। संसदीय मर्यादा विपरीत त्यस शब्दहरू प्रयोग भएका छन्। सभामुख त्यसरी प्रस्तुत गर्नुभएको छ, संसद भनेको एउटा दुईजना बालबच्चाहरूको यङ एजका मान्छेहरूको तपाईँको ल पार्क हो कि संसदीय व्यवस्था माथिको पवित्र मन्दिर हो जस्तो हुन त्यसलाई चाहिँ छुट्याउन गाह्रो भएको छ। तपाईँलाई एआईले बनाएको बाहिर आएको भए त मेरो केही छैन, सबै एआईले निर्माण गरेका कुराहरू आएका छन्। संसदमा नीति तथा कार्यक्रम एआईले बनाएर प्रधानमन्त्री बाहिर निक्लिनु भएको कि सभामुखले ती अमर्यादित शब्दहरू प्रयोग नगर्नुहोस् भनेर एआईले भनेको हो कि अथवा सभामुखले पनि एउटा पार्टीको जस्तो भएर प्रस्तुत हुने पद्धति त एआई के हो कि त्यतातिर धेरै नजाउँ। म फेरि प्रवेश गर्दाखेरि
1: प्रधानमन्त्री संसदीय मर्यादा भन्दा बाहिर जाने कुरा भयो, उहाँ चाहिँ संसदमा उपस्थित हुनु पर्थ्यो, राष्ट्रपति माथिको अपमान जुन उहाँले प्रदर्शन गर्नुभयो भन्ने कुरा गर्दै गर्दा उहाँहरूले त कानूनका दफा दफा पल्टाएर प्रतिनिधि सभा नियमावलीको नियम 38 को 1 र 3 भन्ने
2: कुरा भनौँ। कहिलेकाहीँ समाज र कानून फरक कुरा हुन्छ। म यो नेपालमा बसेको एउटा नेपाली नागरिक हुँ, म एउटा संयोगले म एउटा वर्गमा जन्मेको एउटा व्यक्ति हुँ। मैले मामाकी छोरी बिहा गरेँ भने मलाई हार्ड नाता कर्णी लाग्छ, तर यही समाजमा एउटा गुरुङको छोरो एउटा मगरको छोराले अनिवार्य मामाकी छोरी बिहा गर्नुपर्दछ। कहिलेकाहीँ कानुन भन्दा माथि समाज हुन्छ, समाजलाई पनि हेरेर काम गर्नुपर्छ। कानुन कहिलेकाहीँ समाज भन्दा माथि हुन्छ भने समाज कहिलेकाहीँ कानुन भन्दा माथि हुन्छ, यी दुईटा कुरालाई हामीले ध्यान दिनुपर्दछ। त्यसैले हामी समाज अनुसार, सभ्यता अनुसार, संस्कृति अनुसार, पद्धति अनुसार, यो परम्परा अनुसार पनि मुलुकलाई चलाउने बाटोमा हामी जानुपर्दछ। म यो त तँ भन्न दफा के छ, दफा पनि होला नि त्यहाँ कतिपय दुःख। आजसम्मको इतिहासमा अब हुन त क्रमभङ्गताका कुराहरू आउलान्, कहिलेकाहीँ चाहिँ तपाईँको चाहिँ छलाङ मार्ने कुराहरू आउँथ्यो, अहिले क्रमभङ्गताका कुराहरू आउलान्, न्यायपालिकामाथि तपाईँको अहिले चर्चा चलिराखेको छ, सिनियर जुनियरका के जहाँ पनि एउटा सद्भावमा एउटा परम्परालाई प्रत्येक खबर तोड्दै जाने हो भने त्यसको के अवस्था सिर्जना होला त्यो हेर्नुपर्छ। न्यायपालिका पनि पछाडिको मान्छेलाई अगाडि ल्याएर प्रस्ताव गरेका चर्चाहरू आउन थालेका छन्, यसले भोलिको राजनीतिमा भोलिको पद्धतिमा के असर गर्छ त्यो पनि ध्यान दिनुपर्ने होला।
1: हिजो
2: मलाई पनि त्यो लागेन। हेर्नुहोस् म पनि संसदमा अलि पहिलादेखि नै नजिकबाट बसेर हेरेको छु, संसदीय राजनीतिमा छु, संसदमा उपस्थित भए कतिपय संसदमा वाज डक्का रूपमा हिजो संसदमा उपस्थित हुँदा काम पनि गरियो। संसदीय व्यवस्था दह्रो भएन भने, संसदीय पद्धति दह्रो भएन भने फेरि कस्तो रहेछ भन्नुहुन्छ भने सारा नेपालीका आँखाहरू तपाईँ आज तपाईँको एउटा एफएमबाट म अन्तर्वार्ता दिइरहेको छु, यो एफएम कतिपय मान्छेले सुन्लान् नसुन्लान् एउटा पक्ष त, तर त संसद तपाईँको सबै मान्छेले एकचोटि हाम्रा प्रतिनिधिहरूले के गर्छन् भनेर हेरेका छन्। हाम्रा प्रतिनिधिहरू हाम्रा कुराहरू सरकार समक्ष पुर्याउँछन् पुर्दैन, सरकारले हाम्रा कुराहरू जनता समक्ष ल्याउँछ ल्याउँदैन, सबैका आँखा संसद प्रति हुन्छन्। संसद कमजोर बनाउने काम, संसदीय व्यवस्था कमजोर बनाउने काम, संसदीय पद्धतिलाई कमजोर बनाउने काम हामीले गर्नु हुँदैन, यसलाई निरन्तरता दिनुपर्छ। अहिले संसारको सबभन्दा सर्वोत्कृष्ट व्यवस्था नै यही व्यवस्था हो, जनताबाट निर्वाचित प्रतिनिधि तपाईँको संसदमा जान्छन्, त्यहाँबाट प्रधानमन्त्री चुनिन्छ, प्रधानमन्त्रीले राम्रो काम गरेन विश्वास भएन संसदको भने प्रधानमन्त्री पनि अविश्वासको प्रस्ताव राख्ने परम्परा छ, राख्न सक्ने कुराहरू छन्, तीबाट फिर्ता बोलाउन सक्छ। यस्तो राम्रो पद्धतिलाई हामीले अलिकता जनताप्रति विश्वास आउने खालका कामहरू सुरुवातमै गर्नु हुँदैन भन्ने छ। भले यो सरकार निर्माण भएको धेरै समय भएको छैन, एक डेढ महिनामै सबै कुरा प्राप्त भइहाल्यो भन्ने कुरा म छुइनँ, म कति कतिपय राम्रा गरेका कामको समर्थन पनि गर्न चाहन्छु, राम्रा कुराहरू अगाडि बनाउनुहोस्। हामी विरोधका लागि विरोध मात्र गर्नु, कानुन सम्मत, नियम सम्मत, संविधान सम्मत भएका कुराहरू सबैले समर्थन गर्नुपर्दछ। कतिपय कुराहरू हामीले गर्न नसकेका राम्रा काम छन् भने उहाँहरूले गर्नुभयो भने हामीले गर्न नसकेका थियौँ उहाँहरूले गरे भने विरोध होइन, त्यसलाई समर्थन गर्नुपर्छ। राम्रा कुराहरूको जसले गरे पनि समर्थन गर्नुपर्छ, त्यसलाई मेरो पूर्ण रूपमा समर्थन रहने पनि छ। तर म सरकारलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरूसँग समय छ, जनताले स्पष्ट बहुमत दिएर पठाएका छन्, दुई तिहाईको नजिक हुनुहुन्छ, 5 वर्षको अवधि छ, एकै महिनामा, 2 महिनामै, 3 महिनामै सबै काम गर्छु भनेर लाग्नु हो भने त राम्रो देखिँदैन, र हतारमा गरेका कामहरू कहिलेकाहीँ अपूर्ण पनि हुन सक्छन्। अहिले संसद भर्खर चल्दै थियो, अगिल्लो दिन संसद बोलाउने, भोलिपल्ट संसद निर्णय गर्ने, पर्सिपल्ट अध्यादेशको ओइरो ल्याउने, आफूलाई मन परेका कानुनहरू यो ढिलो भयो यसरी गर्नुपर्छ भन्ने, पर्सिपल्ट फेरि अर्को कुरा ल्याउने, यो पद्धति अलिक हतार जस्तो लाग्दछ। यथेष्ट समय छ, समितिहरूको पनि काम गराए अब सुरुवात छ। हेर्नुहोस्, म अहिले आलोचना गर्न चाहन्न,
1: अलिकति अस्वाभाविक जस्ता लाग्दैन तपाईँलाई? त्यहाँ जे जे कुराहरू भइरहेका छन्, बहस भइरहेका छन्, छलफलहरू भइरहेका छन्, होइन, एकले बोल्दै गर्दाखेरि अर्कोले देखाएका एक्टिङहरू यसो हेर्दाखेरि अलिकति अपरिपक्वता हो।
2: संसदीय राजनीतिमा अलिकता वास्तवमा अहिले अब केही मान्छेहरू, कमरेड पुष्पकमल दाहाल हुनुहुन्छ, धेरै संसदीय राजनीतिमा पहिलादेखि कार्यका धेरै साथीहरू नै आउनु भएको छ, धेरै धेरै धेरै अधिकांशहरूलाई संसदीय पद्धति के हो, यहाँ के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने ज्ञान भएदेखि अझ राम्रो हुन्छ। त्यहाँ त चारैतिरबाट सबैका आँखा संसदभित्र परेका हुन्छन्। मैले भने राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सबैका आँखाहरू नेपालको संसदले के गर्दैछ, त्यसमा पनि अहिले दुई तिहाई नजिक पुगेको सरकारले के गर्दैछन् भन्ने सबैको आँखा त्यहाँ पुगेका हुन्छन्। त्यहाँ केवल यो बाहुबलको प्रयोग गर्ने भूमि होइन, त्यस्तो भूमि नबनाऊ, केवल यो विचार र सिद्धान्तको एउटा राम्रो ठाउँ हो, जनताका आवाजहरू उठाउने ठाउँ हो, कानुन निर्माण गर्ने ठाउँ हो भन्ने होस्। संसदीय समितिहरूमा पनि मैले भर्खरै अब मैले आलोचना गर्ने बेला भएको छैन, संसदीय समितिमा मन्त्रीहरूको उपस्थित भएको छैन, देशमा यत्रो सुकुम्बासीका समस्याहरू, यो अवस्था छन्, त्यहाँ आएर कुन मन्त्रीले जवाब दिनुपर्ने हो, के गर्नुपर्ने हो, अहिले चौबिस ठ्याक्क जतिखेर जे मन लाग्यो त्यही गर्ने पद्धतिको विकास भएको हो कि होइन? आज त भन्सारमा 100 रुपियाँभन्दा बढी ल्याउँदा मान्छेहरूको चिलबिल भएको छ, त्यो बारेमा समितिबाट चाहिँ अनुगमन गर्नुपर्ने हो कि सरकारले तिनीहरूलाई राहत दिनुपर्ने, त्यो विषयमा छलफल हुनुपर्ने हो कि होइन? एमआरपीका कुराहरू आइरहेको छन्, यसलाई कसरी भन्सारलाई अरबौँ खरबौँ, हेर्नुहोस् 7 खरबभन्दा बढी बेरोजी छ। यो हुन त अहिले यो सरकार आउने बित्तिकै फ्याटै सरकारले गरेको सबै बेरोजी यसैले जिम्मेवार लिनुपर्छ भन्ने होइन, तर कहाँ कहाँ चाहिँ छिद्रहरू रहेछन्, कहाँ कहाँ कमजोरीहरू रहेछन्, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ। हिजोका पनि ती छिद्रहरू कसका पालामा कति पैसाहरू बेरोजी भएको रहेछ, कतिपय अनियमितता भएका रहेछन्, कति तिर्नुपर्ने बेरोजी रहेछ, कति सम परीक्षण गर्नुपर्ने रहेछ, यी सबै कुराहरूको छलफल अब संसद नचल्दाखेरि चल्दाखेरि पनि समिति मार्फत आयो भने अझ राम्रो हुन्छ। सायद समितिहरू अहिले अलिकता स्पिडली जान सकेका छैन होला, अब केही समयपछि बजेट आउँछ, बजेट अधिवेशन हो, यो जनताका कुराहरू कसरी त्यहाँ प्रस्फुटन हेर्छन् हेरौँ, मैले सुन्दैछु अहिले प्रत्येक पालिका लेभलमै बजेट पठाउने गरी तयार हुँदैछ, प्रत्येक पालिकामा जनसङ्ख्याको आधारमा, त्यहाँको घनत्वको आधारमा, त्यहाँको लिट्रेसीको आधारमा, त्यहाँको भौगोलिकताको आधारमा, यो आधारमा बजेट स्थानीय तहमा नै पठाउने गरी व्यवस्था हुँदैछ भन्ने सुन्नमा आएको छ। अब कसरी जान्छ हेरौँ, हामी राम्रा कुराको समर्थन गर्नुपर्दछ संसदमा, जोसुकै भए पनि आफ्नै पार्टीको सरकार छ भने पनि हामीले पनि हिजो संसदमा हुँदाखेरि कतिपय अवस्थामा मन्त्रीहरूका हामीले विरोध गऱ्यौँ, पार्टीको विरोध गऱ्यौँ, पार्टीभित्रकै कुराहरूको विरोध गऱ्यौँ, त्यसैले संसदमा पार्टीको सरकार छ भन्नेमा प्रत्येक कुराको समर्थन गर्दै जाने कुरा हुँदैन। सभामुखले त झन् यति तटस्थ भएर काम गर्नुपर्छ सबै कुरा, त्यही भएर सभामुख हुने बित्तिकै पार्टीको राजनीतिबाट टाढा हुने प्रचलन सुरु हुन्छ, राजीनाम दिएर बस्ने कुरो हुन्छ। त्यो कुर्सी भनेको हिजो नेपालको राजनीतिमा कृष्ण प्रसाद भट्टराई पहिलो सभामुख भएर सुरुवात गरेको यो संसद हो, यस्तो पवित्रलाई केवल पार्टीको जस्तो बनाउने काम कसैले गर्नु हुँदैन भन्ने अनुरोध पनि गर्न चाहन्छु।
1: अनि एउटा कुरा तपाईँलाई थाहा छ नि त, न्यायालयमा वरियताको कुरा अघि तपाईँ निकाल्दै हुनुहुन्थ्यो, पहिलो वरिष्ठतम न्यायाधीशकारमा रहनुभएका सपना प्रधान मल्ल कुमार रेग्मी हरिफुयाल हुँदै 4 नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ। यो क्रमभङ्गता हो, यो सिन्डिकेटलाई हटाइएको हो, 93 सालसम्म को हुने भन्ने भन्ने जुन किसिमको एउटा तथ्याङ्क थियो त्यसलाई चाहिँ न्यायालयका महाराजाहरूको चाहिँ अबको यो सबै प्रक्रियाहरू अन्त्य भएको हो भन्ने उहाँहरूको दावी छ भनाइ छ। छैजना योग्य हुनुहुन्थ्यो, योग्य मध्येको एउटालाई हामीले सिफारिस गऱ्यौँ भनेर संसदीय संवैधानिक परिषदमा चाहिँ उहाँहरूको
2: नेपालको इतिहासमा अहिलेसम्म अब हेर्नुहोस् प्रत्येक ठाउँमा सिनियर जुनियरको तपाईँको चाहिँ पद्धतिको विकास हुन्छ। नेपाली सेनाको आफ्नै नियम हुन्छ, नेपाल प्रहरीको आफ्नै नियम हुन्छ, सशस्त्र प्रहरीको आफ्नै नियम होला, संसदभित्र पनि आफ्नै नियम होला। भलै तपाईँको अहिले प्रधानमन्त्रीजी महानगरपालिकाको मेयरबाट राजीनामा दिएर स्वतै प्रधानमन्त्री हुनुभएको छ, त्यो एउटा कुराको होला। त्यहाँबाट निर्वाचित भएर प्रधानमन्त्री हुनुभएको छ, त्यो पार्टीमा धेरै पहिलादेखि अरू साथीहरू थिए होला, त्यसलाई कर्मभङ्गता गरेर म नै प्रधानमन्त्री भइसकेँ, मैले अन्त पनि त्यही पद्धतिको विकास गर्नुपर्छ भनेको भए एउटा कुरा हो। तर न्यायपालिका हेर्नुहोस्, त्यही संसदबाटै अनुमोदन भएर सर्वोच्चका श्रीमानहरू सबै श्रीमानहरू त्यहाँ पुग्नु भएको हो, चाहे सपना मल्ल प्रधान, चाहे कुमार रेग्मी, चाहे हरिफेल, चाहे डाक्टर मनोज, सबै साथीहरू, सबै सम्मानित न्यायाधीश, मान्य न्यायाधीशहरू संसदीय सुनवाईबाटै अनुमोदित भएर, हिजोको संसदीय सुनवाईबाट, त्यो संसदीय सुनवाईमा राष्ट्रपाको मान्छे थिए थिएन, राप्रपाको थिए थिएन, नेपाली काङ्ग्रेसको थियो थिएन, एमालेको थियो कि थिएन तल कुरा, तर त्यहाँ गएर न्याय सम्पादन गर्ने गरिसकेपछि हामीले अहिले पूर्वाग्रह राख्नु हुँदैन। न्यायपालिका भनेको यस्तो पवित्र ठाउँ हो, कहिलेकाहीँ सबभन्दा संसारमा प्यारो भनेको आमा बाउ हुन्छ छोरा छोरीहरूका लागि, र छोरा छोरी पनि आमा बाउका लागि सबभन्दा प्यारा चिज छोराछोरी हुन्छन्। तर बाउ आमाले अंश दिएन भने कहिलेकाहीँ छोरा छोरी न्यायपालिकामा अंश माग्न पुग्छन्, किनभने न्यायपालिका भनेको त्यस्तो विश्वासिलो संस्था हो भन्ने संसारमै प्रचलन छ। तपाईँलाई त्यसैले न्यायमूर्ति भनेको भगवान्को अर्को रूप हो भन्ने पनि धारणा संसारभरि विकास भएको हुन्छ। ठुला ठुला युद्धहरू पनि विश्राम लिनु पर्यो, अन्त्य गर्नु पर्यो भने न्यायपालिकामा पनि पुगेका इतिहास छन्, राष्ट्रिय अन्तर्राष्ट्रिय न्यायालयमा पनि गएका इतिहास छन्। त्यसैले न्यायपालिकालाई धेरै चलाउने खेलाउने काम हामीले गर्नु हुँदैन। म चाहिँ यो व्यक्तिगत रूपमा म सिनियर जो छ त्यसैलाई नै एउटा पद्धतिका रूपमा लगेको भए अझ डर हुन्थ्यो भन्ने पक्षमा छु। भलै कर्मभङ्गताका कुराहरू आएका छन्, अध्यादेशबाट आएको तपाईँको अध्यादेश अनुसार अहिले संवैधानिक परिषदको काम कर्तव्य अधिकार, हिजो म संसदीय सुन के अरे तपाईँको राज्य व्यवस्था तथा सुशासन समितिमा हुँदा रविजी जो सभाको सभापति हुनुहुन्थ्यो उहाँसँग सल्लाह गरे नै हामीले यो संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक सर्वसम्मत रूपमा हाम्रै पालामा एक वर्ष अगाडि हाम्रै पालामा यसलाई संसदमा लगेका थियौँ र पास गरेका थियौँ। राष्ट्रिय सभालाई त्यसलाई केही परिवर्तन गरेको थियो, त्यसलाई प्रतिनिधि सभामा फेरि ल्याएर राष्ट्रपतिले फिर्ता गरिसकेको थियो, फेरि ल्याएर हामीले जुन यो विधेयक ल्याएका थियौँ कार्यपालिकाको प्रमुख, न्यायपालिका प्रमुख, व्यवस्थापक प्रमुख, त्यसपछि प्रतिपक्षी दलको नेता, यसको कन्सेप्टै अर्को थियो। कहिलेकाहीँ कार्यपालिकाले नदेखेको मान्छे न्यायपालिकाले देख्छ, न्यायपालिकाले नदेखेको मान्छे व्यवस्थापिकाले देख्छ, व्यवस्थापिका सत्ता पक्षले नदेखेको प्रतिपक्षले देख्छ, प्रतिनिधि सभाले नदेखेको राष्ट्रिय सभाले देख्छ, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सभामुख र तपाईँको अध्यक्षले नदेखेका मान्छे उपसभामुखले देख्छन्, किनभने एउटै जात र एउटै वर्गको सभामुख र उपसभामुख नहुनेपछि यो भनेको शक्ति पृथकीकरणमा हुने र सबैले व्यक्तिगत मेरो तेरो भन्दा पनि राष्ट्रका विशिष्टले राष्ट्रिय रूपमा पहिचान प्राप्त व्यक्तिहरू संवैधानिक अङ्गमा लाने कुराहरू थियो, यसलाई कुनै पार्टीको र व्यक्तिको आफ्नो अनुकूलताको व्याख्या गर्नु पर्दै थिएन, यसलाई अलिकता चेन्ज गरेर आफ्ना मान्छे हिजोका मान्छेहरू निकाल्ने आफ्ना मान्छे भर्ने मनसाय साथ यो गरिएको भने यो गलत हो। कानुनी राज्य नेपालमा सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ, कानुनलाई कमजोर बनाउनु, कानुनी राज्यलाई कमजोर बनाउनु, त्यसलाई तर्साएर आफ्नो अनुकूलका निर्णय गराउनका लागि गरिएको भने यो सरासर गलत
1: हो। अब जाँदा जाँदै यो ट्रेड युनियनदेखि लिएर विद्यार्थी सङ्गठनहरू खारेज गर्ने जुन सरकारको तयारी छ, अब भातृ सङ्गठनहरू, दलीय सङ्गठनहरू अब चाहिँ चल्दैनन् भन्ने तरिकाले सरकार अगाडि बढ्याएको छ, यो स्वाभाविक थियो, अहिलेको अवस्थामा राम्रै निर्णय भयो होइन?
2: कुनै अरू पार्टीका भातृ संगठनलाई बन्द गरेर आफ्ना पार्टीका भातृ संगठनहरू निर्माण गर्न गरिएको भने सरासर गलत हो. मान्छेको स्वतन्त्र व्यक्तिगत स्वतन्त्र अभिव्यक्तिको स्वतन्त्रता त्यसपछि पार्टी खोल्न सम्बन्धी खोल्ने सम्बन्धी स्वतन्त्रता राजनीति दल सम्बन्धीको स्वतन्त्रता यो अधिकार संविधानले व्यवस्था गरेको छ. संविधान अनुसार चल्नुपर्छ, लड अनुसार चल्नु हुँदैन. कानुन र संविधान अनुसार चल्ने बानीको विकास गरौँ. आफ्नो लहरमा चल्ने परम्परा विकास अहिले भइसकेको छैन.
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
2: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता रामहरी खचिवडा. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ. विश्रामपछि पुनः उपस्थित हुने. 93.2 स्वदेश एफएम.
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य. आउनुहोस् सुरु गरौँ पुरञ्जन आचार्यसँग. जनता जान्न चाहन्छन्, पुरञ्जन आचार्यजी जनता जान्न चाहन्छन्, म स्वागत छ यहाँलाई.
4: धन्यवाद सर.
3: विगतमा प्रधानमन्त्रीहरू धेरै बोल्थे, घन्टौँसम्म संसदमा भाषण छाड्थे. अहिले प्रधानमन्त्री बोल्दै बोल्नुहुन्न. बालेन्द्र शाह, प्रधानमन्त्री बोल्नु भएन भनेर यति धेरै रोइलो र आपत्ति गर्नु जरुरी छ?
4: होइन, अब जुन चाहिँ परम्परा र संस्कारबाट संसदीय व्यवस्थाले आफ्नो चाहिँ यात्रा तय गरेको छ, यति लामो 2-4 सय 5 सय वर्ष भयो होला होइन, बेलायतदेखि त्यहाँ अब प्रधानमन्त्रीहरू चाहिँ बोलेरै बस्थे होइन. बोल्नुपर्ने जति कुनै प्रधानमन्त्री धेरै बोल्ने हुन्थे, कुनै चाहिँ थोरै बोल्ने हुन्थे होइन. तर बोल्दै नबोल्ने चाहिँ अहिलेसम्म मलाई चाहिँ थाहा छैन. जस्तो शेरबहादुर देउपा एकदम कम बोल्थे, केपी ओलीजी एकदम घन्टौँ बोल्नुहुन्थ्यो, विद्याप्रसाद कोइराला ठिक्क बोल्नुहुन्थ्यो हामी देखेको होइन. कैयन प्राइम मिनिस्टरहरू चाहिँ अब पार्लियामेन्टमा बोल्नुपर्ने कुरामा बोल्थे, नबोल्नुपर्ने कुरामा धेरै बोल्दै हुन्थे, काम चाहिँ चलिहाल्थ्यो.
3: त्यो चाहिँ व्यक्तिको स्वभावमा निर्भर गर्छ.
4: स्वभाव त्यो अब खास होइन, स्वभावभन्दा पनि त्यसको पृष्ठभूमिले. कम्युनिस्ट पृष्ठभूमिबाट आएकाहरू घन्टौँ बोल्छन्, घन्टौँ घन्टा 2 घन्टा 1.5 घन्टा बोलेको त मैले पार्लियामेन्टमा. अब वामदेवजीले सायद 3-4 घन्टा कति बोल्नु भएको रिकर्ड पनि होला. त्यस्तै चाहिँ भीम रावलजीहरू अब थुप्रै छन्, केपी ओलीजी, माधवजीहरू, झल्लाजीहरू घन्टौँ बोलेर चाहिँ पार्लियामेन्टमा पनि पार्लियामेन्ट बाहिर पनि बसेको देखेछु. नेपाली काङ्ग्रेसबाट केही अपवाद बाहेक, केही अपवाद बाहेक 1 घन्टा बोल्न सक्ने कमिसन मान्छेहरू यसो आधी सुशील कोइराला कहाँ बोल्नुहुन्थ्यो, ठिक्क बोल्नुहुन्थ्यो, हिँडिहाल्नुहुन्थ्यो. गिरिजाप्रसाद पनि त्यही हो. त्यस कारणले तर अब अहिलेको प्रधानमन्त्रीले बोल्दै नबोलिकन त सांसदहरूले आफ्नो चाहिँ प्रधानमन्त्रीलाई बुझ्ने कसरी?
3: प्रधानमन्त्री बालेन्द्र शाह बालनको स्ट्राटेजी हो कि यो उहाँ बोल्न नचाहनु भएको हो कि बोल्दाखेरि चिप्लिन्छ भनेर नबोल्नु भएको हो?
4: अब हेर्नुहोस्, अब अहिलेको प्रधानमन्त्रीको बारेमा धेरै चाहिँ मनोविश्लेषण गर्न सक्ने चाहिँ क्षमता ममा छैन, किनभने उहाँको आँखा पनि धेरै कम खुल्छ होइन. उहाँले बोल्दाखेरि उहाँको बोलीको बोलीबाट पनि थाहा हुने हो, अलिकति चाहिँ जेस्चर ल्याङ्ग्वेजबाट थाहा हुने हो. अब मैले यहाँ तपाईँले तपाईँको इन्टरभ्यू चाहिँ यो दिन आउँदाखेरि चाहिँ अब जस्तो युवा जेनेरेसनले मलाई के भन्दै थियो भने आफ्नै घरकाले किन बोल्नु पऱ्यो, काम गरेर भइहाल्यो नि, धेरै बोलेर बिग्रेको देश हो. आफ्नै घरभित्र 2-4 जना युवा चाहिँ केटाकेटीहरू त्यहाँ जमघट रहेछ मेरो घरमा, अनि म यता आउनु थालेको, अनि उनीहरूले चाहिँ होइन यो प्रधानमन्त्री आज बोल्छ बोल्छ भन्ने पनि चर्चा थियो नि त अहिले. अनि टेलिभिजन खोलेर म चाहिँ सुन्नलाई बसिरहेको थिएँ, फेरि नबोल्ने भयो भनेर भन्ने कुरा आयो बाहिर. अनि उनीहरूले मसँग जोइन गरेर किन बोल्नु पर्यो त, बोल्दा बोल्दा देश बिग्रिएको त हो नि भने.
3: अहिले मान्छेहरू धेरै बोली सुन्न चाहिँ चाहँदैनन् होइन, होइन
4: बोल्दै नबोलेको
3: रणनीति नै हो कि के जस्तो लाग्छ?
4: मलाई लाग्छ के छ भन्दाखेरि चाहिँ थाहा छैन, मुख्य कुरा त के छ भने थाहा नभएको कुरामा पक्का बोल्नु.
3: अहिले पनि संसदमा प्रधानमन्त्रीको खोजी भइरहेछ
4: क्या,
3: मानव प्रधानमन्त्री कतै हराउनु भएको छ होइन, उहाँको पत्रिकामा मिडियामा सार्वजनिक सञ्चार माध्यममा प्रधानमन्त्री हराएको सूचना भन्ने नै स्थिति अथवा भन्ने तहमै पुगे जसो गरेर सांसदहरू आक्रामक छन्, संसद बैठकै अध्यक्ष गर्नुपर्ने स्थितिसम्म पुगे उनीहरू.
4: बेलायतमा एउटा राजा थिए कि, त्यसमा एउटा फिल्म बनेछ किङ्स स्पिच भन्ने, बडो फेमस फिल्म छ, सायद त्यो फिल्म यहाँको प्रधानमन्त्रीले हेरेको होला. उनी एकदमै उनी नबोल्ने होइन, बोल्न नसक्ने भएर उनी स्ट्यामर थिए भगभके होइन. अनि उनलाई सबैभन्दा ठुलो रहर र सबभन्दा ठुलो चाहिँ आफ्नो लागि चाहिँ राजा हुनुपर्ने उत्सव चाहिँ के भने बोल्न जाने हुन्थ्यो भन्ने थियो. र राजनीति भनेको के हो पहिला सुरु त बुझ्नु पर्यो. वाट इज पोलिटिक्स? के पोलिटिक्स पावर मात्रै हो, पावर एक्सर्साइज गर्ने ठाउँ मात्रै हो? होइन. के पोलिटिक्स चाहिँ रिसोर्सहरूलाई अप्टिमाइज गर्ने ठाउँ मात्रै हो, स्रोत र साधनको होइन प्राथमिकताकरण गरेर चाहिँ राख्ने ठाउँ मात्रै हो जस्तो बजेटले गर्छ नि. सीमित स्रोत र साधनले हामीले प्राथमिकताको आधारमा यो बजेटलाई यसरी एलोकेट गरेका छौँ भन्छ. त्यो मात्रै हो पोलिटिक्स? त्यो पनि होइन. पोलिटिक्स चाहिँ पावर हो, त्यो पनि हो, तर त्यो मात्रै पनि होइन. के हो त पोलिटिक्स भन्दा? पोलिटिक्स भनेको कन्भर्सेसन पनि हो, कन्भर्सेसन पनि हो. नेताले संवाद गर्छ, कोसँग संवाद गर्छ भने त्यो देशको राष्ट्रसँग गर्छ, त्यो देशको नागरिकसँग गर्छ, आफ्नो पार्टीसँग गर्छ, आफ्नो विचारसँग गर्छ, अन्तर्राष्ट्रिय समुदायसँग गर्छ. नेता भनेको के हो भन्दाखेरि चाहिँ धेरै समस्याहरू अब बोलेर त्यो कन्फ्लिक्ट चाहिँ रिजोल्युसन हुन्छ. उसले भन्न सक्छ हाम्रो स्रोत र साधन थोरै छ, त्यसै कारणले बजेट यस्तो आउँछ, भएको स्रोत र साधनलाई हामीले चाहिँ यसरी प्रायोरिटाइज गरेका छौँ, मेरो सरकारले यो गर्नेछ. आखिर नीति र कार्यक्रम भनेको त्यही नै हो होइन. त्यसको लागि हामीलाई चाहिने चाहिँ विभिन्न कानुनदेखि लिएर चाहिँ अब विनियोजित रकमहरूदेखि लिएर सबै कुराहरू चाहिँ यो ढङ्गले गरेका छौँ भन्छ. त त्यस कारणले मलाई के लाग्छ भने म एकदम चाहिँ सर्टमा भन्नु, यो बोल्नु पर्छ पर्दैन होइन. पोलिटिक्स भनेको, पोलिटिक्स एउटा लिडर भनेको के हो? लिडर हु क्यान कम्युनिकेट प्रपरली.
3: जनताले जान्न चाहेको चाहिँ के कुरा हो भने प्रधानमन्त्री बालेन्द्र शाह विगतमा काठमाडौँ महानगरपालिकाको मेयर बन्नुभन्दा अगाडि त उहाँ सार्वजनिक सञ्चार माध्यममा जानुहुन्थ्यो, अन्तर्वार्ता गर्नुहुन्थ्यो होइन, उहाँले विचार दिनुहुन्थ्यो, बोल्नुहुन्थ्यो. उहाँले बोलेकै कारणले पनि धेरै व्यक्तिहरूले रुचाए, ब्रान्डिङ भयो. बोल्नै नजान्ने पनि होइन. अहिले चाहिँ बोल्दै नबोल्नुको तात्पर्य के हुन सक्छ?
4: मलाई चाहिँ के लागिरहेछ भने नि, अब मैले हेरेँ उहाँको ऱ्याप सङ पनि हेरेँ, वास्तवमा त्यो मनो के कारणले नबोलेको होला, बोल्न नजान्ने हो त भनेर मैले उनको गीतहरूमा गएँ, पछ्याएँ युट्युबमा गएर. राम्रो छ फेरि तपाईँलाई
3: मलाई बोल्न दे सरकार भन्ने गीत पनि हेर्नु होला, तपाईँले सुन्नुभयो होला.
4: फेरि तपाईँलाई यो ऱ्याप सङ चाहिँ कस्तो हो भन्दाखेरि इन्स्टेन्टली क्रिएट गर्नुपर्छ के, तुरुन्तको तुरुन्तै त्यो सेन्स अफ ह्युमर, त्यो लय, त्यो शब्द सम्मेलन,
3: अन द स्पट चाहियो,
4: अन द स्पट चाहियो. त्यो गर्न सक्ने मान्छे बोल्नै नजान्ने भन्ने त पक्कै होइन, त्यो त होइन नि, होइन त्यो पक्कै होइन होला. अनि अर्को मैले केही मेयर हुँदाखेरिको हो कि अघि पछि हो, एक दुईवटा अङ्ग्रेजी इन्टरभ्यू पनि हेरेँ, त्यो पनि एकदम रिफाइन छ होइन, चुरो छ, मुलुक नै चलाउने खालको पनि छ. सायद त्यही भएर होला युवाहरूले चाहिँ ये मान्छेले मुलुक चलाउँछ भनेर जिम्मेवारी पनि दिएको.
3: निर्वाचन अघिकै भाषण हेरौँ न, सर्ट एन्ड स्विट.
4: जनकपुरको भाषण सुने मैले, सातै मिनटको भए पनि त्यसैले काण्ड पुगाइदिएको छ होइन. त्यो पनि छ एउटा यसरी इमोसनली कनेक्ट भएको छ, त्यो जुन चाहिँ
3: सुदूर अब दूर नै झिकै झिकै माया तमलाई,
4: हरेक
3: सुदूरपश्चिमदेखि
4: शब्दहरूले
3: सुनसरीसम्मको भाषा,
4: एक्ज्याक्टली हरेक शब्दहरूले. सुनसरीको त म त्यही छु, प्रत्यक्षदर्शी छु, जनकपुरको पनि सुने मैले. मलाई के लाग्छ भनेर भन्दाखेरि चाहिँ नचाहेको होइन, मलाई कता कता मलाई मन उनको यसो हेर्दाखेरि चाहिँ सय दिन नबोल्ने हो कि जस्तो लागेको छ. सय दिन म यो काम सक्छु होइन. हेर्नुहोस् अहिलेको
3: प्रधानमन्त्री बालेन्द्र शाह सय दिन बोल्नुहुन्न,
4: यो मेरो अनुमान हो. मलाई के लागिरहेछ भन्दाखेरि चाहिँ उनीहरूको जुन वाचा पत्र छ, अहिलेसम्मको नेपालको राजनीतिक इतिहासमा घोषणापत्र लेखेर त्यही घोषणापत्रमा टेकेर त्यही घोषणापत्रमा टेकेर मेनिफेस्टो लेखेको छ, त्यसपछि आएर चाहिँ त्यसैलाई लिएर चाहिँ वाचापत्र बनाएको छ, त्यसैलाई लिएर चाहिँ बजेटमा त्यो चाहिँ अस्तिको चाहिँ नीति र कार्यक्रममा हालेको छ, त्यही कुरा बजेटमा अब सायद आउला. त्यो सय बुदा जुन छ चाहिँ वाचापत्र, त्यसलाई फलो गरेका छन् क्या? उनीहरूले जुन चिज मागे, जुन चिज देखाएर भोट मागे नि, हामी यो सयवटा काम गर्छौँ भनेर, त्यो सयवटा काममै उनीहरूको चाहिँ त्यही सेरोफेरोमा उनीहरूको सारा अहिले चाहिँ पार्टी पनि यो देश पनि चलिरहेको छ.
3: तर उहाँहरू होइन,

0: पाँच वर्ष टिक्यो भने यो चाहिँ झन्डै 100 वर्षको झन्डै इतिहास हुन थाल्यो नेपालमा, कुनै सरकार 5 वर्ष चलेको छैन, यो चाहिँ 5 वर्ष चल्नेदेखि चाहिँ त्यसको लागि त म आभारी हुने थिएँ यो रवि लामी छाने र बालेनसँग। अब मलाई अहिले के लागेको छ भने जुन ढङ्गले त्यो 100 बुदामा त्यो बाचा पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फोकस गरेको छ र बालेनको चाहिँ जुन ढङ्गको शैली छ या प्राइम मिनिस्टरको शैली छ त्यसलाई मैले मेरो आफ्नो यो मनोगत पनि हुन सक्ला होइन, मनोगत त्यही एउटा चाहिँ भनौँ न एउटा कुनै टुक्का मलाई के लाग्यो भनेर भन्दाखेरि चाहिँ आखिर किन त भन्दा 100 दिन चाहिँ उसले 100 दिनको काम देखाएर अनि बोल्ने भन्ने त्यो माइन्ड सेट गरेको हो कि भन्ने म अनुमान गर्न थालेँ, त्यो पनि आजदेखि के अहिलेदेखि चाहिँ अहिले तपाईँले सोध्नुभयो र चाहिँ ग्रिल गर्नुभयो सोधे आखिर के होला त आखिर बोल्नु
1: अहिलेकै हिसाबले जाने हो भने उहाँहरूको सरकार 5 वर्ष टिक्छ भन्न सकिन्छ।
0: हामी हेर्नुहोस् हामी यस्तो एउटा जन्चरमा छौँ, एउटा यस्तो मोडमा छौँ जहाँ चाहिँ हामीसँग चाहिँ यो के गरी सरकार असफल भयो भने या यो म्यान्डेट चाहिँ फेरि चाहिँ स्प्लिट भयो भने या टुट्यो फुट्यो भन्ने चाहिँ हाम्रो यत्रो ठुलो चाहिँ भनौँ न सङ्घर्षबाट आएको सरकारमा को छ यो त के छ भने आज छ अब अमेरिकाकै जनता चाहिँ आज ट्रम्प छ तर एउटा सिस्टमबाट ऊ जान्छ भन्ने छ नि त। मलाई पनि त्यस्तै के लाग्छ भने एउटा सिस्टमबाट यो आएको छ होइन, सिस्टमबाट तपाईँ हामीले भोट दिएर आएको छ नि, त्यस कारणले यसलाई चाहिँ के छ भन्दा 5 वर्ष चल्नलाई सघाउनु पर्छ, कम्ती पनि चाहिँ 6 महिना या 1-2 वर्ष चाहिँ कहीँ गल्तीहरू हुन्छन्, घटनाको गल्ती मूल्यमा चाहिँ गल्ती भयो, मूल्य पद्धति नै गल्ती भयो भने चाहिँ के छ भने सबैले चाहिँ यसलाई प्रश्न गर्नुपर्छ, होइन एउटा दुइटा घटना भयो अब कुन जुत्ता लगाएर कसरी हिँडे कुन लुगा लगाए के गर्छ नि त अहिले बालेनको चाहिँ प्राइम मिनिस्टरको लिएर, म त्यो सबै कुराहरूमा त्यो नीतिगिटीमा चाहिँ म जान्न।
1: राष्ट्रपतिले सम्बोधन गरिरहनु भएको छ, त्यो पनि संसदको दुवै सदनलाई नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि प्रधानमन्त्री बालेन्द्र शाह चाहिँ 1 घन्टा हराउनु भयो, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि वाचन गरिरहँदाखेरि त्यो पनि आफैले तयार गरेको नीति तथा कार्यक्रम हो, सरकारले तयार गरेको
0: त्यसलाई कुनै पनि सभ्य समाजमा धेरै त्यसलाई चाहिँ त्यस्तो नगरिदिएको भए हुन्थ्यो, त्यो चाहिँ के छ भने प्रधानमन्त्रीकै डकुमेन्ट हो, त्यो सरकारकै डकुमेन्ट हो, त्यो त्यो डकुमेन्ट त राष्ट्रपति त निमित्त मात्र छन् त्यहाँ होइन, राष्ट्रपति अब राष्ट्रपतिसँग केही होला असहमतिहरू केही दिगदारीहरू केही पट्याएर राख्दा कुराहरू पनि थियो होला नि त्यहाँ नीति र कार्यक्रममा, तर त्यो जे थियो
1: आफैले लेखेको
0: हो, जे थियो त्यो त उनको आफ्नै हो त्यो होइन,
1: 82 वर्षका राष्ट्रपतिले बोलेको 36 वर्षका प्रधानमन्त्रीले सुन्न पर्दैन भन्ने हो कि
0: यस्तो छ नि, राष्ट्रपतिले बोलेको हो त्यो, कति वर्षको राष्ट्रपतिले बोलेको होइन त्यो, कि त्यो राष्ट्रपतिले बोलेको र त्यो डकुमेन्ट चाहिँ प्रधानमन्त्रीको हो, 35 वर्षकै प्रधानमन्त्रीको हो, किन त्यस्तो दिएको त त्यस्तो त्योभन्दा छोट्याएर चाहिँ 2 पेजको 3 पेजको दिएको भए पनि भइहाल्थ्यो नीति र कार्यक्रम, 4 पेजको भए पनि हुन्थ्यो, त्यत्रो लम्बा
1: सिस्टम हो फेरि निरन्तर
0: एक्ज्याक्टली
1: भयो,
0: जस्तो उनी 5 वर्षको प्राइम मिनिस्टरको सिस्टममा छन् बहुमत प्राप्त सरकारको त्यो पनि सिस्टम हो नि कि त्यसलाई मान्नु
1: मान्छ राष्ट्रपति,
0: त्यस कारणले
1: 1 नम्बर वरियताको व्यक्ति
0: मैले नगएको भए त्यो चाहिँ राम्रो हुन्थ्यो मलाई लाग्छ, के छ भने मैले मान्छे यसै पनि नि तपाईँले बोलाउनु भएको हो नि त राष्ट्रपतिलाई, मेरो घरमा म कोही पाहुना बोलाउँछु केही सहयोग माग्छु केही जिम्मेवारी दिन्छु तपाईँ यो पढिदिनुहोस् भनेर त्यो पार्लियामेन्टमा कसले बोलाएको, सरकारले बोलाएको हो नि, सरकार आफूले बोलाइसकेपछि आफ्नो पाहुनालाई या त्यो पनि राष्ट्राध्यक्ष चाहिँ पाहुनाको रूपमा आएको छन् भने त्यसलाई चाहिँ गर्नुपर्ने मर्यादा
1: प्रधानमन्त्रीले राष्ट्रपतिलाई अपमानै गरे भन्न सकिन्छ,
0: यस्तो छ कि अब हेर्नुहोस् यसलाई अपमानकै शब्दमा चाहिँ लिएर जान तपाईँ हामीले भन्न सक्छौँ तर उनीहरूले चाहिँ त्यसलाई चाहिँ यसरी पनि बुझ्न सकिन्छ, तपाईँ हामीलाई जसलाई थाहा छ त्यो चाहिँ गर्नु हुँदैन थियो भन्ने कुरा यहाँ मैले भन्ने गरेपछि एउटा सेक्सन अफिसर हुन्छ नि ऊ पास हुँदाखेरि पनि 6 महिनाको तालिम हुन्छ, मलाई लाग्छ अहिलेको चाहिँ त्यहाँ संसदमा उपस्थित चाहिँ कैयौँ मान्छेहरूलाई संसदीय कार्यविधि के हो राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्ध के हो त्यसको 5 मिनटको पनि तालिम छैन, के पनि छैन तालिम, नेपालको जो जति जति माथि टपमा जान्छ नि त्यति तिनीहरू चाहिँ अज्ञानी जस्तो भएको देख्छु क्या म माथि होइन, जो जति तल ग्रास रुटमा चाहिँ बसेर काम गरेको छ त्योसँग धेरै कुराहरूको ज्ञान छ धेरै कुराहरूको, अब त्यहाँ के देखिन्छ भनेर भन्दाखेरि चाहिँ प्रधान अब के थाहा प्रधानमन्त्रीलाई राष्ट्रपतिले बोल्दा बोल्दै उठेर हिँड्नु हुँदैन भनेको थाहै थिएन कि त्यहाँ उनलाई त्यो इतिहास कसले पढायो होला कि यो डकुमेन्ट तपाईँको हो आफैले बुझेको भए जस्तो पहिला पहिलाका प्राइम मिनिस्टर
1: सबै व्यक्ति

0: सुनिरहेका छन्, सांसदहरू सुनिरहेका छन्, अनि प्रधानमन्त्री चाहिँ हिँड्दाखेरि त्यो नियतै ठिक नभए हो कि शैली मात्रै ठिक नभए हो?
1: अब नियत नै अलिक शङ्का नगरौँ, शैली चाहिँ सभ्य भएन। तपाईँको घरभित्र तपाईँले पाहुना बोलाइसकेपछि तपाईँले उठेर गइसकेपछि त्यो पाहुनाको अपमान भयो नि। राष्ट्रपति भनेको त आफ्नो राष्ट्र, उनको त घर होइन नि त्यो त, त्यहाँ त उनलाई बोलाइएको हो नि, होइन, त्यहाँ बोलाएर उनी आएका हुन्। त्यसै कारणले मलाई लाग्छ भावी दिनमा त्यस्तो नहोस्।
0: अनि प्रधानमन्त्रीले लगाउने पहिरन ड्रेसअपको पनि चर्चा छ, अहिले कालो टी सर्ट लगाउनुहुन्छ,
1: होइन, उहाँ त जुन कन्स्टिट्युएन्सी
0: उहाँ लगाउनुहुन्छ, जिन्स प्यान्ट लगाएर अनि स्पोर्ट्स सुज लाउनुहुन्छ, अनि संसदमा जानुहुन्छ, राष्ट्रिय पोसाक दौरा सुरुवाल छैन, कहिल्यै पनि प्रयोग गर्नुहुन्न। मान्छेहरूले विभिन्न खालका टिका टिप्पणी गर्छन् क्या, विपक्षीहरूले त संसदमै उठेर आपत्ति नै जनाए,
1: त्यो पनि ठिक छ। त्यसैले त हामीले प्रजातन्त्रमा लोकतन्त्र ल्याएको हो नि, विचार चाहिँ दसौँवटा चाहिँ फल्न फुल्न दिनुपर्छ कि। उनले प्रधानमन्त्री अब युवा पुस्ताका हुन्, उनको कन्स्टिट्युएन्सी चाहिँ हामी होइन, हामी होइन, उनको कन्स्टिट्युएन्सीका जुन चाहिँ उमेरका जुन समूहका छन् त्यहाँ त्यो दौरा सुरुवाल टोपी के हो भन्ने कुरा तिनीलाई थाहा पनि छैन। उनले आफ्नो कन्स्टिट्युएन्सीलाई चित्त बुझाइरहेका छन्, कन्स्टिट्युएन्सी भनेको युवा नेपालको जो 60% छ, होइन। अब मुख्य कुरा रह्यो के, ती युवाहरूलाई चाहिँ राष्ट्रको सांस्कृतिक भावधारामा जोड्ने जिम्मेवारी प्रधानमन्त्रीको छ कि छैन, कुरा मुख्य कुरा, होइन।
0: ड्रेसले चाहिँ प्रभाव पार्दैन, होइन,
1: त्यस्तो ठुलो अब आजको संसारमा
0: पार्छ कि त पोसाक हुनु पर्यो, होइन भने
1: सबै कुरा हुनाले त्रिभुवन विश्वविद्यालय पनि एकछिनले भन्छ, सम्पूर्ण शैक्षिक क्षेत्र, सम्पूर्ण संवैधानिक निकाय, सम्पूर्ण न्यायिक क्षेत्र,
0: राजनीतिक नियुक्ति खारेज गर्नु भयो नि त एकै झड्कामा,
1: जस्तो क्यारियरबाट आएको
0: अहिले जे भइरहेको छ, मेरिटोक्रेसीको रिफ्लेक्सन हो,
1: क्यारियरबाट आएका छन् र उनीहरू सिनियोरिटीको आधारमा छन् भने त्यही छान्नुहोस्। तर बिचमा इन्जेक्ट गरेको छ, इन्डक्ट्रिनेसन गरेको छ, पोलिटिकल चाहिँ निर्णयहरूबाट चाहिँ ल्याएर वरियतामा चाहिँ ल्याएर राखेको छ, यो पछि यो चिफ जस्टिस हुने, यो पछि यो हुने भन्दा त्यो वरियता हो नि, त्यो सेटिङ हो नि,
0: 2092 साल
1: सेटिङ हो नि,
0: चिफ जस्टिस चाहिँ प्रधान न्यायाधीश फिक्स भइसकेको थियो,
1: एकातिर पार्टीको चाहिँ झन्डा पनि बोक्ने, अर्कोतिर के छ भन्दाखेरि चाहिँ
0: कानुन
1: झन्डा बोक्ने, कानुन बनाउन जाने, त्यही कानुन अनि त्यहाँबाट चाहिँ न्यायालयको चाहिँ न्यायाधीश पनि हुने, अनि यो चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो कि भएन त?
0: म तपाईँसँग सिधा जवाफको अपेक्षा गर्छु। सपना प्रधान मल्ल एक नम्बरमा हुनुहुन्थ्यो, अनि डाक्टर मनोज कुमार शर्मा चार नम्बरमा।
1: म दुवैलाई चाहेको थियो, म दुवैलाई चिन्दिनँ, तर प्राइम मिनिस्टरले आफ्नो अप्सन चोइस गर्न पाउनुपर्छ, यसमा प्रधानमन्त्रीले निर्णय गर्न पाउनुपर्छ। वैधानिक रूपमा संवैधानिक रूपमा 6 सिफारिस भएर गएको छन् भने प्रधानमन्त्रीले चाहिँ चोइस गर्न पाउनुपर्छ।
0: अनि 6 संवैधानिक परिषदको के
1: उहाँलाई मन पर्दैन किन? चारजना
0: विपक्षीहरूले के भन्दा छन् भने 6 राखेको चाहिँ सर्वसम्मति होस् भनेर राखिएको, नत्र 7 राखिहालिन्थ्यो नि भनेर पनि तर्क गर्छन्।
1: त्यो कुरा
0: त्यहाँ छ,
1: सुन्नु न, त्यो कुरा योभन्दा पहिले
0: प्रतिपक्षी दलका नेता
1: त्यो कुरा धेरै पहिले तोडिसकेको छ, त्यो चिजलाई सर्वसम्मति भन्ने कुरालाई योभन्दा पहिले तोडिसकेको छ। तपाईँलाई कस्तो हो, पार्लियामेन्टै नभएकोलाई चाहिँ अध्यादेश ल्याएर चाहिँ 52 नियुक्ति चाहिँ गरिदिएको छ, त्यसलाई चाहिँ सदर गरेको चाहिँ सायद चाहिँ यही न्यायाधीशहरूले, होइन,
0: नेपालमा शासन गयो, होइन, राजतन्त्र गयो, गणतन्त्र आयो, अब बालेन तन्त्र सुरु हुँदैछ भनेर संसदमा बोलिरहेछन् नि सांसदहरू।
1: हेरिस, तन्त्र चाहिँ कसैको पनि टिक्दैन भन्ने कुरा त यो प्रष्ट छ, तन्त्र लोकतन्त्रै चल्ने हो, होइन, अहिलेको जेनजी पुस्ताले गरेको आन्दोलन राम्रो लोकतन्त्रको लागि थियो, त्यसको त्यो कति ठिक थियो, त्यसको चाहिँ हिंसा कति थिएन त्यो आफ्नो ठाउँमा छ, त्यसको संसारभरि व्याख्या भइरहेछ। तर तन्त्र चल्छ जनताकै, लोकतन्त्रकै चल्छ, बालेन तन्त्र पनि चल्दैन, हिजो राणातन्त्र पनि चलेन, राजातन्त्र पनि चलेन, र चाहिँ कसैको पनि तन्त्र चलेन, कम्युनिस्ट तन्त्र पनि चलेन, चल्ने लोकतन्त्रै हो।
0: र माथि र आफ्नै संसद चलाउन त हम्मे हम्मे भइरहेछ अहिले उहाँहरूलाई,
1: त्यस्तो के हम्मे भयो सर, के हम्मे
0: भयो, तपाईँ 82 सिट छ तर पनि त्यहाँ माथा पछि हुन्छ, समस्यामा हुनुहुन्छ उहाँहरू,
1: होइन, जति धेरै हो त्यति
0: मुलुक चलाउनु धेरै गाह्रो छ,
1: जति धेरै हो त्यति समस्या हुन्छ कि, जति थोरै हो ठिक्क मेजोरिटी आइदिएको भए अहिले चाहिँ धेरै, किन तपाईँलाई धेरैले धेरै अहङ्कार पनि उत्पन्न गर्छ।
0: प्रधान न्यायाधीश सिफारिस भइसकेपछि सुशीला कार्की आक्रामक भएर आउनु भएको छ नि,
1: त्यो नआइदिएको भए हुन्थ्यो.
0: सुशीला कार्कीको सन्दर्भमा तपाईँको बुझाइ के हो?
1: सुशीला कार्की पनि आक्रामक नभएर आइदिएको, चुप लगाएर बसेको हुन्थ्यो. उहाँको उहाँले पाउनुपर्ने मान सम्मान मैले त यही तपाईँसँग कुरा गर्दा पनि उहाँलाई राष्ट्रपति दिए चाहिँ मलाई हुन्थ्यो होइन. राम्रै काम गरेर जानुभएको छ, फेरि म त विराटनगरको भएको उहाँले अलिकति मेरो स्वार्थ पनि त्यहाँ जोडियो होला. तर त्यसरी चाहिँ उहाँले चाहिँ जुन ढङ्गले चाहिँ प्रधानमन्त्रीलाई भन्नुभयो त्यो पनि एउटा के छ भन्दाखेरि चाहिँ एउटा घटनालाई लिएर, घटना भनेको सपना मल्ल प्रधान एक नम्बरमा थियो,
0: कसैको आमा होइन भनेर रिसाउनु,
1: उनी योग्य थिए. अब योग्य र
0: श्रीमतीलाई गएर आमा भन्नुहोस्,
1: योग्य र अयोग्य आफ्नो ठाउँमा भएको बेला चाहिँ हेरेर निर्णय गर्ने हो. प्रधानमन्त्रीलाई उही योग्य लाग्यो.
0: अनि धेरै व्यक्तिहरूले राष्ट्रपति नपाएर
1: मान्छेहरूले
0: चाहिँ छोरासरी माया गरेको आदर्श श्रेष्ठको पनि पद चैट भयो.
1: अब यो हेर्नुहोस् यो चटपटे कुराहरू हुन् होइन.
0: अनि सरकारले गाडी फिर्ता गर्यो,
1: मुख्य
0: गाडी फिर्ता लियो.
1: मुख्य कुरा उहाँले आफ्नो चाहिँ संयम चाहिँ गुमाकै हो. पदमा बसिएपछि त्यो मान्छे पदबाट रिटायर भइसकेपछि हुन् त्यसबाट एउटा उचाइको अभिव्यक्तिको अपेक्षा गरिन्छ. त्यस पदमा हुँदाहुँदै पनि सपना मल्ल प्रधानले चाहिँ चुक्नु भएको छ अस्ति भर्खर. म चिन्दिनँ कसैलाई पनि, म त्यहाँ भएका कुनै न्यायाधीश 6 न्यायाधीशहरूको मैले अनुहार
0: पनि, उहाँले पनि चेतावनी दिनुभएको छ सपना प्रधान मल्लले, दुई तिहाई होस् या जे होस् अब हामी डटेर लड्छौँ.
1: हिजो संसद जल्दाखेरि, हिजो चाहिँ सिंहदरबार जल्दाखेरि, हिजो राष्ट्रपति कार्यालय जल्दाखेरि, राष्ट्रपति कार्यालयमा हिजो दुई तिहाईको सांसद छ, हामी चाहिँ मतलब प्राइम मिनिस्टर चाहिँ दिन सक्छौँ यसैबाट भनेर किन कोही नभएको. हिजो थरथर कामेर चाहिँ आन्दोलनलाई चाहिँ माथिबाट हेर्नेहरू होइन धेरै चाहिँ फुर्ती नलाए हुन्छ क्या. आन्दोलन गर्ने काम सहिलो छैन नि, आन्दोलन गरे हुन्छ, लडाइँ लड्न सक्ने त क्षमता चाहिन्छ नि. त्यो मानवाधिकारको इस्युमा लडाइँ यस्तो हुँदैन नि. राजनीतिक लडाइँ लड्ने हो भने त्यसको लागि तयारी चाहिँ राम्रै गर्नुपर्छ. रोमनहरूको चाहिँ ले चाहिँ तयारी गरे यस्तो गर्नुपर्छ.
0: हस्, समय संवाद र विचारको लागि यहाँलाई हार्दिक धन्यवाद.
1: हस् धन्यवाद.
0: हस् नमस्कार.
2: 93.2 स्वदेश FM.
3: स्वदेश टाइम चेक.
4: इस समय सूचक का साथ में
5: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन CMC हॉस्पिटल को ठीक अगाड़ी. संपर्क 0556 5569 53 98 5570 7061 र 98 5570 7053.
6: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन. फोन 0556 4394 4440 4395 80 र 98 5570 2640.
7: It's 8 o'clock. अहिले 8 बजेको छ.
8: को ख्याल राखौं. 8 बज्यो.

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष 83-84 को बजेट केवल वार्षिक दस्तावेज मात्र नभई नेपाली अर्थतन्त्रको इतिहासमा टर्निंग पोइन्ट हुने गरी रूपान्तरणकारी हुनुपर्ने सुझाव सरकारलाई दिएको छ। अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर सोडी मुवागलीलाई भेट्दै महासंघको प्रतिनिधि मण्डलले अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्नुपर्ने माग सहितको सुझाव बुझाएको हो। महासंघका अध्यक्ष अञ्चन श्रेष्ठले महासंघले हालै सार्वजनिक गरेको 6 स्तम्भ 60 पहल सहितको राष्ट्रिय खाकालाई समेट्न अर्थमन्त्री समक्ष आग्रह गर्नुभएको छ। उहाँले विप्रेषण र आयातमा आधारित हालको अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने उल्लेख गर्दै निजी क्षेत्र अब आशावादी हुन खोजेको बताउनु भएको हो। महासंघले वर्षेनी फेरबदल हुने कर नीतिका कारण लगानीकर्ताको आत्मविश्वास गुमेको भन्दै व्याख्या सहितको एकल राजस्व संहिता लागू गर्न र एक अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्न समेत माग गरेको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य भने बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको हो। संख्या अनुसार ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 कायम गरिएको छ। यसअघिको ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको हो। अण्डाको लागत मूल्य प्रति गोटा 19.12 रुपियाँ पर्ने जनाउँदै किसानले अझै लागत मूल्य पाउन नसकेको संघले जनाएको छ। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरा पालक संघले समर्थन मूल्य जारी गर्दै आएको जनाइएको छ। चालू आर्थिक वर्षको 9 महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रभाव भएको कर्जा समग्रमा 5.7% मात्रै बढेको छ। अर्थात गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा 3,11,95 करोड रुपियाँ मात्रै थप कर्जा प्रभाव हुन सकेको तथ्याङ्क छ। चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रभाव भएको कुल कर्जा रकम 58,96,66 करोड रुपियाँ पुगेको छ। यसरी प्रभाव कर्जा मध्ये क्षेत्रगत रूपमा हेर्दा ट्रस्ट रिसिप्ट अर्थात आयात प्रकृतिको क्षेत्रमा सबैभन्दा उच्च दरले कर्जा वृद्धि भएको छ। असार मसान्तको तुलनामा चैत मसान्तसम्म आउँदा यस्तो कर्जा 32% बढेर 1,65,24 करोड रुपियाँ पुगेको छ। त्यस्तै घरसँगका क्षेत्रमा प्रभाव भएको कर्जाको वृद्धि भने ऋणात्मक भएको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चैत मसान्तसम्म आउँदा घरसँगका कर्जा वृद्धि 3.5% ऋणात्मक भएको हो। कर्णाली प्रदेश सरकारको बेरुज रकम वर्षेनी बढ्दै गएको छ। वित्तीय सुशासन कायम गर्ने भन्दै 2081 सालमै कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि 2081 निर्माण पनि गरिएको थियो। सार्वजनिक आय व्ययको दक्ष परिचालन त्यसको अभिलेख प्रतिवेदन तथा लेखा परीक्षण मार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने गरी कार्यविधि ल्याइए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन। प्रदेशका सबै मन्त्रालयले आफ्नो मन्त्रालयको वित्तीय अनुशासन जोखिम मूल्याङ्कन गर्ने गरेका छन्। उक्त मूल्याङ्कनका आधारमा मन्त्रालयमा बजेट विनियोजन गर्ने गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। कार्यविधि नै निर्माण गरेर कार्यान्वयनमा ल्याए पनि कर्णाली प्रदेशमा वर्षेनी बेरोज बढ़िरहेको छ। सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यापार महासंघले सकारात्मक ध्यानाकर्षण भएको जनाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याएको भए सरकारले ल्याएको व्यवस्था स्वागत योग्य भएको जनाउँदै यसको कार्यान्वयनलाई व्यवहारिक सहज तथा व्यवसाय मैत्री बनाउन आवश्यक रहेको जनाएको छ। महासंघका अध्यक्ष खिमनारायण पराजुलीले नेपालको बजार संरचना साना तथा मझौला व्यवसायहरूको अवस्था उत्पादन तथा वितरण प्रणाली भन्सार तथा कर प्रक्रिया का व्यावहारिक पक्षलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा न्यून बीजकलाई निर्मूल गरी व्यवसाय मैत्री बनाएर मात्रै सम्भव हुने बताउनु भएको छ।
र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 153 रुपियाँ 25 पैसा र बिक्री दर 153 रुपियाँ 85 पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर 178 रुपियाँ 17 पैसा र बिक्री दर 178 रुपियाँ 87 पैसा। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204 रुपियाँ 21 पैसा र बिक्री दर 205 रुपियाँ 01 पैसा। स्विस फ्रान्क एकको खरिद दर 194 रुपियाँ 71 पैसा र बिक्री दर 195 रुपियाँ 48 पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 109 रुपियाँ 58 पैसा र बिक्री दर 110 रुपियाँ 01 पैसा। क्यानेडियन डलर एकको खरिद दर 111 रुपियाँ 46 पैसा र बिक्री दर 111 रुपियाँ 89 पैसा। सिङ्गापुर डलर एकको खरिद दर 119 रुपियाँ 66 पैसा र बिक्री दर 120 रुपियाँ 13 पैसा तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिकाभित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, सञ्चारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
0: मिति आज जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।
2: प्रकृतिको धनी देश नेपाल, जहाँ हजारौँ किसिमका जडीबुटीहरू पाइन्छन्, हरेक नेपालीको विश्वासिलो नाम, जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
3: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहीमा गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि यति राम्रो भयो, मैले सो आफैले पता थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त आश नलगाई गरेका कामले अहिले सधैँभरि यही औषधि हो। मैले त खाने डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराखे खा के को असर गर्ला र भन्ने हुन्छ, त्यस्तो छैन केही।
4: मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ। र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गर्ने, औषधि खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ मलाई सन्चो हुन्छ।
5: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। त्यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको, मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
6: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने, दुख्ने भएको हुँदा वैदिक आयुर्वेदले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नुपऱ्यो भनेर वैदिक आयुर्वेदमा आएको हुँ।

0: थोड़ा संबंधी
1: हार्दिक अनुरोध गर्दछु।
0: मिति आज जेठ 4 गते सोमबार समय बिहान 11 बजे देखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्रांगण बसन्तपुर। एग्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब त्यस्तिर जाने त होला नि,
1: कन्फ्युज हुनु पर्दैन। यही केही गरे भो, नभए कुरिया जाऊ।

0: 3.2 GPA भएको छ, आइएल्स पनि 5.4. अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ.
1: कुरा त ठिकै जानी र 98 5 50 77 53.
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने.
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ.
2: कहाँ गएर के सिप सिकौ भन त अब.
1: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने.
0: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356-356.
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ. साथै जब ग्यारेन्टी सहित 6 महिने कुक

0: तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा।
1: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7383, मोबाइल 98550-88002।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। स्वीकृत विदेशी लगानीको तुलनामा स्वदेशभित्र नै लगानी अत्यन्तै कम। गएको वर्ष 14% लगानी भित्रियो। नीतिगत स्थायित्व र प्रशासनिक प्रक्रिया सरल बनाउन महालेखाको सुझाव। गर्मी बढेसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो। उपभोक्ता मूल्य प्रति गोटा 25 रुपियाँ कायम। पानी पर्न केही कम भएपछि देशभर तापक्रम बढ्दै आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। युएई र साउदी अरेबियामा इरानको ड्रोन आक्रमण, खाडी क्षेत्रमा बढ्दो सुरक्षा चिन्ता। र विश्वकप क्रिकेट लिग 2 नेपाल र स्कटल्यान्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै कम रहेको छ। महालेखा परीक्षक कार्यालयको 33 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 1009 विदेशी लगानीकर्ताबाट 79 अर्ब 69 करोड रुपियाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो। त्यसमध्ये 97 लगानीकर्ताबाट मात्र 11 अर्ब 30 करोड रुपियाँ भित्रिएको छ। यो स्वीकृत लगानीको 14% हो। सार्वजनिक प्रतिवेदन अनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ। आर्थिक वर्ष 2079-80 स्वीकृत 32 अर्ब 48 करोड रुपियाँको प्रस्ताव मध्ये 9 अर्ब 20 करोड रुपियाँ प्राप्त भएको छ। यो समग्रमा 28% हो। त्यस्तै आर्थिक वर्ष 80-81 स्वीकृत भएको लगानीको जम्मा 13% मात्रै प्राप्त भएको देखिन्छ। यसै गरी महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानी मैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार अब ठुलो अण्डा प्रति क्रेट अर्थात 30 वटाको 515 रुपियाँ र मध्यमको 485 रुपियाँ फार्म दर कायम गरिएको छ। सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रुपियाँ कायम गरिएको छ। यसअघि ठुलो अण्डा प्रति क्रेट 485 रुपियाँ र मध्यम अण्डा 435 रुपियाँ थियो। दुई दिने विदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको सङ्घको भनाइ छ। सङ्घका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, यसले अण्डाको उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रुपियाँ 12 पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताउनुभयो। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरा पालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उहाँले जानकारी दिनुभयो। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले किसान बैङ्कको ऋणको भरमा पर्दै आएको व्यवसायहरू बताउँछन्। वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका कारण धेरै ठाउँमा गर्मी बढेको हो। अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएका मध्ये भाका नागिएको ऋण बापतको 67,19,64,000 रुपियाँ असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 युवा तथा साना व्यवसायी स्वरोजगार कोष सहुलियत नियमावली 2077 नियम 16 कर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा हर्जना समेत गरी यो रकम असुल गर्ने पर्ने देखिएको हो। कोष र ऋणी बीच 5 वर्ष लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था छ। म्याग्दी जिल्लाको मंगला गाउँपालिका 2 कोत्राबाङका एक दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्। कोत्राबाङका प्रकाश खत्री र राधिका धेताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो। सड़क बत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडुल गर्न सहज भएको, सुरक्षित महसुस भएको र चितुवा लगायत वन्यजन्तुको आवत जावत घटेको कोत्राबाङ टोल सुधार

0: संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाटको क्षमताको सड़क बत्ती तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनुभयो। मंगला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सड़क बत्ती राख्न 3 वटा पोल उपलब्ध गराएको छ। टोल सुधार समितिका अध्यक्ष विश्वकर्माले 2 दिन लगाएर बत्ती जडान गर्नुभएको हो। सिम कोत्राबाङ गुहु जाने सड़क र काफल चौरको झोलुङ्गे पुलसम्म बत्ती जोडिएको छ। खोटाङको सुनकोशी नदीमा पानीको बहाव बढेसँगै खोटाङ र पूर्वी तराईलाई जोड्ने फोक्सिङ टार र वसिङला घाटका स्थायी बेली ब्रिज हटाएपछि सिधा यातायात सम्पर्क टुटेको छ। वर्षायाम सुरु भएसँगै जोखिम बढेपछि दुवै ठाउँका बेली ब्रिज निकाल्दा स्थानीयवासी समस्यामा परेका छन्। फोक्सिङ टार र वसिङला घाटमा स्थायी मोटरेबल पुल नहुँदा हिउँदमा मात्र बेली ब्रिज जडान गर्ने र वर्षामा हटाउने व्यवस्था हुँदै आएको छ। अहिले बेली ब्रिज हटाएपछि स्थानीयले फेरि झोलुङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यता भएको छ। अब विदेशको खबर। इरानसँग युद्ध लम्बिँदै जाँदा संयुक्त अरब इमिरेट्स युएई र साउदी अरेबियाले ड्रोन आक्रमणको प्रतिरोध गरेको जनाएका छन्। यसले खाडी क्षेत्रको सुरक्षा अवस्थाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ। युएईका अधिकारीहरूले आबुधाबी नजिक रहेको बराका परमाणु विद्युत केन्द्र बाहिर एउटा ड्रोनले आक्रमण गरी आगलागी भएको पुष्टि गरेका छन्। यद्यपि रेडियोलोजिकल सुरक्षा स्तर सामान्य रहेको र कुनै प्रकारको विकिरण चुहावट नभएको रोइटर्सले जनाएको छ। थप 2 वटा ड्रोन सफलतापूर्वक निष्क्रिय पारेको युएईको भनाइ छ। यस्तै साउदी अरेबियाले आफ्नो हवाई क्षेत्रतर्फ आएका 3 वटा ड्रोनलाई रोकेको जनाएको छ। ती ड्रोन इराकी हवाई क्षेत्रबाट प्रवेश गरेको प्रारम्भिक जानकारी दिएको खबरमा उल्लेख छ। घटनापछि युएईले आक्रमणको स्रोतबारे अनुसन्धान गरिरहेको र यस्ता आतंकवादी आक्रमणप्रति आवश्यक प्रतिक्रिया दिने चेतावनी दिएको छ। साउदी अरेबियाले पनि आफ्नो सार्वभौम सत्ता र सुरक्षामा हस्तक्षेप भए कडा कदम चाल्ने बताएको छ। यसैबीच अमेरिका इरान तनाव र इजरायलसँगको युद्ध द्वन्द्वका कारण मध्यपूर्वमा अवस्था झनै तनावपूर्ण बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई छिटो निर्णय गर्न चेतावनी दिँदै स्थिति बिग्रदै गएको संकेत गर्नुभएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत अहिले केही बेरमा नेपाल र स्कटल्याण्ड खेल्दैछन्। खेल त्रिवी रङ्गशालामा 9:30 बजे सुरु हुँदैछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको श्रृङ्खलामा अहिलेसम्म 3 खेल सकिएका छन्। यसमध्ये स्कटल्याण्डले आफ्ना 2 खेलमा विजयी भएको छ। स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डर्क वर्थ लुइसका नियमका आधारमा 2 रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई त्यही नियमका आधारमा 2 रनले नै पराजित गरेको थियो। तेस्रो खेल नेपाल र अमेरिका बीच भएको थियो। अस्ति शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई 9 विकेटले पराजित गर्यो। आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने सम्भावनालाई जीवित राख्न चाहन्छ। आइसिसी क्रिकेट विश्वकप लिग टूको अङ्क तालिकामा नेपाल 7 स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी सबै 10 खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहन आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। नेपाल अहिले 26 खेलपछि 9 जित र 15 हार र 2 खेलमा अनिर्णित हुँदै 20 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। साथै स्कटल्याण्ड पहिलो स्थानमा छ। स्कटल्याण्डले 30 खेलमध्ये 16 जित 8 खेलमा हार र 6 खेल अनिर्णित हुँदा कुल 38 अङ्क जोडेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। स्वीकृत विदेशी लगानीको तुलनामा स्वदेशभित्र नै लगानी अत्यन्तै कम। गएको वर्ष 14% लगानी भित्रियो। नीतिगत स्थायित्व र प्रशासनिक प्रक्रिया सरल बनाउन महालेखाको सुझाव। गर्मी बढेसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो। उपभोक्ता मूल्य प्रतिकोटा 25 रुपियाँ कायम। पानी पर्न केही कम भएपछि देशैभर तापक्रम बढ्दै आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। युएई र साउदी अरेबियामा इरानको ड्रोन आक्रमण खाडी क्षेत्रमा बढ्दो सुरक्षा चिन्ता। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र स्कटल्याण्ड खेल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले

0: सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सरकारवाला संघ संस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विपद जोखिम न्यूनीकरण, उद्धार अभ्यास तथा समन्वय क्षमता विकासलाई प्राथमिकतामा राखिएको छ। महानगरपालिकाले गरेको हजार्ड म्यापिङ अनुसार महानगरभित्रका 74 ठाउँमा मनसुनजन्य विपदको उच्च जोखिम रहेको समेत सार्वजनिक गरिएको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले बढ्दो शहरीकरण र अस्त व्यस्त ढलान प्रक्रियाका कारण अर्बन फ्लडको जोखिम बढ्दै गएको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगल विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जानुभएको छ। महानगरपालिकाले आयोजना गर्न लागेको काठमाडौँ फिल्म फेस्टिभलको औपचारिक घोषणा तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले उहाँ हिजो फ्रान्स जानुभएको हो। मेयर डंगलले महानगरले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचार प्रसार नै आफ्नो भ्रमणको मुख्य एजेण्डा रहेको बताउनु भएको छ। भक्तपुरको चागुनारायण नगरपालिका छालिङ गोकुलधाममा मत्स्यनारायण मन्दिर परिसरमा 1 महिने मेला सुरु भएको छ। पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्णपुरीले 300 वर्ष पुरानो मेलाको व्यवस्थापनमा सिङ्गो गाउँ लागेको बताउनुभयो। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको उहाँको भनाइ छ। ससाना 3 खोलाको सङ्गम स्थलमा रहेको मन्दिर त्रिवेणी धामका नामले समेत चर्चित छ। ललितपुरको बंगलामुखी मन्दिर क्षेत्रभित्रको ठूलो विपलको रुख ढल्दा दुईजना सामान्य घाइते भएका छन्। हिजो अचानक फाटनको कुम्भेश्वर महादेव मन्दिर छेउमै रहेको ठूलो रुख ढलेर दुईजना सामान्य घाइते भएका छन् भने सँगै रहेको नारायण मन्दिरको छाना र गजुरमा केही असर परेको छ। झण्डै 500 वर्ष पुरानो यो विशाल विपलको रुख जीर्ण र जर्जर भएका कारण ढलेको स्थानीय बासिन्दाले बताएका छन्। काठमाडौँको गोकर्णेश्वरबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलोखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाका प्रशान्त राई, दोलखा गौरीशंकर गाउँपालिकाका पेम्बा तामाङ, गोकर्णेश्वर नगरपालिकाका अनिल केसी, वसन्त तिमिल सिन्हा, विक्रम ठकुरी, प्रज्वल मैनाले र देवेन्द्र अल्यार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। र नृत्य कलाविद वीणा जोशी राजभण्डारीको कृति नेवार समुदायको परम्परागत मुकुण्ड नाच नामक पुस्तक सार्वजनिक गरिएको छ। 2023 सालदेखि नेपालको मुकुण्ड नाच लगायतका नृत्य सांस्कृतिक अनुसन्धानमा लागेका राजभण्डारीले हिजो काठमाडौँमा एल नेवा समाजको आयोजनामा झण्डै 1500 पृष्ठको पुस्तक लोकार्पण गर्नुभयो। लेखकले 100 वर्षीय आमा गङ्गादेवी राजभण्डारीसँगै उपत्यकाका विभिन्न जातिका परम्परागत नृत्य कलाका 15 नेवा गुरुहरूबाट संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी पर्न कम भएपछि तापक्रम बढ्दै आज र भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना। काठमाडौँ महानगरद्वारा विपद व्यवस्थापन क्षमता अभिवृद्धि सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न, 74 ठाउँ उच्च जोखिममा र भक्तपुरको मत्स्य नारायण मन्दिरमा 1 महिने मेला सुरु। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
0: मिति आज जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवाला

0: कता गयौ पता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडे यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9034
3: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
4: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
3: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
6: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
5: सम्पर्क 98119 32811 र 98653 73 687
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पनि चित्त बुझाउनु त होला नि
9: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
10: माडीवासीहरूका लागि खुसीको खबर
11: पानी पर्दा हावाहुरी चल्दा हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
6: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 98459064977 र 98020352012

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4940 4995 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दुवै सदनमा आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। सरकारले बजेट ल्याउनु पूर्व दुवै सदनमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरूको सुझाव लिन यो छलफल प्रक्रिया अघि बढ़ाइएको हो। संसद सचिवालयका अनुसार 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्ताव प्रस्तुत भएपछि सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि विधिवत छलफल शुरू हुनेछ। यसै गरी 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। बजेट निर्माणको यो पूर्व सन्ध्यामा संघीय संसद अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि सोमबार नै बस्दैछ। सिंहदरबार स्थित समितिको सभाकक्षमा बिहान 10 बजेका लागि बैठक आह्वान गरिएको छ। यस बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष 83-84 बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गर्ने रहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता योजना र मन्त्रालयगत आवश्यकताका विषयमा केन्द्रित रहेर सम्बन्धित निकायका प्रतिनिधिहरूसँग विस्तृत परामर्श गरिने कार्यतालिका छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा दिउँसो 1 बजे बैठक बस्न लागेको हो। यसअघि जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइने जनाइएको छ। यसै गरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने जनाइएको छ। यसका साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारवाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन्। कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सड़क खण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका 3 भुस्तुङ निवासी 34 वर्षीय लक्ष्मण थापा र सोही ठाउँका 45 वर्षीय गिरमान सिंह राणा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब 10 बजे सत्यवती गाउँपालिका 1 ठुली बगर छल्दी स्थित रुद्रवेणीबाट चेबीतर्फ जाँदै गरेको लु 3627 नम्बरको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो भने राणाको टाउको र खुट्टामा चोट लागेको थियो। दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गैराति मृत्यु भएको प्रहरीले जनाएको छ। सबलाई आज बिहान घटनास्थलमा मुसुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास पुर्याइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हेल्दी वॉलेट।
1: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सुनकोशी स्थित फोक्सिङटार र बङसिङ घाटको अस्थायी भेली ब्रिज सिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक फरक सड़क खण्डमा पर्ने फोक्सिङटार र बङसिङला घाटको अस्थायी भेली ब्रिज निकालिएको हो। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी भेली ब्रिज निकालिएपछि स्थानीयवासी समस्यामा परेका छन्। फोक्सिङटाङ र बङसिङला घाटमा मोटरे बल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात लागेपछि पुनः खोलेर राख्ने गरी अस्थायी भेली ब्रिजको विकल्प अगाडि सारिएको हो। र आन्तरिक राजस्व कार्यालय हेटौडा मकवानपुरले चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख यक्तो प्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष 81-82 को तुलनामा 34,21,24,000 बढे अर्थात 5,92,64,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको वैशाख सम्ममा अन्त शुल्कतर्फ 3,45,62,65,000, आयकरतर्फ 1,02,04,96,000, मूल्य अभिवृद्धि करतर्फ 82,71,52,000, स्वास्थ्य जोखिम करतर्फ 51,92,59,000, ब्याज करतर्फ 6,83,77,000 र भाल करतर्फ 1,59,88,000 रुपियाँ राजस्व संकलन भएको छ। प्रमुख सुवेदीका अनुसार चालू आर्थिक वर्षमा 8,44,00,000 राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ। काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क

ਦੇਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ, ਓਏ ਦੇਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ, ਇਸ

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687। सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
0: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिका भित्रका राजनैतिक दल, क्रियाशील संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास, निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
1: मिति आज जेठ 4 गते सोमबार, समय बिहान 11 बजेदेखि र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको, मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै

0: इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
1: कहाँ गएर के सिप सिकौ भन त। अब
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374 98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: टाइम चेक।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7070 र 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4935 80 र 98 550 2640।
0: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: कार्यसूची प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। साथै आर्थिक वर्ष 83-84 लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल प्रारम्भ हुने संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जनाउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 83-84 लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको सुनाइएको छ। कास्कीको पोखरा महानगरपालिका 12 स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत 3 दशकदेखि सञ्चालित अस्थायी संरचना हटाइएको छ। विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका 53 व्यावसायिक टहरा पूर्ण रूपमा खाली गरिएको हो। विद्यालय प्रशासनले यसअघि पटक पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीले अवज्ञा गर्दै आएका थिए। सोही विवादका क्रममा व्यवसायीले अदालतमा मुद्दा समेत दायर गरेका थिए, तर अदालतले विद्यालयका पक्षमा फैसला सुनाएपछि पुनः 15 दिने सूचना जारी गरिएको थियो। सूचनाको म्याद समाप्त हुन लाग्दा पोखरा महानगरपालिकाका प्रमुख र व्यवसायी बीच भएको छलफल पश्चात टहरा हटाउन जेठ 4 गते अर्थात आजसम्मको अन्तिम समय सीमा तोकिएको थियो। सोही सहमति बमोजिम व्यवसायीले आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गरी टहरा खाली गरेका हुन्। लामो समयदेखि विद्यालयको जग्गामा रहेका संरचना हटाइएसकि युक्त जग्गा अब विद्यालयको पूर्ण स्वामित्व र उपयोगमा आएको छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेश स्तरीय भेला तय गरेको छ। उक्त समूहले देउवाको गृह जिल्ला सुदूरपश्चिममा 10 सिटमा प्रदेश स्तरीय भेला गर्ने भएको हो। भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढ़ीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार पारेको प्रचार सामग्रीमा उल्लेख छ। उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति मणबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेश स्तरीय 2 दिने विचार गोष्ठी सम्पन्न गरेको थियो। हामी सुख खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयको सहयोग एवं जिल्ला शाखा सप्तरीको समन्वयमा तिलाठी कोइला गाड़ी गाउँपालिकाडा नम्बर 6 भवन कामा टोलका अग्निपीड़ित पार परिवारलाई राहत वितरण गरिएको छ। संस्थाले अग्निपीड़ित परिवारलाई राहत स्वरूप हण्डी कराही थाली ग्यास करसोल छौलनी कठौत सस्पेन 12 पीस झूल तथा साड़ी वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघकी केन्द्रीय सदस्य करुणा झाले विपद तथा प्रकोपबाट जोगिन संरक्षित हुन आवश्यक रहेको बताउँदै विद्युत सुरक्षाप्रति सजग रहन आग्रह गर्नुभएको छ। अग्निपीड़ित राम अवतार यादवले घर पुननिर्माणका लागि आवश्यक खम्बा तथा अन्य सामग्री व्यवस्थापनमा सहयोग गरिदिन विभिन्न संघ संस्था तथा सरकारवालासँग अपील गर्नुभएको छ। र लामो समय र ठूलो लागतमा बुटोल नारायणगढ़ सड़क करिब तयार भएको छ। 3.5 वर्षमा सक्ने गरी 2075 सहितमा विस्तार शुरू भएको आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा आइपुगेको हो। वैशाख सकिँदा सड़कको काम 92% पूरा भएको थियो। पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्य खण्डमा पर्ने 114 किलोमिटर लामो सड़कमा 8 वर्ष सवारी साधन यात्रु र स्थानीयका लागि सकसपूर्ण सफर बनेको थियो। देशकै जीवन रेखा मानिएको सड़कको बर्दखाटदेखि दुम्कीबास 14 किलोमिटर दाउने खण्डमा निरन्तर निम्तिरहेका समस्याले अन्य विकासलाई समेत छायामा पारेको थियो। अब भने यात्रुले एसियन मापदण्डको फराकिलो सड़कमा सहज यात्रा गर्न थालेका छन्। निर्माण शुरू हुनु पूर्व 3 घण्टा र निर्माणका बेला 8 घण्टासम्म खेप्नु परेको शास्त्रीय अन्त्य भएर यात्रा पाउने 2 घण्टामा छुटिएको छ। कमजोर भूबनोट भएको दाउनेको 14 किलोमिटर मध्ये 12 किलोमिटर ढलान गरिएको छ, जसमध्ये पूर्वी खण्डको कालोपत्री र दाउने खण्डको ढलान सकिएको छ। पश्चिम खण्डको 160 मिटर ढलान मात्र बाँकी छ। दाउने पूर्व 65 र दाउने पश्चिम 49 किलोमिटर गरी 2 भागमा विभाजन गरेर विस्तार थालिएको थियो। काठमाडौँमा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।
2: सुन्न, आज त माथि 4 घडी साइना पनि पल्टनबाट आएको छ अरे नि।
3: आ जोसुकै आओस्, हामी पनि 4 घडी साइली हेर्नु। के हो केटी हो,

हार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: फेसो जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन। अब 30 वर्ष कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।

0: शैली रोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चौक नारगढ, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
8: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन
1: छ माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुको साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484-36036 र 98244-42209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ
4: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली
5: मेरो नाम सानुमाया तामाङ भरतपुर 25 मेरो त समस्या त यो घुँडा दुख्ने थियो खुम्चाउन नि नमिल्ने अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो अस्पतालमा नि गएँ म औषधि खाँजेल त राम्रो भयो निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो अनि आत्तेर बाबुलाई भने बाबु मेरो त सन्चो भएन खुट्टा म वैदिकमा गएर अनि चेकअप गराएँ त्यही अनुसार औषधि चलाइदिनु भयो 15 दिनबाट अलिक कम हुँदै गयो राम्रो हुँदै गयो अहिले राम्रो छ खुट्टा राम्रो भयो
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556-595-174 मोबाइल 98550-50934 कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 01433-1898 मोबाइल 98512-40934
0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
6: ए मेरो प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
7: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर नरेश महतो गीता महतो
2: सम्पर्क 97625-73099-98074-46182 र 98491-95-225
8: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
7: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
8: कहाँ गएर के सिप सिकौ भन त अब
7: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61356
8: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: नेपालीपनको आभास, नेपाली मनको आवाज।
2: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
1: स्वदेश FM 93.2 मेगाहर्ज।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 440 4395 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: खबर संसदमा प्री बजेट छलफल सुरु प्रधानमन्त्री जवाबदेही नभएको भन्दै श्रम संस्कृति पार्टी पर्चा सहित विरोधमा प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्मा विरूद्ध 7 उजुरी भोलिदेखि अध्ययन शुरू हुने अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ्ने तराई क्षेत्रमा दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र प्रशस्त पानी पिउन सुझाव दक्षिण चीनको ग्वाङसीमा 5.2 म्याग्निच्युडको भूकम्प 2 जनाको ज्यान गयो 1 बेपत्ता र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामी छानेको कीर्तिमान सबैभन्दा कम खेलमा 150 विकेट फुरा नेपाल खबरमा अब पूरा खबर प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन् प्रधानमन्त्री जवाबदेही बनेको खोइ लेखिएको पर्चा बोकेर उनीहरूले विरोध जनाएका हुन् प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको हो यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित हुनु भएन प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ यसैगरी दिउँसो 1:15 बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ यसैबीच सभामुख डोलप्रसाद अर्यालले प्लेकार्ड र पर्चा सहितको विरोधको शैली संसदमा नदेखाउन आदेश गर्नुभएको छ प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेका छन् संसदीय सुनवाई समितिले गएको वैशाख 25 गते शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो आजसम्म उजुरी दिन सकिने समितिले जनाएको छ शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गर्ने समितिको तयारी छ गएको वैशाख 24 गते संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा तापक्रम क्रमशः बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अत्यधिक गर्मीका कारण दिउँसोको समयमा तातो हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ आज कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ यस्तै तराईका केही ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ भोलि कोशी गण्डकी प्रदेशका केही ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ अरू क्षेत्रको तुलनामा लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी अझ बढ्ने देखिएको छ पर्सि कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षाको अनुमान छ मधेश सहित अरू पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा पनि वर्षाको सम्भावना छ केही ठाउँहरूमा चट्याङ सहित हल्का वर्षा हुने अनुमान छ गर्मी बढ्ने सम्भावना रहेकाले विशेष गरी तराई क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशस्त पानी पिउन तथा गर्मीबाट बस्ने उपाय अपनाउन अनुरोध समेत महाशाखाको रहेको छ सुनको भाव आज बढेको छ सुनको भाव तोलामा 800 रुपियाँले बढेर 2,94,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलाको 2,94,000 रुपियाँ थियो आज चाँदीको भाव भने 40 रुपियाँले घटेको छ चाँदीको भाव तोलामा 40 रुपियाँले घटेर 5,040 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ हिजो चाँदीको भाव तोलाको 5,060 रुपियाँ थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको रात्रकालीन व्यवसायमा व्यतिथि र असुरक्षा बढेको व्यवसायीको गुनासो 94% काम सम्पन्न भएको महाकाली पुलको ठेक्का सम्झौता रद्द लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
0: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
1: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला
0: घर बाहिर भएमा
5: आसन ग्रहणकै लागि म संस्कृति पार्टी माडीनगर समितिका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणकै लागि म राष्ट्रिय प्रजातन्त्र पार्टी माडीनगर कमिटी अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणकै लागि म संघीय समाजवादी फोरम नेपाल माडीनगर कमिटी अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणकै लागि म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल माडीनगर कमिटी अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणकै लागि म नेपाल कम्युनिस्ट पार्टी माडीनगर कमिटी अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणका लागि म अन्य क्रियाशील राजनैतिक पार्टीका माडीनगर कमिटीका अध्यक्ष वा प्रतिनिधिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु आसन ग्रहणको क्रमलाई अब हामी संसदतर्फ अगाडि बढाउन चाहन्छौँ आसन ग्रहणका लागि म इलाका प्रशासन कार्यालय माडीका प्रमुखज्यूलाई हार्दिक अनुरोध गर्दछु तथा प्रतिनिधिज्यू हुनुहुन्छ भने पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु आसन ग्रहणका लागि म सशस्त्र प्रहरी बल बिओपी क्याम्प माडीका डिएसपी तथा प्रतिनिधिज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणका लागि म इलाका प्रहरी कार्यालय माडीका प्रमुख तथा प्रतिनिधिज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणकै लागि म मालपोत कार्यालय बसन्तपुर माडीका प्रमुख तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणकै लागि म नापी कार्यालय बसन्तपुर माडीका प्रमुख तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणकै लागि म कृषि विकास बैङ्क माडी शाखाका प्रमुख तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणकै लागि म राष्ट्रिय वाणिज्य बैङ्क माडीका प्रमुख तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु आसन ग्रहणका लागि म माडीनगर कार्यपालिका कार्यालय र वडा कार्यालयका सम्पूर्ण कर्मचारीहरूलाई आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु आसन ग्रहणकै लागि म माडी क्याम्पसका प्रमुख श्रद्धेय श्री रामकृष्ण छेत्रीज्यू तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु आसन ग्रहणकै लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका प्राचार्य श्रद्धेय श्री हरि पौडेलज्यूलाई तथा अन्य प्रतिनिधिज्यूहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु आसन ग्रहणका लागि म माडीका अन्य शैक्षिक संस्थाहरूका प्रतिनिधिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु आसन ग्रहणकै लागि म नागरिक समाज माडीका लगायत अन्य दबाव समूहका प्रतिनिधिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु अध्यक्ष हुनुहुन्छ यहाँ नागरिक समाज माडीका रमाकान्त सापकोटा सर र आसन ग्रहणकै लागि म उद्योग वाणिज्य सङ्घ माडी चितवन उद्योग सङ्घ माडी इकाइ

0: विकास संस्था, बजार व्यवस्थापन समिति, आम संचार माध्यम, पत्रकार, बुद्धिजीवी र आम सहभागी जनसमुदायहरूलाई म यथास्थानमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो आसन ग्रहणको क्रम लगभग यही सकिएको छ। हाम्रा अतिथिजीवहरू पाल्नु भएको खण्डमा आसन ग्रहणको क्रमलाई फेरि हामी कार्यक्रम अवधिभर नै जोड्नेछौँ र कार्यक्रममा अब म कार्यक्रम सुरु भएको घोषणा गरिदिनु हुनका लागि यस कार्यक्रमको अध्यक्षता गरिरहनु भएका श्रद्धेय श्री नगर प्रमुख तारा कुमारी काजी महतोज्यूलाई म अनुरोध गर्दछु।
1: धन्यवाद। आज अब 82-83 को दोस्रो सार्वजनिक सुनाई कार्यक्रममा उपस्थित नगरका प्रमुख प्रशासकीय सर, नगर प्रवक्ताज्यू, सम्पूर्ण वडा अध्यक्षज्यूहरू, राजनीतिक दलका आदरणीय व्यक्तित्वज्यूहरू, विभिन्न कार्यालयबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण कार्यालय प्रमुख प्रतिनिधिज्यूहरू, सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, सम्पूर्ण जनप्रतिनिधिज्यूहरू र यस सार्वजनिक सुनवाईमा आफ्ना केही विचार, केही धारणा, केही सल्लाह सुझावहरू राख्नको लागि पाल्नुहुने विभिन्न टोल विकास संस्थाका अध्यक्षज्यू, प्रतिनिधिज्यूहरू, आम माडीवासी बुवा आमा दाजुभाइ दिदीबहिनी, माडी नगरपालिकाका सम्पूर्ण कर्मचारीज्यूहरू, सुरक्षाकर्मीज्यूहरू, पत्रकारज्यूहरू, सबैमा हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गतको नियमित कार्यक्रम अन्तर्गतको यो कार्यक्रम हो। सबै स्थानीय सरकारहरूले आफूले काम गरेका, आफूले सम्पादन गरेका क्रियाकलापहरू जनता सामु प्रत्यक्ष हामीले सार्वजनिक गर्नपर्ने प्रावधान भएको हुनाले हामीले गरेका कामहरू कति प्रगति गऱ्यौँ, कति बाँकी छ, माडी नगरपालिकाको अवस्था के छ भन्ने बारेमा हामीले सार्वजनिक गर्नपर्छ र त्यो अनुसार हामीलाई सल्लाह सुझावको आवश्यकता पर्छ। त्यो सल्लाह सुझाव दिनुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु। यद्यपि सार्वजनिक सुनवाई गरिरहँदा हामीले योजना छनौट गर्न आएको जस्तो पनि यहाँ केही केही विषयहरू उठ्छ, तर त्यो यहाँको समस्या अनुसार, यहाँको आवश्यकता अनुसार ती विषयहरू उठ्ने गरेका हुन् र तिनी विषयहरूलाई पनि हामीले अब आउने कार्यक्रमहरूमा समावेश गर्नपर्ने पनि हुनसक्छ। तर हामीले योजना छनौटका चरणहरू फरक खालका हुन्छन्। टोलबाट, ओडाबाट हामीले योजना छनौट गर्दै ओडाबाट सिफारिस भएर कार्यपालिकामा पेस भइसकेपछि त्यसपछि सभामा जाने हो र त्यो चरणहरूमा पनि उपस्थित महानुभावहरू उपस्थित भइदिनु हुनको लागि पनि म आज यसै कार्यक्रमबाट अनुरोध गर्न चाहन्छु। र आज हामी यो कार्यक्रम, जुन सार्वजनिक सुनवाई कार्यक्रम गरिरहेका छौँ, यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरूलाई म यस पालिकाको नगर प्रमुखको हैसियतले हजुर सबैलाई म हार्दिक स्वागत पनि गर्न चाहन्छु। यो मौसमले अलिकति साथ दिएको छैन, आज अलि बढी गर्मी छ, तर गर्मी हुँदाहुँदै पनि यो हाम्रो आफ्नो कार्यक्रम हो, हामी यो कार्यक्रमलाई सफल पार्नेछौँ, हजुरहरूले साथ सहयोग दिनुहुनेछ भन्ने पनि मैले अपेक्षा राख्दै हजुरहरू सबैलाई म हार्दिक स्वागत गर्दै धन्यवाद दिँदै यो कार्यक्रम शुभारम्भ भएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।
0: धन्यवाद छ आदरणीय म्यामलाई। कार्यक्रमको सुरुवात भइसकेको छ र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखिदिनुका लागि म माडी नगर कार्यपालिकाका प्रवक्ता तथा वडा दुईका वडा अध्यक्ष श्रद्धेय श्री दण्डपानी पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु।
2: धन्यवाद हाम्रो स्वदेश एफएमका दिप्ती विश्वकर्माज्यूलाई, यस कार्यक्रमको सञ्चालकज्यू, हाम्रो 82-83 नगरपालिका चौमासिकको चाहिँ दोस्रो सार्वजनिक सुनवाईका आदरणीय सभा अध्यक्ष एवं नगर प्रमुखज्यू, प्रसाद सके प्रमुखज्यू एकदि नौ समय प्रभासजीवर कार्यपालिका सदस्यजीवर नगर सभा का सदस्यजीवर अग्रज राजनीति राजनीतिक कर्मी संपूर्ण पार्टी का राजनीति लीडर प्रतिनिधिजीवर विभिन्न स्वास्थ्य चौकी का हस्पिटल का सरहरु र सुरक्षाकर्मी बाट पाल्नु भएका सुरक्षाकर्मीज्यूहरु विभिन्न संघ संस्थाबाट टोलबाट पाल्नु हुने सबै मानवहरु हाम्रो नगरपालिकाका सम्पूर्ण कर्मचारी विभागका प्रमुख सहायक सबै कर्मचारीज्यूहरु सबै सबैमा कार्यपालिकाको तर्फबाट र कार्यपालिका हाम्रो नगर कार्यपालिकाको तर्फबाट मेरो तर्फबाट यहाँलाई नमस्कार स्वागत गर्न चाहन्छु तपाईँहरू यस्तो चर्को घाममा हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै यो चाहिँ 82-83 चाहिँ योजनाहरू कहाँ के भए अझै गर्नुपर्ने के भनेर सुझाव एउटा चाहिँ रचनात्मक सुझाव दिनलाई हामीलाई मार्गनिर्देश गर्नको लागि हामीलाई चाहिँ एउटा अब हाम्रो समय एक वर्षलाई काफी काम गरि प्रशस्त चाहिँ मौका दिनको लागि यहाँ उपस्थित हुने सबै सबैलाई स्वागत गर्न चाहन्छु म बिमारी छु म त्यति धेरै बोल्न पनि आवश्यकता छैन स्वास्थ्यमा ऊ भएर एउटा गाडी पठाएर म आउनु म आउन सक्ने थिइनँ सबैलाई पूर्ण स्वागत भन्दै बिदा हुन्छ धन्यवाद नमस्कार
0: धन्यवाद छ आदरणीय दण्डपानी सरलाई स्वागत मन्तव्य राखिसक्नु भएको छ र कार्यक्रममा अबको क्रममा सार्वजनिक सेवा प्रवाहबारे संक्षिप्त जानकारी गराइदिनुका लागि म माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जगत प्रसाद भूषालज्यूलाई हार्दिक अनुरोध गर्दछु
3: धन्यवाद कार्यक्रम सञ्चालकज्यू माडी नगरपालिकाको अब 2082-83 को दोस्रो सार्वजनिक सुनवाई कार्यक्रमको अध्यक्षता ग्रहण गरिराख्नु भएका हाम्रो माडी नगरपालिकाका आदरणीय नगर प्रमुखज्यू नगर प्रवक्ताज्यू मञ्चमा आसीन वडा अध्यक्षज्यूहरू कार्यपालिका सदस्यज्यूहरू विभिन्न राजनीतिक दलका नेतागण सार्वजनिक सुनवाईमा भाग लिन उपस्थित हुनुभएका आदरणीय नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू हाम्रो कर्मचारी साथीहरू सबैमा म हार्दिक नमस्कार टक्राउन चाहन्छु र यहाँहरूलाई यो कार्यक्रममा पुनः स्वागत पनि गर्न चाहन्छु अब यहाँनिर हाम्रो कार्य प्रगति कस्तो छ कार्य सम्पादन शैली कस्तो छ भनेर हामीले भन्ने भन्दा पनि यो कार्यक्रममा यहाँहरूका कुराहरूलाई हामीले सुन्ने यहाँहरूलाई कस्तो लागेको छ भनेर बुझ्ने कार्यक्रम होइन त्यस कारण मैले यो कार्यक्रमलाई त्यसरी नै लिएको छु सार्वजनिक सुनवाईका निश्चित आचार संहिताहरू यो भित्र समावेश हुने विषयवस्तुभन्दा बाहिर नगइकन सम्पादन गर्नुपर्ने यो सार्वजनिक सुनवाईलाई समापन गर्नुपर्ने विषयवस्तुका बारेमा यहाँहरू विज्ञ नै हुनुहुन्छ होइन अहिले हाम्रो साथीले आचार संहिता पनि भन्नुहुन्छ होला र हाम्रो माडी नगरपालिकाले यो दोस्रो चौमासिकमा केही कामहरू चाहिँ गरेको छ मैले मुख्य कामहरू भन्छु दैनिक कार्य सम्पादन बाहेकका मुख्य कामहरूमा दोस्रो चौमासिकमा हामीले अहिले नगर प्रहरीहरू 3 जनालाई नियुक्त गरेका छौँ यसलाई मैले प्रमुख उपलब्धि मान्छु किनभने हामी नगरपालिका स्थापना भएको मलाई लाग्छ 73 सालमा हो होइन 9 वर्ष झन्डै 10 वर्षपछि हामी चाहिँ नगर प्रहरीहरूलाई यहाँ चाहिँ रिक्रुट गर्नको लागि नियुक्त गर्नका लागि सक्षम भएका छौँ फेरि यो नेपालको जुन स्थानीय सरकार सञ्चालन ऐन छ त्यसको पहिलो बुँदामा चाहिँ नगरपालिकाको कार्यक्षेत्रमा नगर प्रहरीको परिचालन भन्ने विषय छ त्यस कारणले पनि यो महत्त्वपूर्ण विषय हो दोस्रो महत्त्वपूर्ण विषय भनेको यो दोस्रो चौमासिकमै हामीले एउटा एक्सप्लोर माडी भन्ने एउटा डिजिटल फ्रेमवर्क होइन त्यो चाहिँ लागू गर्न सफल भएका छौँ र यहाँहरूलाई थाहा छ अब माडी आउने कुनै पनि पर्यटकका लागि माडी के हो कहाँ बस्ने के खाने कसरी जाने भन्ने विषयमा सम्पूर्ण उत्तरहरू हैन अहिलेको जमानामा अब आईटी फ्रेन्डली व्यक्तिहरूका लागि त्यो सहज विषय बनेको छ यसलाई मैले दोस्रो एउटा उपलब्धिको रूपमा लिएको छु र अर्को विषय भनेको हामीले जस्तो विभिन्न पालिकाहरूले अहिले पनि प्राइभेट सफ्टवेयरहरू प्रयोग गर्ने प्राइभेट डोमेनहरूमा आफ्ना डकुमेन्टहरू राख्ने काम भइरहेको छ भने अहिले हामीले जिआइडिसी र डिओआइडी होइन यो दुईवटा विभागहरूबाट हाम्रा जति पनि यो एप्लिकेसनहरू छन् तिनीहरूलाई सरकारी सर्भरमा राख्न हामीले प्रयत्न गऱ्यौँ जसको कारण हाम्रो सिफारिस प्रणालीदेखि लिएर हाम्रो यही एक्सप्लोर माडीदेखि लिएर हाम्रो विद्युतीय हाजिरीका कुराहरू सबै नेपाल सरकार मार्फतकै सर्भरबाट सञ्चालन गर्न सक्षम भएका छौँ यो चौमासिकमा हामीले 8 विद्यालयहरूका लागि विद्युतीय हाजिरीका लागि स्पेस उपलब्ध गराइदिन डिओआइटीलाई पत्रचार गऱ्यौँ सूचना प्रविधि विभागलाई पत्राचार गऱ्यौँ र यो काम चाहिँ अस्ति पनि म काठमाडौँ गएको थिएँ अहिले के छ भने स्पेसको कमी छ तर पनि उहाँहरू सकारात्मक हुनुभएको छ यो नौलो अभ्यास हो माडी नगरपालिकाले यथासमयमै चाहिँ यो विद्युत कर्मचारीहरूको विद्युतीय हाजिरी सञ्चालन गरेको देखिएकोले यो कामलाई चाहिँ अगाडि बढाइदिनुपर्छ भन्ने कुरा चाहिँ त्यहाँबाट आइसकेको छ सम्भवतः हामी यो महिनाभित्रै जेठ महिनाभित्रै सम्पूर्ण माध्यमिक विद्यालयहरूलाई विद्युतीय हाजिरीमा आबद्ध गर्न र त्यसको रेगुलेसन चाहिँ नगर कार्यपालिकाको कार्यालयबाट हुने गरी व्यवस्थित गर्दैछौँ यो एउटा लङ टर्म प्रोसेस थियो यसमा हामीले अब चाहिँ सफलताको नजिक छौँ र प्रोक्युरमेन्ट प्रक्रिया पनि हाम्रो अगाडि बढिसकेको छ अन्य विषयहरूमा हाम्रो यो योजनाका कुराहरू हुन्छन् जस्तो वडा नम्बर 1 32 योजना 6 कार्यक्रमहरू थिए त्यसमध्ये 24 सम्झौता सम्पन्न भइसकेको छ वडा नम्बर 2 योजना सङ्ख्या 16 कार्यक्रम सङ्ख्या 2 थियो त्यो 11 सम्झौता भइसकेको छ वडा नम्बर 3 19 योजना 2 कार्यक्रम रहेकोमा 15 योजनाको सम्झौता भइसकेको छ वडा नम्बर 4 14 योजना र 1 कार्यक्रम रहेकोमा 14 सम्झौता सम्पन्न भइसकेको छ वडा नम्बर 5 हाम्रो 20 योजना 2 कार्यक्रम रहेकोमा 16 योजना तथा कार्यक्रमको सम्झौता भइसकेको छ वडा नम्बर 6 15 योजना 1 कार्यक्रम भएकोमा 9 योजना सम्झौता भइसकेको छ वडा नम्बर 7 यो मैले ठ्याक्कै दोस्रो चौमासिकको भनेको छु है अहिले फेरि यहाँ हामी तेस्रोको पनि मध्यखण्डमा पुगेका छौँ मैले रिफरेन्स त्यसलाई लिएको छु किन यति ढिलो भयो भनेर यो फागुन मसान्तसम्मको मात्रै हो यसरी बुझिदिनु होला अनि वडा नम्बर 7 23-4 भएकोमा 14 सम्पन्न भएको छ वडा नम्बर 8 21-4 भएकोमा 17 सम्पन्न भएको छ भने वडा नम्बर 9 20-3 मध्ये 15 योजनाहरूको सम्झौता सम्पन्न भएको छ यसरी टोटल 180 योजना कार्यक्रम 25 135 योजना तथा कार्यक्रमहरूको सम्झौता सम्पन्न भइसकेको छ फागुन मसान्तसम्म अब मैले यहाँहरूको सर्वाधिक चासोको विषयवस्तु आयव्ययको विवरण थोरै प्रस्तुत गर्न चाहन्छु यो दोस्रो चौमासीसम्मको भन्नाले फागुन मसान्तसम्म भन्ने बुझिदिनु होला सङ्घीय सरकारबाट हाम्रो प्रस्तावित आय 47,74,00,000 भएकोमा हाल फागुन मसान्तसम्म 32,74,69,928 रुपियाँ अथवा प्रगति प्रतिशत 68.59% रहेको छ प्रदेश सरकारको 8,09,87,000 मध्ये 4,82,67,063 रुपियाँ यो चाहिँ प्राप्त भई टोटल आयको 59.59% हामीलाई प्राप्त भएको छ राजस्व बाँडफाँडबाट प्राप्त हुनुपर्ने 23,41,58,444 रुपियाँ 29 मध्ये हामीलाई 13,63,65,810 रुपियाँ 94 अथवा 58.24% रकम प्राप्त भइसकेको छ र आन्तरिक स्रोतमा हामीले प्रक्षेपण गरेको 13,41,43,105.68 रुपियाँ पैसा मध्ये हामीलाई 11,80,06,648.34 रुपियाँ प्राप्त भइसकेको छ त्यो भनेको 87.97% हो र जम्मा प्रस्तावित आय हाम्रो जुन बजेट रकम थियो त्यही नै हुन्छ 92,66,88,549.97 रुपियाँ मध्ये 63,01,09,450.28 रुपियाँ हाम्रो आमदानी भइसकेको छ जुन 67.99% हो भनेको चौमासीको हिसाबले हेर्दा 67% प्राप्त हुनुपर्ने थियो त्यो चाहिँ हामीलाई प्राप्त भइसकेको छ अब खर्चको हिसाबले चालुतर्फ हाम्रो विनियोजित 63,46,14,545.97 रुपियाँ मध्ये खर्च रकम 34,82,85,60.60 रुपियाँ 54.88% र पुँजीगततर्फ 29,20,74,004 रुपियाँ मध्ये खर्च रकम 6,69,12,071.08 रुपियाँ 22.91% र हाम्रो कुल खर्च सरदरमा 44.8% रहेको छ यहाँहरूलाई यो विषयमा मैले थोरै जानकारी गराउन चाहन्छु अहिले यो तेलको मूल्य वृद्धिको कारणले केही भुक्तानीहरू केही कार्य सम्पादनहरूमा कठिनाई उत्पन्न भएको छ बजारमा निर्माण सामग्रीहरूको अभाव देखिएको छ चाहे त्यो कृषकले प्राप्त गर्ने पाइप होस् पाइपलाइनिङका योजनाहरू अगाडि बन्नै सकेका छैनन् चाहे कन्ट्र्याक्टरले प्रयोग गर्ने बिटुमिन होस् उसले पनि त्यो बिटुमिन प्राप्त गर्न अत्यन्तै कठिनाई भइरहेको अवस्था छ यसै गरी हामीले यो बिचमा मैले फेरि मुख्य कार्यहरूतर्फै बढेँ है केही कामहरूको बारेमा मैले यहाँलाई भने माडी नगरपालिकाको नगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको ऐन 2082 यो बिचमा जारी भएको छ माडी नगरपालिकाको विनियोजन ऐनलाई संशोधन गर्न बनेको ऐन 2082 पनि जारी भएको छ माडी नगरपालिकाको नगर प्रहरी छनौट सम्बन्धी मापदण्ड 2082 यो पनि यही बिचमा जारी भएको छ घर दैलो स्वास्थ्य सेवा कार्यविधि 2082 यही बिचमा हामीले जारी गरेको अर्को कानुनमा पर्दछ माडी नगरपालिका स्वास्थ्य संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि 2082 केही कुराहरू हामीले अत्यन्तै यो 73 सालमा स्थापना भएको नगरपालिकालाई नगरी नहुने कामहरू जुन बाँकी थिए ती कामहरूलाई व्यवस्थित गर्नका लागि केही कानुनहरू बनाएका छौँ यसै गरी एउटा एकदमै महत्त्वपूर्ण उपलब्धिको रूपमा यो पालिकाको भू उपयोग योजना चाहिँ सम्पन्न भएको छ यही चौमासिकमा र हामीले यो नयाँ वर्षदेखि यसलाई चाहिँ इम्प्लिमेन्टेसनमा नापी कार्यालय र मालपत कार्यालयले लागू गरिसकेको छ त्यसलाई इम्प्लिमेन्ट गरिसकेको अवस्था छ र यसमा खास गरी नगरवासीहरूको स्थानीय राजनीतिक दलहरूको हामीलाई निरन्तर रूपमा सल्लाह सुझाव र प्रतिक्रियाहरू प्राप्त भएका छन् ती सल्लाह सुझाव प्रतिक्रियाहरूले हामीलाई आगामी दिनमा अगाडि बढ्नका लागि साँच्चै मार्गदर्शन प्राप्त भएको छ यो बिचमा यो सुशासनको प्रत्याभूति गर्नका लागि हामीले काममा ढिलाइ गर्ने काम गर्न अटेरी गर्ने कर्मचारीहरूलाई केही सचेत गराउने केही ज्यालादारी करारमा रहेका कर्मचारीहरूलाई अवकाश दिन समेत हामी बाध्य भएका छौँ र यो माडी नगरपालिका सुशासनको हकमा प्रतिबद्ध छ नागरिकहरूलाई छिटो छरितो सेवा प्रदान गर्ने विषयमा हामी प्रतिबद्ध छौँ र यसमा यहाँहरूको साथ र सहयोगको हामी हार्दिक सराहना गर्दछौँ यहाँहरूले दिएका सल्लाह सुझावहरूले हामीलाई अझ बलियो बनाउने काम गरेको छ र यहाँहरूको अब यो सार्वजनिक सुनवाई भएको कारणले हाम्रा कुरा राख्ने भन्दा पनि यहाँहरूका कुरा सुन्ने हाम्रो आजको प्राथमिकता हो प्राथमिकताको विषय हो त्यसतर्फै केन्द्रित हुनका लागि मैले सम्पूर्णलाई हार्दिक आग्रह गर्दै म भने अहिलेलाई बिदा चाहन्छु। यहाँहरूको प्रश्न उत्तरको क्रममा उपस्थित हुने नै छ। हस्त धन्यवाद, नमस्कार।
0: धन्यवाद छ आदरणीय जगत सरलाई सार्वजनिक सेवा प्रभावबारे जानकारी गराइसक्नु भएको छ। र कार्यक्रममा म सार्वजनिक सुनवाईमा पालना गर्नुपर्ने आचार संहिताहरूको बारेमा जानकारी गराउन चाहन्छु यहाँहरूलाई। अनुसूची चार दफा एघारको उपदफा तिनसँग सम्बन्धित रहेको छ। एक नम्बरमा रहेको छ, सहभागीले बोल्नका लागि हात उठाएर सङ्केत गर्नुपर्नेछ। दुई नम्बरमा रहेको छ, सहभागीले प्रश्न वा सुझाव के राख्ने हो पहिले स्पष्ट गर्नुपर्नेछ। तिन नम्बरमा रहेको छ, सहजकर्ताले बोल्ने सङ्केत गरेपछि मात्र आफ्नो नामसहित प्रश्न वा जिज्ञासा राख्नुपर्नेछ। चार नम्बरमा रहेको छ, सेवाग्राही सहभागी नागरिकहरू धेरैलाई प्रश्न गर्न समय दिनुपर्ने भएकाले बुदागत रूपमा छोटकरीमा प्रश्न प्रतिक्रिया राख्नुपर्नेछ र सहजकर्ताले निर्धारण गरेको समय बितेपछि तत्काल प्रस्तुति रोक्नुपर्नेछ। पाँच नम्बरमा रहेको छ, आफूभन्दा पहिलेका सहभागीले बोलेका कुरालाई दोहोर्याउन जरुरी हुने छैन। छ नम्बरमा रहेको छ, चित्त नबुझेमा सहजकर्ताको अनुमति लिएर थप प्रश्न राख्न सकिनेछ। सात नम्बरमा रहेको छ, सहभागीले बिना आधार कसैप्रति लाञ्छनायुक्त भाषाको प्रयोग गर्न पाइने छैन। आठ नम्बरमा रहेको छ, सुनवाईका वक्ता तथा सहभागीलाई उत्तेजित पार्ने वा बदलाको भावनाबाट भनाई राख्न वा बोल्न पाइने छैन। नौ नम्बरमा रहेको छ, सुनवाईलाई बिथोल्ने प्रयास कतैबाट भएको पाइएमा सबै सहभागी मिलेर शालीनतापूर्वक समाधान खोज्ने पहल गर्नु सबैको कर्तव्य हुनेछ। र अन्तिम दस नम्बर रहेको छ, सुनवाईलाई विषयान्तर हुनबाट रोक्न सबै सहभागी सचेत हुनुपर्नेछ। यो चाहिँ सार्वजनिक सुनवाईमा पालना गर्नुपर्ने आचार संहिताहरू रहेका थिए। मैले यहाँहरूलाई जानकारी गराए, प्रस्तुत गरे र कार्यक्रममा अब बहिर्गमन अभिमत सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नका लागि यस सार्वजनिक सुनवाई कार्यक्रमका सहजकर्ता श्रद्धेय श्री देवनारायण शाहज्यूलाई म अनुरोध गर्दछु।
4: धन्यवाद स्वदेशकर्मी सहकर्मी दिप्ति विश्वकर्माज्यू। म बहिर्गमन अभिमत प्रतिवेदन र नागरिक अभिमत प्रतिवेदन, अङ्ग्रेजीमा एक्जिट पोल रिपोर्ट र सिटिजन पोल रिपोर्ट हामीले तयार पारेर प्रिन्ट भर्सनमा लिएर आएका छौँ। त्यो प्रतिवेदन नगर कार्यपालिकाको टिम र कार्यक्रममा सहभागी रहनुभएका आम नागरिकवर्ग यहाँ रहनुभएका सबै सबैमा उपलब्ध गराइदिन अथवा वितरण गरिदिन पनि अनुरोध गर्दै यस माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रमका सभाध्यक्ष तथा माडी नगर प्रमुख तारा कुमारी काजी महतोज्यू कार्यक्रममा उपस्थित रहन सक्नु भएन। नगर उपप्रमुखज्यू, तर हाम्रो बिचमा उहाँ बाहेकका अन्य सबै टिम हुनुहुन्छ, नगर का प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर कार्यपालिका प्रवक्ताज्यू, वडाध्यक्षज्यूहरू, त्यसै गरी नगर कार्यपालिकाका सदस्यज्यूहरू, यहाँ कार्यक्रममा सहभागी रहनुभएका विभिन्न राजनैतिक दलका अध्यक्ष सभापति या प्रतिनिधिज्यूहरू, विभिन्न टोल विकास संस्था, सामाजिक संस्था, स्वास्थ्य शिक्षा संस्था, शैक्षिक संस्था, योजना उपभोक्ता समिति, त्यसै गरी अन्य विभिन्न तह तबकाका सङ्घ संस्था निकायहरू, दबाब समूह, नागरिक अभिमत समूह, त्यसै गरी नागरिक समाज समूह लगायत विभिन्न पेसागत उद्योग वाणिज्य सङ्घदेखि उद्योग सङ्घसम्मका सामाजिक सङ्घ संस्थाहरू, सहकारी स्वास्थ्य लगायत हरेक तह र तबकाबाट आउनुभएका र आम माडीवासी आम नागरिकहरूमा कार्यक्रममा पुनः एकपटक सहजकर्ताको तर्फबाट स्वागत गर्दै अब यहाँहरूको बिचमा हाम्रो बिचमा सबभन्दा पहिला म यहाँहरूको बिचमा नागरिक अभिमत प्रतिवेदन जसलाई सिटिजन रिपोर्ट भन्छौँ त्यो यहाँहरूको बिचमा प्रस्तुत गर्न चाहँदैछु। एउटा मलाई दिनुहोस् न, एउटा चाहिँ यो गर्दैन, यो एउटा हामीले यहाँहरुलाई जानकारी गराउन चाहियौ माडी नगरपालिकाको यो नगर कार्यपालिकाको सुनुवाई गर्न अगाडि यो नागरिक प्रतिवेदन तयार गर्नका निम्ति हामीले माडीका 9 वटै वडाहरु वडा नम्बर 1 देखि 9 सम्म र त्यस पश्चात प्रस्तावित वडा नम्बर 10 भनिन्छ हनुमान झुला क्षेत्र त्यहाँ पनि हामीले वडा स्तरका र क्षेत्र स्तरका सार्वजनिक सुनवाईहरू सञ्चालन गरेका थियौँ ती सुनवाईहरूका क्रममा हामीले एउटा प्रश्नावली मार्फत केही तथ्याङ्क नागरिक स्तरमा गाउँ र टोल वार्ड स्तरमा सङ्कलन गरेका थियौँ र त्यो सङ्कलन भएर सकिसके पछाडि यसै नगर कार्यपालिका कार्यालयको गेटमा सेवा लिएर फर्कदै गर्दा वा सेवा लिन कार्यालयभित्र रहनुभएका सेवाग्राहीहरूसँग भेटेर उहाँहरूको बिचमा हामीले फेरि एक्जिट पोल अर्थात् बहिर्गमन अभिमत प्रतिवेदन पनि तयार गरेका थियौँ। अहिले यहाँहरूको हातमा रहेको यो प्रतिवेदन नागरिक अभिमत प्रतिवेदन हो, सिटिजन रिपोर्ट हो, जसले नगर कार्यपालिका बारेमा आम नागरिकहरूको धारणा बताउँछ वा बुझाउँछ। म यसपछि यो सिटिजन पोलको प्रतिवेदन पनि वितरणमा सहयोग गर्न सहकर्मी दिप्तिजीले अनुरोध गर्दै यो नागरिक अभिमत प्रतिवेदनमा हामीले चारवटा विषयहरूलाई नागरिकहरूको पर्सेप्सन विचार वा बुझाइको त्यस अन्तर्गत सिफारिस सम्बन्धमा हामीले प्रश्न गरेका थियौँ। यो माडी नगरपालिकाको सार्वजनिक सुनवाई सञ्चालन कार्यविधिले निर्दिष्ट गरेअनुसारै तयार पारिएको हो। यसमा सिफारिस सम्बन्धमा सिफारिसको लागि चाहिने आवश्यक कागजातहरूबारे नगरपालिकाबाट प्रष्ट जानकारी पाउनु भएको छ भन्ने सवालमा प्राप्त गरेका छौँ 40%, ठिकै पाएका छौँ 50% र स्पष्ट पाएनौँ भन्ने 10% अभिमत सङ्कलित थियो। त्यसै गरी कुनै सिफारिसको लागि लाग्ने दस्तुर बाहेक अरू कुनै रकम दिनु पर्यो भन्ने सवालमा कुनै दिनु पर्यो भन्ने कसैबाट मिलेन, मागिएन र दिएन भन्ने नै 7% रहेको थियो। नगरपालिकाबाट प्राप्त हुने सिफारिस लिँदा कसैको सहयोग लिनुभएको थियो भन्ने सवालमा आफैले गरेका थियौँ भन्नेमा 40%, मध्यस्थकर्ता वा नगरपालिकामै रहेका कार्यालयका मान्छेबाट भन्नेमा 60%को अभिमत मिलेको थियो। राजस्व वा दस्तुर कतिको उठाउँछन्, तपाईँले तिर्नु पर्यो के कस्तो अवस्था छ, करको बारेमा के छ भन्ने प्रश्नमा सबैसँग कर उठाइएको छ भन्नेमा 60% र केही सीमित व्यक्तिहरूले कर तिरेका छन् भन्नेमा 20% र हाम्रो त धेरै बक्यौता रहेको छ भन्ने पनि 20% रहेका छन्। यसबाहेक पूर्वाधार वा सरसफाइ सम्बन्धी सवालमा कार्यालयको यसै नगरपालिका र वडा कार्यालयहरूको विषय हो, यो नगर कार्यपालिका मात्रै होइन, यसमा कार्यालयको सरसफाइको अवस्था कस्तो छ भन्ने सवालमा राम्रो भन्ने जवाफ मिलेको छ धेरै 50%, ठिकै भन्ने जवाफ 40% र खराब भन्ने जवाफ 10%को मिलेको छ। सरसफाइ सम्बन्धी गुनासो गर्दा त्यसमाथि कारवाही गरिन्छ, कतिको गरिन्छ भन्ने सवाल थियो हाम्रो, त्यसमा तुरुन्तै कारवाही हुन्छ भन्नेमा जवाफ 50%को छ। पटक पटक भनेपछि कारवाही हुन्छ भन्नेमा 50% छ र जति भने पनि हुन्न भन्नेमा कसैको पनि रहेन, 50% यो रह्यो, जति भने पनि हुन्न भन्ने कसैको पनि रहेन। त्यसबाहेक नगरपालिकाको सरसफाइ तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम कस्तो छ, कतिको गर्छ भन्नेमा नगरपालिकाले नियमित र राम्रोसँग गर्छ भन्नेमा 30%, ठिकै गर्छ भन्नेमा 40% र नियमित रूपमा गर्दैन भन्नेमा 30% रहेको छ। र अन्य एउटा अन्तिम सवाल यहाँहरूको बिचमा मैले भन्न चाहेँ, नगरपालिकाको विकास निर्माणको स्थिति कस्तो छ भन्ने हाम्रो सवालमा राम्रो छ भन्नेमा जम्मा 10% रह्यो, ठिकै भन्नेमा 30% रह्यो र कमजोर छ हाम्रो विकास निर्माण भन्नेमा 60% रह्यो। अन्य प्रश्नहरू मुख्यत सरसफाइ सम्बन्धी र पछाडिपट्टि रहेको आर्थिक पक्ष सम्बन्धी र पारदर्शिता सम्बन्धी प्रश्नहरू यहाँहरूको हात हातमा आइपुगेको छ नागरिक प्रतिवेदन, त्यसबाट यहाँहरूले अध्ययन गर्नु अनुरोध छ। मैले यस मार्फत केही समय बचत गर्ने एउटा प्रयत्न गरेँ। अब यहाँहरूको बिचमा बहिर्गमन अभिमत अर्थात् एक्जिट पोलको रिपोर्ट पनि आइपुगेको छ, हालसाल भर्खरै आउनुभएको यहाँहरूलाई कृपया सिट म्यानेज गरेर बसिदिन अनुरोध छ। यसमा सेवा र व्यवहारका विषयमा केही सवाल जवाफ भएको थियो, त्यसमा धेरैजसो मैले यसलाई समष्टिमा विश्लेषणात्मक भन्न चाहे, नगरपालिकामा सेवा कोसँग लिने भन्ने सन्दर्भमा सेवाग्राहीहरूले नगरपालिकाभित्रैबाटै स्पष्ट जवाफ वा जानकारी पाउने गरेको सामान्यत हाम्रो सर्वेले बताउँदै गरेको रिपोर्ट यहाँ रहेको छ। सेवाग्राही सेवा प्रदायक कर्मचारीले तपाईँको आवश्यकता कति बुझ्नुभयो भन्ने सन्दर्भमा राम्रै बुझ्नुभयो र ठिकै बुझ्नुभयो भन्नेमै धेरै उत्तर रहेको छ, थोरै बुझ्नुभयो भन्नेमा 10% मात्रै छ। तपाईंप्रति सेवा प्रदाय कर्मचारीको व्यवहार कस्तो थियो भन्ने हाम्रो सवालमा मिलनसार र मैत्रीपूर्ण भन्ने नै धेरै छ, ठिकै व्यवहार भयो नराम्रो भएन भन्ने नै छ प्रायः सबैको। सेवा प्राप्त गर्न आवश्यक सूचनाहरू जस्तै प्रमाणपत्रहरू, कागजातहरू, दस्तुर शुल्कहरूको बारेमा तपाईँहरूले कतिको जानकारी पाउनुभयो त भन्ने सन्दर्भमा नगरपालिकाको कर्मचारीहरूबाट स्पष्ट जानकारी पायौँ र ठिकै पायौँ भन्ने नै धेरै छ, अलमल भयो भन्ने 10% मात्रै छ। अनि तपाईँले राख्नुभएको समस्यालाई के कस्तो समाधान मिल्यो भन्ने हाम्रो सन्दर्भमा सजिलै मिल्यो भन्नेमा 35% छ र ठिकै मिल्यो भन्नेमा धेरै छ 65%, समाधान नै भएन भन्नेमा 10% उत्तर मिलेको छ। र सेवा प्राप्त गर्न लगाइएको प्रक्रिया कस्तो थियो भन्ने हाम्रो सवालमा सजिलो र छोटो थियो भन्नेमा 30% र ठिकै थियो भन्नेमा 40%, लामो र झन्झटिलो थियो भन्नेमा 30% आएको छ। अघिल्लो सुनवाईमा यो 40% रहेको थियो। भनिसकेपछि बिस्तारै नगरपालिकाले दिने सेवाहरू को झन्झटिलो हुने प्रक्रिया सहजीकरण हुँदै गएको यसले देखाउँदै गरेको छ। क्रमशः नगरपालिकामा पनि सेवा प्रदान गर्ने कुराहरूमा सहजता हुँदै गएको वा एउटा खालको व्यवस्थापन हुँदै गएको यसले देखाउँछ। र मैले अब अन्तिममा यहाँहरूको बिचमा कार्यालयमा देखिएका राम्रा कुराहरूको बारेमा हाम्रा नागरिकहरूले दिएको जवाफहरू सुधार गर्नुपर्ने विषयमा उहाँहरूले दिनुभएको जवाफहरू राख्न चाहन्छु। यसलाई हामीले डेटा कलेक्सनका निम्ति बनाइएको क्वेसन आयर जुन यसको सर्वे विधिबाट सङ्कलन भएको तथ्याङ्क हो यो, त्यो क्वेसन आयरका केही स्याम्पलहरू हामीले यहाँ नगरपालिकाको बिचमा नगर कार्यपालिका टिममा सब्मिट गरेका छौँ। आम नागरिकहरूले नै आफ्नै हस्ताक्षरसहित पनि कतिपय उत्तरहरू लेख्नुभएको छ। कतिपय हाम्रा सर्वेयर, हाम्रा जुन सूचना सङ्कलन गर्न तथ्याङ्क डेटा कलेक्सन गर्न हिँड्नुभएका साथीहरूले सङ्कलन गर्नुभएको तथ्याङ्क हो र उहाँहरूले राम्रो लागेका कुराहरू भन्नुभएको छ। नगरपालिकाको नगर कार्यपालिकाको राम्रो लागेका कुराहरूमा नगरपालिका वरपर फुलबारी र कोजी इन्भाइरोमेन्ट बनेको, यो कोजी इन्भाइरोमेन्ट भन्ने पनि हाम्रा उत्तरदाताहरूकै शब्द हो, उहाँहरूले यसलाई राम्रो भनेर भन्नुभएको छ। पहिलेभन्दा धेरै सुधार भएको उहाँहरूको प्रतिक्रिया छ। काम छरितो हुन थालेको, छिटो छरितो हुन थालेको उहाँहरूको प्रतिक्रिया छ। कर्मचारीको व्यवहार मैत्रीपूर्ण रहेको भन्ने उहाँहरूको फिडब्याक छ। नगरपालिकाबाट पहिलेभन्दा राम्रो सेवा र अनुदान पनि पाइएको भन्ने छ। भुक्तानी दिने पक्ष राम्रो भएको भन्ने छ। समय खर्च नगरी काम सम्पन्न हुन थालेको भन्ने छ। विभिन्न स्थानमा खेलकुदको लागि मैदानहरू बनेको भन्ने पनि कहिले रिपोर्ट गर्नुभएको छ। नगर कार्यपालिका अफिसमा सरसफाइ सुधारिएको भन्ने छ। नागरिक बडापत्र चाहिँ टाँसिएको रहेको भन्ने पनि छ। अहिले स्तनपान कक्ष पनि रहेको छ, सेवाग्राही विश्राम कक्ष पनि रहेको छ, बस्ने कक्ष रहेको छ, अनि वडाहरूमा सार्वजनिक सुनवाई भएको छ, वडामै गुनासो राख्न पाइएको छ भन्ने पनि छ। अनि के कार्यको लागि नगरपालिका आएको भनी सोधपुछ कक्षले जानकारी दिने गरेको भन्ने उहाँहरूको फिडब्याक छ। र वडामै कर तिर्ने व्यवस्था भएकोले सजिलो छ भन्ने छ उहाँहरूको। र सुधार गर्नुपर्ने केही कुराहरू हाम्रा आम उत्तरदाताहरूले दिनुभएको छ, त्यसका जवाफहरू हामी यहाँहरूको बिचमा राख्न चाहन्छौँ। सुधार गर्नुपर्ने पक्षहरूमा अनलाइनबाट हामी मैले जानकारी राख्न चाहे हामीले मही यहीँ स्थानीय उत्पादन मही वितरण गर्दैछौँ। कृपया ग्लास चाहिँ नफालिदिनु होला, लिइसकेपछि थप्नुपर्ने पनि त्यही ग्लासमै लिने व्यवस्था गर्नुहोला भन्ने अनुरोध गर्दै, सुधार गर्नुपर्ने कुराहरू नगरपालिकाले अनलाइनबाट अनलाइन र वेबसाइट र डिजिटल सिस्टम मेन्टेनेन्स वा मर्मत गर्नु पर्यो, अपडेट गर्नु पर्यो भन्ने छ। वेबसाइट अपडेट हुनु पर्यो र नगरपालिकाको सिस्टमहरू, वेबसाइटहरू, सिस्टमहरू अपडेट हुनु पर्यो भन्ने छ। सेवाग्राहीहरूलाई पनि चिया र कफीको व्यवस्था हुनु पर्यो भन्ने माग पनि छ। उहाँहरूको फिडब्याक नगर प्रमुखको वा हाकिम साहबको कोठामा गयो भने चिया खान पाइन्छ, तल बस्नेहरूले पाइँदैन भन्ने छ। हजुर, यो सेवाग्राहीहरूलाई चिया र कफीको व्यवस्था माग भएको छ। त्यसै गरी वैदेशिक श्रम सम्बन्धी सेवा त्यति राम्रो भएन, माथि यो सुधार हुनु पर्यो। श्रम स्वीकृति सम्बन्धी जुन व्यवस्था छ त्यसमा सुधार हुनु पर्यो भन्ने माग छ। समयमै काम हुनु पर्यो, त्यसको लागि टोकन सिस्टम लगाउन पनि सकिन्छ भन्ने सुझाव पनि छ। नगरपालिकामा सर्भिस लिन आइसकेपछि हामीलाई टोकन दिइयोस् र टोकनको आधारमा हामीले त्यही अनुसार हामीले सेवा प्राप्त गरौँ भन्ने पनि छ। यो वडामा पनि छ, वडामा सिफारिस लिन जाँदा क्यु बस्नुपर्नेहरूले टोकन लगाउनु पर्यो नि, पछि आउनेहरूले नि काम गरेर गए भन्ने गुनासो गर्नुभएको छ। त्यसै गरी बिल तिर्नको लागि वाइफाई र बैङ्कको क्युआर चाहिँ बाहिर टाँसिदिनु पर्यो भन्ने माग छ, कतिपय वार्डहरूमा त्यो छैन। उपभोक्ता समितिहरूलाई भुक्तान लिन कठिन हुँदा कर्मचारीहरूले सहयोग गरिदिनु पर्यो उहाँहरूको डकुमेन्टेसनमा, कामकाजमा भन्ने पनि छ। नगर क्षेत्रमा खेलको लागि आवश्यक वातावरण अझै बनेन भन्ने गुनासो छ। तालिम प्राप्त र दक्ष कर्मचारीको अझै अभाव छ भन्ने फिडब्याक छ। अनि सार्वजनिक बस र अटोको भाडा दर धेरै बढी भयो, यसलाई सुधार्नु पर्यो, धेरै बढी भयो भन्ने गुनासो छ। डाक्टरहरुको शुल्क चाहिँ निर्धारण समयमै गरिदिन अनुरोध पनि गर्नुभएको छ नागरिकहरुले तोकिएको भन्दा धेरै शुल्क लिएमा डाक्टरहरुले धेरै शुल्क लिएमा कारबाही पनि गरिदिनु पर्यो यो चाहिँ खेत जोतिसकेपछि बल्ल भाडा निर्धारण हुन्छ भन्ने गुनासो गर्नुभएको छ त्यसैगरी खेलकुद कार्यक्रमको बजेट निकै कम भयो यसमा सहयोग न्यून भयो यसलाई बढाउनु पर्यो भन्ने फिडब्याक छ खेलाडीहरुले खेलाडीहरुको बीमा गरिदिन अनुरोध पनि गर्नुभएको छ उहाँहरुले खेल्ने खेल्ने खेलाडीहरूको बिमा गरिदिनु पर्यो स्वास्थ्य बिमा हो या अरू दुर्घटना बिमा हो जस बिमाको माग गर्नुभएको छ हामीलाई लेखिएर आएको चिटमा अथवा रिपोर्टमा बिमा भन्ने शब्द थियो त्यसै गरी फोहोर व्यवस्थापनको शुल्क उठाएअनुसार काम भएन फोहोर व्यवस्थापनमा ध्यान दिनु पर्यो भन्ने गुनासो छ सबै टोल विकास संस्थाहरूलाई सरसफाइ सम्बन्धी सामग्री जस्तै पन्जा मास्क आदि दिनु पर्यो भन्ने उहाँहरूको माग छ त्यसै गरी रोजगार र अन्य तालिममा उही मानिसहरू धेरै दोहोरिए एउटै मान्छेहरू तालिममा धेरै रिपिट भए भन्ने गुनासो छ अनि रोजगारको तालिम पनि सधैँ उस्तै खालको सिप सिकाइ हुने गर्यो यसमा विविधता ल्याउनु पर्यो भन्ने गुनासो वा सुझाव पनि छ अर्को पालिकाभित्र चल्ने सबै यातायातको साधन चलाउने चालकहरूको नियमित रूपमा मापसे र लापसे चेक गर्नु पर्यो भन्ने उहाँहरूको माग र सुझाव पनि छ उपभोक्ता समितिलाई पेस्की दिएमा काम गर्न सजिलो हुने भन्ने गुनासो पनि छ कार्यक्रम सम्झौता हुन्छ तर पेस्की प्राप्त गरेनौँ त्यसले गर्दा काम गर्न गाह्रो भयो भन्ने गुनासो उपभोक्ताहरूले गर्नुभएको छ मुख्यत समितिका उपभोक्ता समितिका पदाधिकारीहरूले अनि अर्को माग आइतबार पनि स्कुल चलाउनु पर्यो विद्यार्थीहरू धेरै घरै बसे भन्ने पनि छ यो सरकार यसमा चाहिँ निजामती कर्मचारीहरूले आइतबारको सट्टामा सोमबारदेखि शुक्रबारसम्म काम गर्नुहुन्छ सधैँ थपिएको छ शिक्षकहरूको त्यो पनि थपिएको छैन घटेको घटै छ कोर्स पुरा हुँदैन आइतबार स्कुल चलाउनु पर्यो नगरपालिकाले निर्णय गर्यो पर्यो भन्ने माग गर्नुभएको छ यहाँहरूकै बिच बिचमै त्यो प्रश्नका उत्तरहरू राखिएका छन् हेर्नु होला अनुरोध छ त्यसै गरी बैठक र कार्यक्रमहरूको समयको चाहिँ टक्कै परिपालन हुनु पर्यो समय कार्यक्रम धेरै ढिलो हुने गरेको छ भन्ने छ हामीले पनि आज करिब 40-45 मिनट ढिलो सुरु गर्ने अवस्था रह्यो अनि मालपोत कर धेरै भयो त्यसलाई घटाउनु पर्यो भन्ने उहाँहरूको सुझाव छ माग छ र एउटै कामको लागि धेरै पटक धाउनु पर्ने अवस्था अन्त्य गर्नु पर्यो यसलाई सहजीकरण गर्नु पर्यो भन्ने आम नागरिकहरूको प्रश्न वा सुझाव छ र केही क्रिएटिभ अहिलेको अवस्था सुहाउँदो डिजिटल अनलाइन सुहाउँदा सुझावहरू प्रश्नहरू रहेका छन् म यो एक्जिट पोल रिपोर्ट नगर र त्यसै गरी सिटिजन पोल रिपोर्ट नगर प्रमुख ज्यूलाई र नगर कार्यपालिका टिमलाई बुझाइदिन अथवा सब्मिट गरिदिन सहकर्मी दिप्तिजुलाई अनुरोध गर्छु र अब हामी यहाँहरूको प्रश्न जिज्ञासा र गुनासोहरू लिनेछौँ आचार संहिता हाम्रो सहकर्मी दिप्तिले यहाँहरूको बिचमा राखिसक्नु भएकै छ अब यहाँहरूले जो जसले प्रश्न गर्न चाहनुहुन्छ हामीले राजनीतिक दलहरूका निम्ति अन्तिममा क्रम राखेका छौँ यहाँहरूलाई जानकारी नै छ राजनीतिक दलहरू बाहेक आम नागरिक स्तरबाट प्रश्न राख्न चाहने महानुभावहरूले पहिलो चरणमा प्रश्न राखिदिनु होला दोस्रो चरणमा शिक्षा स्वास्थ्य त्यसै गरी सुरक्षा टोल विकास संस्था र अन्य संस्थागत पाटोबाट प्रश्न राख्न चाहनुहुने महानुभावहरूले दोस्रो चरणमा प्रश्न राख्नु होला अब यो पहिलो चरणमा आम नागरिकहरूको तर्फबाट प्रश्न आओस् भन्ने अनुरोध गर्छु प्रश्न एकजनाले राखिसकेपछि नदोहोऱ्याउने कुरा यहाँहरूलाई जानकारी छँदैछ पहिलो चरणमा प्रश्न राख्न चाहनुहुने महानुभावहरूले कृपया हात उठाइदिनु होला सम्बोधन कसैले पनि नगरिदिनु होला हस् अब यहाँहरूले आफ्नो किनभने हामीले इन्डिभिजुअली सबैको भिडियो रेकर्ड राख्छौँ र यहाँहरूलाई जानकारी होस् हामीले यो भिडियो चाहिँ लामो समयसम्म अर्काइभ गर्ने व्यवस्था पनि गरेका छौँ त्यसले गर्दा एकदमै भद्रशालीन ढङ्गले र एकदमै छोटो किनभने एकैजनाको भिडियो 3 मिनटभन्दा लामो भयो भने तपाईँको भिडियो कसैले हेर्दैन 3 मिनटभित्र भ्याउने गरी यो तपाईँहरूको टेक्निकल कुरा है टाइम लिनुहोस् तर सकेसम्म त्योभन्दा कममा भ्याउने गरी यहाँहरूले चाहिँ आफ्नो सवाल राखिदिनुहोस् समय एकदमै छ यहाँहरूसँग तर अब परिस्थिति मौसम यहाँहरूले ध्यान दिनुभएकै छ हस् प्रश्नका निम्ति क्रमशः त्यहीबाट माइक्रोफोन ह्यान्डओभर हुँदै जानेछ हाम्रो सहकर्मीलाई सङ्केत गर्नुहोला है
5: ल धन्यवाद मैले आज विशेष गरेर मेयर साहब र हाम्रो कार्यकारीज्यूले एउटा कुरो छुटाउनु भयो कि भनेर मैले चाहिँ उहाँलाई पनि सङ्केत गर्न खोजेँ उहाँले अहिले सम्बोधनको सिलसिलामा आज त हजुरहरूले भन्ने हामीले सुन्ने हो भन्नुभयो त्यो सुनेर कार्यान्वयन गर्ने हो भन्ने शब्द उहाँले भुल्नुभयो कि जस्तो लाग्यो है यदि भुलेको भए त्यसलाई रिपोर्ट गरिदिनुको लागि मैले विशेष अनुरोध गर्न चाहन्छु र मैले चाहिँ विभिन्न समयका सार्वजनिक सुनवाईमा म प्राय जसो उपस्थित हुन्छु र कहिलेकाहीँ बोल्दै जाँदा कहिले मेयर साहबलाई पनि नमिठो लाग्न सक्छ, कार्यकारी साहबलाई पनि नमिठो लाग्न सक्छ, तपाईँहरूलाई जति नमिठो लाग्ने आखिर यहाँ सन्तान हामी तपाईँहरूकै, तपाईँहरू हाम्रो अभिभावक हो, हामी चाहिँ डराउँदैनौँ त्यसमा है। र अहिले पनि म के भन्छु भने यो जुन हामी इको नगरपालिकाको अवधारणाले अगाडि बढ्दैछौँ र माडी चाहिँ कृषि र पर्यटन, पहिला कृषि शब्द जोडेर पर्यटन जोडेर बल्ल माडीलाई हामीले चाहिँ अगाडि बढाइरहेको अवस्थामा अघि 67% चाहिँ 67.99% कति आयो, 54% कति समथिङ खर्च भयो।

क्विन्टल 25 क्विन्टल धान बेचेका छन् ती अहिले माडी नगरपालिकासँग ठोकिएका असल किसान भइरहेछन्, जसले चाहिँ तपाईँको 7 कट्ठा 10 कट्ठा अध्यायमा लिएर खेतीपाती गरेर एउटा छोरो दुईवटा छोरी कलेज पढाएका छन्, एउटा बाख्रो दुईवटा भैँसी पालेर गरेका ती किसानसम्म त नगरपालिका पुग्न सकेन है। यसले चाहिँ कतिको तपाईँहरू जनताप्रति जवाबदेह हुनुहुन्छ, मैले बारम्बार यो कुरा उठाएको छु, तर यो कुरो तपाईँ नै कार्यकारी साहबले भन्नुभयो, हामीले सुन्ने हो, सुन्ने मात्रै गरेर त सायद कार्यकारी साहब त यहाँ त जानु होला, तर माडीवासी जनता त हेरिरहने हो है, त्यसलाई अन्यथा नलिनु है। तपाईँसँग मैले विशेष माफी माग्न चाहन्छु कार्यकारी साहब है, के हुन्छ भने कहिलेकाहीँ हामी भनेको जननी जन्मभूमि छ, स्वर्गादपी गरिएपछि यहीँ जन्मियो यहीँ मरियो, हजुर यहाँ चर्न आउनुभएको, तर तपाईँसँग हाम्रो ठुलो भरोसा, तपाईँ एउटा हाम्रो चाहिँ प्रशासक हो, तपाईँले यो सुधार्न सक्नु भएन भने हामीसँग त सुध्रिँदैन, हामीले त आशा मात्रै राख्ने हो, उही ठुलो भयो त के भयो, जस्तो रुख खजुर बस्न छाया छैन फल लाग्यो अति दूर, तपाईँको खजुरको रुख रोपेर न त्यसको छारी पाइन्छ न फल्टिपेर खान पाइन्छ, के नगरपालिकाका जनताले यो नगरपालिकासँग त्यही आश गरेको हो र? होइन नि त, भने पर्सेन्टमा ल्याउनुहोस् तपाईँले चाहिँ कति कृषिमा छुट्याउनु भएको छ, ठ्याक्कै त्यो चाहियो। अब कार्यकारी साहब यहाँ प्रश्नको जवाफ दिँदै गर्दा तपाईँले कृषिमा कति पर्सेन्ट ल्याउनु भएको छ त्यो हामीलाई चाहियो, र अर्को कुरो म वडा नम्बर 6 को त्यो एउटा बोरिङ पाण्डव चोकको बिग्रिएको तपाईँको मुक्सिरमा हो, गहुँको खेती गयो है, तपाईँको मकैको खेती गयो, अब अहिले धानको बिउ राख्ने बेला आयो, जनताले बियाड जोतेर राखेका छन्, म यहाँ 10 चोटि आएँ होला, 10 चोटि मैले ममतामय मेयरसँग पनि मैले अनुरोध गरेँ, मैले चाहिँ इन्जिनियर साहबसँग पनि गरेँ, सबैसँग गरेको छु, हामी जतिको किसान मुक्सिरबाट चाहिँ बिग्रेको एउटा चाहिँ बोरिङ बनाउन सकिँदैन भने त्यो 10 कट्ठा अर्काको अध्ययन गर्ने किसानको तपाईँहरूसँग पहुँच छ भने हामी विश्वास गर्ने, हामीले विश्वास गरिदिनु पर्ने। अनि अर्को कुरो, यो जुन गौरवको योजना भनेर तपाईँहरूले चाहिँ भैरवी दुग्ध सहकारीलाई पनि जोड्नु भयो होइन, तर त्यो कहाँ कोही हामीबाट कमी कमजोरी भएको भए तपाईँहरूले बाबु तिमीहरूले यो गर्नुहोस् भनेर सुझाव सल्लाह दिनु पर्यो, होइन भने बोलेका कुराहरू कहीँ के छ, हामीले बुद्धि पुगेको छैन नि, बुद्धि पुऱ्याइदिने काम पनि तपाईँहरू, हाम्रो छाता तपाईँ हो, तपाईँहरू मुनि हामी ओत लागेको, हामी छाता होइन है, भैरवपुरको समिति छाता होइन, छाता तपाईँहरू हो, तपाईँहरूको छारी मुनि हामी हुर्किन खोजेको, हामी त्यसलाई विस्तार गर्न खोजेको, कहीँ हामीलाई चाहिँ कोल्टे पार्नु भएको कि छाता चाहिँ कता घुमाउनु भएको, कहीँ हामी छारीबाट बाहिर पर्न त परेका होइनौँ भन्ने एउटा फिलिङ चाहिँ भएको छ है। त्यसलाई पनि एउटा चाहिँ टिपोटमा हजुरहरूले राखिदिनुको लागि अनुरोध गर्दछु। अनि अर्को कुरो, जो किसानले चाहिँ तपाईँको दुध डेयरीमा दुध ल्यायो त्यसले चाहिँ 4-5 रुपियाँ अनुदान पाएछ, जो घरमा चाहिँ एउटा भैँसी पालेर बिहान 2 लिटर बेलुका 2 लिटर बेचेर उसले एउटा छोरो चाहिँ तपाईँको दुईवटा छोरो यहाँ चाहिँ माडी क्याम्पस पढाएछ, एउटा छोरो चाहिँ चाहिँ तपाईँको जनकल्याण मावि पढाएछ, 10 कट्ठा जग्गा अर्काको चाहिँ तपाईँको अध्यायमा ल्याएछ, त्यो किसानले त पाउँदैन त। तपाईँले टोल सुधार समिति बनाउनु भयो त्यसलाई सक्रिय बनाउने, स्थानीय सरकार ओडालाई सक्रिय बनाउने, त्यो 4 रुपियाँ त्यहाँ पनि त पुग्ने परिपाटी कुन माध्यमबाट हुन्छ, त्यसलाई पनि त तपाईँहरूले थोरै विवेक पुऱ्याइदिन सकेदेखि माडीको विकासलाई अलिकति टेवा पुग्थ्यो कि। र अर्को कुरो, माडी नगरपालिकाले 200-300 भन्दा बेसी चाहिँ यो सानो बोरिङहरू बाँडिया छ, तर ती बोरिङ अहिले घर हेर्ने मोटर खोलेर घरमा राखेका छन्, म मेरो च्यालेन्ज हो 50-वटा भन्दा बेसी मोटर खोलेर घरमा छ, तर त्यो पानी चाहिँ साँच्चै कुरो तपाईँ उब्जनीको लागि त्यो रुखो पानी रहेछ है। मेरो बुझाइमा हामीले जुन सतहको पानी हो पानी खेर गइराखेको छ, ती पानीहरूलाई पनि हामीले सदुपयोग गर्न सकियो भने पाङ्गो गएको पानी भनेर बुढापाकाले भन्दथे हेर्नुहोस् है, त्यो पाङ्गोसहितको पानी खेतमा हाल्न सकियो भने केही हुन्थ्यो कि, कहीँ बेसी भएका भए यी कुराहरूलाई मैले चाहिँ तपाईँहरूकै सन्तानको रूपमा मैले चाहिँ ममतामय मातालाई मैले अनुरोध गर्दछु, हेर्नुहोस् त्यो भएर तपाईँले विशेष ध्यान दिनु होला, मैले त कार्यकारी साहबको त विश्वास लागेर अन्यथा नलिनु है, फेरि पनि भनेको छु मैले मेयर साहबलाई, तपाईँ यो क्षेत्रको एउटा चाहिँ सीता माता हो, जसरी राजा जनकको दरबारमा खुसियाली भएको थियो तपाईँ आउँदै गर्दा खुसियाली थियो, तर आजको यो उपस्थितिले गर्दा कहीँ तपाईँहरूप्रति माडीका जनताले थोरै नैराश्यता गरेर तपाईँहरूलाई विश्वास गर्न छोडेको कि जस्तो लाग्यो, नत्र माडी नगरपालिकाको सार्वजनिक सुनवाईमा आधा कर्मचारी नै छन् अनि आधा पनि तपाईँको जनताको उपस्थिति छैन, यो के हो, यसको बारेमा पनि प्रश्न गर्नको लागि अनुरोध गर्दै मेरा भनाइहरू

0: अन्त्य गर्दछु हस्त, धन्यवाद, नमस्कार।
1: धन्यवाद। अर्का महानुभावलाई कृपया माइक्रोफोन उपलब्ध गराइदिनुहोस्।
2: हस् सम्पूर्णलाई नमस्ते। मेरो गोविन्द प्रसाद पौडेल, माडीदुई भैरवपुर। मैले यो प्रश्न पटक पटक वडामा पनि राखेँ, लगभग देवेन्द्र शाहलाई पनि थाहा होला। हेर्नु, मैले पटक पटक पटक राखेँ वडा अध्यक्षज्यूले यो कुरा सुनवाई गर्नु भएन। आज मैले हजुरहरू वडा नयाँबाट केही सुनाई हुन्छ कि भनेर म आज प्रश्न लिएर आएको छु। प्रश्न मेरो यो यस प्रकार छ। माडी नगरपालिकाले अति विपन्न जनताहरूको जीविकोपार्जनको लागि दीर्घकालीन कस्तो योजनाहरू लिएर आएको छ त भन्ने मेरो एउटा अनुरोध छ। दोस्रो छ, तपाईँको माडी नगरपालिकाले वडा वडामा गराइबेलहरू छुट्याएको हुन्छ। अब नगरपालिकाको त स्वरोत र साधनहरूबाट नै गराइबेल गर्ने भन्नुहुन्छ। आजसम्म हाम्रो एउटा गाउँमा उच्च गुणस्तरीय गराइबेल पर्दैन हाम्रो वडा अध्यक्षले भन्नुहुन्छ। आजसम्म तपाईँको त भएको छैन। अब असार मसान्तमा असारतिर भयो हुँदै गर्दा त त्यहाँको किसानहरूको कामको माचो हुन्छ, हरेकहरू हुन्छ, त्यहाँ गराइबेलहरूमा हिलो हुन्छ, त्यो प्रति ध्यान जानु पनि हो कि हिँड्नु नगरको। कमसेकम तपाईँको एक नौदेखि आउँदै गर्दा भ्याउँदैन भने दुई तिन चार दिउँ न, प्राइभेटलाई दिउँ, कसैलाई दिउँ, टेन्डर खुलाउँ। सत्सँगै त्यही नगरकै गाडीको मात्रै बाटो हेरेर हुँदैन। आज हाम्रो हेम्पाइपहरू तपाईँको दुई महिना भइसक्यो व्यवहारिसी रूपमा छन्, बच्चाहरू त्यहीँ छिरेका छन्, त्यही केही हुन्छ कि भन्ने डर छ, हरेक कुराहरू छ नि त। तपाईँको कमसेकम हेम्पाइप पनि त गाडिनु पऱ्यो। ओडाजीलाई भन्यो नगरको गाडी आउँछ, कहिले आउँछ? अहिलेसम्म तपाईँको दुई तिन चार पाँच सात कता छ? हेर्नुहोस्, यो व्यवस्थापन हुनु पऱ्यो भन्ने एउटा अनुरोध छ। अर्को छ तपाईँको भैरवपुरी स्कुल। मलाई एकदम यहाँ दुःख पनि लाग्छ यो कुरा गर्दै गर्दा। भैरवपुरी स्कुल भनेको लगभग माडीको तपाईँको भवनहरू हेऱ्यो भने नम्बर एकमा पर्छ। हिजो निमामी चलाएको स्कुल आज पूर्व मेयरज्यूले हामीलाई लालिपप दिनुभयो। ए, यहाँ यस्तो आउँछ, उस्तो आउँछ, प्राविधिक आउँछ, यहाँ आउँछ, वहाँ आउँछु भन्नुभयो, हामीलाई एउटा लोभ देखाउनु भयो। आज त्यो स्कुल व्यवहारिक रूपमा छ, भवन व्यवहारिक रूपमा छ, एउटा प्राविधिक शिक्षा लगाएको एउटा सेमिस्टर गएको छ। ओखो, अहिले त यो सेमिस्टर आयो भने हामी खुसी हुनुपर्ने अवस्था छ। त्यहाँ तपाईँको त्यहाँ तिन चार बिघा जग्गा छ, खेती योग्य छ, खेती गरेको छ त। आज ओ खेती गरेको मान्छेले मैले पैसा कसलाई दिने भनेर उहाँ सोध्नुपर्ने अवस्था छ। पैसा दिने मान्छे छैन, हेर्नु, लिन खोज्दा दिने मान्छे छैन। आज त नगर हो, जवाबदेही हुनुपर्ने हो कि होइन? त्यसमा नगरले आफ्नो दायित्व पुरा गर्नुपर्ने हो कि होइन भन्ने एउटा मेरो प्रश्न छ। दोस्रो कुरो मर्च भयो। हजुर, मर्च हुँदै गर्दा बिचरा बच्चाहरू सानो छन् त, स्कुल स्कुल त स्कुल अहिले स्कुलले बस हालेको छ। जब कि सुकुमवासी हाम्रो भेग भनेको एउटा सुकुमवासी भैरवपुर भनेको सुकुमवासी अन्त कतैबाट आएर बसेको बस्ती छ, बाढी पीडित बस्ती छ। उहाँको बच्चाहरू तपाईँको अलि हुने खानेले त बोर्डिङ पढाउँछ। जब गरिब छ उसको बच्चा तिनवटा चारवटा स्कुल गएको छ, महिनाको पाँच सय तिर्दा त उसको चारजनाको कति दिनुपर्ने होला भन्नुहोस् त। आज त छ, एक एक वर्षसम्म त उसको त बिस पच्चिस हजार गयो नि त। हुने खानेले त बोर्डिङ पढाएको छ सर, विपन्नलाई कमसेकम नगरले हेर्नुपर्छ कि पर्दैन? त्यो नगरको दायित्व के? बिचरा अर्को सँगै खेलेको साथी गाडी चढेर खुर्र गएको छ, ऊ बिचरा साइकलमा कुद्नु हिँडेर लुक्नु लुक्नु गएको छ त बाह्र बजे दस बजे एघार बजेको घाममा। मैले नगरमा वडामा पटक पटक भने एउटा चिजले खोइ अब किन हो यसमा सम्बोधन गर्नु भएन? यसो पनि नगरको ध्यान जाओस् भन्ने मेरो एउटा सुझाव छ। यस्तै गरी तपाईँको भैरवपुर भनेको एकदम जनावर पीडित ठाउँ हो। हामीले जनावर पीडित ठाउँमा तपाईँको छेउछेउ एउटा बाटो खुलेका थियौँ। त्यसमा हात्ती आउँछ, घैँडा आउँछ, हरेकहरू आउँछ, हामी रातिमा जहाँ कुर्न जानुपर्ने हुन्छ। कमसे ओडा दक्षिदिउँलाई हामीले पटक पटक भन्यौँ, सर यहाँ एउटा पोल गाडिदिनुहोस् न, पोल गाड्यो भने बत्ती भयो भने कसैको हामीलाई रातमा हिँड्न सहत्त हुन्छ त। अहिलेसम्म त भएको छैन। यो नगरले गर्नुपर्ने हो कि ओडाले गर्नुपर्ने हो कि कसले गर्नुपर्ने? सर हामी आन्दोलनमा छौँ, यस कारण यो यसको पनि जवाफ पाउनु पऱ्यो। यस्तै गरी तपाईँको माडी नगरपा वडा, मैले एउटा हाम्रो प्रशासकीय अधिकारी सरलाई पनि एउटा प्रश्न राख्न चाहेँ। वडा वडामा तपाईँको चार चारजना वडा सदस्य सहित वडा अध्यक्षज्यू हुनुहुन्छ। एउटा एकदम बुढी आमा जानुभयो भने हो के हुन्छ? ओहो, हजुरहरूको त सिफारिस रहेन त, सिफारिस लेखेर लिएर आउनुहोस् न भन्नुहुन्छ पल्लो एउटा कुनै व्यवसाय गरेको कुनै एउटा तपाईँको इन्स्टिच्युट खोलेको मान्छेहरूकोमा पठाउनुहुन्छ। उता उसले ओडामा पनि पैसा तिरेको छ, उता तपाईँको त गर व्यक्तिगत उसले सिफारिस त लेख्न जान्दैन, बिचरा बुढी आमाले पढे लेखेको सबै हुँदैन, उता पनि पैसा तिर्नुपर्ने हुन्छ। त्यो बेला कमसेकम चार चारजना वडा सदस्य हुनुहुन्छ नि त, कमसेकम दिनको एकजना राखिदिनुहोस् न वडामा, उहाँहरूले निवेदन लेखिदिनुहोस् न, त्यति गर्न सकिँदैन भने के को तपाईँको समाजको काम गर्छु भनेर आउनु पऱ्यो त. यदि त्यो पनि सकिँदैन भने एउटा तपाईँको कर्मचारीको व्यवस्था गरिदिनु पऱ्यो नगरले भन्ने मेरो एउटा अनुरोध छ. त्यस्तै गरी घर अभिलेखको कुरा आयो सर. हजुरले म एउटा टोल सुधारको अध्यक्षको हैसियतले पनि कुरा गर्दैछु. के अरे घर अभिलेखको कुरा गर्नुभयो. आजभन्दा 40 वर्ष 50 वर्ष बसेका घरहरू पनि बनेका ढिँडो भएका घरहरूलाई पनि अभिलेख चाहिन्छ भन्ने कुरा गर्नुभयो. के रहेछ भन्नु होला भनेदेखि थियो कि तपाईँको अब अभिलेख गर्न त इन्जिनियरको इस्टिमेट चाहियो, कन्स्ट्रक्सनको इन्जिनियरको इस्टिमेट चाहियो. त इन्जिनियरले के गर्दो रहेछ भन्नु होला भनेदेखि यहाँ पनि चलखेल हुँदो रहेछ. हेर्नुहोस् म यतिमा गरिदिन्छु, त यतिमा गरिदिन्छु, ऊ यतिमा गरिदिन्छु भन्ने हुँदो रहेछ. यो कमसेकम नगरले नै यो व्यवस्था गरिदियो भने त बिचार त यहाँ कस्तो छ. अहिले अलि पढी लेखेका विद्यार्थीहरू सब अहिले बाहिर गएका छन्, कहीँ गएका छन्, त्यो सानो बुढेआमा बच्चा बुढापाकाहरू मात्र यहाँ घरमा भएको छ. उहाँले कसलाई बोलाएर ल्याउने के गर्ने केही जान्नु हुँदैन. यसो भने कमसेकम नगरले आफ्नो नै तपाईँको इन्जिनियरलाई अलिकति पहिचान गरेर इस्टिमेट गराइदिएदेखि सहज हुन्थ्यो कि भन्ने एउटा अनुरोध छ. यस्तै गरी एउटा म तपाईँको दुध डायरीको एउटा अध्यक्षको हैसियतले पनि के कुरा गर्दैछु भने हामीले कुनै पनि कार्यक्रम लिएर आउँदै गर्दा विपन्नलाई हेरेर ल्याउनुपर्छ के सर. विपन्नलाई हेरेर ल्याउनुपर्छ. तपाईँको सक्षम त आफै एकछिन सक्षम छ. मलाई कसैले हेर्नु पर्दैन कि म आफै सक्षम छु नि त. कमसेकम भुइँ मान्छेलाई हेर्नुपर्छ. हेर्नु कुनै कार्यक्रम लिएर आउँछौँ तपाईँको अहिले हाम्रो एउटा के अरे भैँसी पकेट कार्यक्रम हुँदैछ. हेर्नुहोस् भैँसी पकेट कार्यक्रम हुँदैछ. तपाईँको अब भैँसी पढ्दै गर्दा बिचरा एउटा गरिबले किन्न खोज्यो. अब त्यसलाई कहाँको कोटेसन कहाँको के तपाईँको अहिले भैँसी महँगो छ लिएर आउँदै गर्दा नि 3-3 कोटेसन ल्याउनु पर्ने त कोटेसन माग्ने ठाउँमा पनि फेरि पैसा खोज्दो रहेछ. यो अवस्थामा त तपाईँको गर्न गाह्रो छ नि त. किसान उकासिने त गाह्रो छ नि त. यसलाई पनि त तपाईँको अलिकति मध्यनजर गरेर कमसेकम सानोभन्दा सानो किसानलाई नै सम्बोधन हुने गरेर केही न केही अलिक सहजीकरण गरिदिनु पऱ्यो भन्ने मेरो अपेक्षा छ सर. अर्को रह्यो तपाईँको उत्पादन. किसानले जब दुध उत्पादन गर्छ तपाईँहरूले एउटा गोठ बनाउने. अहिले कमसेकम मैले यो कृषि पेसा गर्न लागेको कमसेकम 15-20 वर्ष भयो होला सर. मैले देखिराखेको छु अनुदान भएर प्रभाव पारी त्यति देखेको छैन कि उत्पादनमा प्रभावकारी उत्पादनमा लगानी दिउन अनुदानको कार्यक्रम. जबकि जसले धेरै गर्छ हाम्रोमा एउटाले तपाईँको 1,20,000 खाने छ त किसान. किनभने उसले धेरै उत्पादन गर्यो धेरै पायो नि त. कोही 200 रुपियाँ पनि खानी छ. त्यही भएर हामीले लगानी गर्दा जहिले पनि उत्पादनमा लगानी गरौँ. त्यो उत्पादनलाई नै अनुदान दियो भने प्रभावकारी हुन्छ भन्दै हस् मेरो दुई शब्द हुन्छ. धन्यवाद.
1: दुई शब्द मात्रै भएन, अलि बढी नै भयो. सँग शब्द घटाउँ है मैले अनुरोध गरेँ. र बरु के गरौँ भने हाम्रो यो एकजनाको भिडियो 8 मिनट हाल्न मिल्दैन. 3 मिनट हो, 3 मिनटमा सक्नुहोस्, फेरि अर्को राउन्ड बोल्नु न. होइन रिपिट बोलाउँ केही भएन. मैले यही अनुरोध गरेँ है. अर्को साथी
3: नमस्ते, म प्रकाश चापेगाई माडी नगरपालिका वार्ड नम्बर 6 म सिधै प्रश्नमा गएँ. माडीको एकमात्र बगौडा अस्पताल जहाँ शारीरिक अपाङ्गता तथा ज्येष्ठ नागरिक मैत्री नभएको मैले महसुस गरेको छु. किनभने कोही पनि अपाङ्ग अथवा ज्येष्ठ नागरिकहरू त्यहाँको झन्झटिलो प्रक्रिया जुन छ, 1 कोठामा जानुहोस्, 2 जानुहोस्, 3 जानुहोस्, त्यो सबै गर्न सक्ने अवस्था छैन. कमसेकम दुवै पक्षलाई एउटा नागरिक सहायता कक्षको निर्माण गरेर उपचारको व्यवस्था गरिदिनु भयो भने दुवै नागरिकहरू राज्यले सम्मान गरिरहनु भएका राज्यबाट सम्मान पाइरहनु भएका नागरिकहरूको हित हुन्थ्यो भन्ने एउटा त्यो भयो. अर्को माडीका खाद्य तथा जनसरोकारका व्यवसाय जस्तै किराना खाना खाजा पसलहरू का गुणस्तरहरू माडीमा खासै चेक गरिरहेको अवस्था पाइरहेको छैन. त्यहाँ म्याद गुज्रेका तथा अखाद्य पदार्थहरू 20 हुने भएकोले आफ्नो नगरपालिकाका जनताहरूले त्यस 20 खाद्यलाई किनेर आफ्नै पैसाले किनेर खान बाध्य हुँदा पनि नगरपालिका किन मौन छ, यो विषयमा पनि गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु. अर्को नगरपालिकाका सवारी साधनहरूको यत्र तत्र घाटामा चलिरहेको अब बन्द हुने कुराहरू नै सुन्दै गर्दा नगरपालिकामा चलिरहेका अन्य गाडीहरू सार्वजनिक बिदाका दिनमा माडी बाहिर अथवा जहाँ पनि निर्वाध रूपमा धेरै गुडिरहँदै गर्दा माडीमा रहेको इलाका प्रशासन कार्यालय अथवा जिल्ला प्रशासन कार्यालयबाट बिदाको दिनमा हिँड्दा कतै हिँड्नु पर्दै गर्दा स्वीकृति लिनुपर्ने हो कि होइन, त्यस्तो अहिलेसम्म हाम्रो नजिरिसकेको छैन। कमसेकम बिदाको दिनमा सेवा क्षेत्रभन्दा बाहिर जाँदै गर्दा धेरै देखिरहेको छ, धेरै जनमानसमा यो कुराहरू उठिरहेको छ के खालि जेसिबी ट्रेक्टर ग्रेडरहरूले मात्रै घाटा बनाएको हो त, यी गाडीहरूले र यी गाडीमा लाग्ने इन्धनहरूले घाटा बनाएको छैन होला, यसमा पनि ध्यान पुऱ्याइदिनु होला। अर्को माडी, हाम्रो प्रश्न माडी प्रहरीलाई पनि छ, माडीमा दुर्घटना कम गर्नका लागि ट्राफिक प्रहरी चेक हुन्छ त खालि के मात्रै चेक हुन्छ भने बुलबुक र लाइसेन्स, के यी दुवै कुरा मात्रै हुन् त दुर्घटनाको लागि कारक? कहिले नापसे चेकिङको चेकिङ भयो, कहिले लापसे चेकिङ भयो, अथवा सवारी साधनका किसिमको पनि चेकिङ हुनुपर्दछ। देखिएको छ अहिले सार्वजनिक बसहरू होस् ट्रकहरू होस् जहाँ डिजिटल हर्न भन्छ, एउटा नजिक सडकको नजिकमा हिँडेको मान्छे त्यो हर्नकै सुनेर बाटामै ढल्ने खालका आवाजहरू छन्, र धुवाँहरू पनि यति धुवाँ फाल्छ कि कमसेकम त्यो धुवाँ पनि पुलिसले चेक गर्नुपर्ने होइन र सवारी साधनको अवस्था पनि चेक गर्नुपर्ने होइन र यी सबै कुराहरूमा ध्यान दिनु भए हुने थियो भन्दै म मेरो कुरा यहीँ टुङ्गाउँछु। हस्त, धन्यवाद।
1: धन्यवाद। हजुर नमस्कार, म नवीन पराजुली, माडी नगरपालिका वार्ड नम्बर 2 भैरवपुर। अब मेरो प्रश्न, म सिधै प्रश्नमा गएँ, मेरो प्रश्न अब हामीले यो प्रश्न भर्खरै हाम्रो अध्यक्षज्यूले भन्नुभयो, हामीले यो हाम्रो वार्ड नम्बर 2 को वडा अध्यक्षज्यूलाई धेरै पटक प्रश्न गर्दा गर्दा हामी थकित भएर नगरमा केही सुनवाई हुन्छ कि भनेर हामी उहाँदेखि यहाँसम्म दौडेर आएका छौँ। ठिक छ, अगाडि पछि हाँसिरहनु भएको छ, अब यस्तै हाँसो सधैँ देख्न पाइयोस् है। ठिक छ, अहिले जुन नगरले एउटा टोल विकास संस्थालाई जुन धेरै भयो यसलाई अलिक केही अलिकति मर्ज गरौँ, त्यसलाई अलिकति बढाएर त्यो अलिकति पाँचवटालाई तिनवटा तिनवटालाई एउटा बनाऊँ भन्ने जुन एउटा प्रावधान लिएर आएको अवस्था थियो, त्यसमध्ये हाम्रो भैरवपुरमा पहिला साबिकको चाहिँ पाँचवटा टोल विकास संस्थाहरू थिए, र त्यो पाँचवटा टोल विकास संस्थालाई तिनवटा बनाउने क्रममा अब हाम्रो टोलका पाँचवटा टोलका अध्यक्षहरू बसेर अब यसरी बनाऊ कुनै एउटा भौगोलिक, अब त्यहाँ भैरवपुरमा के छ भने कुन जनवर पीडित क्षेत्र पनि छ होइन, सबैले एउटा पीडित क्षेत्र पनि परोस्, धन्यवाद। ठिक छ, अब यो हाम्रो भैरवपुरमा भएको पाँचवटा टोल विकास संस्थालाई यसरी बनाऊ भनेर हाम्रो पाँचवटै टोल विकास संस्थाको अध्यक्षज्यूहरू बसेर एउटा चाहिँ भौगोलिक बनाउनको एउटा नक्साङ्कन गर्नुभयो उहाँहरूले, किन भन्दा भैरवपुर भनेको भैरवपुर मात्र नहुनु प्रायः जस्तो त्यो भेग भनेको अब बगैदेखि बडा बनकटसम्म सबै एउटा जनवर पीडित क्षेत्र हो, त्यो क्षेत्र भनेको सबैलाई समान रूपले परोस्, प्रायः यो चार र पाँच वडा भन्दा बाहेकको सबै चाहिँ वडाहरूमा यो जनवर पीडित क्षेत्र सबैमा छ, हुन त यता पनि होला नहोला भन्ने छैन, तर प्रत्यक्ष यता गैँडा हात्तीसँग अझै बढी सङ्क्रमण भएको ठाउँ यतातिर हो, जुन जुन एउटा रिखुवाको छेउछाउ पर्छ त्यो ठाउँमा अलिकति बढी मात्रामा हात्ती आउँछ गैँडा आउँछ, त्यस्तै गर्दा हाम्रो भैरवपुरमा पनि हात्ती आउने गैँडा आउने विभिन्न जनावर आउने ठाउँहरू छन्। अब त्यो गर्दै गर्दा अब पाँचवटा टोल विकास संस्थालाई तिनवटा बनाउँदाखेरि हामीले अब अध्यक्षज्यूलाई लिएर आयौँ, अब हाम्रो टोलको सम्पूर्ण सदस्यहरू उपस्थिति बनाएर एउटा माइन्डेटिङ एउटा माइन्डेट पनि हामीले तयार गऱ्यौँ, तयार गरिसकेपछि अब जुन टोल हामीसँग मर्ज हुने एउटा त मिसिने एउटा थियो उहाँले हामीलाई कुनै पनि एउटा त्यो पदको ओदाको हामीलाई केही पनि दिनु भएन, तर अध्यक्षज्यूले हामीलाई के भएर जानुभयो भने यो लिएर आउनुहोस् यसलाई म कार्यान्वयन गर्छु भन्नुभयो, तर हामीबाट निस्केर गइसकेपछि अर्को टोल विकास संस्थाको अध्यक्ष भना गएर तपाईँले उनीहरूलाई के अरे मिसाउनुहोस्, यो जनतालाई हामी आफ्नै गाउँको दाजुभाइ दाजुभाइ बिचमा भराउने काम नगर्नुहोस्, दाजु दाजु बिचमा फाइट खेलाउने काम नगर्नुहोस्, तपाईँ एउटा जनप्रतिनिधि हो, म यसबाट भन्न चाहन्छु तपाईँले हामी बिचमा भाँडेर तपाईँ के पाउनुहुन्छ, त्यसको कुनै एउटा अर्थ रहँदैन त्यसको, र त्यसै गर्दाखेरि उहाँले के भन्नुभयो भने एउटा साबिकको भैरवी जुन एउटा चाहिँ व्यक्ति घोलभन्दा वारिपट्टिको जीवनपुर साइडको थियो, जुन बाँकी रहेको भैरवी थियो र एउटा भूमि टोल विकास संस्था थियो, भूमिको नि सम्पूर्ण जुन जति टोल विकास संस्थाको क्षेत्र छ त्यो छोडेर अब यो मर्ज हुनु भएपछि त आफ्नो भएको ठाउँमा बढाएर जाने हो नि त, पाँचवटालाई तिनवटा बनाउँदाखेरि बनाउँदाखेरि त त्यो अलिक बढेर जाने होला, आफ्नै घरको कुनै पनि व्यक्तिले बाहिर निकालेर घरको कोठा थपेर कुनै फाइदा हुन्छ र हुँदैन नि, अब अर्को मान्छे लिएर आउनुभयो
4: भनेपछि उहाँले त्यो दर्ता गर्नुभएछ। पछि हामीले फोन गर्दाखेरि मलाई मुद्दा दिनुहोस्, मैले दर्ता गरिदिएँ, जे गरे गर्नुहोस्, उहाँको यस्तो एउटा के त एउटा असुहाउँदो प्रश्न उहाँले उत्तर उहाँले दिनुभएको छ। हो हामीले उहाँसँग

0: यो माइनेटर पुङ्गा सबै यहीँ छ। ओडादेवज्यूले यसमा पुरै आफ्नो साइन सहित सबै मास उठाएरै सबै जनताको साइन गराएर कति पर्सेन्ट साइन छ सबै यसमा गराउनु भएको छ। न कि उहाँले जुन टोलको एउटा स्थापना गराउनु भयो, दर्ता गरिदिनु भयो, त्यो टोलको सबै सम्पूर्ण सदस्यहरू मास उहाँले जम्मा गर्नुभएको छैन। त्यो टोलको अध्यक्षको सचिवको त त्यहाँ सोधे कसैलाई पनि थाहा छैन। भनेपछि तपाईँको टेबुलमा चाहिँ यसरी टोल गठन हुन्छ भने हामीलाई किन दुःख दिनुहुन्छ? बनाइदिनुहोस् हाम्रो पनि, कति घर चाहिनु त्यहाँबाट थप्रै बनाइदिनुहोस्, को अध्यक्ष हो त्यो पनि बनाइदिनुहोस्, को सचिव हो त्यो बनाइदिनुहोस्। हाम्रो टन्टो किन दिनुहुन्छ बेकार? योले उसले भन्दा टन्टो हामीलाई किन दुःख दिनुहुन्छ? यदि अब जस्तो अहिले हामी एउटा के अरे त्यो भुसाबीको भैरवी र हामी सँगै एउटा मिटर राखेर बत्ती बालेको थियौँ, अब बत्ती बिग्रियो, त्यो भैरवीको पल्ला बत्ती बिग्रियो, हामीले आफ्नो टोलमा बत्ती के अरे बिग्रियो बत्ती आफ्नै टोलको मान्छेले हामीले बल्छ बनाइराखेका छौँ, उनीहरूको छैन, उनीहरूले बत्ती बनाउने मान्छे ल्याउनुहुन्न, उहाँहरूले कहिले ल्याउनु थाहा छैन। त्यस कारणले गर्दाखेरि एउटा प्रतिशोध जस्तो भयो हामी बिचमा, यो तपाईँले गर्दाखेरि हो यसो भयो। अब यसको लागि अब नगरमा आएर सुनाएको छौँ हामीले, उहाँले गर्नु भएन हामीलाई, उहाँले अहिले निकास दिनु भएन। अब यहाँ अब नगर प्रमुख हुनुहुन्छ, प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, यो अब कसरी यसलाई अगाडि बढाउनु भन्ने कुरा, अब योभन्दा अगाडि हामी यहाँ आएर हामीले भनेरै गएको कुरा हो। अब यो टोल ठिक छ, सबैले एउटा चाहिँ जुन जनपीडित क्षेत्र छ सबैलाई समान रूपले परोस्, न कि माथिको मान्छे सुतिरहने तलको मान्छेले सधैँ पनि हात्तीको धबन दौडिन जाने त्यस्तो नहोस्। एउटा टोलको भइसकेपछि सिरको मान्छे पनि ओहो मेरो टोलको मान्छे हो त जानुपर्छ भने दायित्व बोध सबैलाई होस्। त्यस कारणले गर्दाखेरि यो काम जतिसक्दो छिटो अब वडाध्यक्षज्यूले गर्नुहुन्छ या नगरको अब अन्य सरहरूले गर्नुहुन्छ, अब यसलाई छानबिन कहिले गर्नुहुन्छ, कहिलेसम्म टोलको स्थापना गर्नुहुन्छ, कहिलेसम्म गर्नुपर्ने हो, त्यो अनुसार यो कार्यान्वयन अगाडि बढोस्। हस्त, धन्यवाद। हस् अरू
1: यो सार्वजनिक सुनवाई कार्यक्रमका नगर प्रमुख लगायत सबैलाई चाहिँ लगायत कर्मचारी सबैलाई मेरो तर्फबाट हार्दिक नमस्कार। मैले म चाहिँ केमा 20 सालमा जन्मेको हुँ, म 2.5 वर्ष उमेरमा यहाँ चितवन आएँ, चितवनको माडीमा आएँ, त्यतिखेर देखेको माडी अहिलेको माडी यो उज्यालो माडी मलाई आफैलाई गर्व लाग्छ, म खुसी हुन्छु, गदगद हुन्छु कतिखेर। तर अब यहाँ केही केही कुराहरू अलिकति नमजा पनि लाग्छ, खेतीपाती लगायो तपाईँको त्यो चाहिँ उसको जुठो मात्रै बाँकी रहेको जुठो मात्रै खानुपर्ने अवस्था छ। हिजो 40 मुरी हिजो चाहिँ तपाईँको 15 मुरी 20 मुरी गहुँ हुने ठाउँमा अहिले 4-5 मुरीको पनि गहुँ हुँदैन, सबै खाएर सिध्याइदिन्छ। रात भन्यो 50% भन्यो अनि त्यो यता गऱ्यो उता गऱ्यो गर्दाखेरि आफ्नो आफ्नो उसमा आउने त तपाईँको चाहिँ 15,000 भन्यो भनेदेखि चाहिँ आउने 7,500 त्यो त्यस्तैले रात हुन्छ, त्यो रात होइन, म त्यसलाई रात भन्दिनँ, रात 100% हुनुपर्छ, यथार्थ हुनुपर्छ, 100% हुनुपर्छ। म चाहिँ यो चाहिँ गर्न चाहन्छु। यो बनेन यो यी कुरा धेरै आइसकेँ, म यो विषयमा भन्न चाहन्न, म एउटा के मात्रै भन्न चाहन्छु भन्दाखेरि अब यो क्षेत्रको चाहिँ सांसद मन्त्री हुनुभएको छ हो, उहाँले चाहिँ अब कसिएर लाग्ने हो भनेदेखि चाहिँ बनेन संशोधन हुनसक्छ, कुनै माइकेलालले चाहिँ तपाईँको रोक्नेवाला छैन, तर हुनुपऱ्यो चाहना, इच्छाशक्ति हुन पऱ्यो। म चाहिँ फेरि पनि यो सुनवाई मार्फत त्यो चाहिँ आवाज चाहिँ हाम्रो सांसदको हाम्रो मन्त्रीको उसमा चाहिँ जाओस्, यो बनेन संशोधन गरेर वन्य जन्तुले हामीलाई चाहिँ क्षति पुर्याएको कुराहरूको चाहिँ अविलम्ब पुऱ्याउनुपर्छ, त्यो राटिनीको चाहिँ बाटो पिच हुनुपर्छ। म अमेरिका गएँ, म हरेक ठाउँमा गएँ, म पुरा पश्चिम पुरै घुमेको छु, राष्ट्रनिकुञ्जमा बर्दिया राष्ट्रनिकुञ्जमा गाडी गुडेका छन्, तपाईँको त्यहाँ पिच भएको छ, यहाँ किन पिच हुँदैन? त्यो पनि विश्व समुदाय सूचीमा परेको होइन। यो यस्ता यी राजनीतिक कुराहरू गरेर यहाँ देश जनतालाई भुलाउने काम चाहिँ यो चाहिँ मलाई चाहिँ मन पर्दैन। माडीका समस्याहरू, माडीका समस्याहरूको लागि चाहिँ हाम्रो मेयर साहब अथवा माडीको टिम सरका गाडी लिएर पुरै घर दैलो पुग्नुपर्छ महिनाको एकपटक, के समस्या छन् जनताका, आवाजहरू के छन्, त्यो चाहिँ बुझ्नुपर्छ, अनि बल्ल योजनाबाट आएर योजना बनाउनुपर्छ, योजना माग गर्नुपर्छ अनि योजना बनाउनुपर्छ। भ्रष्टाचार

0: छैनन् भा छैनन् कोही केही भयो अब काम अधुरा छन् के भएर काम अधुरा भएका छन् किन सम्पन्न भएका छैनन् त्यस्ता कुराहरूमा चाहिँ यहाँहरूले ख्याल गर्नुपर्छ। त्यसो गर्नुहोस् त 100 मा 100 नेपालको एक नम्बर नगरपालिका हुन्छ यो। मैले ठोकुवा साथ भन्छु सुकुमासी समस्या या सुकुमासी समस्या तपाईँको यस्तो विकराल रूपमा भएर गयो। अहिलेको सरकारले सुकुमासी समस्या समाधान गर्छ भन्ने मलाई विश्वास लागेको थियो, तथापि हुकुमवासीको नाममा वास्तविक सुकुमासीहरूलाई डोजर लाएर जुन उठाउने काम भयो त्यसको म घोर विरोध गर्छु, घोर भर्सना गर्छु। त्यो काम चाहिँ माडीमा नहोस्, हिजोको जस्तो बारजुलामा फेरि पनि त्यस्तो काम चाहिँ नहोस्। त्यो वन क्षेत्र हो अब छुट्याउनु पऱ्यो नि त वास्तविक सुकुमासीहरूलाई चाहिँ यथोचित व्यवस्था गरेर बारजुला स्थानान्तरण आयोग बनाएर अर्को ठाउँमा कुन ठाउँमा चाहिँ जग्गा छ हो त्यो जग्गाको व्यवस्था गरेर अनि उनीहरूलाई अनि बल्ल अनि विस्थापन गर्नुपर्छ। हुकुमवासीहरूलाई मैले चाहिँ उहार्न खोजेको होइन। अब यो नगरपालिकामा मैले धेरै कुराहरू शालीनपूर्वक काम राम्रो भएको पाउँछु। म यहाँ आउँदाखेरि कर्मचारीहरूबाट कुनै अप्ठ्याराहरू भएको मैले चाहिँ देख्दिनँ। नगर प्रमुखजीले पनि तपाईँको टाइम दिएकै जस्तो लाग्छ, उप प्रमुखजीले दिएकै जस्तो लाग्छ। त्यसले गर्दाखेरि यहाँहरूको राम्रो छ। दुर्लभ पक्ष के छ भन्दाखेरि वास्तविकता के हो बुझ्नु पऱ्यो नि त। कुनै पनि कुरा समस्या आयो भने वास्तविकता बुझ्नु पऱ्यो, वास्तविकता बुझेर अनि बल्ल चाहिँ तपाईँको अगाडि बढ्नु पऱ्यो नि त। अब यो हो भनेर म भन्न चाहन्न। नगरपालिकाका दुर्लभ पक्षहरू न्यायिक सम्बन्धीमा पनि केही दुर्लभ पक्षहरू छन्, मान्छे हेर्ने कामहरू पनि भएका छन्। यहाँ सामान्य हाम्रो वडा अध्यक्ष पनि हुनुहुन्छ, नगरपालिकाको वडा अध्यक्ष। मलाई पनि एकपटक यहाँ न्यायिक समितिमा ल्याइएको थियो, म निराधार थिएँ। म निराधार मान्छेलाई यहाँ न्यायिक समिति ल्याइयो, आखिर गर्दा समस्या समाधान त मैले गरेँ त। तपाईँको छोरी अमेरिका छ ऊ छ के भनेर भनियो, त्यो होइन, त्यो वास्तविकता बुझ्नु पऱ्यो नि त। होइन भइसक्यो। अब बोरिङ स्थापना जुन भयो, बोरिङ स्थापनाले तपाईँको चाहिँ गएर कुलोहरू विस्थापन भए, रिउ टम्टा घाँगर कुलो 39 सालदेखि चाहिँ तपाईँको गएर चाहिँ त्यो स्थापना भएर चलेको हो। 5-6 वर्ष हामीले त्यहाँ धान रोपेको हो, चैते धान पनि रोपेको हो हामीले चाहिँ। मैले चाहिँ 125 मुरीसम्म चाहिँ चैते धान त्यहाँ बेचेको हो हामीले हाम्रो घरबाट। अब त्यस्तो ठाउँमा, त्यस्तो उर्वर ठाउँ, त्यस्तो उर्वर हुने ठाउँमा त्यो कुलो सञ्चालन गरेर म अध्यक्ष भएको बेलामा कुलो सञ्चालन गरेँ मैले। 2 करोड कति 5 लाख त्यो बेला 2 करोड 5 लाख लाइनिङ पनि गरेँ, बाँध पनि बनाइयो, सबै बनाइयो। एउटै मात्रै समस्या के रह्यो भन्दाखेरि रविडे नालोमा चाहिँ तपाईँले त्यो ट्र्याक चेन्ज गर्यो, त्यसले खोलाले ट्र्याक चेन्ज गर्यो, पुरै पुट्दियो, हाम्रो गरेको लाइनिङ जति भत्काइदियो, तहस नहस बनाइदियो। अनि त्यसपछि गएर बाँधमा तपाईँको गएर 400 मिटरको चाहिँ ठुलो बाँध, कति थियो 50 लाखको कति खर्च गरेर चाहिँ बनाएको बाँध, त्यो पनि बाढीले लैदियो। लैदिइसकेपछि तपाईँको त्यहाँ चाहिँ
1: तपाईँलाई मैले समयको कुरामा ध्यान अनुरोध गरेँ,
0: ल म एक मिनट,
1: किनकि समय परिस्थिति यस्तो छ, गर्मी छ, सबै
0: एक मिनट। अनि त्यसपछि चाहिँ अब त्यो कुलो चाहिँ मैले चाहिँ गर्नको लागि चाहिँ मैले अब पहल गरिदिनुहुन नगर प्रमुखजीलाई म अनुरोध गर्दछु। मैले परियोजना प्रस्ताव चाहिँ ठाउँ ठाउँमा पेस पनि गरेको छु, त्यसलाई चाहिँ ध्यान दिनुहुन्छ
1: होला।
0: हस् यति
1: भन्दै गरेँ, तपाईँहरूलाई बुझ्नुपर्छ। तपाईँ एउटैले 8 मिनट 9 मिनट लिनुभयो भने कार्यक्रम चाहिँ 5 घन्टा चल्छ, सम्भव हुँदैन। 2 मिनटमा तपाईँले भ्याउनु होला है, म घडी हेरेर अब तपाईँहरूलाई सङ्केत जनाउने छु। हरिराणा भाइजी,
2: धेरै धेरै धन्यवाद आदेव सर र सम्बोधन यथोचित। म यहाँ हरिराणाबाट माडी नगरपालिका वडा नम्बर 7। मैले यो बुदागत रूपमा आफ्ना जिज्ञासाहरू राख्छु। सबभन्दा पहिला माडी नगरपालिकालाई म धन्यवाद किन दिन्छु भने, मैले पटक पटक गोपालनगर र गौरीनगरको घाटमा जाने पुल बनाउनु पर्यो, 3-4 घन्टासम्म लासले खोलाको डिल कुरिरह्यो भनेर भनेको थिएँ। त्यो अहिले गएको आर्थिक वर्षमा पुल निर्माण भयो, सहजीकरण भयो र अहिले सहज भएको छ। त्यो साबिक कल्याणपुर गाविसका सबैजनाको अन्तिम दाह संस्कारको लागि जाने घाट थियो, त्यो पुल निर्माण गरिदिएकोमा माडी नगरपालिकालाई म धेरै धेरै धन्यवाद र वडा नम्बर 7 परिवारलाई धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी मैले अर्को जिज्ञासा टोल विकास संस्थाका कुराहरू आए टोल विकास संस्थाको काम के हो र यहाँले के अधिकार दिनुभएको छ टोल विकास संस्थालाई साच्चै भन्नुपर्दा धेरै टोलहरूमा टोल विकास संस्थाको अध्यक्ष बस्न अहिले खोज्नु भएन हाम्रै भन्दा गोपालनगरमा टोल विकास समिति गठन भएको छैन किनभने ए कामै छैन अर्काको साँची बस्ने मात्र काम हो कुनै नगरपालिकाले अधिकार दिएको छैन केही पनि छैन हामीलाई साँची बस्नु बाहेक केही छैन र केही अधिकार नभएपछि यसमा बस्नु जरुरत पनि छैन आफ्नो काम मारेर खर्च गरेर दौडेर अर्थ छैन भन्ने कुराहरू आएकोले टोल विकासको खास अर्थ के हो र टोल विकासलाई अधिकार के हो त्यो प्रश्न पारिदिनु पर्यो अन्य पालिकाहरूमा चाहिँ टोल विकासको सिफारिस नआइकन घरमा विद्युत जोडिँदैन खाने पानी जोडिँदैन यहाँ भने कसैका श्रीमान श्रीमतीको झगडा पऱ्यो भने त्यसमा तपाईँहरू गएर मिलाइदिनुहोस् त भनेर एउटा साँचीको रूपमा पठाउने काम चाहिँ टोल विकासलाई हुन्छ अधिकार केही पनि छैन माडीमा जग्गा छोडेर भरतपुरतिर बस्ने र यहाँ पटक पटक आएर आफ्ना सिफारिस वडाबाटै लिएर नगरबाटै लिएर हिँड्नेहरू जसको जमिन भनेको यही बासिन्दा जो बसिरहनु भएको छ उहाँहरूले झारा गएर तारबारी तारबार गरेर त्यो खेती जोगाइदिनु भएको छ कम्तीमा टोल विकासबाट एउटा सिफारिस ल्याउनुहोस् भने त त्यहाँका नागरिक कति दिन झारामा गएका थिए त्यसको उहाँहरूले पनि शुल्क तिर्नुहुन्थ्यो र कम्तीमा पोल बत्तीहरू लगायत अन्य मेन्टेनेन्सका खर्चहरूमा त्यसले सहजीकरण गर्ने थियो त्यसैले टोल विकास संस्थालाई अधिकार दियो भने अन्य पालिकाहरूमा टोल विकास संस्थाको अध्यक्ष बन्नको लागि वडा अध्यक्षको भन्दा ठुलो घमासान पर्छ हाम्रा अस्ति भर्खर टोल विकास समितिको अध्यक्ष के अरे समिति गठन गर्नु पर्यो भनेको म भ्याउँदिनँ सबै भागेपछि बन्नै सकेन त्यसैले यसलाई प्रश्न पार्नु पर्यो यहाँहरूले अलिकति अधिकार दिनु पर्यो विद्यालयको कुरा गर्दा अहिले आधारभूत विद्यालयहरू धाराशाही बन्दै गएका छन् किनभने माविहरूले बस त्यही आधारभूत विद्यालय घुमाइदिनुहुन्छ र ल्याउनुहुन्छ अब बसमा हाल्ने तेल छैन त्यसपछि गएर मेन्टेनेन्स खर्च छैन भनेर भन्नुहुन्छ बस लगेर त्यो आधारभूत विद्यालय घुमाइदिएपछि आधारभूत विद्यालयमा विद्यार्थीले नहुने अनि यता आएर माविमा विद्यार्थी धेरै हुँदै गर्दा कम्तीमा पाँच कक्षासम्मको र आठ कक्षासम्मका ती विद्यार्थीहरू त्यही पढ्ने वातावरण भयो भने आखिर रिजल्ट एसईको ल्याउने त त्यहीँका माविहरूले त हो नि पछि विद्यार्थी आउने त्यहाँ हो त्यसैले यी विषयमा पनि नगरपालिकाले अलिक ध्यान दिनुपर्छ कि जस्तो लाग्छ फोहोरको विषयमा मलाई लाग्छ फोहोर व्यवस्थापनमा शुल्क राम्रो उठ्छ माडी नगरपालिकामा किनभने हामीले तिरेका छौँ हामीलाई थाहा छ नि यति घर परिवार छ यति शुल्क तिरेको छ भने त हामी सबैले बुझेका छौँ कम्तीमा त्यो फोहोरको गाडीमा एकजना कर्मचारी थप्नुपर्छ कि जस्तो लाग्छ किनभने हामी सबै किसानहरू छौँ धेरैजना आज फोहोर लिन गाडी आउँछ भनेपछि बाटोमा निकालेर फोहोर राखिदिन्छौँ अनि एकजना कर्मचारीको अभावले गर्दा त्यो फोहोर हामीले नदिकन माथि नउठाइदिकन त्यो फोहोर नल्याउने भएको कारणले एकजना कर्मचारी थप्यो भने सेवा राम्रो देखिन्छ अझै नागरिकलाई सेवा राम्रो हुन्छ एकजना मात्र कर्मचारी थपिदियो भने उहाँले नै ठाउँ ठाउँमा हामीले फोहोर राखेर किसानहरू आफ्नो खेतमा गए पनि आउँदाखेरि त्यो फोहोर उठिसकेको अवस्था हुन्छ त्यसैले कम्तीमा धेरै नलाग्ला फोहोरमा धेरै शुल्क उठेको अवस्थामा पनि एकजना कर्मचारी थपेर भए पनि नागरिकलाई सेवा दिनका लागि यो कदम अगाडि बढाइयोस् भन्ने पनि माग गर्न चाहन्छु र कृषि क्षेत्रमा मैले म माछापालक किसान माछागाउँ कृषक समूहको अध्यक्ष नै भएको नाताले के भन्छु भने हामीलाई माडीमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना जोनको जुन छ अहिले नाम फेरिएको छ यो जोनको कार्यक्रम र माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको कार्यक्रम एउटै पर्यो हामीलाई प्राय यन्त्रीकरणकै कार्यक्रमहरू नै पऱ्यो क्या सबै भनेको कम्तीमा पनि जुनले गरेको कार्यक्रमभन्दा फरक कार्यक्रम हामीले त्यो माछा क्षेत्रमा गर्न पाइयो भने हामीलाई अझ सहज हुन्थ्यो त्यसको लागि बजेट विनियोजन गर्नुभन्दा अगाडि ती किसानहरू जस्तो माछाको विषयमा माछाका किसान धान खेती तरकारी खेतीका विषयमा त्यही किसान दुग्धका विषयमा पशुका किसानहरूलाई ल्याएर तपाईँहरूलाई के गर्दा सहज हुन्छ भनेर त्यो गरिदियो भने त्यसलाई बजेट विनियोजित गर्यो भने अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ र अब धेरै कुरा मैले भन्न चाहिनँ मलाई एउटा कुरा के लाग्छ भने न्यायिक समिति माडीमा न्यायिक समिति कसरी गठन हुन्छ त्यो त प्रक्रिया मलाई थाहा छैन कुन आधारमा न्यायिक समिति बन्छ थाहा छैन तर बिहान उठेदेखि बेलुकासम्म थोरैमा पाँचवटा धेरैमा आठ दसवटा सामाजिक सञ्जालमा आफूले समर्थन गरेको बाहेक अर्को पार्टीलाई विरोध गरेर स्टाटस हाल्ने मान्छेहरू न्यायिक समितिमा हुनुहुन्छ उहाँहरूले निष्पक्ष न्याय दिनुहुन्छ भनेर हामीले विश्वास गर्ने अब हामीले विश्वास गरिदिनुपर्ने हो बिहान उठेबाट बेलुकासम्म उहाँहरूले आफूले समर्थन गरेको बाहेक अरू राजनीतिक दललाई यति गाली गर्नुहुन्छ उहाँहरू न्यायिक समितिमा हुनुहुन्छ अब उहाँहरू न्याय गर्न जाँदै गर्दा एउटा नागरिककोमा जाँदै गर्दा राजनीतिक गन्ध वास्सा आउँछ होला नि उहाँहरूको नाकमा अनि कसरी न्याय गर्नुहुन्छ

0: त्यसैले यो कुन आधारमा छुट्याइन्छ न्यायिक समिति, कुन शिक्षा, अब उहाँहरूको शिक्षा हेरिन्छ कि के हेरिन्छ कि उहाँहरूलाई कुन आधारमा छुट्याइन्छ, यो विषयमा अलिकति ध्यान दिनु पऱ्यो। र यो मलाई लाग्छ जुन अहिले टिम छ, मेयर साहब लगायतको टिम, यो आर्थिक वर्ष 82-83 यो अबको आउने आर्थिक वर्षको जुन यो चलिरहेको बजेट छ, अब असार जेठको 15 आउने त्यो बजेट कार्यान्वयन गर्ने अन्तिम कार्यकाल पनि हुनसक्छ, किनभने वैशाखमा स्थानीय निर्वाचन हुनसक्छ। यहाँहरूले यो काम गर्दै गर्दा अब आउने जनप्रतिनिधिहरूको टिमले, अघिल्लो जनप्रतिनिधिको टिमले गरेको यो काम चाहिँ माडीवासीको दीर्घकालीन योजना हो, यसलाई निरन्तरता दिनुपर्छ भन्ने खालको के काम गर्ने योजनामा हुनुहुन्छ तपाईँले, कम्तीमा त्यो काम गरिदिनु भयो भने अब आउने टिमले त्यसलाई निरन्तरता दियोस् कि अघिल्लो टिमले यसलाई सुरुवात गरेको थियो भनेर अब आउने टिमले पनि काम अगाडि बढाउन सकोस्। यही गुनासोहरू, यिनै कुराहरू राख्दै फेरि पनि यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, र स्वदेश एफएमलाई पनि धेरै धेरै धन्यवाद, नमस्कार।
1: हस्, धन्यवाद। गणेशजी हुनुहुन्थ्यो, गोविन्दजी हुनुहुन्थ्यो, प्रकाश चपागाई, त्यसै गरी नवीन पराजुली, पूर्णभद्र पनेरू र हरि राणा वाटज्यूहरू, 6 प्रश्नहरू छन्, 37-38 प्रश्नहरू छ, यसलाई उत्तरित लिउँ, फेरि हामी दोस्रो चरणमा आउँछौँ। म यी प्रश्नहरू हाम्रो फ्लोरबाट जुन आएको छ, अरू धेरै प्रश्नहरू छन्, यसलाई उत्तरित गरिदिन म नगर प्रमुखज्यू, नगरका प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर प्रवक्ताज्यू सहित समग्र नगर कार्यपालिका टिमलाई अनुरोध गर्छु, मार्फत माडी नगर प्रमुख।
2: बसेर म बसेरै बोल्न चाहेँ, किनभने म स्वास्थ्य अलिक ठिक छैन। धन्यवाद छ हाम्रो नवीनजीलाई र गोविन्दजीलाई, जुन साथी धेरै मिल्छ नि अनि त्यसको डिस्कस परेपछि त्यो खरै भएर दिन जान्छ, फेरि दिन त्यति नै बेमेल पनि हुनसक्छ, यसको परिणाम हो भने मैले बुझेको छु। हाम्रो चाहिँ 15 टोल थिएँ, त्यसमा सबभन्दा राम्रो इमान्दार तरिकासँग काम गरेँ गोविन्दजीलाई भेटाएको थिएँ मैले, राम्रै गरिदिनु भएको थियो। त्यहाँ के भयो भने मैले हाम्रो आगु सरलाई नि फोन गरेको थिएँ, नाम चेन्ज गरेर मान्नु भएन, उहाँहरू नाम मैले घोषणा गरेर मान्छन् कि छौँ नि साथीहरू भनेर, जनताहरूले मान्छन् कि तपाईँहरू वडा चाहिँ मलाई बनाउने, मैले अरू कुरो मान्नु मान्नुपर्छ भनेर मैले प्रेसर पनि गरेँ, उपस्थिति सहयोग पनि गरेँ, तर उहाँहरू कुनै हालतले मान्नु भएन। मान्नु भएन र 95 घरको त्यही यतापट्टि अर्को चाहिँ हाम्रो के अरे चाहिँ अर्को चाहिँ एउटा टोलसँग मिलेर 95 घरको लिएर आउनुभयो, 95 घर बसेर कसरी गर्दैन भने चाहिँ मैले गरेर पठाएको हुँ है, त्यो पठाउनु पर्छ, किनभने जनताले चाहिँ विद्रोह गर्ने अधिकार जनताको पाउँछ भने त हामीले भनेकै छौँ त होइन। त्यस कारणले तपाईँहरूले नाम चेन्ज गरिदिनु भनेको नवीनजी र गोविन्दजीलाई, म के भन्छ नाम मात्रै चेन्ज गरिदिएको भए त्यहाँ भान भएले म चिनै थिएन, हजुरले नाम चेन्ज गर्नु मान्नु भएन, उहाँ नाम चाहिँ ज्यान गए पनि नभनि, टोल विकास पनि नभनि ठुङ्गा बोल्नुभयो, के गर्ने मैले त तपाईँहरूको अगाडि भनेको सम्झाएको, मलाई वडा छ भने तपाईँहरूले अनि मैले वडा छ भनेको कुरा नमान्ने भनेपछि हामी मान्दैन, सबै कुरा मान्नु पर्दैन, केही ग्यारेन्टी छ र यहाँ भनेर चाहिँ विद्रोह जानुभएको, पछि चाहिँ 95 घर ल्याएर कसरी दर्ता गर्दैन भनेपछि मैले दर्ताएर पठाइएको हो, अनि त्यो गर्दा चाहिँ अब मैले चाहिँ सकिनँ, किनभने अब त्यो लोहियालाई पनि बर्मथान गर्ने भनेर चाहिँ बर्मथान टोलमा हाल्ने भनेको घर मान्ने भएको मान्नुकै छैन, अनि मैले के गरेको छ भने के बर्मथान जानुहोस् किन्नु भने चाहिँ त्यहाँ अब फिरालजीको टोलसँग गएर टोलमा गाभिनुहोस्, त्यहाँ तपाईँहरूको कुरा चाहिँ मैले विकल्प दिएको छु, त्यहाँ तपाईँहरू गाभिनु भने त्यति रहन्छ त्यहाँ त्यो टोलै रहन्न, त्यहाँ त्यति रहन्छ टोल बिनाको चाहिँ गाउँ रहन्छ त्यहाँ, त्यसले भोलि असर भन्दा तपाईँहरूले मेरो त अब चाहिँ हामीले त सुझाव दिने हो, तब के बरसानमा आउनु, त्यो बरसानको गठन गरेर उनीहरू बोलाएको बोलाइ छन्, उहाँले डिसिजन नसकेर डाउँको साथ जनताले डिसिजन नदिएर त्यहाँको लिडरहरूले चाहिँ कतै पनि नमिलिकन उतै त्यही 20-22 भएर चाहिँ एउटै चाहिँ टोल बनाउने सपना दिनुभयो, त्यसरी हुँदैन, किनभने हाम्रो 4 टोल चाहिँ हाम्रो गाउँमा फर्स्ट आवरमै 4 2 बनाएको, त्यसले आफ्नो टोलमा चाहिँ नगा पनि यता गाउँ नखोजेको कि भनेर सोच्नु भने त कल्पना नगर्नुहोस्, पहिला आफ्नै टोलबाट सुरु गरेर हो, 4 टोल थियो 2 बनाएर छोडिहाल्छ त्यहाँ होइन, त्यसै कारण नगरपालिकाको जुन निर्देशन हो मेयर उपमेयर प्रशासकीय सरको त्यो निर्देशनलाई हामीले पालना गर्नुपर्छ, त्यसले त्यो पालना गरेको क्रममा तपाईँले नाम चेन्ज गरिदिनु भएको त्यहाँ भाँडवाले म चिन्थेन, तपाईँ हाम्रो मित्रताको दूरी पनि बढ्ने थिएन, तपाईँले मेरो गरेको बाटो टक्का भनेको परिणाम हो यो भन्ने भन्न चाहन्छु, त्यस कारणले यो परिणामले उहाँहरू जनताले विद्रोह गरे 95 धुरको चाहिँ लिएर आए, लिएर दर्ता गरेर गए हेर्नुहोस् होइन, तपाईँले मेरो कुरो सुनिदिनु भने त नाम चाहिँ त्यो राख्नु तपाईँ राख्नु हाते मलाई मान्नु भएन भनेर रिको सेरको हाजेको त पनि मान्नु भएन, तपाईँहरू मान्दैन नाम राखेको के भएर हामी त्यो जानुलाई मरे पनि मान्दैन भनेर उहाँले भन्नुभयो, त्यहाँ त्यो मेरो कारणले चाहिँ त्यस्तो दुरी बढायो भने त नाम चाहिँ राखे पनि त हुन्थ्यो नि होइन, धन छैन उसलाई नाम धनै राखेर हुन्छ।

0: होइन अर्कै नम्बर आयो भने धनीसँग त धनी भइरहन्छ नि त। त्यो हुनाले मैले त अहिले चाहिँ फोन नम्बर जुन राख्नु पऱ्यो नि 35-36 सालको जोस अनुसार राख्नु भयो, धन्यवाद दिन चाहन्छु उहाँलाई, किनभने सर्वहारा वर्गको सुकुम्बासीको पीडा र जङ्गली जनावरको पीडा मर्मको साथ राख्नु भएको छ उहाँले। त्यही मर्मको साथ राख्नु भएको छ, त्यसै राख्नु पऱ्यो क्या, लिडर बन्न त्यो तरिका राख्नु पऱ्यो नि। मैले के घोषणा गर्न चाहन्छु भने सुकुम्बासीको बस्तीको चाहिँ घरमा डोजर आउने पहिले म गर्नेछु, त्यहाँ मैले ज्यान गुमाउने छु, पहिला लोभ लहरले आएर चाहिँ चलाउनु त डोजर, अन्त जस्तो होइन यो माडी आगो बारिन्छ हजुर आगो, पहिला चाहिँ डन्डो बारी त्यो मर्छ त्यहाँ, अनि यहाँ घर देखाउनु त भत्काएर त्यो घोषणा गर्न चाहन्छु। पुरानो हामी सँगै मर्दै यतिको युवा साथी मैले कहिले पनि पाएँ, फेरि युवा जस्तो 35-36 जस्तो रहेछ। त्यसरी हाम्रो सुकुम्बासीहरूलाई स्थापना नगरिकन राज्यको जग्गा पनि जनता कस्काउने आयो नहाल्ला नि त, यसरी सरकार टिक्न गाह्रो छ हजुर, त्यसरी फेरि नबिर्सियोस्। त्यसो भने सुकुम्बासीको जनताको जनगणको जिम्मा राज्यले दिनुपर्छ, जुन गरिब छ जुन असार छ त्यसले दिन त्यसलाई अभिव्यक्त गर्नुपर्छ नि त, हामी बुझेको थियो नि त। त्यसो भए त्यसरी बिना लाभ्रा विषयमा डर लाग्यो भने पहिला डर नपानी त मर्नेछ, मैले घोषणा गर्छु ल। हस् धन्यवाद।
1: हस् त यहाँहरूका पहिलो चरणका जिज्ञासाका लागि म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म अलि पछाडिबाट आएँ, सधैँ अगाडिबाट मात्रै किन उत्तरित गर्नु प्रश्नहरूलाई। हाम्रो हरि राणाबाट सरसँग जोडिएँ म पहिले। टोल विकास संस्थाको काम कर्तव्य र अधिकार के हो, पालिकाले काम पनि दिएन दाम पनि दिएन प्रष्ट भन्छु म, होइन यो मैले टोल विकास संस्थाका पदाधिकारीज्यूहरूलाई भेट्दा होइन हाम्रो गणेशजीले भने जस्तो कार्यान्वयन शून्य होइन, होइन शून्य भए आजको यो कार्यक्रम पनि हुन्नथ्यो, होइन शून्य होइन। हामी जाँदाखेरि वडा नम्बर 7 टोल विकास संस्थाका पदाधिकारीज्यूहरूलाई मजासँग टोल विकास संस्थाका काम कर्तव्य अधिकार उहाँहरूकै विधानमा लेखिएका 23 काम कर्तव्य र अधिकार मैले नै भट्टाएर आएको छु, भट्टाएर चाहिँ यहीँ फेरि गणेशजीले भनेको जस्तो कार्यान्वयनमा लैजान पुनर्गठन गर्नुहोस् भनेर चाहिँ भनियो है, त्यो काम चाहिँ सायद हुँदैछ भइरहेछ। यो कार्यान्वयन भनेको के रहेछ भने नि यो सबै मिलेर नगरेसम्म हुँदैन, रोपाइमा खोक लाउनेले खोकै लाउनुपर्छ, हलो जोत्नेले हलै जोत्नुपर्छ, रोप्नेले रोप्नै पर्छ, आली लाउनेले बाउँसीले आली लाउनै पर्छ, घर मुलीले मात्रै मैले रोपाइ गर्छु भनेर हिँडेर रोपाइ हुँदैन, होइन। त्यस कारणले यो विषयमा काम कर्तव्य र अधिकारको विषयमा हरि सर तपाईँलाई कतै जानुभएको रहेछ क्या र, तर भव्य कार्यक्रम भएको छैन वडा अध्यक्षज्यू, भव्य उहाँहरूलाई बोलाएर अब बुझ्यौँ भन्ने गराएर हिँडेको, बिर्सिनु भए चाहिँ फेरि सम्झाउन आउँछौँ। अब यो स्कुल बसको सन्दर्भमा यसलाई उत्तर दिन मैले चाहिन, मैले यहाँहरूसँग यसो सल्लाह गर्न चाहेँ। यो स्कुल बसले वास्तवमा मेरो प्रत्येक बेलामा डिबेट भइरहेको छ, स्कुल बसले हामीलाई झोला बोक्न पनि बिर्साउने भयो, हिँड्न पनि खुट्टा छोडिदिएर सरीसृप बनाउँछ कि भनेर मैले चाहिँ यसो बिचार कुरा गर्छु, सरीसृप भइन्छ कि भन्ने। हाम्रो यो हिँडाइसँग धेरै कुराहरू जोडिएका थिए, त्यसलाई हामीले अब फेरि त्यो बाटोमा फर्किनुपर्छ। एउटा विद्यालयका सोमेश्वरको आडमा भएका मान्छे जनकल्याणमा, जनकल्याणको आडमा भएका मान्छेलाई सोमेश्वरमा बोक्ने काम हाम्रो होइन। हाम्रो काम के हो भने जहाँनिर विद्यालय छ त्यसलाई चाहिँ स्ट्रङ बनाउने काम हो। यो कुरामा चाहिँ अबको नीति तथा कार्यक्रम केन्द्रित होला भन्ने मैले पनि अपेक्षा गरेको छु, किनभने मेरा पनि बच्चा छन्, मेरो चाहना के छ भने हिँड्न सिकुन् झोला बोक्न जानुन् भन्ने कुरा छ। फोहोरको गाडीमा एकजना थप्नुपर्ने भन्नुभयो, कर्मचारी थप्न त अलिक गाह्रो छ अहिले, किनभने हाम्रो अहिले मैले बुझेअनुसार राष्ट्रिय नीति नै, हामी त सरकारी कर्मचारी, सरकारको नीतिलाई हामीले अक्षरश पालना गर्छौँ, र अब कर्मचारी थप्ने होइन कर्मचारीलाई डाउन साइजिङ गर्ने र जिम्मेवार बनाउने भन्ने हिसाबले छ भने, यसमा यो फोहोर बाटोमा राखिदिएर छोड्दा गाडी कहिले काहीँ बिग्रेला, समयमा नपुग्ला, त्यो फोहोरलाई कुकुरले छर्ला होइन, त्यो त्यो चाहिँ एउटा जोखिम भएको कारणले ती कुकुरलाई मनाउन पर्ने भयो, होइन? किनभने केही आयो भने त्यसले संसार बनाइदिएर छोड्छ कि, होइन? त्यस कारणले अब यसलाई चाहिँ हरि सर हाम्रो टोल विकास संस्थाले त्यसको व्यवस्थापन टोल टोलमा फोहोर उठ्ने व्यवस्थापन टोल विकास संस्था मार्फतै गर्नुपर्छ। कर्मचारी राख्ने हो भने नि पालिकाको कर्मचारी होइन त्यहीको स्थानीयले व्यवस्थापन गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ भनाइरहेको छ। यो डुप्लिकेसन भयो केही कार्यक्रमहरूमा भन्ने कुरा छ, यसमा हामीले ध्यान दिनेछौँ। न्यायिक समितिमा सदस्यको योग्यताको प्रश्न गर्नुभएको छ, त्यो अहिले हाम्रो मेयर साहबले उत्तरित गर्नुहुनेछ। अबको योजना के छ, अब आउने सरकारले ओन गर्ने गरी यहाँहरूले दीर्घकालीन योजना बनाएर लैजानुहोस् भन्नुभएको छ। मलाई एउटा रमाइलो घटना यहाँ याद छ, हामी 3 महिना अगाडि धुमधामका साथ 4 लाखको मेला गऱ्यौँ, अहिले त्यो ठाउँमा खानेपानी छैन। हामी कति दीर्घकालीन छौँ, हामीले मोमो भन्नुपर्ने अवस्था छ। अहिले त्यही ठाउँमा गएर मान्छेले पानी पिउन पाउन्न, होइन? अवस्था त्यो छ। त्यस कारणले तपाईँले भने जस्तो हाम्रो सोचलाई रिभिजिट गर्नुपर्ने आवश्यकता छ। अब यो भन्यो भने फेरि छुचो बनिएला, छुचो नठान्नु होला। गणेश सरको शब्द मैले प्रत्येक पटक पलपल सापटी ल्याएको छु। यो टोल विकास संस्था भैरवपुरको कुरा अहिले हाम्रो वडा नम्बर 2 को अध्यक्षज्यूले भन्नुभयो। गोविन्द सरले मलाई पनि फोन गर्नुभएको थियो, मैले पनि टाइम दिएको थिएँ। कहाँ जानुभयो गोविन्द सर? खै कता हुनुहुन्छ हजुर? ए ल हजुर हुनुहुन्छ। यसलाई मैले हाम्रो यहाँ सामाजिक विकास शाखाको साथीलाई पनि सहजीकरण गरिदिनुहोस् गएर भनिसकेको छु सन्तोष सुवेदी सरलाई, र यसलाई केही रिभिजिट गर्नुपर्ने रिस्ट्रक्चरिङ गर्नुपर्ने छ भने कुरा गरौँ। उहाँले सर यो नाममा विवाद हो के गर्ने होला भनेर मलाई सोध्नु भएको थियो। हातै मालो र अर्को के मालो के थियो? मैले चाहिँ 2टाको नाम आदि आदि गरेर जोडेर भनिदिएको थिएँ कि यो गराउन भनेर, एउटाको आदि एउटाको आदि गरेर गरौँ। हिजो यो माडी थिएन नि त, नगरपालिका थियो र यहाँ विभिन्न गाविसहरू थिए, माडी त छँदै थिएन। त्यो नामाकरणमा हामी अलिकति लचिलो चाहिँ बनाउँ, होइन? त्यसलाई हामीले अब्स्ट्याकल न, मेरो नाम जगत भुषाल भए पनि म यही हो, मेरो नाम कान्छाराम तामाङ भए पनि म यही हो, होइन? त्यस कारणले यसमा चाहिँ धेरै नगरौँ भन्ने छ। सीमा हेरफेरका कुराहरूमा चाहिँ त्यसलाई चाहिँ व्यवस्थित गर्न जरुरी छ। अर्को चाहिँ यो हाम्रो सरले उठाउनु भयो, उहाँ हिँडिसक्नुभयो कि के गर्नुभयो, फेरि यहाँको प्रचलन के छ भने प्रश्न गर्ने र हिँड्ने रहेछ। उहाँको प्रश्नको उत्तर मैले दिइराख्न परेन। अब उहाँको 2टा थियो, बाली नाली नष्ट भएकोमा राहत 100% हुनुपर्छ, कुलोलाई पुनर्निर्माण गरिदिनु पऱ्यो बगायो भन्ने कथावस्तुसहित भन्नुभएको थियो। अब प्रकाश चापागाईले बडा राम्रा प्रश्नहरू उठाउनु भएको छ, मैले उहाँलाई सम्मान गर्न। कहाँ हुनुहुन्छ प्रकाशजी? खै हिँड्नु म हजुर ल, रेडियो सुनिराख्नु भएको छ भने, होइन? हाम्रो हस्पिटल त्यति बहुतल्ले छैन, अपाङ्ग मैत्री नै छ, होइन? त्यही होइन र, मैले खासै तालामाथि बिरामी लानुपर्ने देखेको छैन। अर्को बजार अनुगमन भएन भन्नुभएको छ, यो उहाँले भन्नुभयो। हामीले अनुगमन केही केही समयमा गरेकै छौँ। मलाई लाग्छ चितवन जिल्लामा सबभन्दा पहिले भरतपुरलाई छोडेर, होइन, यो चाहिँ मोबाइल भ्यानसहित ल्याबसहितको भ्यान ल्याएर यहाँ चाहिँ बजार अनुगमन गरेको साह्रै धेरै भएको छैन, होइन? अब दिनदिनै हाम्रो के भयो भने आफूले गर्ने दायित्व पुरा नगर्ने, अनुगमन मात्रै खोज्ने कि, आफ्नो काम गरौँ न। अनुगमन त कहिले काहीँ हुने हो, अनु भनेको त सँगसँगै गर्ने हो, तर हाम्रो जुन जनशक्ति छ त्यो चाहिँ कम भएको कारणले हामीले नै अनुगमन गरौँ न, हामीले नै गल्ती नगरौँ न। यो चाहिँ मैले हामी माथि अर्को शासक नखोजौँ कि, होइन, आफैले यो गर्न हुन्छ यो गर्न हुँदैन भनेर बुझेर काम गरौँ भन्ने मेरो छ। अनि उहाँले उठाएको एउटा यो सरकारी सवारी साधनहरूको दुरुपयोगको सन्दर्भमा उहाँले प्रश्न उठाउनु भएको छ, यो संवेदनशील छ। यसमा हामी संवेदनशील हुन अत्यन्तै जरुरी छ। यो नगरपालिकामा मैले यो विषयमा हाम्रो यो ठुला सवारी साधनहरू हेभी इक्विपमेन्टदेखि लिएर साना हामी जन्ने सवारी साधनहरूलाई पनि सरकारी काममा मात्रै प्रयोग गरौँ भन्ने मेरो आग्रह छ। यहाँ कर्मचारी साथीहरूको पनि उल्लेख्य सहभागिता छ। हामीले यो घर जाने आउने, हाम्रो प्रशासनको सरले भन्नुहुन्छ यो घर जाने आउनेलाई बाइक होइन, यो त सरकारी कामका लागि हो भन्ने कुरा उहाँले भनिराख्नुहुन्छ, साथीहरूलाई सम्झाइराख्नु भएको छ। र अब यो कुरामा यहाँ जनप्रतिनिधिजीहरूका तल वडाध्यक्षजीहरूको त किपिन छैन, होइन, अन्यत्रको हेरिकन यहाँ त सवारी साधन रहेन रहेछ। मेयर, उपमेयर साहब र यहाँहरूले जुन गाडी 12:45 प्रमुख प्रशासकीय अधिकृत चढ्ने भनेर बुझ्नु भएको छ, त्यो मभन्दा मैले त लगबुक राख्न लगाएको छु। अहिले हामीले त्यो बढी अनुगमनमा सामान पुर्याउनमा हिजो मात्रै एकजना के महिला, होइन, मानसिक अवस्था सन्तुलन ठिक नभएको महिला पुर्याउनमा हामीले प्रयोग गरेका छौँ, होइन। हजुरहरूले मलाई त्यो गाडीमा बिरालै भेट्नुहुन्छ, मैले त यहीँ भन्छु म प्राय भरतपुरदेखि उता त्यो गाडी पुऱ्याएको पनि छैन, म आफ्नै सवारी साधनमा आफ्नै व्यवस्थापनमा सकभर हिँड्ने गरेका छु, होइन। यो कुरा मैले राखेँ। अब अर्को यो गोविन्द प्रसाद पौडेलज्यूले अति विपन्नका लागि योजना के छ भनेर भन्नुभयो। अब यो अति विपन्नका लागि मैले देखेको यहाँ हाम्रो वडा नम्बर 3 को अध्यक्षज्यू हुनुहुन्छ, मैले उहाँलाई एकदम सम्झिन्छु यसमा, सर यो ठुलालाई त हाम्रो सानालाई के हो भन्नुहुन्छ। अनि मैले अध्यक्षज्यूलाई धेरै पटक सोधेँ कतिवटा 5 कुखुरा दिउँ, के गर्ने त 5 कुखुराले। हामीले के हो भने हामी भावनामा बगेर हुँदैन, हामीले के हो भने व्यवस्थित कृषिमा जोड दिनुपर्छ। यहाँ गोविन्द पौडेल सरले एउटा ठुलो फर्म खोलिदिनु भयो भने वडा नम्बर 6 होइन, त्यहाँ वरिपरिका मान्छेहरूले त्यो फर्ममा जागिर गर्न सिक्छन्, त्यहाँबाट प्रविधि सिक्छन्, होइन, त्यहाँबाट आय आर्जन हुन्छ। मैले त हजुर म मेयर हुँदाखेरि मैले कुखुरा बाँडेको, मलाई एकजना राजनीति यो दोहोरियो गएर राजनीतिक दलको नेता आएर कुखुरा होइन तपाईँले बरु कुकुर बाँडे भए हुन्थ्यो भन्नुभयो। किन भनेको त दुईवटा कुखुराले के गर्ने, 6 पाल्दा 2 कुखुराको मूल्य 2000 हुन्छ, त्यो कुरेर को बस्ने, बाउ बस्ने कि आमा बस्ने कि स्कुल जाने बच्चा बस्ने। त्यसकारण तिनका घरमा ढोका थिएन, ढोका लाउन सकेका थिएनन्, बरु त्यसको ठाउँमा कुकुर दिएको भए कम्तीमा घर त कुर्थ्यो, उसको ताउले त अर्काले त चोरिदिन्नथ्यो भन्नुभयो के, होइन। त्यो 2 कुखुरा कि स्कुल छन्न पर बच्चाले कि 500-700 कमाउने त्यो ज्यालादारी चाहिँ छोडेर घर बस्नुपर्ने भयो। त्यस कारण यहाँ हामी सँगै बसौँ। के हो त्यो विपन्न लक्षित भनेको, विपन्न लक्षित स्वास्थ्य उपचार, विपन्न लक्षित शिक्षा, यी चाहिँ गर्नुपर्छ, यो चाहिँ एकदम आवश्यक छ, त्यो योजना आवश्यक छ। अनि यो सँगसँगै विपन्नहरूले स्कुल पाउने उहाँले बडो ठाउँमै हान्नु भएको छ, हो त्यसलाई सुनिश्चित गर्नु पर्यो। हामीले त के भने निशुल्क शिक्षाकै हामीलाई भन्छौँ। अस्ति म शिक्षा मन्त्रालयमा गएको थिएँ, मैले त्यहाँको दरबन्दी संरचना हेरेँ, शिक्षकहरू भएनन् भन्ने थियो। 2/3 कर्मचारी 1/3 शिक्षक बढिरहेछन् क्या नेपालमा, अवस्था त्यस्तो रहेछ। हामीले भएनन् भन्दै हिँडिरहेछ, यो अवस्था छ। त्यस कारणले विपन्नहरूलाई शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्छ, तर त्यो अल्मलाउने चाहिँ अनुदान दिएर मान्छे अल्मलाउनु हुँदैन भन्ने कुरा मैले यहाँहरू समक्ष राखेँ। त्यसमा हाम्रो नीति पक्कै पनि मेयर साहबले सुनिराख्नु भएको छ, बन्छ। हात्ती हिँड्ने पोलमा बत्ती खै भन्ने भएको छ। अब अहिले यहाँको विद्युतीकरणको जुन रेट हेर्ने र कसैले सहभागिता नजाउनुहुने भने अनुदान भनेको 100% हुनुपर्छ भन्ने हो भने अबको 5-7 यहाँको हाम्रो पालिकाको बजेट विद्युत महसुल तिर्नै ठिक्क हुन्छ, होइन। त्यस कारणले यो आवश्यक ठाउँमा जोड्नुपर्छ, मर्मसम्मा टोल विकास संस्थाले जिम्मा लिनुपर्छ, होइन, र अन्य ठुला पूर्वाधारहरू निर्माणमा चाहिँ पालिकाले सहयोग गर्नुपर्छ भन्ने छ। सिफारिस यो टोल विकास संस्थाबाट सिफारिस लिने कुराहरू छ, यसलाई चाहिँ हामीले गर्न सकिन्छ, यो ठुलो कुरा होइन, होइन। टोल विकास संस्थालाई जिम्मेवार बनाउने, टोल बलियो हुने भनेको हाम्रो वडा बलियो हुने हो कि, टोल टोल मिलेर ओडा बन्छ, त्यस कारण त्यसमा हामी जान खोजिरहेकै छौँ। अहिले हामीले घर नक्सा अभिलेखीकरणको कुरा पनि टोलबाट सुरु गर्ने, पुस्तिका वितरण पनि टोलबाट गर्ने भनेर यो पुनर्गठन गर्न थालेको, अलि सक्षम मान्छेहरू पनि ल्याउँ, बुझेका मान्छेहरूलाई ल्याउनु चाहिँ भन्दै पढाउँदै हिँडेको, त्यो संरचनै बनेको छैन र हामी अल्लमल्लमा परिरहेछौँ। अनि अभिलेखीकरणको लागि अलिअलि भ्रम भयो जस्तो लाग्यो मलाई, यहाँ हाम्रो मध्ये 50% घरको अभिलेखीकरण गर्न फोटो खिचे हुन्छ। म यसो हिँडिरहेको छु कि फिल्डमा, किलिक्क चार साइडबाट फोटो खिच्ने टास्ने गरे हुनेछ, होइन इन्जिनियर साहब? 50% घरको, 40% घरको सामान्य स्केच बनाउँदा हुन्छ र 10% घरको नक्सा बनाउनु पर्नेछ। अवस्था त्यो छ, नक्सा बनाउँदा अब हामीले नक्सा बनाउने प्रक्रियाका रजिस्टर्ड इन्जिनियरहरूबाट गर्नुपर्ने हुन्छ 10%मा, 40%मा हाम्रो वडाका प्राविधिकहरूलाई स्केच तयार गर्न भनिदिँदा हुन्छ, होइन, र 50% त फोटो खिचेर टाँस दिँदा हुन्छ। अवस्था त्यो हो, त्यस कारणले यसमा धेरै दुःख तबलित मान्नुपर्ने छैन। यहाँ हाम्रो पूर्वाधार विकास शाखामा युवराज सर र त्यो मातहत फेरि भवनै हेर्नका लागि सुभाष सर हुनुहुन्छ, उहाँसँग समन्वय र सहजीकरण गर्नका लागि मैले यहाँलाई यहीँ मार्फत अनुरोध गरेँ। यो ठुलो कुरा छैन, इस 10%को लागि मात्रै यहाँ चाहिँ अलिकति ड्रइङ डिजाइनको आवश्यकता छ, यो कुरा राखेँ। अब गणेश पौडेल सरको बडा रमाइलो गरी सेरुवामा पनि उहाँ हाम्रो सार्वजनिक सुनवाईमा उपस्थित हुनुहुन्थ्यो, मलाई याद छ, ए बरुवामा, बरुवामा जनताको उपस्थिति कमी भयो भन्नुभयो। अब यो हामीले व्यापक प्रचार प्रसार गरेका छौँ, यद्यपि उहाँहरू सन्तुष्ट वा असन्तुष्ट के भएर आउनु भएन, होइन, अबका दिनमा सहभागिता हामी सबैले बढाउँ, यो कुरामा मैले अनुरोध गरेँ। बोरिङ र कुराको कुलोको कुरा गर्नुभयो, मैले फेरि स्कुल बससँग जोडेँ यो बोरिङलाई, बोरिङबाट पानी लगाएर बिजुलीको बिल तिरेर तपाईँले धान चामल खान सक्ने अवस्था मलाई हो जस्तो लाग्दैन। मैले त यो कुलो लाइनिङमै जानुपर्छ भन्ने कुरा हो, यसमा चाहिँ हामी जरुरी छ, तर कहिलेकाहीँ कुलोमा पानी नआउँदा बिउ राख्नका लागि समयसम्म यो बोरिङको चाहिँ कल्पना गर्न सकिन्छ। तर यहाँ के भने बोरिङ बिग्रियो भनेर आउनुहुन्छ कि, बोरिङ बिग्रियो 60,000 लाग्ने भयो, ल मर्मत गरिदिनु पऱ्यो भन्नुहुन्छ। अब त्यो त के हो भने मेरो खल्तीमा पैसा भए त झ्याप्पै गरिदिने थिएँ, त्यसका लागि त बजेट विनियोजन हुनुपर्छ, जहाँबाट पायो त्यहाँबाट खर्च गर्न त पाइँदैन। अनि त्यो बोरिङको पानी प्रयोगकर्ताबाट सामान्य मर्मत सम्भार शुल्क, बिजुलीको शुल्क त हामीले लिउँ न, किनभने त बिग्रिन सक्छ। हाम्रा त्यस्तै कम्पनीहरू फाइदामा छन्, राष्ट्रिय कम्पनीहरू हेर्नुहोस् त, विद्युत प्राधिकरणको विद्युत गृह पनि त बिग्रिन्छ नि, फेरि बिग्रियो भनेर सरकार कहाँ पुग्यो भने के गर्ने, समस्या हुन्छ। त्यस कारणले यसमा न्यूनतम शुल्क लिएर मर्मत सम्भारको यथोचित व्यवस्था मिलाउन यहाँहरूले पनि ध्यान दिनपर्छ। ल होइन, हजुरले भनेको कुरामा झुट छ भन्ने त मेरो शङ्कै छैन, होइन, शङ्कै छैन। र यसलाई के भने यहाँनिर बजेट व्यवस्थापनको उचित प्रबन्ध मिलाएर गर्न सकिने अवस्था होला, यसमा हामी चाहिँ गम्भीर छौँ। किनभने कुनै कुनै ठाउँ, कुनै कुनै वडाले त्यस्तो पैसा छुट्टा छ, होइन, कुनै कुनै ठाउँमा त्यो पैसा बचत रहेको अवस्थामा हामीले गरिदिने गरेका छौँ। यसको अर्थ वडामा पैसा रहन्छ, अब त्यहाँका किसानहरू यसै बस्नुपर्छ भन्ने पनि धारणा होइन, है है, वडा नम्बर 6 त्यो भएको छ, यहाँहरूको निवेदन पनि आएछ मलाई थाहा छ, होइन, तर हामीले त्यो स्रोतलाई व्यवस्थित गर्नुपर्ने अवस्था छ। अब यो मालपोत छुटको कुरा, पनि गर्नुभयो जस्तो कृषि क्षेत्रमा मालपोत छुट भनेर अहिले यहाँले भूवायोग योजनाको बारेमा सुन्नुभयो होला त्यसमा त मालपोत भन्ने अत्यन्त न्यून हुन्छ सर त्यसकारण कृषि क्षेत्रलाई हामीले छुट्याएका छौँ होइन यहाँहरूलाई कसैलाई के लागेको छ होला नि यो भूवायोग योजनाले बर्बाद पार्यो भनेर अब यहाँको आवास क्षेत्रमा छ भने त हामीले यहाँकोमा कुलो लाइनिङ गरिदिँदै गर्दैनौँ

पाउने 29,20,74,004 रुपियाँ छ। यो मध्ये हाम्रो कृषिमा कति छ भन्नुहुन्छ भने 4,13,85,000 छ, होइन? मैले काम गरेका पालिकाहरूमध्ये कृषिमा अलिक बढी बजेट विनियोजन गर्ने पालिकामा यही पर्छ। हजुरहरूले यहाँ चितवनका पनि यसो अरूलाई हेर्नु होला, होइन? त्यसमा चाहिँ कृषि क्षेत्रलाई यसले जोड दिएको छ। सङ्घ प्रदेशमा योजना माग गर्दाखेरि पनि कृषिसँग रिलेटेड योजनाहरूलाई बढी ध्यान दिएको अवस्था चाहिँ हो। र अर्को यहाँले प्रश्न गर्नुभएको थियो सेतो माडीको सन्दर्भमा। हामीले सेतो माडी भनेर ठुलो ठुलो कुरा गऱ्यौँ, खै त भन्नुभएको थियो। मैले यहाँलाई एउटा सानो इक्जाम्पल दिन्छु। 80,00,000 रुपियाँ बजेट आयो। हामीलाई कार्यक्रममा के छ भन्नुहुन्छ भने मैले यहाँलाई एकदमै सुनाउनै पर्छ। यो हेर्नुहोस् है, यो कार्यक्रममा के छ। दुग्ध सङ्कलन केन्द्र निर्माण, छिलिङ भ्याट खरिद र जडान समेत भनेर स्पेसिफिक गरेर हामीलाई चाहिँ यो बजेट 80,00,000 रुपियाँ छुट्टा छ। यो केही सङ्घ संस्थाहरूको पहलमै आएको बजेट हो। पहिले 50-50 को अनुदानमा भएको के भनेर मैले बुझाउनु पर्ने भयो। 50-50 गर्ने भन्दाखेरि त्यो सहकारी संस्थाले होइन यो त 20-80 गर्नुपर्छ भन्ने माग आयो। त्यो फाइल बोकेर हामी 1-2 महिना हिँड्यौँ, तर त्यो सम्भव भएन। किन भएन भन्नुहुन्छ भने यो कार्य यस्तो कार्यक्रम यहाँ मात्र थिएन, नेपालका धेरै नगरपालिका गाउँपालिकाहरूमा थिए, होइन? सल्यानको गाउँपालिकाले 50% गाउँपालिकाका जनताले जसको ह्युमन डेभलपमेन्ट इन्डेक्स कमजोर छ, आर्थिक अवस्था कमजोर छ, उनले चाहिँ 50% सक्ने, माडीले किन नसक्ने भन्ने प्रश्न मैमाथि आयो, होइन? अब अरूले सक्ने माडीले मात्रै नसक्ने कारण र तथ्य के हो भन्ने प्रश्न आयो। त्यही पनि मन्त्रालयमा म पहिले बसेको कारणले होला मैले अलिअलि पहल पनि गरेँ, लौ न यसलाई करेक्सन गर्न पऱ्यो भनेर। तर त्यो करेक्सन गर्ने कुरामा अरूको फिर्ता गर्ने उसो भयो भन्ने प्रश्न आयो। अरूलाई गरिसके, हामी यहाँ छलफल गर्दा गर्दै कामै सिद्धाए, होइन? त्यो भइसकेपछि यहाँ आएर ल गर्नु पऱ्यो भन्ने भयो। यसमा त म यो संसारमा सबभन्दा बढी घुमेको एसीमा, यो सेतो माडीमा, होइन? त्यो जाँतो हुन्छ नि सर गाउँमा, त्यत्तिकै घुमिएको छु भन्ने लाग्छ मलाई। अनि साथीहरूलाई ल इस्टमेट बनाएर ल्याउनुहोस् त तपाईँहरूले, ल यो चिलिङ घाट नहुने नै भयो। अरू दुग्ध प्रशोधनसँग सम्बन्धित, दुधलाई संरक्षण गर्नेसँग सम्बन्धित के चाहिन्छन् ल्याउनुहोस् त भन्यो। आयो 30,00,000 ल्याउनुहुन्छ मिटिङ बस्न जानुहुन्छ, अर्को दिन 15,00,000 ल्याउनुहुन्छ मिटिङ बस्न जानुहुन्छ, अर्को दिन 45,00,000 ल्याउनुहुन्छ फेरि छलफल हुन्छ। डिडिसीको जिएमसम्म बोलाइयो, तत्कालीन जिएम, अहिले त हाम्रो शरण पाण्डे यहीँको हुनुहुन्छ, तपाईँलाई पनि थाहा छ होला। त्यो कार्यान्वयन नगरेको हो, त्यो चासो नदिएको विषय हो। उहाँ आएर यो गरिदिने, यो गर्ने भन्नुभयो एउटा स्कुल हेर्न, ऊ उहाँ एउटा अध्यक्ष 4 नम्बरको हुनुहुन्छ, म पनि हिँडेको छु, सरले त कार्यान्वयन देखाइन्छ, म चाहिँ हिँडेको छु, त्यो बेला अदृश्य भएछु म तपाईँको दृष्टिकोणमा। अनि त्यहाँको यो गर्ने भनेर सुधारको योजना पनि बनाइदिनु भयो, इस्टमेट पठाइदिनु भयो, सबै भयो, फेरि नयाँ हाल्यो। हामीले के कार्यान्वयन गर्न सकेनौँ भने हजुरको सोचाइ परिवर्तन गर्न हामीले सक्दा रहन्छौँ सर, त्यसमा म क्षमा चाहन्छु त्यो नसकेकोमा, होइन? त्यसकारण उहाँ पनि हुनुहुन्छ, उहाँ पनि हुनुहुन्छ। अनि फेरि लजिक के आयो, लु अब यहाँ हामीले जग्गा 20 वर्षमा लिजमा लिनेमै यो गर्न पऱ्यो भन्ने आयो। अब लिजमा लिएको जग्गामा सरकारको लगानी लगाएर हामीले कसरी हालिदिने, त्यसले त लिजमा भएको जग्गा त बेच्न पनि पाउँछ, घरैसित बिग्यो भने के गर्ने? ऊ यही हाम्रो मनमोहन बालग्राममा रातो मकैले बनाइदिएको, होइन हजुर? त्यो घर बनाइदियो, अहिले उसले प्रयोग गर्न दिन्न भन्दा त्यो घर बोकेर हिँड्ने भएको छ, अनि के गर्ने? यो हिसाबले चाहिँ यो चासो नदिएको पटक्कै होइन, बरु फनफन्ती घुमेको चाहिँ एकदम हो, होइन? त्यो भयो। अनि त्यो नभएपछि फेरि त्यो ठुलो प्रोजेक्ट भयो, सानो बनाऊ भनेर अस्ति हेटौँडाबाट पनि मैले हाम्रो दुग्ध उसको प्राविधिक के भन्छ सर त्यसलाई, डेरी टेक्नोलोजिस्ट पनि बोलाइदिएँ, तर उहाँसँग म देखिनँ किनभने मलाई लाज हुने भयो।

0: अब डिजी बोलाइ जिएम बोलाइसकेको छ, ऊ पनि डेरी टेक्नोलोजिस्ट हो, अब तपाईँलाई मुनतिरको बोलाउँदै बोलाउँदै कहाँसम्म झर्ने भन्ने प्रश्न भयो। मैले सानो बनाएँ अनि मेरो पनि मर्का छ हजुर, यो कार्यान्वयन नगरेकोमा हजुरसँग जति डराउनु पर्छ। माथि सचिवजीले बाटा हिँड्दा हिँड्दै फोन गरे, यस्तो कार्यक्रम किन कार्यान्वयन भएन, के गरेर बस्नु भएको छ भन्नुहुन्छ। तपाईँले मात्र होइन यो प्रश्न गरेको, अनि हजुर यस्तो यस्तो पऱ्यो भनेर मलाई त बुझाउन 2 घन्टा लाग्ने भयो। होइन यो कतितिर जवाफ दिनु भन्ने अचम्ममा अनौठोमा परेको छु। यो कुरामा मैले यहाँ सेतोमाढीको कथालाई अलिकति जोडेँ र मैले देखेँ एउटा सामान्य व्यापारी एउटा व्यक्तिले, हेर्नुहोस् त त्यो गल्छीमा कत्रो चाहिँ त्यो खुवा पसल चलाएको छ, तपाईँले खानु पनि भएको छ होला होइन, त्यसले कहाँबाट अनुदान ल्याएको छ एकचोटि चाहिँ हेर्नु पनि होला। यहाँ सरले बन्द भइसक्यो कि भन्नुहुन्छ, किनभने उसले अलिअलि गुणस्तरहीन सामान बेच्यो भन्ने मैले कम्प्लेन पनि गरेँ र यसकारण हामीले सक्दो प्रयत्न गरेका छौँ। यो प्रयत्नलाई अझ हामीले थप्नुपर्नेछ, दिनरात खट्नुपर्नेछ। यहाँहरूको सन्तुष्टिको नै हाम्रो सन्तुष्टि हो, हाम्रो सफलताको आधार हो, त्यसलाई हामी मनन गर्छौँ। यति भन्दै अब मैले माइक्रोफोन आदरणीय मेयर साहबलाई हस्तान्तरण गर्दछु।
1: सम्पूर्ण प्रश्नकर्ताज्यूहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हजुरहरूको प्रश्न धेरै कुरा त हाम्रो 2 नम्बर वडासँग जोडिएको कुरा 2 नम्बर वडा अध्यक्षज्यूले दिइसक्नुभयो। अरू प्रशासनिक कुराहरू र कार्यान्वयन बाटोमा अल्झेका समस्याहरूको बारेमा आएका गुनासोहरू प्रमुख प्रशासकीय सरले दिइसक्नु भएको छ र धेरै सुझावहरू आएको जस्तो मलाई लाग्छ। सुझावहरूलाई हामी ग्रहण गर्नेछौँ। आज सबै जनप्रतिनिधि हामी यहाँ उपस्थित छौँ। जस्तै मैले एकदमै आफूलाई सुझावको रूपमा यो विपन्नहरूलाई नगरपालिकाको कार्यक्रमले छुन सकेन कि भन्ने कुरा हजुरहरूले उठाउनु भएको छ, यसलाई म एकदमै सुझावको रूपमा लिने छु। र यो बोरिङको विषय गणेशजीले भन्नुभयो, वास्तवमै हामीले पहिला विद्यालयहरूलाई स्कुल बस बाँडिरहँदा हामी एकदमै खुसी भयौँ, बस बाँडियो अब विद्यालय र बच्चाहरूले सहज रूपमा अब आवत गर्न सक्नुहुन्छ भनेर बाँडियो। अहिले बसहरू चल्न नसक्ने कन्डिसनमा पुगेको छ। पछिल्लो समय हामीले सतही सिँचाइलाई नहेरिकन बोरिङलाई प्राथमिकता दियौँ, जहाँ सतही सिँचाइ पनि गरेर हुन्थ्यो त्यस्तो ठाउँहरूमा पनि हामी सजिलोको लागि, हिजो हामी कुलो बनाउनलाई गाउँभरिकै गएर कुलो खन्ने कुलो सफा गर्ने चलन हामीले छोडिसक्यौँ। अहिले स्विच थिचेर हामीले पानी सञ्चालन गर्ने सिँचाइ गर्ने ठाउँमा हामी पुगेका छौँ। हामी सजिलो खोज्दै हिँडिरहेका छौँ, त्यो सजिलोले हामीलाई धेरै अप्ठ्यारोमा पार्दैछ भन्ने पनि हामीले अब बुझिसकेका छौँ। अहिले धेरै बोरिङहरू, कतिपय बोरिङहरू सुक्न थाले, कतिपय बोरिङ बिग्रिन थाले, अब मान्छेका जग्गाहरू सबै अब सुक्खा हुने अवस्था आएको छ र माडी नगरपालिकाले यस वर्ष हामीले यो बोरिङ मर्मत भनेर बजेट विनियोजन हामीले गरेका छैनौँ र मैले सिफारिसहरूमा तोक लगाइराख्दा प्रमुख प्रशासकीय सरले मलाई भन्नुहुन्छ यो खर्चको मलाई शीर्षक देखाइदिनुहोस् म त्यहाँबाट दिन्छु भन्नुहुन्छ, त्यो शीर्षक हामीले राख्न नसकेको अवस्था छ। मैले यो कुरा हजुरहरूलाई भन्न चाहन्छु, तर पनि यदि कुनै त्यस्तो मिल्ने शीर्षक छ भने अब बोरिङको मिटर उडेको भन्नुहुन्थ्यो, उडेको छ भन्नुभएको छ, अब त्यसको लागि विद्युतसँग पनि केही सहकार्य गर्न पर्ला, त्यो कन्डिसनमा के गर्न सकिन्छ, नगरपालिकाले के गर्न सक्छौँ हामी, त्यो अहिले हामी सोच्न बाध्य भएका छौँ। मलाई लाग्छ अहिले एउटा दुईवटाको समस्या आयो, अर्को वर्ष यो धेरै समस्या आउनेवाला छ। माडीमा धेरै बोरिङ रहेको छ, मोटर बिग्रिने होइन, मोटर पनि अब 2 वर्षको कति वर्षको ग्यारेन्टी वारेन्टी के हुँदो रहेछ, त्यसपछि त मोटर बिग्रे पनि हामीले नै त्यसलाई फेर्न पर्ने हो भने त्यो बोरिङ अब हामीले कसरी कसरी चलाउने हैन। किसानहरूले बढीमा बढी उहाँहरूले विद्युतको महसुल तिर्न सक्नुहुन्छ, तर एउटै मोटर बिग्रिँदा 1.5-2 लाखको पर्दो रहेछ, मैले बुझ्दैछु। त्यो कारणले अब हामीले बनाएका चिजहरू, हामीले बनाएका संरचनाहरू यदि हामीले निरन्तर रूपमा सञ्चालन गर्ने हो भने अब वडा नगरले यसको लागि मर्मत खर्च हामीले राख्नपर्ने देखिएको छ। हामीले अहिले धेरै पिचहरू बनाइरहेछौँ, अब अर्को वर्षदेखि त पिच पनि अब फुट्दैछ, त्यो पिचलाई पनि मर्मत गर्नुपर्ने होला। अबको बजेटहरू यस्तै मर्मत खर्चहरूमा पनि राख्नपर्ने देखिन्छ र हामीले यसलाई आउने बजेटहरूमा अब सम्बोधन गर्छौँ भनेर म भन्न चाहन्छु। र धेरै कुरा आइसकेको छ, यो दिवाकर प्राविधिक शिक्षालयको बारेमा भैरवपुरबाट भन्नुभएको छ। हामीले अघिल्लो कार्यकाल जति बेला भैरवपुर विद्यालय सोमेश्वर माध्यमिक विद्यालयमा हामीले समायोजन गऱ्यौँ, त्यति बेला नै हामीले त्यो भैरवपुरलाई दिवाकर प्राविधिक शिक्षालयको एउटा धार त्यहाँ सञ्चालन गर्ने भनेर त्यति बेलाको कार्यपालिकाबाट पनि निर्णय भइसकेको हुनाले अहिले सोही अनुसार नै चलेको छ। अब त्यति बेलाको त्यो निर्णयले अब त्यहाँ जे जति आम्दानी खर्च जे छ त्यो सबै अब प्राविधिक शिक्षालयलाई नै हुने हो भन्ने जस्तो मलाई आफूले लाग्छ, किनभने त्यति बेलाको निर्णय त्यो छ र अहिले पनि त्यहाँ विद्यार्थीहरू बसेको अवस्था होला, किनभने त्यो निर्णय भइसकेपछि एकचोटिको मर्मत फेरि हामी माडी नगरपालिकाले नै आफ्नै खर्चले गरिदिएको हो, त्यो कुरा मलाई जानकारी छ, मैले यो कुरा राख्न चाहन्छु। र अरू कुरा उहाँले धेरै सुझावको रूपमा दिनुभएको छ, यो घर अभिलेखीकरण नगरपालिकाले नै इन्जिनियर राखिदिनु भएको भए हुन्थ्यो, हाम्रो एउटा शाखा नै छ यो घरको अभिलेखीकरण हेर्ने भनेर। अरू उहाँले उत्पादनमा अनुदान दिनुपर्छ भन्नुभएको छ, यो हामीले दुधको अनुदान त उत्पादनमै आधारित दिएका छौँ जस्तो लाग्छ, अब हामीले त्यो उत्पादनमै आधारित केही अनुदान दिँदै गर्दा पनि अभिलेख राख्नलाई त्यसको आधारहरू लिन पर्ने हुन्छ, जो कोहीसँग हामीले आधार लिएर अनुमानको भरमा हामीले अनुदान दिन सक्दैनौँ, आधिकारिक संस्थाले हामीलाई प्रमाणित गरेर दिनपर्छ, त्यस कारणले यो कुरा कसरी जोड्न सकिन्छ, अरू साना किसानहरूलाई पनि यसमा चाहिँ हामीले जोड्न पर्ने देखिन्छ। र धेरै कुरा आइसक्यो, मैले धेरै यो बारेमा भनिराख्न पर्दैन। र न्यायिक समितिको कुरा अघि उठेको छ, न्यायिक समितिको लागि न्यायिक समिति कसरी गठन हुन्छ भनेर, सायद न्यायिक समिति सँगसँगै मेलमिलापकर्ता ज्यूहरूको पनि कुरा भन्न खोज्नु भएको हो जस्तो मलाई आफूलाई लाग्छ। न्यायिक समिति त संविधानले व्यवस्था गरे अनुसारै नगर उपप्रमुखको संयोजकत्वमा निर्वाचित सदस्य सभाबाट 2 जना सदस्य रहने गरी न्यायिक समिति गठन हुन्छ, सोही बमोजिम नै माडी नगरपालिकाको न्यायिक समिति गठन छ। र मेलमिलापकर्ता छनौटमा हाम्रो एउटा छनौट कार्यविधि छ, त्यो छनौट कार्यविधिकै आधारमा छनौट गरिन्छ। अब त्यसमा लेख्न त हामीले अब कुनै कुनै पालिकाले एसएलसी पास, कुनै पालिकाले ब्याचलर पनि राखेको छ, तर त्यो आफ्नो आफ्नो पालिकाको अवस्था अनुसार निर्णय गरिन्छ, हाम्रो चाहिँ त्यस्तो शैक्षिक योग्यता नै राखेको जस्तो मलाई लाग्दैन। त्यसरी नै हामीले अलिकति मैले चाहिँ सुरुवात गरेको, सुरुमा म आफू उपप्रमुख हुँदै गर्दा सुरुवात गरेको मेलमिलापकर्ताहरू, त्यति बेला तत्कालीन बेला मैले वडा अध्यक्ष ज्यूहरूसँग सल्लाह लिएर प्रत्येक वडाबाट 5 जना त्यसमा पनि सबै किसिमले समावेश हुने गरी त्यहाँ दलित महिला र सामाजिक व्यक्तित्व यस्तो हुने गरी छानिदिनुहोस् भनेर मैले त्यति बेला सबै वडा अध्यक्ष ज्यूहरूबाट 5-5 जना लिएर बेसिक तालिम सञ्चालन गरेर, पालिकाले आफैले बेसिक तालिम सञ्चालन गरेर सुरुवात गरेको हो। पछिल्लो चरणमा कतिपय ती मैले छानेका व्यक्तिहरू कतिपय बसाइसराई जानुभयो, कति बाहिर जानुभयो, कति आफ्नो घरैसी परिस्थितिले निष्क्रिय हुनुभयो, त्यसपछि पछिल्लो लट फेरि छानिएको छ, सोही बमोजिम नै छानिएको हो जस्तो मलाई आफूलाई लाग्छ। यसरी काम भइराखेको छ र न्याय सम्पादन गर्दा कहिले पनि त्यहाँ राजनीतिक गन्ध वा आफ्नो अरुको हैन नातावाद कृपावाद त्यहाँ हुँदैन र अर्को कुरा न्यायिक सम्पादन गर्दा कस्तो प्रावधान छ भने त्यहाँ पक्ष र विपक्ष दुई पक्ष हुन्छ त्यो दुईटा पक्ष मध्ये उहाँहरूले आफैले मिलमिलापकर्ता छान्न पाउने भन्ने चाहिँ कानुनमा व्यवस्था हुन्छ त्यो पक्ष विपक्ष उहाँले नै मेरोबाट यो भनेर छान्नुहुन्छ र अरू चाहिँ थप गरेर त्यसरी छलफल गर्ने चाहिँ हो छलफल प्रक्रिया अब अहिले त्यसलाई फलो गर्नुभएको छ कि छैन यदि त्यो कुरा फलो भएको छैन भने मैले न्यायिक समिति वा मेलमिलाप संयोजकज्यूहरूलाई यो कुरा म भन्नेछु र न्याय सम्पादन गर्दा सकेसम्म यदि आफ्नो नजिकको नाता पर्ने सँग जोडिएको यदि केस छ भने त्यस्तो मेलमिलापकर्ताहरूलाई चाहिँ सकेसम्म छलफलमा राख्न हुँदैन होइन त्यो व्यवस्था नै त्यस्तो छ त्यो कुरालाई पनि ध्यान दिनपर्छ हामीले जहिले पनि काम गर्दा कानुन सम्बद्ध र नियम सम्बद्ध काम गर्नपर्छ मैले यो कुरा राखेँ र अरू कुरा हाम्रो पूर्णभद्रजीले उहाँ पूर्व गाविस अध्यक्ष पनि भएको हुनाले उहाँले हामीलाई धेरै चाहिँ सल्लाहहरू दिनुभएको छ हामी उहाँले दिनुभएको सल्लाहलाई मनन गर्नेछौँ सुकुम्बासीका समस्याको बारेमा उहाँले कुरा गर्नुभएको छ हामीले अहिले माडी नगरपालिकाले कुनै व्यवस्था नहुन्जेलसम्मको लागि हामी कुनै पनि सुकुम्बासीलाई उठाउन वा कुनै केही अगाडि बढ्न दिँदैनौँ भनेर हाम्रो सबैको एकरूपताका साथ यो निर्णय छ मैले यो कुरा जानकारी गराउन चाहन्छु र हामीसँग अतिक्रमण भएका जग्गाको अभिलेखहरू मागिएको छ तर अस्ति वडा अध्यक्षज्यूले मलाई सोध्नुभयो अतिक्रमण भनेर कस्तो जग्गालाई भन्ने अब अहिले हामीले देखिरहेको यो सुकुम्बासी समस्या समाधान आयोगको कानुन हेरिरहँदा हामीले माडीमा त्यस्तो अतिक्रमणै गरेर बसेको सुकुम्बासीहरू हामीले देख्दैनौँ उहाँहरू जहाँ बस्नु भएको छ दुई पुस्ता तिन पुस्ता बिताइसक्नु भएको हुनुहुन्छ र त्यहाँ हामीले हरियाली वन बुट्यान पनि देख्दैनौँ त्यो हो भने हामीले अहिले अतिक्रमण कुन हो भनेर हामी अलि प्रष्ट नभएको हुनाले हामीले यो जवाफ लेख्न पनि सकेका छैनौँ अब प्रमुख प्रशासकीय सर अहिले यदि कुनै त्यस्तो सिडिओ साहबको निर्देशन केही त्यस्तो छ भने हामी फेरि पनि बैठकमा बसेर त्यस्ता ठाउँहरू हाम्रोमा छन् भने पनि हामीले पठाउँछौँ नभए हामी आफू क्लियर नभइकन हामी त्यसै चाहिँ अतिक्रमण यो हो भनेर हामी पठाउन सक्ने कन्डिसनमा माडी नगरपालिका छैनौँ र हजुरहरूले सोध्नुभएका कुरा र मैले केही राखेको कुराहरू लगभग सकिएको छ र अर्को यो ट्राफिक चेकको कुरा गर्नुभएको थियो हाम्रो प्रकाशजीले हामीले केही समय अगाडि नै हामीले ट्राफिकहरूलाई यो मापसे र लापसे चेक गर्नको लागि हामीले केही सामग्री माडी नगरपालिकाले नै खरिद गरेर दिएको अवस्था छ यो विषय मलाई लाग्छ उहाँले भन्नुभयो तर धेरै सुधार भइसकेको छ उहाँहरू टाइटली नै यसमा लाग्नु भएको छ हामीले उहाँहरूलाई त्यो सामानहरू पनि हस्तान्तरण गरिसकेका छौँ मैले अहिले यति कुरा मात्रै राखेँ अरू हजुरहरूले दिनुभएको सुझावहरूलाई ग्रहण गर्दै अहिले मेरा भनाइ यहीँ अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद नमस्कार
2: हस् धन्यवाद नगर प्रमुखज्यू नगरका प्रमुख प्रशासकीय अधिकृतज्यू र नगर कार्यपालिका प्रवक्ताज्यू यहाँहरूका उत्तरका निम्ति अब हामी दोस्रो चरणमा केही महानुभावहरूको हात उठेको छ एकजनाले माइक्रोफोन समातेर बसिराख्नु भएको छ अरू पनि हुनुहुन्छ अब मैले यहाँहरूलाई एउटा नियम यहाँहरूलाई बताउन चाहेँ दुई मिनट यहाँहरूले बोल्नु भएपछि म सङ्केत गर्नेछु त्यो कुरा यहाँहरूले कृपया पालना गरिदिनु होला नाम भन्नु होला सम्बोधन नगर्नु होला हस्
3: धन्यवाद मेरो नाम हरि पोखरेल माडी छ लक्ष्मीवास मेरो पहिलो प्रश्न भन्दा पनि मेरो जिज्ञासा हो मेरो सर्वप्रथम त धेरै धेरै धन्यवाद मैले हाम्रो माडी प्रशासकीय अधिकारीज्यू मैले उहाँलाई दुईचोटि यो मैले आफ्नो गुनासो बोकेँ एकचोटि जनकल्याण माभिमा दोस्रोचोटि बसन्तपुरको मर्निङ वाकमा मैले मेरो गुनासो के हो भन्दाखेरि हाम्रो बगौडा अस्पतालमा 70 वर्ष कटेका दीर्घ रोगी ज्येष्ठ नागरिक त्यस्ता एकदम दीर्घ रोगीहरूलाई पालो कुराइन्छ। बिहान 8 बजे उनले टिकट लिन्छन्, उनको पालो 9 बजे, 10 बजे, 11 बजे, 12 बजे, 1 बजे पालो आउँदैन। कुर्दा कुर्दै उनको सुगर, प्रेसर, दुनियाँ कति उनीहरूका रोग छन्, उनीहरूलाई पालो नकुराइकन यथाशीघ्र उनीहरूलाई जति सक्दो हुन्छ उनीहरूको उपचारमा चाहिँ ढिलाइ नगरिकन गरिदिने भने। हाम्रो यो अहिले माडीमा चाहिँ के छ भन्दाखेरि छोराछोरी टाढा बसेका छन्, कोही बाहिर छन्, दीर्घ रोगीहरूको लागि, ज्येष्ठ नागरिकहरूलाई भने यसो अलिकति हामीले त्यसलाई सेवा गर्न पाए अलिकति हाम्रो, मलाई त खास गरी मेयरज्यूले र प्रशासकीय अधिकारीज्यू, यति बेला हामी स्थानीय सरकारको सबैभन्दा ठुलो सिंहदरबारमा छौँ, यहाँ नभएको सुनवाईहरू कहीँ पनि हुँदैन। यहाँ चाहिँ आउँदाखेरि आज सबैको प्रत्यक्षमा बोल्न पाउँदा र उहाँलाई गुनासो सुनाउँदा यो चाहिँ सुनाई अवश्य होला जस्तो लाग्छ मलाई। र मेरो दोस्रो प्रश्न छ, एउटा जिज्ञासा छ, के अरे, अब हामीले सबैका खेत खेत बाँझो जोत्ने बेला भयो, अहिले तेलको महँगाई बढेको छ, ढुवानी खर्च बढेको छ, धेरै हरेक खेतमा हरेक घरमा ट्र्याक्टर छैनन्, तर ट्र्याक्टरको चाहिँ कति मास्तो घन्टाको शुल्क कति हो त कसैलाई पनि थाहा छैन। हाम्रो घरमा ट्र्याक्टर छैन, यहाँ त चाहिँ आफ्ना व्यक्तिगत हिसाबले ट्र्याक्टरको भाडा दर चाहिँ बढाइएको छ। पहिला हामीले 16 देखि 1800 तिर्थ्यौँ भने अहिले 2800 देखि 3000 कुरो चलेको छ, घन्टाको 3000 शुल्क तिरेर अब हामीले कसरी आफ्नो खेतलाई चाहिँ जोताउने, रोपाउने? यहाँ स्थानीय मान्छेहरूलाई अब त जोताउन सकिन्न, गोरु पाल्न पर्यो, एबिसिडी कयौँ कुराहरू चलेका छन्। नगरपालिकाले यसमा चाहिँ अलि जिज्ञासा राखेर यसमा ध्यान गइदिए धेरै राम्रो हुन्थ्यो। मेरो त्यस्तो जिज्ञासा छ, हाम्रो वडा अध्यक्षज्यू, वडा नम्बर 6 को वडा अध्यक्षज्यूले एउटा धेरै राम्रो काम पनि गर्नुभएको छ। हामीले पुरा उज्यालो वडा घोषणा गर्नलाई केही बाँकी छ, धेरै हामीले बत्ती बालेका छौँ त्यहाँ, यसमा चाहिँ वडा अध्यक्षज्यूले धेरै ठुलो काम पनि गर्नुभएको छ। र मेरो यसमा अर्को जिज्ञासा के हो भन्दाखेरि, माडी नगरपालिकाको वार्ड नम्बर 6 मा डम्पिङ एरिया 2-2

0: सिडी कयौं कुरामा डम्पिङ एरिया दुई दुईटा साइट घोषणा गर्नु जो अलि मानव बस्ती भएको छैन। यस्तो भीषण गर्मी छ, यस्तो पानी परेको छ, त्यसले गर्दाखेरि छिटो भन्दा छिटो त्यसको भइदियो। यो पानी पर्दा दुर्गन्ध आउने थिएन होला, कृपा गरेर यसमा पनि चाहिँ जिज्ञासा मैले राखेँ। यसको दुवै ठाउँको है, यो रामराजेपुरको र त्यहाँको दुइटै डम्पिङलाई अलिकति मानव बस्तीबाट टाढा राख्न पाए राम्रो हुन्थ्यो कि भन्ने मेरो जिज्ञासा हो। हस्, धन्यवाद।
1: धन्यवाद देव सर। सार्वजनिक सुनवाई कार्यक्रमका सभा अध्यक्षज्यू, मेरो थोरै सुझाव म यहाँ राख्न चाहन्छु। जेठ 3 गते गर्दी साबिकको गर्दी वडा नम्बर 1 स्कुटरमा हिँड्दै गर्दा घुसिया कुकुरको आक्रमणको कारण दुर्घटना भएर जुन 55 वर्षकी राजकुमारी महतोको जुन निधन भयो त्यसको लागि म दुःख व्यक्त गर्न चाहन्छु। त्यस्तै यो भुसिया कुकुरलाई नियन्त्रण गर्ने हाम्रो नगरपालिकाको खास त्यस्तो योजनाहरू केही पनि देखिएन। आजभन्दा 1 वर्ष अगाडि मैले बसन्तपुरमा त्यस्तै समस्या पर्यो, झन्डै झन्डै एकै दिनमा बाख्रा त्यहाँ मानिसहरू अब लाई देखे जति टोक्ने झम्टिनी एकदमै बिगबिगी भयो, हातमा लौरो लिएर हिँड्न पर्ने कन्डिसन बनेको थियो। मैले मेयर साहबसँग मैले समन्वय गरेर हामीले करिबन 25-30 भुसिया उहरूलाई हामीले व्यवस्थापन गर्ने एउटा चाहिँ ऊ गरेका थियौँ। अब यो फेरि यसलाई यो भन्दै गर्दा फेरि अब यो पशु अधिकार कर्मी के भनेर त्यसलाई चाहिँ संरक्षण गर्ने भन्ने हुँदो रहेछ, होइन के पशु मानवभन्दा पशु अधिकारको कुरा ठुलो हो र यसलाई नियन्त्रण गर्नको लागि अब सबै वडा अध्यक्षहरूले आफ्नो प्रत्येक टोल टोलमा यसको अब के हो त व्यवस्थापन, यसलाई व्यवस्थापन गर्नको लागि म हार्दिक अनुरोध गर्दछु कि यस्ता दुर्घटना यस्ता घटनाहरू कुकुरको कारणले फेरि पनि नहोस्। अर्को कुरा, यो सडक छ, सडकमा हाम्रो यो सडकमा चाहिँ दुर्घटना नहोस् भनेर जुन सडक लाइटिङहरू हामीले जुन राखिएको छ त्यो लाइटिङलाई पनि अवरोध गर्ने गरेर कतिपय ठाउँमा ग्राभिलहरू बिछाइएको छ र कतिपय ठाउँमा त्यो लाइट र त्यो सडकलाई नै पेटीलाई नै छेक्ने गरेर हामीले पर्खालहरू बारहरू लगाइएको छ। त्यसले गर्दाखेरि पनि अब बिहानमा अब अहिले त अधिकांश सुगर प्रेसर होइन हामी दीर्घरोगीहरू छौँ, बिहान बिहान उठेर चाहिँ मर्निङ वाक हिँड्न पर्ने कन्डिसन पनि छ। मर्निङ वाक हिँड्दै गर्दाखेरि अब यो चिसोको समयमा कुहिरो लागेको कारणले गाडीले पनि त्यति देख्दैन, लाइट देख्दैन, कति दुर्घटना भइरहेको छ के त्यसलाई चाहिँ कमसेकम हाम्रो त्यो सडकदेखि त्यो हाम्रो अहिले बिजुलीको पोलहरू छ नि, बिजुलीको पोलसम्म पनि हामीले ग्राभिल गरेर फुटपाथ निर्माण गर्न सक्यो भने त्यहाँ मान्छे आवतजावत गर्ने वातावरण भयो भने त दुर्घटना पनि कम हुन्थ्यो होला नि। त्यसमा पनि ध्यान दिनु म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यो म बसन्तपुर बजार टोल विकास संस्थाको अध्यक्ष भएको नाताले पनि म त्यहाँको विषय पनि थोरै राख्न चाहन्छु। बसन्तपुरमा नगरपालिकाबाट हाल अहिले यो नगर प्रहरी नियुक्ति गर्नुभएको छ, नगर प्रहरीलाई परिचालन गर्ने र बजार व्यवस्थापन गर्ने प्रष्ट नीति के छ यो विषयमा जानकारी गरिदिनु होला, किनभने हामी यो यो अस्त व्यस्त भद्रगोल र त्यहाँ यो सडक नै अवरोध हुने गरेर जुन खालको अव्यवस्थित बजार बनेको छ त्यसले गर्दा हामी पनि एकदमै पीडित छौँ। नगर तहबाट नै एउटा खालको पहल भइदिएदेखि हामी आभारी हुने थियौँ। अर्को कुरा, यो राष्ट्रिय निकुञ्जको विषयमा पनि हामीले कसरासम्म मैले बुझेसम्म कसरासम्म हामी विकास निर्माणको काम हामी ग्राभिल त्यहाँसम्म हामी माड नगरपालिकाको खर्च अथवा सडककोबाट गर्छौँ तर विक्रम बाबाको समयमा दैनिक लाखौँ त्यहाँ भक्तजनहरूले दर्शन गर्छन्, त्यहाँ अब लाखौँ भेटीहरू पनि उठ्छ, त्यसको स्वामित्व हाम्रो नगरपालिकाले खोज्नु पर्छै पर्दैन, त्यसको लागि पनि ध्यान दिनुहोला, मैले केही सुझावहरू राख्न चाहेँ। त्यसै गरी यो घाटको पनि माडीमा चाहिँ एकदम जरुरी छ, किनभने थाई रूपमा हामीले घाट चाहिँ व्यवस्थापन गर्न सक्यो भने पनि त्यसले चाहिँ सरसफाइदेखि लिएर अन्य व्यवस्थापनमा पनि सहज हुन्छ। हामी हेर्न सक्छौँ मह खोलामा पुरै तपाईँको फोहोर देख्न सक्छौँ, कहीँ डढेका ठुटाहरू छ, कोही बाँसहरू छ, कपडा कहीँ कपडाहरू अस्त व्यस्त छिरालेको छ, एउटा निश्चित घाट तोकाउन यसको लागि पनि म यहाँहरूलाई सुझाव पेस गर्न चाहन्छु। धन्यवाद। त्यसै गरी मेयर साहब अब हाम्रै क्षेत्रको भएको कारणले विशेष गरेर 3 नम्बर वार्डवासी पनि भएको नाताले मैले उहाँलाई के चाहिँ सुझाव पेस गर्न चाहन्छु भने वडा नम्बर 3 को नारायण फेन्सीदेखि फिल्म हल चोकसम्मको लागि यो वैकल्पिक बाटोको रूपमा विकास गर्नको लागि थोरै ध्यान दिनुहोला भन्ने म चाहिँ सुझाव राख्न चाहन्छु। किनभने त्यो बाटो बजारभित्र भएर पनि त्यो एकदमै अस्तव्यस्त छ, त्यसलाई चाहिँ म सुझाव दिन चाहन्छु। र अर्को टोल विकासको कुरा आयो, टोल विकास चाहिँ मलाई लाग्छ प्रत्येक टोललाई त्यहाँ जागरुक बनाउने, त्यसको चाहिँ अब टोलको विकास गर्ने स्वतस्फूर्त रूपमा त्यहाँको टोलवासीको पनि जिम्मेवारी हो जस्तो लाग्छ मलाई। किनभने मैले मेरो टोलमा म काम गर्दै गर्दा अहिले हामीले अधिवेशन पनि गऱ्यौँ, दोस्रो अधिवेशनमा पनि म एउटा आउने वातावरण पनि बन्यो। त्यो के रहेछ भने त्यसको गरिमा त्यो संस्थालाई हामीले जति बढाउन सक्छौँ नि, त्यसको गरिमा जति बढाउन सक्छौँ त्यसको महत्त्व पनि त्यति नै हुँदो रहेछ। किनभने त्यसमा हामी अहिले त्यो देखियो, मलाई लाग्छ हामीले पनि अब त्यो मेयर साहबलाई पनि त्यहाँ गएर अब प्रमुख अतिथिको रूपमा हामीले बोलाउने एउटा हैसियत पनि बनाइयो एउटा टोलले, होइन? हामीले त्यसमा आर्थिक फन्डको पनि केही थोरै व्यवस्थापन गरेका छौँ र हामी आफ्नो तरिकाले अगाडि बढेका छौँ। त्यसले गर्दाखेरि सबै टोलवासीलाई पनि आफ्नो टोल विकास गर्नको लागि हामी आफू पनि जिम्मेवार भएर अगाडि बढ्यो भने सम्भव हुन्छ भन्ने मलाई लाग्छ। हस्त, धन्यवाद।
2: अर्को महानुभाव
3: धन्यवाद। मेरो नाम दीपक सुवेदी, वडा नम्बर 7 गोपालनगर। सर्वप्रथम त मैले यो उसको एउटा शीर्षक राखेको छु है, मलाई लाज लाग्यो तर अरूलाई लाज लागेन भन्ने एउटा शीर्षक राखेको छु है। म जाँदै गर्दा पशु सेवा केन्द्रमा गएँ, पशु सेवा केन्द्रमा जाँदाखेरि त्यहाँको व्यतिथि मैले देखेँ, बाटो छैन, बाटोको अवस्था त्यहाँ देखेँ, लडेर हिँड्नुपर्ने अवस्था छ। अनि पशु सेवाको अगाडिपट्टिको त्यो प्राङ्गणमा खाल्टो जमेर पानी, खाल्टो भएर पानी जम्ने अवस्था छ, त्यसमा मोजाक टाइल लगाउनु पर्ने आवश्यकता छ। अनि त्यस्तै 2 नम्बरमा के छ भने सिटिभिटी, हाम्रो माडीको गौरवको ऊ भनेको सिटिभिटी हो, तर त्यो सिटिभिटी कलेजको अगाडि पुरा धुलाम्मे बाटाहरू छन्, त्यो बाटोहरू कहिले बन्ने? अनि त्यही सिटिभिटी कलेजको नजिकै रहेको एउटा रिमल खोला छ, जो 7 नम्बर र 6 नम्बर छुट्यो भने खोला हो, त्यो खोलामा पुल नभएको कारण त्यहाँ पढ्ने विद्यार्थीहरू त्यो पारिको बस्तीमा नगइकन सेउलीबास र लक्ष्मीबासतिर उनीहरू धाउन कोठा खोज्न बाध्य छन्। यसको पनि त्यो पुल जसरी बनाउनु पर्ने एउटा पहल गर्नु पर्यो। र अर्को कुरो, हामी सेतोमाडी भन्छौँ, सेतोमाडी भन्दै गर्दाखेरि अब दुध के अरे गाई पाल्ने किसानहरू विस्थापित भइसके, किनभने चोकरको मूल्य एकदम बढी भइरहेको छ, दानाको मूल्य बढी भइरहेछ तर दुधको मूल्य कम भएछ। गाईको दुधको 1 लिटरको मूल्य कति हुन्छ? 40-45 रुपियाँभन्दा हुँदैन, तर त्यही डेरीले 90 रुपियाँमा बेचिरहेको हुन्छ, तर हामी किसानहरूले पाउँदैनौँ। यसको पनि उचित मूल्य राखेर सम्बोधन गरियोस् भन्ने। धन्यवाद।
4: नमस्कार, सम्पूर्णमा यथेष्ट सम्मान व्यक्त गर्न चाहन्छु। म उमाकान्त पौडेल, माडी नगरपालिका 6 बाट। माडी नगरलाई खोरेत मुक्त सेतो माडी घोषणा गर्दै गर्दा 80 लाख बजेट परेको पनि यहाँ सुन्नमा आएको छ। र सेतोमाडीसँग जोडिएको समस्या, जो दुधालु पशुमा थुनेलोको समस्या सबै कृषकहरूले भोग्नु परेको छ। थुनेलो निदानका लागि पशु सेवा शाखा आउँदा पशु सेवा चिकित्सा सरले हामीसँग कल्चरल टेस्ट ल्याब नभएको जानकारी गराउनुभयो, र सिएमटी टेस्ट गर्दा दुधमा कुन कल्चरको थुनेलो हो भन्ने नछुटिने भएकाले दुधलाई चितवन रामपुर लिएर जाँदा बिच बाटोमा दुध फाट्ने समस्याको कारणले गर्दाखेरि यस कल्चरल टेस्टको विषयमा यथाशीघ्र माडी नगरपालिकाको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
5: धन्यवाद। म राजकुमार परियार, म माडीको धार्मिक तथा पर्यटन क्षेत्र बैकुण्ठ धामको अध्यक्ष, म पर्यटन क्षेत्र के बारे में थोड़े कुछ जोड़ना चाहूँ। मारी एउटा धार्मिक तथा पर्यटक क्षेत्र के एउटा महत्वपूर्ण ठाउँ हो, आफैमा एउटा सुंदर भूमि हो। म त्यस क्षेत्र के बारे में थोड़े कुछ जोड़ना चाहूँ। मारी को एउटा यो नगरक जो नारा में पर्यटन को शहर भनेर जोड़िरहेको छ र अहिले यो हाम्रो नगर प्रमुख जी को टीम लगभग अहिले यो 4 वर्ष कार्यकाल सकिने लाग्दै गर्दा पर्यटन क्षेत्र में के कति गर्नुभयो र म अलि बढी बैकुण्ठकै बारे में जोड़ना चाहूँ। बैकुण्ठ में जो सोचे जाति को पर्याप्त रूप में त्यहाँका निर्माण का काम में तो विकास का लागि खासै बजेट मैले देखेको छैन। पूजा मात्रै लाउन बाहेक अरु एउटा योजना पनि त्यहाँ पर्न सकेन र अब एउटा लास्ट वर्ष पनि बाँकी छ। यो वर्षमा तपाईले के योजना बनाउनु भएको छ पर्यटन क्षेत्रलाई विस्तार गर्नको लागि भनेर मेरो यो प्रश्न पनि छ। र म मेलाको बारेमा पनि जान्छु। आज मेला सम्पन्न भएको पनि लगभग 6 महिना भइसक्यो। यो मेलाको बारेमा जुन हामीले मेला विगतमा गर्दै थियौँ त्यहाँको समितिले हामीले मेला सम्पन्न गर्थ्यौँ, त्यहाँका हरेक आमदानीहरू समितिले लिने र समितिले व्यवस्थापन गर्दै आएका थियौँ र अहिले गएको मेलामा चाहिँ हामीलाई छोटो समयमा 2 दिन अगाडि नगरपालिकाले चाहिँ तपाईँको त्यहाँका पार्किङका शुल्कदेखि लिएर त्यहाँका दानपट्टिकाका रकमका कुरादेखि लिएर त्यहाँका तपाईँको आमदानी रसिदका पैसाहरूदेखि लिएर हामी लिन्छौँ भन्ने कुरा गर्नुभयो। ठिक छ, नगरपालिकाले लिनुहुन्छ भने ठिक छ, तर यहाँका खर्चका कुराहरू छन् के गर्ने भन्दै गर्दा उहाँ तपाईँको उपप्रमुख लगायत यहाँ राजुसँग सरहरू सम्पूर्ण गएर हामी मिटिङमा आएर छलफल गऱ्यौँ। हामी सम्पूर्ण खर्च पनि हामी बेहोर्छौँ र यहाँको आमदानी पनि हामी लान्छौँ भनेर भन्नुभयो। ठिक छ भनेर हामीले त्यो गऱ्यौँ र हामीले सबै आमदानीहरू पनि बुझायौँ, तपाईँको सबै कुरा बुझायौँ, तर खर्च चाहिँ हामीलाई पूर्ण रूपमा उहाँले दिनुभएको छैन। 1 लाख रुपियाँ चाहिँ नपुग रकम थियो, त्यो रकममा चाहिँ मेयर साहबलाई आएर मैले बिल पेस गरेको थिएँ, उहाँ तोक लाउनु भएको थियो र हाकिम साहबको जाँदा हाकिम साहबसँग जाँदाखेरि यो हुँदैन भनेर भनिदिनु भयो। हामी आम्दानी चाहिँ सबै बुझाइरहेको छौँ अनि उहाँहरू खर्च चाहिँ बिहेर तयार हुनुहुन्न। अहिले पनि दैनिक रूपमा हामीले त्यहाँ चाहिँ तपाईँको नगरपालिका रसिद काटेर 15,000, 20,000 र 39,000 मासिक पैसा हामीले बुझाइरहेका छौँ। माडीको धार्मिक क्षेत्र बैकुण्ठ धाम, म त्यहाँको अध्यक्ष भएको पनि 3 वर्ष भयो। बैकुण्ठ धाम 3 वर्ष अगाडिको बैकुण्ठ धाम र अहिलेको अवस्था कस्तो छ एकचोटि अवलोकन गर्नुहोला तपाईँले पनि। त्यहाँ वर्षको एकचोटि झाडी फाडेर मेला लगाइसकेपछि 12 महिना तपाईँको त्यहाँ ओझेलमा परेको बैकुण्ठ धामलाई हाम्रो त्यहाँको स्थानीय समुदाय र हाम्रो समितिले पक्कै त्यो ठाउँमा काम गरेको छैन होला। त्यो ठाउँको मूल्याङ्कन एकचोटि तपाईँहरूले गर्नुहोस् न। त्यहाँ तपाईँको त्यो ठाउँलाई प्रचार प्रसार थिएन, तपाईँको रेशमलाल सापकोट जस्ता सामाजिक व्यक्तिहरूले निशुल्क रूपमा तपाईँको हामीलाई त्यहाँ सहयोग गरेर तपाईँको नेसनल टेलिभिजनसम्म हामीले प्रचार प्रसार गरेर त्यहाँ आज दैनिक रूपमा 100 को सङ्ख्यामा मानिसहरू आवाजावत गर्ने वातावरण बनाएका छौँ। तपाईँको त्यहाँ शनिबार होस् सार्वजनिक बिदाको दिनमा तपाईँको 500 देखि 1,000 जनासम्म पनि आएको अवस्था छ। त्यो ल्याउनको लागि पक्कै पनि त्यहाँको समिति र यो स्थानीयमा को भूमिका पक्कै छैन होला त। आज तपाईँको त्यो समितिले केही गर्छु भन्दै गर्दा तपाईँको त्यो गर्छु भन्दै गर्दा तपाईँहरू एउटा यो नगरपालिकाले हौसला बढाउने काम गर्ने हो कि निराश छाउने काम गर्ने हो? आज म यो उमेरमा पनि सानैबाट सामाजिक क्षेत्रमा दौडेको मान्छे हो। म त्यस ठाउँमा कमाउनको लागि गएको होइन, त्यसलाई बनाउनको लागि गएको। त्योभन्दा माथि रहेको धनलक्ष्मी छागाहरू तपाईँ देख्न सक्नुहुन्छ। त्यहाँ एकचोटि जानुहोस् मात्रै, एकचोटि सोचौँ मात्रै, त्यो ठाउँमा गएर काम गर्दा कस्तो अवस्था थियो, कस्तो दुःख कष्ट गरेर त्यहाँ मेहनत गरेर त्यहाँसम्म हामीले पर्यटक पुऱ्याएको छौँ। त्यो धनलक्ष्मी छागा हामीले पर्यटक लान सक्यो भने त्यो माडीको लागि कति ठुलो तपाईँको फाइदा छ भन्ने कुरो महसुस गरौँ न एकचोटि। आज माडीमा धेरै धार्मिक स्थल छ, भरतपुरदेखि बाहिरबाट आउने पर्यटकहरू माडीमा आउनुहुन्छ, विभिन्न ठाउँहरू घुम्नुहुन्छ, घुम्ने ठाउँ सकेर भरतपुरै गएर बस्नु भएको छ। धनलक्ष्मी छागा ट्रेकिङ गरेर लान सक्यो भने आउँदा फेरि रात पर्छ र माडीको होमस्टे घरमा बसेर माडीमा आर्थिक आमदानीको एकदमै राम्रो सम्भावना बन्न सक्छ भनेर त्यसलाई विस्तार गर्नको लागि वडाबाट 10 लाख रुपियाँ र प्रधानमन्त्री रोजगारबाट 13 लाखको काम सम्पन्न गरेर आज त्यहाँसम्म आधा बाटो भएको छ, आधा बाटो हुन बाँकी छ। र यो गत यही आर्थिक वर्षमा 40 लाख रुपियाँ पनि सङ्घको पैसा थियो देशमा, जुन यो जनजी आन्दोलन पछिको अवस्थापछि अहिले त्यो बजेट पनि रोकिएको छ। हामीले त्यहाँ विभिन्न तपाईँको संरचना निर्माणका कामहरू, विकासमूलक कामहरू हाम्रो समितिले त्यहाँ गरेको छ, स्थानीयसँग सँगैसँग सल्लाह गरेर सङ्घसँग प्रदेशसँग धेरै कामहरू हामीले गरेका छौँ। धेरै त्यो ठाउँलाई बनाउनको लागि हामीले ठुलो प्रयत्न गरेका छौँ, अझै पनि त्यो ठाउँलाई बनाउनको लागि हामी एकदम तयार छौँ। माडी आफैमा धार्मिक हिसाबले एकदमै महत्त्वपूर्ण ठाउँ हो, पर्यटकीय हिसाबले दैनिक रूपमा आउने पर्यटकहरूलाई त्यहाँ व्यवस्थापन गर्न सक्यौँ भने पक्कै पनि माडीमा आर्थिक विकासले फर्क मार्छ भन्ने विश्वास लिएको छु। र अझै तपाईँको 8 नम्बरमा रहेका, छेउछाउमा रहेका, बाटाघाटामा रहेका मानिसहरूले त दैनिक तपाईँको त्यहाँ फुलमाला बेचेर पनि जीविकोपार्जन गर्न सक्छ त्यो ठाउँलाई विस्तार गर्न सक्यो भने। त्यो हिसाबले नगरपालिकाले तपाईँको यो मेला लाउँदै गर्दा आम्दानी लिएर खर्च नतिर्ने काम गर्दै गर्दा हाम्रो मनमा के भयो होला, एकचोटि तपाईँहरूले पनि यसलाई सम्बोधन गरिदिनु होला। र यति भन्दै म अर्को थोरै सानो कुरा मात्रै जोड्न चाहे, 1 मिनट मात्रै जोडेँ। यो ग्राभेल बाटोको कुरामा थोरै के जोड्यो भने वडा नम्बर 8 पनि 7-8 लाखदेखि कति लाख रुपियाँ बजेट छ जीवनपुर र इन्द्रबस्तीको बाटोमा। यो काम चाहिँ अब आर्थिकबाट सकिनलाई चाहिँ अहिलेसम्म काम भएको छैन, बाहिरी मिसिनहरू लगाएर काम गर्दा तपाईँको चाहिँ त्यो रकम यहाँबाट निकासा नहुने र नगरपालिकाले गर्ने अब असार लगाउने बेला भइसक्यो अहिलेसम्म बाटोको ग्राभल बनाएन असारको 15 गते लर ग्राभल हालिदिनुहुन्छ अनि पानीले बगाएर लान्छ जस्ताको जस्तै त्यहाँको जनताहरूलाई त उही कष्ट गरिदिँदा कि चिप्लेर लड्यो तपाईँ हामी त यहाँ पिच बाटोमा बसेका छौँ त्यो हामीले भुलिसक्यौँ कि ग्राभल बाटो त्यहाँ बसिरहेकोलाई दिँदा त्यहाँ दैनिक रूपमा उपयोग गर्ने बाटाका त्यहाँ किसानहरूलाई त गाह्रो होला नि त्यहाँका किसान जनताहरूलाई त गाह्रो भयो होला नि र यो कुरा यति नै जोड्दै अब थोरै कुरा हस्पिटलको कुरा जोडे अहिले सरले पनि जोड्नुभएको थियो थोरै त्यो दीर्घ रोगीहरूलाई हस्पिटलमा त्यो औषधि एउटा चेक जाँच गरेको पेपर हुन्छ त्यो पेपरमा चाहिँ मासिक रूपमा औषधि जस्तै मुटु रोग अन्त दम रोगको बिरामीहरूलाई चाहिँ त्यहाँ औषधि दिने गरिन्छ अरू केही होइन त्यहाँ मात्र तपाईँको लाइन बस्ने टिकट काट्ने दिनभरि बसेर त्यही पेपरमा जे लिएको छ त्यही लिएर जाने हो त्यसको लागि त्यो टिकट काट्ने पनि त्यही पेपरमा औषधि दिने वातावरण किन मिल्दैन यो कुरामा धेरैचोटि प्रश्न उठिरहेको छ तपाईँहरूले नि यसलाई अलिकति गम्भीर रूपमा लिनुहोला जस्तो कि दम जस्तो बिरामीहरूलाई दैनिक रूपमा दिनभरि बसेर अरू केही होइन दिनभरि बसेर त्यही पेपरमा लेखेको औषधि लिएर जाने हो कि त्यसलाई एक एक वर्षमा चेन्ज हुने भएको नि ल ठिक छ त्यही औषधि लानको लागि त्यही पेपरबाट दिने वातावरण भयो भने असाध्यै राम्रो हुनेछ भन्ने मेरो भनाइ राख्दै बिदा हुन्छु हस् धन्यवाद
6: सम्पूर्ण उपस्थित मानवहरूलाई मेरो तर्फबाट नमस्कार छ मेरो नाम टिकाराम पौडेल माडी नगरपालिका 4 शीतलपुर मेरो साई ठेगाना हो म हाल बगौडा 3 बजारमा बस्छु मलाई एउटा गौरव भन्नु अथवा अभाग्य भनौँ अथवा भाग्य भनौँ जिन्दगीभरि एउटा कामको एउटा आयोजनाको उपभोक्ता समिति अध्यक्ष बनिरहेको छु म जिन्दगीभरि त्यो यो उपभोक्ता समिति अध्यक्ष कतिसम्मको यसको समय यो अवधि कतिसम्म हो यसलाई आजीवन उपभोक्ता समिति अध्यक्ष भन्न मिल्ने हो कि होइन यो मैले छुट्याउन सकिनँ यसको प्रश्न चाहियो उत्तर चाहियो म यसो कथा भन्न चाहन्छु थोरै छ म थोरै सिद्ध्याउँछु यो 76 सालको कुरा हो तत्कालीन मेयर ठाकुर प्रसाद ढकालज्यू हुनुहुन्थ्यो र उपमेयर हाम्रो ताराकाजी महतोजी पनि हुनुहुन्थ्यो शीतलपुरको पिच बाटो यो कथा भन्दै आएको छ यो लामो हुँदै जान्छ 76 सालदेखि कथा हो यो 10% उपभोक्ताले उठाउने मिटरको 500 भनेर उठाउन खोज्यौँ उठायौँ केही पैसा उठ्यो काम सम्पन्न भयो काम सम्पन्न त भयो तर रकम 10% उपभोक्ताबाट उठाउन सकिएन त्यो नसक्नाले हाम्रो केही पैसा ब्याङ्कमा छ केही पैसा नगरपालिका दियौँ तर त्यो उठाउनु नसक्ने भनेर हामीले आत्मसमर्पण गरेर नगरपालिका लिएर वार्डलाई परिपत्र पनि गऱ्यौँ निवेदन हाल्यौँ र त्यो उठाउन बाँकी रहेका महानुभावहरूको नामहरू पनि दियौँ तर त्यसको खासै विकल्प यहाँबाट आएन न वार्डबाट आएको छ न यहाँ नगरपालिकाबाट आएको छ मैले व्यक्तिगत रूपमा मेयर साहबलाई पनि व्यक्तिगत रूपमा भेटेँ वार्ड अध्यक्ष हाम्रो माधवजी यहीँ हुनुहुन्छ यो के हो जिन्दगीभरि त उपभोक्ता समितिको अध्यक्ष त्यो पिचबाटकै भइ भइरहोस् भन्ने भने पनि त्यो अनुसारको हामीलाई एउटा थाहै रूपमा दिनु पऱ्यो पत्र होइन फुकुवा हुन्छ काम सके यस्तो भन्यो भने त्यो पनि पत्र चाहियो नभए यो विकल्प के हो यसको बारेमा मैले यो विकल्पसहित आउनको लागि म अनुरोध गर्छु त्यो रकम उठाउने कुरामा पहल गरिदिनु हुनको लागि मैले सपना पनि यही कुरा देख्छु बिउजँदा उठ्दा जति बेला पनि यो कुरा देख्छु यो हल नभएसम्म मेरो निद्रा लाग्ने भालो छैन हेर्नुहोस् यो मैले अघि भनिसकेँ कथा हाम्रो अधिकृतजीले पनि बुझिसक्नु भयो होला अब यो अर्को कुरा यो एउटा कथा त सिद्धियो अर्को हाम्रो चिताइ खोलाको बारेमा त्यहाँ धेरै वर्षैपछि यो बाढीले छेदविछेद भएको हुनाले यसमा थाई समाधान तटबन्धनको काम अलि हुनसकेको छ नि अलि ओझेलमा परेको छ यो मौरी खोलामा जसरी भएको छ त्यही अनुसारको तटबन्धन गरियोस् भन्ने सुझावसहित मेरो 200 टुङ्गो जस्तो धन्यवाद
7: धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई म एम बहादुर अधिकारी माडी नगरपालिका वार्ड नम्बर 1 चैनपुर मेरो घर र म अपाङ्गता समाज माडी चितवनको अध्यक्ष मैले आफू अपाङ्गता संस्थामा रहेको कारणले अपाङ्गता सम्बन्धी केही सवालहरू उठाउन खोजेको छु जुन सवाल प्रश्न जिज्ञासा सुझाव तिनटै रूपमा लिनुपर्छ जस्तो लाग्छ हाम्रो नेपालदेखि लिएर अन्तर्राष्ट्रिय जगतमा सबभन्दा पछाडि परेको वर्ग भनेको कुन हो भनेर भन्यो भने अपाङ्गता वर्ग हो जुन नेपाल सरकारबाट पनि पछाडी पारिएको, समाजबाट पनि पछाडी परेको र घरबाट पनि अपहेलित भएको व्यक्तिहरू, अपाङ्गता व्यक्तिहरू हुन्। जुन रहरले नभई एउटा दुर्घटना र प्राकृतिक रूपले अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, ती व्यक्तिहरूको यो एउटा संस्था अपाङ्गता समाज माडी चितवन हो। यो संस्था विगतका वर्षहरूमा माडी नगरपालिकाबाट वार्षिक बजेट विनियोजन गर्दाखेरि अलिकता केही सुहाउँदो किसिमको बजेट विनियोजन हुँदै जान्थ्यो भने अहिले आएर बजेट साँगुराउँदो बनाउँदो लगाएर हामीलाई 1,00,000 रुपियाँमा टुङ्ग्याउने गरिएको छ। जुन पछाडि पारिएको वर्ग, जुन कमजोर वर्ग छ, उसैलाई नै नगरपालिकाले ल यति तिम्रो भाग यति यतिले काम गर भनेर एउटा भाग लगाएर दिए जस्तो देखिन्छ। जुन चाहिँ अपाङ्गता वर्ग भनेको त कस्तो वर्ग यहाँहरूले आफैले महसुस गर्नुहुन्छ होइन? अनि हामीले यो अपाङ्गतालाई बजेट छुट्यायो बाँडी तुडी खान्छन् के बजेट छुट्याउने भन्ने जस्ता भाषीहरू आउँछन् कि हामी अपाङ्गता संस्थाले नगरपालिकाले अपाङ्गता संस्थालाई विनियोजन गरेको बजेट कहाँ कति बाँडी तुडी गरेका छौँ। यो नगरपालिका घर प्रशासकीय ज्यूले अलिकति मलाई यो शब्द प्रयोग गर्नुभएको थियो, मैले यही कुरा मैले यहाँ जोड्न खोजेको छु। हामीले नगरपालिकाको निर्देशनभन्दा बाहिर गएर, नगरपालिकाको मापदण्डभन्दा बाहिर गएर हामीले के गऱ्यौँ, कति बजेट बाँडी तुडी खायौँ होइन, कुन व्यक्तिलाई फाइदा हुने काम गऱ्यौँ, यो प्रशासकीय ज्यूले अलिकति बुझेर यसको जवाफ दिनुहुनेछ भन्ने मैले एउटा अनुरोध गर्दछु। र मैले विशेष गरी आज बिहान मात्र यो साधन सुने भन्ने कुरा थाहा पाएँ, हुन त हिजो अस्ति नै प्रचारमा आइरहेको रहेछ, तर मैले रेडियोमा सुन्नु नभएको कारणले आज बिहान मात्र थाहा पाएँ। अनि म हतार हतार गरेर अनि मैले एउटा सानो चिट जस्तो बनाएर लिएर आएको छु। यो चिट चाहिँ मैले हाम्रो कार्यक्रमका सञ्चालक श्री देव सरलाई वाचन गरेर प्रशासकीय प्रमुखज्यू अथवा नगर प्रमुखज्यूलाई हस्तान्तरण गर्नुहुनेछ भन्ने मैले अनुरोध गर्दछु। र विशेष गरी अघि मैले भनिसकेँ, पछाडि परेको वर्गलाई कसरी अगाडि ल्याउने भन्ने कुरा त यो नगरपालिकाको यो अभिभावकत्व ग्रहण गरिदिनुहुनेछ भन्ने आग्रह गर्दै मैले मेरो आफ्नो भनाइ पनि यही दिन्छु। त्यो चिटको उचित जवाबको पनि मैले अनुरोध गर्दछु। हस्, धन्यवाद।
8: धन्यवाद। म रमाकान्त सापकोटा, माडी नगरपालिका अन्तर्गत नागरिक समाजको एउटा अध्यक्ष पनि संयोजक पनि हो। म सम्बोधनलाई यथोचित राख्न चाहे। यो सार्वजनिक सुनवाई कार्यक्रम भइरहेको छ, 82-83 को दोस्रो सार्वजनिक कार्यक्रम भइरहँदा यहाँ न्याय प्रणालीमा हेर्ने कुनै पनि निकाय नदेखिएको हुनाले यो के छ यहाँभित्र, उपमेयरज्यू कता जानुभएको हो कि के हो, यो विषयमा थोरै प्रमुखज्यूबाट जानकारी पाऊँ। अनि यहाँ चाहिँ धेरै सान्दर्भिक कुराहरू, जायज कुराहरू उठ्यो, यो एउटा राम्रो पक्ष हो। मैले यसमा प्लस के जोड्न चाहेँ भने, माडीमा कम्तीमा पनि 15,000 को सङ्ख्यामा हामी रात बिताउने व्यक्तिहरू छौँ, घर परिवार छ। हाम्रो दैनिकी कस्तो छ भने, म पनि 55 वर्षको भएँ, चारैतिरबाट जङ्गलले घेरिएको छ, जनावरबाट अति आतङ्क छ, तर यस्तो आतङ्क भइरहँदा हामी धेरै ठाउँमा कर तिरेर जान बाध्य छौँ। एउटा वनकट्टामा ढाड राखिएको छ, जहाँ हामीले उत्पादन गरेका परालहरू, कृषि उत्पादन गरेका कुखुराका चल्लाहरू, कृषि खाद्य सामग्रीहरू, यावत चिजहरू, कृषिका विषयका सबै कुराहरू त्यहाँ कर लिन्छ, त्यो कर गएर किसान भट्टामा ठोकिन्छ। यो विषयमा गम्भीर बन्न सर्वोच्च अदालतले पनि त्यसलाई त्यो ढाड नराख्न भनेर आदेश दिइरहेको स्थितिमा माडी नगरपालिकाले त्यो ढाड हटाएको छैन, यो विषयमा के हो जान्न चाहन्छु। अर्को कुरा, पूर्वतिर 10 नम्बर वार्ड भनिएको छ बाँदरझुला, म अस्ति ठोरी गएर आउँदाखेरि बाटोमा अचम्म लाग्यो, मलाई त्यो बाटो क्रस गर्न 1.5 घन्टा लाग्यो। 1.5 घन्टामा त्यो बाटो क्रस गरिरहँदा बिचमा हात्ती आतङ्क त्यस्तै छ, बसमा यात्रा गरे हो मैले, त तर अहिले लगभग चार वर्ष पाँच वर्ष भयो त्यहाँ एक मुठी माटो र एउटा साधन गएर त्यो बाटोको स्तर उन्नति छैन। सायद त्यो हुलाकी सडकभित्र पर्छ भनेर पनि होला। राज्यले त्यहाँ त ध्यान दिएन। स्थानीय सरकारले हुलाकी सडकसित कोर्डिनेसन गरेर त्यो आउने जाने वातावरणलाई सहजीकरण गरिदिएको भए कति राम्रो हुन्थ्यो होला। एउटा सुझावको रूपमा राखिदिन हुन अनुरोध गर्न चाहन्छु। र अर्को कुरा, यहाँ धेरै कुराहरू त उठे तर भावनामा मात्रै बगेर हुँदैन। हामीसित राज्यमा 11 करोड रुपियाँ स्थानीय करबाट हामीले ल्याइराख्यौँ भनेर चाहिँ अहिले प्रशासकीय अधिकृत सरले भन्नुभएको छ। मलाई चाहिँ त्यो अलि कस्तो लाग्यो भने यो वर्षमा यहाँहरूबाट अपेक्षा गरेको विकासदेखि हरेक शिक्षाको लगानी चाहिँ त्यति सफलतापूर्वक देखिएन। नागरिकको हैसियतले यो बोल्नुपर्छ, नदेखिएकै हो। बाँदर झुलाको हनुमान झुला अन्तर्गतको हिमालय कि सगरमाथा स्कुलको नतिजालाई हेर्दा मलाई गर्व त्यहाँनिर लाग्यो। त्यो टाढा एउटा कुनामा भएको विद्यालयको आधारभूत तहबाट सर्वोत्कृष्ट नतिजा ल्याउने त्यस्ता विद्यालयहरूलाई किन सम्मान हुँदैन? ती विद्यालयहरूको सुधारमा अझ गति दिए त्यो एउटा अझ राम्रो हुन्थ्यो कि? र यो शिक्षा क्षेत्रको त्यस्ता शिक्षकहरूलाई सार्वजनिक स्थलमा यस्तै कार्यक्रममा एउटा चाहिँ अभिनन्दन गरिदिएको भए त्यो अझै ऊर्जा हुन्थ्यो कि भन्ने मेरो एउटा सुझाव छ। यसलाई ध्यान जाओस् भन्न पनि चाहन्छु। शिक्षामा बजेट चाहिँ पर्याप्त छ, छिमेकी नजिक नजिकका विद्यालयहरूमा बजेट पनि जान्छ। प्रशासकीय सरलाई मेयर साहब र उपमेयरज्यू यहीँको भएको हुनाले पक्कै पनि पुग्नु भएको छ। तर प्रशासकीय सर यहाँ चाहिँ माडीका प्रत्येक विद्यालयमा पुग्नु भएको छ कि छैन मैले यो प्रश्न गर्न चाहेँ तपाईँलाई। त्यहाँभित्रको स्रोत व्यवस्थापनमा तपाईँको कतिको पहुँच पुगेको छ र कतिको व्यवस्थापनभित्र तपाईँको निगरानी कतिको छ यो विषयमा पनि मैले यहाँलाई चाहिँ सोध्न चाहन्छु। यहाँ उपमेयरमा सित पनि केही प्रश्नहरू थिए, उहाँ हुनुहुँदो रहेछ। यो योजनाभित्र अनुगमन कतिको हुन्छ? योजना चाहिँ पारिन्छ, यो अनुगमन प्रभावकारी चाहिँ छैन कि उपमेयरलाई थाहै छैन यो विषयमा? योजना परेकै विषयमा थाहा नभएर उहाँलाई चाहिँ यो अनुगमनमा जानकारी नभए कि यो विषयमा बुझ्न मन लाग्यो। उपमेयरज्यूले यो भोलि यसको जवाब स्टार्टरबाट या यही स्वदेशको कमेन्टबाट पाउन चाहन्छु मैले। केही जिज्ञासाहरू अझै छन् यसमा चाहिँ ठिक छ, मैले यहाँ चाहिँ केही टाइम लिन चाहेँ थोरै। मैले प्रशासकीय सरलाई लिन चाहेँ। अहिले कर्मचारीको व्याप्त सरुवा छ यो वर्ष स्याङ्जाबाट एकजना साथीले फोन गर्नुभएको थियो, डाक्टर रबिन जस्तो डाक्टर साहबलाई तपाईँले सरुवा गरेर त्यो चाहिँ माइन्ड नगरपालिकाले सरुवा गर्यो, त्यस्तो राम्रो डाक्टर साहब, एउटा माडीकै एउटा चाहिँ नमुना हो, तपाईँको चाहिँ पशु शेखा शाखाभित्र एउटा चाहिँ दक्ष डाक्टरलाई सरुवा गरेर के गर्न खोजेको होला त्यहाँ भन्ने प्रश्न आथ्यो। मैले यहाँलाई जिज्ञासा गर्न मन लाग्यो। अस्ति अघि भर्खरै तपाईँले एउटा कुरा भन्नुभएको थियो, 11 देखि 12 जना कतिजना यहाँबाट हटाएँ भन्ने कुरा गर्नुभयो। श्रमजीवी जागिर खाना आउने श्रमका लागि आउने हुन्, त्यो श्रमभित्र कति रमाएका हुन्छन् कति नरमाएका हुन्छन् कति आफ्नो आफ्नो ढङ्गले अगाडि जाने हुन्। मैले यहाँलाई भन्न खोजेको कुरा के हो भने अलिकति प्रशासकीय सर देख्ने बित्तिकै थोरै कर्मचारीहरू सन्तास छाएको हो कि है? मैले यहाँलाई चाहिँ सोध्नै मन लाग्यो कि यो हाँसेरै, मैले नि हाँसेरै सोधेको छु, हजुरले नि हाँसेरै उत्तर दिनु होला। कर्मचारी अलिकति डरा जस्तो पो हो कि? उपमेयरज्यूले प्रशासकीय सरले अब जागिरबाट चट्टै फर्काइदिनु ला पो हो कि भन्ने पनि कता कता देखिन्छ, त्यो सुनिन्छ। तर सानो र कर्मचारी भनेको यो नगरपालिका चलेको भनेको नि जनप्रतिनिधि प्रशासन र कर्मचारीबाट चल्यो भने तपाईँहरू सफल हुनुहुनेछ। सबैको सानोदेखि ठुलोसम्म बराबर हैसियत र समान अधिकार राखिदिनु होला। बोली वचनलाई चाहिँ सदा सहायता अप्नाइदिनु होला। सबैको अपनत्वलाई ग्रहण गर्दिन भन्ने अनुरोध गर्न चाहन्छु मैले मैले यति भने पछि म आउन चाहन्छु धन्यवाद
9: हुन्छ उहाँलाई माइक्रोफोन लैदिउँ म यसबीचमा यमुनाथजीले राख्नुभएको अपाङ्ग समाज माडीका केही बुदाहरू छ त्यसलाई सरस्वती वाचन गरी सुनाउन चाहे माडी भनकट्टादेखि हनुमान झोलासम्म अपाङ्गता भएका व्यक्तिहरूलाई यातायात निशुल्क गरिनु पर्यो भन्ने एउटा उहाँको अनुरोध माग छ अपाङ्गता भएका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक सरहको सेवा सुविधा भए तापनि ख ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य बिमामा जोड्नु पर्यो भन्ने उहाँको अनुरोध र माग छ विगतका वर्षहरूमा अपाङ्गता संस्थामा 4 लाखदेखि 5 लाखसम्म बजेट विनियोजन हुने गरेकोमा हालका वर्षहरूमा बजेट साँगुरो बनाउँदै लगेर जम्मा 1 लाखमा टालटुल गरिएको छ बजेटको दायरा बढाइदिन अनुरोध छ उहाँको चौथो नम्बर वडा स्तरमा गठन गरिएका अपाङ्गता समूह संस्थामा भएका स्वयं अपाङ्गता व्यक्तिहरूलाई लाभान्वित हुने गरी आय आर्जनको कार्यक्रम गर्न उचित बजेटको व्यवस्था गर्नु अनुरोध छ र अन्तिममा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी भट्टा सन्धि र अपाङ्गता ऐन नियमावलीको कार्यान्वयन अन्तर्राष्ट्रिय सन्धि ऐन नियमावलीको कार्यान्वयन उचित सम्मान गरियोस् भन्ने चाहिँ म हस्तान्तरण गर्छु र यहाँलाई 1 मिनटको समय
10: धन्यवाद सर्वप्रथम सबैसँग म क्षमा माग्न चाहन्छु किनकि म अघि नै एकपल्ट उठिसकेको मान्छे हो अघि नैको मेरो प्रश्नमा अहिले अब वडा अध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकारीज्यूले भन्नुभयो कि मैले आफ्नो घमण्डी गरेको थिएँ उहाँले मलाई एउटा आरोप लाउनु हो जस्तो कि रामबहादुर भन्ने मान्छे श्यामबहादुर मसँग जोडिन आउँछ भने उसलाई नाम फेर्नुपर्छ भने रामबहादुर भन्ने मान्छे श्यामबहादुरसँग जोडिँदाखेरि उसलाई नाम चाहिँदैन भनेको यो कारण हजुरले बुझ्नु पऱ्यो अध्यक्षज्यू जस्तो कि हाम्रै कुरा गर्छु हातेमालेर भएपछि त्यो मर्ज हुँदाखेरि उनीहरूलाई चाहिँ नाम फेर्नुपर्छ भने हातेमालेर भूमियो तिनीहरू मर्ज नाम फेर्थ्यो तिनीहरूले फेरेन नि हो अहि मैले प्रश्न गर्नुपर्ने हो अहिले मैले छुट्याएँ तर त्यही कुरालाई हजुरले इस्यु नबनाउनुहोस् कि उनीहरूले उतापट्टि गएर नाम फेरेको भएदेखि म उसलाई मान्थेँ हो उनीहरू नाम फेरेनन् के कारणले नाम फेरेनन् यो हजुरलाई तथ्य कारण बुझ्नुहोस् भएर योभन्दा अघि हामीले त्यो बैठक भनेको नि हो र अहिले यो तपाईँहरू घमण्डी बन्नुभयो भन्ने कुरा चाहिँ अहिले यहाँ चाहिँ सबैको मासमा हामीले घमण्डी देखाउने काम नगर्नुहोस् यदि उनीहरू उता गएर नाम फेरेको भए हो हामी घमण्डी हौ घमण्डी भन्न सुहाउँथ्यो उनीहरूलाई उता जाँदा नाम फेर्नु पर्दैन भने हामीसँग त नाम फेर्नुपर्छ आपत्ति के यति बुझ्नुहोस् यसको उत्तर म हजुरले जहाँ भेटेर जहाँ दिनुहुन्छ दिनुहोस् अहिले टाइम थोरै छ भने यहाँ कि छ भने यहीँ दिनुहोस् नभए जहाँ भेटेर दिन्छ त्यहीँ दिनुहोस् हवस् धन्यवाद
9: हस् धन्यवाद यहाँलाई यहाँको नामसँग जोडेको विषयमा एउटा कन्सर्न रहेछ अब यस यो दोस्रो खण्डमा हाम्रो बिचमा यतिखेर हरि पोखरेल हुनुहुन्थ्यो उहाँको प्रश्न रह्यो त्यसै गरी यमबहादुर लुवागनको दीपक सुवेदीको उमाकान्त पौडेल राजकुमार परियार टिकाराम पौडेल यमबहादुर अधिकारी र रमाकान्त सापकोटाज्यूको प्रश्नहरू रह्यो म यति नागरिक स्तरबाट यी आएका यी प्रश्नहरूलाई उत्तरित गरिदिन नगर प्रमुखज्यू मार्फत नगर कार्यपालिका टिमलाई अनुरोध गर्न चाहन्छु त्यस पश्चात हामी राजनीतिक दलतर्फ आउनेछौँ भागीरथ सर यहाँको हात उठेको रहेछ मैले ध्यान दिएन छु
11: यहाँहरू सम्पूर्णमा एकमुष्ट मैले नमस्कार गर्न चाहेँ सार्वजनिक सुनवाई कार्यक्रमको सफलताको पनि शुभकामना व्यक्त गर्न चाहेँ तर पनि यो धेरै पटक सार्वजनिक यो सुनवाईमा उठाइएका कुराहरू कहिल्यै पनि यो यो पुरा गरियो भन्ने कुरो सुन्नमा आएको छैन मैले यहाँहरूसँग के कुरा गर्न चाहन्छु भने यो भौतिक विकासमा मात्र ध्यान धेरै नदिनुहोस् भन्ने मेरो यहाँहरूप्रति अनुरोध छ हामी मानसिक रूपमा आत्मबल बढाउने ढङ्गले अगाडि बढाइदिन मैले यहाँहरूसँग धेरै पटक अनुरोध गरेको छु अहिले पनि अनुरोध गर्छु अहिले मानव जीवन रक्षाको लागि चाहिने रक्तदान हो रक्तदानप्रति अलिकति या त रक्तदाता अभियन्ताहरूले कमजोरी गरेका छौँ या त स्थानीय सरकार र अन्तबाट केही कमजोरी भयो माडीबाट रक्तदान 5,000 बढी मान्छेले एकपटकमा गर्न सक्छ 40,000 जनसङ्ख्या छ 20,000 बाहिर छ 20,000 छ 20,000 5,000 गर्न सक्छ त्यो भनेको 4 पटक गर्दा 20,000 रगत हामीले पठाउन सक्छौँ थोरै पठाए पनि नेपालको सबभन्दा धेरै हो भनेर गर्व गर्न पाएका छौँ यो कुरातिर किन ध्यान दिँदैन अहिले यहाँहरूले सुन्नु भएको छ सोच्नु भएको छ रगत नपाएर माडीको मान्छे कति छटपटिएका छन् तर एउटा हल्ला चलिरहेको छ माडीकाल धेरै रगत पठाएर पाइएन भनेर पठाउँदा त रगत पाइएन नपठाइदिउँ भोलिबाट बन्द गर्दिउँ रगत पाइन्छ यो कुरातिर अलिकति सोच दिने यहाँहरूलाई मैले अनुरोध गर्छु र हामीले स्थानीय पाठ्यक्रममा हालियोस् भनेर ध्यानाकर्षण पत्र पनि बुझाएका छौँ त्यो कुरामा के भयो नगरपालिकाले उत्तरित गर्नुपर्छ भन्ने मैले यहाँहरूलाई अनुरोध गर्छु अर्को कुरा योग भनेको कम खर्चमा हुन्छ तर सामान्य एउटा कार्यक्रम गऱ्यो भने 11,000 खर्च निक्ल्यो भने किन खर्च गरेको हामीले घर लग्या हो हामीले पुरै घरको काम बिगारेर हिँडेका छौँ हामीले तलब मागेका छौँ खाजा मागेका छौँ त्यहाँ हुने खर्चलाई दिनुपर्छ कि पर्दैन नगरपालिकाले रक्तदानको 100 लिन आउनु पऱ्यो भने एक वर्ष आउँदा पनि भ्याउँदैन त्यो दिनुपर्छ कि पर्दैन नगरपालिकाले होइन भने आज घोषणा गरेर योगले पनि पाउँदैन रक्तदानले पनि पाउँदैन भनेर यहीँबाट घोषणा गरिदिनुहोस् मेयरले र प्रशासकीयले होइन भने मान्छेहरूलाई दुःख नदिनुहोस् मेरो यो छ यहाँहरू नरिसाउनुहोस् यो सबैको लागि मैले भनेको मानिसकी समस्या त्यत्तिकै छ त्यतातिर अझैले बढी ध्यान दिउँ यो कुरातिर पनि ध्यान पुगेन क्यान्सर फोक्सो मुटुका रोगीहरूलाई हरेक महिनामा कति पैसा बाँडिएको छ कम्तीमा त्यो अलिकति घट्थ्यो होला त्यतातिर ध्यान दिउँ भन्ने मैले यहाँहरूलाई अनुरोध गर्न चाहन्छु अनि नैतिकताका कुरालाई अलि ध्यान दिने गरी पनि स्थानीय पाठ्यक्रममा जोड्नेतिर सोचौँ न्याय र मेलमिलापका कुराहरूमा धेरै पटक उठाइयो मेलमिलापले सहमति गर्छ न्याय समितिले टुङ्ग्याउँछ त्यो भएन भने कार्यपालिकाले हस्तक्षेप गरेको खै अरू कार्यपालिकाहरूमा चाहिँ कार्यान्वयन गरिया छ हस्तक्षेप गरिया छ यो गरियो भने बल्ल न्याय पाउँछ होला नि मान्दैन सहमति गर्यो पछि मान्दैन त्यो कुरो कार्यपालिकाले खै हल गरेको यो कहिल्यै पनि गर्दैन यत्रो वर्ष कुरा उठाउँदा यो बारे चाहिँ सोच्न जरुरी छ कि छैन मैले यो कुरा यहाँहरूलाई भन्न चाहेँ अर्को जङ्गली जनावरको क्षति हामी यो ठाउँमा छौँ सहनै पर्ने भयो यहाँहरूलाई मात्र दोष दिएर हुँदैन तर यहाँहरूले बफरजन हो कि अन्त हो यहाँहरू चाहिँ मुख्य हो नि त यहाँको एउटाको आएर चाहिँ हात्तीले गैँडाले अरू जनावरले खाएर खेती सिद्ध्यायो तर त्यो खेतीको क्षतिपूर्ति लिन जाँदा उसको चाहिँ नातिसम्म पुग्छ यो ढङ्गले हुन्छ कि हुँदैन त्यो 15 दिनभित्र दिनुपर्छ कि पर्दैन यो कुराको वातावरण स्थानीय सरकारले कहाँ हो समन्वय गर्ने गर्नु पर्यो कि परेन त्यो कुरातिर ध्यान दिनुहोस् यहाँहरूको पैसा जाने पनि होइन त्यो कुरा यहाँहरूले चाहिँ गर्न जरुरी छ भन्ने कुरा छ अनि बाटो कुलो सार्वजनिक जग्गा यी विभिन्न कुराहरू छन् यिनीहरूको बारेमा पनि अहिले विभिन्न खालका कुराहरू आएर सबै मान्छेहरू आतङ्कित छन् यो बारेमा के हो स्पष्ट पारिदिन यहाँले सक्नुहुन्छ भने पार्न पऱ्यो नभए केही समयपछि मिडिया मार्फत पनि पारेर आश्वस्त पारिदिनु पऱ्यो यहाँहरूले गर्नै पर्छ भनेको होइन यहाँहरूले गर्न नसक्ने कुरालाई पनि कम्तीमा जनतालाई सुसूचित गरिदिनुहोस् भन्ने कुराकानी छ अब अर्को कुलत चोरी जस्ता विभिन्न कुराहरू अत्यधिक भइरहेको छ कुलतको कुराले समस्या बनाइरहेको छ यो कुरामा यहाँहरूलाई मात्र हामीले दोष दिँदैनौँ हाम्रो भूमिका के हो हामीले कहाँ जिम्मेवारी पुरा गर्नु पऱ्यो त्यो भनिदिनुहोस् र यो सबैको अलिकति निकास भनेको सिसी क्यामेरा हो हामीले धेरै पटकदेखि उठायौँ कम्तीमा तपाईँहरूले हेरे 20 सिसी क्यामेरा हामीले यसको लागि जोड्यौँ है यो वर्ष भनेर भनिदिनु पर्छ कि पर्दैन त्यसैले त्यो गर्नुहोस् मैले सधैँ भन्ने गरेको छु 1 किलोमिटर पिच बन्द गरिदिनुहोस् न 1.5-2 करोड बन्छ त्यसैले अरू सबै कुरा हल गरिदिनुहोस् यो कुराले नै हामीलाई अलिकति सान्त्वना दिन्छ कि 50 वर्ष कच्ची बाटोमा हिँडेका छौँ त्यसैले यहाँले धेरै काम गर्नुभएको छ नगरेको होइन मैले यहाँहरूलाई मात्र दोष दिन खोजेको पनि होइन तर यी कुराहरूमा ध्यान पुगोस् भन्ने कुरा छ अर्को कुरा अस्पताल वन बफरजन यस्ता कुरामा कहिले चाहिँ यहाँबाट रिफर लानुपर्ने लान नपर्ने यी कुराले पनि मान्छेहरू एकदम

0: अप्ठ्यारो पर्यो, यहाँहरूले कानुनविद बोलाउनुहोस् र त्यो जन्मेको बच्चाको अपराध होइन, त्यो बच्चाको चाहिँ जन्म दर्ता गर्न गराउनेतिर सहजता ल्याइयोस्। मैले यहाँहरूलाई यो अनुरोध गर्न चाहन्छु, जुनसुकै वार्डमा जाँदा पनि हो यहाँहरूलाई कतै हामी फँसिन्छ कि भन्ने पऱ्यो होला, त्यसैले कानुनविद बोलाएर अध्यक्ष सचिव लगायत अरू सरकारवाला बसेर यो बारेमा थोरै छलफल अगाडि बढाइदिनुहोस् भन्ने कुरा मैले भन्न चाहन्छु। अहिले केही हामीले सुन्नुमा आएको छ, यही भएको बजेट पनि कम बजेट छ, किन ल्याउनु भएन भने हामी यहाँहरूतिर फर्कन्नौँ, तर भएको बजेट पनि अब असार मसान त सकिन्छ, त्यति बेला फ्रिज भयो भन्ने कुरो यहाँहरूले नगरिदिनु होला अर्को सार्वजनिक सुनवाईमा। कसरी हुन्छ कामलाई अगाडि बढाइदिनुहोस्, ग्राइबेलको बजेट फ्रिज हुँदैछ, अरू फ्रिज हुँदैछ, नगरपालिकाका स्रोत साधनले भ्याउँछ भने गर्नुहोस्, होइन भने बाहिरबाट ल्याएर पनि यो काम सम्पन्न गर्नुहोस्। यसै त काम भइरहेको छैन, फेरि बजेट फ्रिज हुने दिशातिर नजाओस् भन्ने हाम्रो अनुरोध छ। अर्को कुरो सुन्नुमा आएको छ, बसाई सराई रोकियो दर्ता गर्न भन्ने छ, ठिक छ, जानेलाई रोक्न के भनेर फकाउन सकिन्छ, रोकाउन सकिन्छ भने, आउनेको पनि रोकियो भन्ने छ, यो हो कि होइन? हो भने आउनेको त खुसी भएर हामीले बसाई सराईलाई दर्ता गरिदिनु पऱ्यो नि, जानेलाई पनि रोक्न त सकिन्न, मानव अधिकार हो त्यो, त्यसरी यो कुरालाई कसरी अगाडि बढाउने हो भन्ने कुरा पनि यहाँहरूले उत्तर दिनुहोस् भन्ने मैले यहाँहरूसँग अनुरोध गर्न चाहन्छु। पर्यटनको क्षेत्रमा अहिले एकदम धेरै पर्यटकहरू आउने गरेका छन्, यसमा धेरै पटक भनियो, अहिले पनि म भन्छु कम्तीमा केही पर्यटकहरू गाइडहरू तयार गरिदिनुहोस्, जोसुकै उताबाट आउँछ ठ्याक्कै एकजना मान्छेलाई पठाइदिन सकियोस्, त्यस्तो भयो भने माडीको पर्यटन क्षेत्रमा अत्यधिक विकास हुन्छ, त्यसमा हाम्रो भूमिका पनि के रहने हो? यहाँहरूलाई मात्र दोष दिँदैन, हामीले पनि यो चाहिँ जिम्मा लिनुपर्छ, जिम्मा लिनेछौँ। ब्लड ब्याङ्क बारे पनि कहाँनिर के भयो कुरा, यो बारेमा पनि यहाँहरूले चाहिँ कुरा गरिदिनुहोस्, हाम्रो पनि साथ समर्थन के चाहिने हो हामी गर्न तयार छौँ। सर्पदंश अत्यधिक अहिले गोवन सर्पहरूको सङ्ख्या बढ्दै गएको छ, त्यस्तै करेट र अरू सर्पहरू बढिरहेको छ, यसलाई यसबाट बच्ने उपायहरू के हुन् र यो सर्पहरू समाएर यसलाई व्यवस्थित गर्ने जङ्गलतिर लाने हो कि के गर्ने हो बारे तालिम, त्यस्तो खालका मान्छेहरू बोलाएर ट्रेनर दिने, सर्पदंशदेखि लिएर अरू विभिन्न यहाँ घटनाहरू हुने हुँदा एक घर एक प्राथमिक उपचार को सिद्धान्त लागू गरेर अगाडि बढ्नुहोस् भन्ने मैले यहाँलाई भनाइहरू अन्त गर्दछु। हस्त, धन्यवाद, नमस्कार।
1: पहिले नै गर्दाखेरि तपाईँहरूले हात उठाउनुहुन्न, यता विशेष फेरि आउनुहुन्छ, यो कार्यक्रमको क्रम लाइभ कार्यक्रम हो, त्यो कुराहरू ध्यान पुर्याउनु अनुरोध छ। अब अन्तिम रामकृष्ण सर, दुई मिनटसम्म यहाँलाई बढी भयो भने लेखेरै दिनु होला।
2: धन्यवाद। माई नगरपालिकाद्वारा सञ्चालित आर्थिक वर्ष 82-83 को दोस्रो सार्वजनिक सुनवाई कार्यक्रमका अध्यक्ष लगायत सम्पूर्ण महानुभावहरूमा म नेपाल रेका सोसाइटी माडी नगरपालिका शाखाको संयोजकको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। अहिले भर्खरै मात्र नेपालमा संघीयता अनुसार रेडक्रसका जाने गतिविधिहरू अगाडि बढेका छन्। त्यसभन्दा अगाडि यो संघीयता यो पालिका गठन हुनुभन्दा अगाडि उपशाखा र जिल्ला शाखा प्रदेश र केन्द्र चारवटा तह थियो भने अहिले संशोधन विधान 2082 अनुसार नेपालका 753 पालिकाहरू रेडक्रस पालिका शाखा स्थापना भइरहेको छ र यसमा पनि हामीले अस्ति भर्खरै मैले 11 गते केन्द्रीय कार्यालयको पत्र चाहिँ नि यहाँ जिल्ला यो माडी नगरपालिका शाखामा दर्ता गराएको छु, धेरै लामो समय भएको छैन, यो जानकारी गराउन मात्रै खोजेको हो। खास गरी संहिता अनुसार अहिले नेपालमा सबै पालिकाहरूमा यसको चाहिँ यो पालिका शाखा स्थापना भएको छ, त्यसको बारेमा जानकारी गराउन चाहन्छु। र यो पालिका स्थापना भइसकेपछि अब नगरपालिकाले पनि यो पालिका शाखालाई माडी पालिकाका शाखालाई आवश्यक पर्ने अब हामी अहिले एक महिना पनि अवधि भएको छैन, हाम्रो जाने कुनै भवन पनि छैन, यहाँ कुनै पैसा पनि छैन र अब यो कार्यालय स्थापना पनि हुन सकेको छैन र यसको निमित्त अब पालिका शाखालाई यो माडी नगरपालिकाले भवन निर्माण जग्गाको व्यवस्थापन त्यसपछि अब भवनको आवश्यकता छ, भवनको व्यवस्थापन अनि अहिले भाइ सरले भन्नुभएको छ ब्लड ब्याङ्क, अहिले माडीमा ब्लड युनिटको अति आवश्यक परेको छ, सबभन्दा बढी चितवन जिल्लामा भन्दा नेपालमै सबभन्दा बढी चाहिँ रक्तदान गर्ने रक्त सङ्कलन गर्ने निकायको रूपमा माडी नगरपालिका रहेको छ, यहाँबाट गएका धेरैजना धेरै जना रक्त दाताहरूले हामीले यहाँ माडीबाट जाने रक्त सञ्चार केन्द्र भदमा जाने रगत सङ्कलन गरेर पठाएका छौँ। यो नेपालकै सर्वाधिक रूपमा जाने

0: रहेको छ। धेरै महानुभावहरूले चाहिँ रक्तदानको लागि सहयोग पुर्याउनु भएको छ। यसको निमित्त म यो सम्पूर्ण महानुभावहरूप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु। र यो माडी नगरपालिकामा माडीपालिका शाखा गठन भएको बारेमा जानकारी गराउँदै मेरो छोटो भनाइ यहीँ अन्त गर्छु। हस् त, जय झड्कस।
1: हस्, धन्यवाद यहाँहरूलाई। यसबिचमा मलाई लिखित रूपमा पनि केही सवाल आएको छ। लेखा परीक्षण गर्नको लागि टोल सुधार समूहहरूको फाइल कतिवटा आए, कहिलेसम्म हुन्छ भन्ने छ। यो सायद टोल विकास संस्थाहरूको कुरा हुनुपर्छ। त्यसको कतिवटा फाइलहरू हाम्रो नगरपालिकामा दर्ता भए र कतिवटाको लेखा परीक्षण भयो भन्ने प्रश्न आएको छ। त्यसै गरी चितवन राष्ट्र निकुञ्जभित्रको जङ्गलको बाटोको निम्ति वडा कार्यालयहरूले 25-25 लाख रुपियाँ छुट्याएर बजेट नगरपालिका मार्फत कामको निम्ति छुट्याए, तर त्यो काम हुने अवस्था छ कि छैन, छैन भने वडामै त्यो बजेट फिर्ता गर्न मिल्छ कि मिल्दैन, त्यसको बारेमा के छ भनेर प्रश्न आएको छ। र अर्को चाहिँ बसन्तपुर बजारमा तारानाथ चपाङ्गाको घरमा जाने बाटो कालो पत्र किन भएन, कहिले हुन्छ भन्ने प्रश्न छ। यी प्रश्नहरूलाई पनि उत्तरमा समेट्न अनुरोध गर्दै अब उत्तरित गर्न म नगर प्रमुख मार्फत नगर कार्यपालिका टिमलाई अनुरोध गर्न चाहन्छु। त्यसपश्चात हामी राजनीतिक दलतर्फ संक्षेपमा हुनेछौँ।
2: धन्यवाद। म यो दोस्रो चरणको केही जिज्ञासाहरूलाई मेटाउने कामको लागि फेरि पनि उपस्थित भएको छु। सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु। वडा नम्बर 6 हरि पोखरेलजीले राख्नु भएको छ, दीर्घरोगी ज्येष्ठ नागरिकलाई पालो नकुराइकन पठाउन पर्ने भन्ने कुरा। यो हाम्रो डाक्टर साहब आज यहीँ हुनुहुन्छ, अस्पतालको प्रशासन शाखाको पनि सर यहीँ हुनुहुन्छ। यसको लागि अब हामीले नै यसरी गर्ने भन्दा पनि केही कुराहरू डक्टरसँगै जोडिएको कुरा भएको हुनाले हामीले नै यो यसो गर्छौँ भनेर भन्न सक्दैनौँ, किनभने बिरामीको कन्डिसन सधैँ एउटै हुँदैन। कुनै बिरामीको कन्डिसन केही महिना अगाडिको र अहिलेको अवस्था बिग्रिएको पनि हुनसक्छ। सामान्य चेक जाँचपछि पठाउन पाउँदा त्यो राम्रो हो, मैले आफूले बुझेको पनि। तर यो यदि जाँच नगरिकन यतिकै पठाउन कन्डिसन त्यो मिल्ने हो र मिल्ने रहेछ भने त्यसलाई व्यवस्था गरौँ भन्ने मलाई लाग्छ। तर हामी पनि यतिकै अस्पतालतिर जाँदा मैले पनि भन्ने गर्छु, अलि अशक्त अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई छुट्टै लाइन भनेर हामीले अगाडिकै बैठकहरूमा पनि छलफल गरेका थियौँ। मलाई लाग्छ यो व्यवस्था त्यहाँ मिलेको छ होला। कुनै दिन अब त्यस्तो प्राविधिक कुनै कठिनाइले सायद अब त्यो दिन नभएको नि होला। यसलाई चाहिँ सुधार गर्नको लागि म यहाँ हाम्रो निमित्त मेसु डाक्टर साहब नै हुनुहुन्छ, प्रशासनको सर हुनुहुन्छ, म यहीँबाट सरहरूलाई अनुरोध गर्न चाहन्छु। र अर्को ट्र्याक्टर शुल्कको कुरा छ, यसलाई हामी तुरुन्तै अब बसेर के गर्न सकिन्छ। अब तेलको मूल्य बढेको छ होइन, अब ट्र्याक्टरहरूको पनि आफ्नो केही होला गुनासाहरू, उहाँहरूलाई राखेर यसलाई छलफल गर्नपर्छ। हामीले यतिकै उहाँहरूको सल्लाह सुझाव बिना नै गाडी भाडा तय गर्न ट्र्याक्टर तय गर्न अलि हामीले सक्दैनौँ। यसको लागि पनि हाम्रो छुट्टै समिति छ, त्यो समितिलाई सक्रिय बनाएर हामीले यो कुरा गर्ने नै छौँ। र यो डम्पिङ साइट भन्नुभयो, यसलाई डम्पिङ साइट नभनिकन हामीले यसलाई चाहिँ फोहोर वर्गीकरण गर्नको लागि त्यहाँ केही समयलाई अस्थायी रूपमा एकजना साथीसँग सहकार्य गरेर हामीले काम सुरु गरेको हो। अब त्यहाँ हामीले सक्ने बित्तिकै हाम्रो वडा नम्बर 6 विगत नै गाविसै हुँदादेखि एउटा ठाउँ उहाँहरूले छनौट गरेर राख्नु भएको रहेछ, यद्यपि त्यो चौर भनेर राख्नु भएको रहेछ। त्यसलाई हामीले व्यवस्थित गरेर होइन व्यवस्थित गरेर हामीले त्यहाँ काम गर्ने हो। यो अब यो वडामा पनि हुँदैन, ऊ वडामा पनि हुँदैन, यहाँ पनि हुँदैन, वहाँ पनि हुँदैन भन्दा नगरपालिकाले ठाउँ पाउने कहाँ हो त नि। हामीले जहाँ सार्वजनिक ठाउँ छ, जहाँ गर्न सकिने अवस्था छ, जहाँ हामीले गरेर त्यहाँ कसैलाई पनि दुर्गन्ध नहुने गरी गर्न खोजिरहेको छौँ, त्यो ठाउँमा नै गर्ने हो होइन। यसलाई साह्रै ठुलो इस्यु बनाउन पर्छ जस्तो मलाई लाग्दैन। यति नजिकै बसन्तपुर बजारमा यति नजिकै घरहरू हुँदा पनि उहाँले हामीलाई अस्थायी रूपमा यत्रो बजारको बिचमा पनि हामीले काम गरेकै हो होइन। कसैलाई दुर्गन्ध भएर त्यसरी हामीले डिस्टर्ब गरेका थिएनौँ। हामीले व्यवस्थित गरेर त्यसलाई सेनेटरी पार्कको रूपमा हामीले विकास गर्न खोजिरहेछौँ। हामी जति समय त्यहाँ राख्छौँ, कसै त्यसलाई पनि असर नपर्ने गरी नै हामीले त्यसलाई सुरुवात गर्न खोजिरहेका छौँ। हामीसँग अहिले बजेट पनि छ, हामी त्यो बजेटबाट काम गरेर मात्रै सुरुवात गर्छौँ। र अहिले अहिले तत्काललाई के छ भने हामीले गर्दै गरेको ठाउँबाट अन्यत्र सार्न पर्ने र त्यो सार्न पर्ने ठाउँमा पनि पुरै संरचनाहरू नबनेको कारणले केही समयलाई यो समस्या भएको हो। यसलाई चाहिँ सामान्य रूपमा लिइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। अस्ति उहाँले मलाई भेटेरै भन्नुभयो, भेटिसकेपछि तुरुन्तै गाडी पठाएर हामीले जे त्यहाँ गरेर अलिअलि हुनसक्नेसम्मको काम हामीले गरेका छौँ। हामीलाई पनि चिन्ता छ होइन, यो गर्मीमा त्यही कारणले फेरि हाम्रै जनता बिरामी भयो भने हामीलाई नै टेन्सन हुन्छ, हामीलाई नै चिन्ता हुन्छ। त्यसलाई चाहिँ त्यसरी बुझिदिन म अनुरोध गर्न चाहन्छु। र वडा नम्बर 3 को टोल सुधार समितिको टोल विकास समितिको अध्यक्षज्यूले एउटा गुनासो राख्नु भएको छ, यो कुकुर नियन्त्रणको कुरा। हामीले माडी नगरपालिकाले प्रत्येक वर्ष हामीले कुकुर बन्ध्याकरण गरिरहेछौँ होइन, आफ्नै बजेटमा, अरूले नदिए पनि आफ्नै बजेटमा गरिरहेछौँ। यसलाई अब बढ्न नदिने हो, भएकोलाई त्यसलाई चाहिँ व्यवस्थापन गर्न अलि कानुनी जटिलताहरू छ होइन। अब त्यसलाई रेबिजको सुई लगाउनेदेखि लिएर अन्य के काम गर्न सकिन्छ, हाम्रो पशुपन्छी शाखाको सर सुन्दै हुनुहुन्छ, यसको लागि योजना बनाउनको लागि म अनुरोध गर्न चाहन्छु। र यो सडक लाइटहरू छोपिएको कुरा, यो सडकसँग समन्वय भइ नै राखेछ, त्यहाँ काम पनि भइराखेको छ। अब त्यति हुँदाहुँदै पनि कहीँ त्यस्तो छ भने त्यसलाई हामीले समन्वय गर्छौँ। बजार व्यवस्थापनको कुरा, नगर प्रहरी, अब नगर प्रहरी भर्खरै हामीले नियुक्ति गरेका छौँ, अझै उहाँहरूलाई तालिम दिन बाँकी नै छ। तालिम दिइसकेपछि उहाँहरूलाई हामीले पूर्ण रूपमा परिचालन गरेर बजार व्यवस्थापनदेखि लिएर कार्य व्यवस्थापनदेखि लिएर सबै गर्छौँ। तर सङ्ख्यात्मक रूपमा जम्मा 3 जना हुनुहुन्छ, र त्यो 3 जनालाई अन्य जनशक्ति, त्यहाँको टोल विकास संस्था लगायत सबै मिलेर हामीले काम गर्नको लागि हामी तयार छौँ। विक्रम बाबाको आमदानी भन्नुभयो, अब त्यो जङ्गलभित्र भएको हुनाले केही समस्या छ। केही समय अगाडि हामीलाई पार्किङ पनि पाइन्थेन, हामी पार्किङ पनि राप्ती कटेर पारि गएर पार्किङ गरेर फेरि फर्केर आएर विक्रम बाबामा पूजा गर्न पर्ने हुन्थ्यो। त्यसलाई चाहिँ गत वर्षदेखि हामी समन्वय गरेरै माडीले अहिले वारिपट्टि नै त्यो मेलाको बेलामा पार्किङ पाइरहेछौँ। त्यसलाई पनि एउटा हामीले सुविधाकै रूपमा लिएका छौँ। त्यो आम्दानीको कुरा बसेर छलफल गर्नुपर्छ, हामी गर्छौँ यसको लागि। र एउटा बाटोको कुरा गर्नुभएको छ, अब त्यो बाटो अहिले हेर्दा एकदमै साँगुरो छ, त्यसलाई व्यवस्थित गर्नुपर्ने छ। हिजो 3 मिटरबाट सुरु भएको बाटो हो, अहिले अब 6 मिटर 8 मिटर नभइकन हामीले त्यहाँ केही गर्न सक्दैनौँ। त्यस कारणले त्यो कुरा गर्नुभएको छ, यो तपाईँ हामी सबै मिलेर गर्ने हो। र दीपक सुवेदीजीले हामीले बोल्ने कुरा नै उहाँले राखिदिनु भएको छ, कार्यालयलाई गाह्रो भएको छ। यो हामी अब भर्खरै भर्खरै त्यहाँ कार्यालय पनि अब यो वर्ष माथिल्लो तल्ला हामीले सम्पन्न गरेका छौँ। त्यो पछि त्यहाँको ल्याब व्यवस्थापनदेखि लिएर अन्य कामहरू, धेरै कामहरू पशुपन्छी शाखामा गर्नपर्नेछ। रिमाल खोलाको पुल हामीले 3 वर्ष भयो लगातार रिमाल खोलाको पुलको लागि हामीले बजेट माग गरेका छौँ, तर पनि एकचोटि डिपिआरको लागि बजेट पर्यो, त्यसपछि निरन्तर त्यो बजेट भएन। र अहिले फेरि हामीले माग पठाएका छौँ, र अहिले हाम्रो भौतिक पूर्वाधार मन्त्रीज्यूलाई हामीले लगेर साइड पनि देखाएका छौँ, यहाँ यस्तो छ भनेर हामीलाई आशा छ, अहिले पक्कै नै त्यो पर्छ भन्ने हामी आश गरेका छौँ। दुधको मूल्यको कुरा आइसक गर्नुभएको छ, दुधको मूल्य अब मैले अघि पनि यो विषयमा भने, हामीले कुनै न कुनै आधार नमानिकन यतिकै काम गर्न हामीले सक्दैनौँ। दुधको मूल्य हामीले दिने अनुदान हामी सबैलाई दिन चाहन्छौँ, तर त्यसमा जोडिने कसरी त्यसलाई थोरै सोच्न पर्नेछ। उमाकान्त पौडेलजीले सेतो माडी र थुनेलो निदान ल्याब व्यवस्थापन भन्नुभएको छ, यहाँ हाम्रो शाखाले सुनिराख्नु भएको छ, हामी सबैले सुनिराखेका छौँ। यसको लागि हामी आउने बजेटमा बजेट व्यवस्थापन गर्नेदेखि लिएर समन्वय गरेर सङ्घ प्रदेशसँग पनि हामीले यसको लागि माग गरेछौँ जस्तो मलाई लाग्छ। ल्याब व्यवस्थापनको लागि मैले सिफारिस गरेछु जस्तो लाग्छ। यदि परेन भने पनि हामी आफै नगरपालिकाले पनि यसमा बजेट राख्छौँ। राजकुमार परियारजीले बैकुण्ठेको कुरा गर्नुभयो, यो बैकुण्ठे मेलाको खर्च अलिकति खर्च गर्दा हामीले ध्यान दिनपर्ने कुराहरू छ होइन। हामी खर्च गरिरहँदा पहिला हाम्रो खर्च कति छ, हामीले कतिसम्म खर्च गर्न सक्ने रहेछौँ भनेर त्यो बजेटलाई हेरिदिन पर्यो। खर्च गरेर बजेट माग्ने होइन कि, बजेटको आधारमा खर्च गर्ने हो। त्यस कारणले म उहाँलाई के अनुरोध गर्न चाहन्छु भने, उहाँले जति खर्च गर्नुभयो त्यो बजेटको व्यवस्था नभएको कारणले हामीले उहाँलाई अहिले खर्च भुक्तानी गर्न सकेका छैनौँ। यद्यपि हामीले वैकुण्ठबाट आम्दानीहरू लिइराखेका छौँ, हाम्रो आर्थिक ऐनमै पास भए अनुसारै उहाँहरूको यो भइराखेको छ। र उहाँले के भन्नुभयो भने यो टिमको चौथो चारौँ पाँचौँ वर्ष लागिराख्दा वैकुण्ठमा पैसै परेन पनि भन्नुभयो, र फेरि 10 लाख र 3 लाखको कुरा नि गर्नुभयो। सायद त्यो नगरपालिकाकै बजेट होला नि 10 लाख र 3 लाख भने। प्रधानमन्त्री रोजगार कार्यक्रम भनेकै नगरपालिकाको कार्यक्रम हो, 10 लाख भनेको पनि उहाँले नगरपालिकाबाटै भुक्तानी लिनुभएको छ होला, होइन? त्यस कारणले यो दोहोरो कुरा चाहिँ गर्दिनु भएन साथीहरूले, होइन? बजेट परेकोलाई यति पर्यो, योभन्दा अझै धेरै आवश्यकता थियो भनेर भनिदिँदा चाहिँ राम्रो। मैले यो अनुरोध गर्न चाहेँ। हामी धनलक्ष्मी छहरा वडा नम्बर 8 को अध्यक्षज्यूले धेरै कुरा राख्नुहुन्छ धनलक्ष्मी छहराको बारेमा, होइन? त्यसलाई प्रमोट गर्नपर्छ भनेर हामी लागेका पनि छौँ, तर हामीलाई इच्छा हुँदा हुँदै पनि हामीसँग बजेटको सीमित छ, सीमितता छ, त्यसलाई नै सबैलाई सम्बोधन गर्नपर्ने हुन्छ। अहिले हामीले यहाँ देखिरहेछौँ, प्रत्येक व्यक्ति उठ्नु भएको छ, उहाँले कसैले रेड क्रसलाई प्राथमिकता दिनुभएको छ, कसैले बाटोलाई प्राथमिकता दिनुभएको छ, कसैले विभिन्न शाखाको कुरा गर्नुभएको छ, कसैले शिक्षाको कुरा गर्नुभएको छ, ती सबै फेरि हामीले नै समेट्नपर्छ। त्यस कारणले यी सबै कुरा समेट्दा सबैलाई पर्याप्त नपुगेको हुन सक्ला, तर हामीले सकेसम्म सबै विधालाई समेटेर बजेट बनाउने कोसिस गर्छौँ। र दीर्घ रोगीलाई औषधिको कुरा छ, यो अघि आइसकेको छ, यसलाई दोहोऱ्याएर धेरै टाइम नलिउँ। अनि टिकाराम पौडेल सरको यो प्रत्येक वर्ष उहाँले यो कुरा उठाउनुहुन्छ, वास्तवमै उहाँलाई पीडा भएको छ, होइन? यो पीडा भएको छ, अघिल्लो कार्यकालमै यो कुरा भएको हो। अब त्यति बेला खासमा भएको के हो भने नगरपालिकाले केही चाहिँ समुदायबाट नै पैसा उठाएर म्याचिङ गरेर पिच गर्ने भन्ने एउटा नीति लियो, र त्यति बेला हामीले स्वस्फूर्त के भनेका थियौँ भने जो जोले उठाउन सक्नुहुन्छ त्यहाँ मात्रै बाटो निर्माण गर्ने भन्ने हाम्रो बकायदा निर्णय थियो, र जुन जुन समितिले ल हामीले उठाउन सक्छौँ भन्नुभयो त्यही ठाउँमा काम भयो, अरू समिति सबैले उठाउनु भयो, हामीलाई केही दिनुभयो, केही उहाँहरूले म्याचिङ भोलिको लागि पनि राख्नुभयो मर्मत गर्नको लागि भनेर। तर टिगराम सरको समितिमा के भयो भने काम भयो, उहाँहरूले उठाउन सक्नु भएन, र हामीले उहाँलाई के भनेका छौँ भने त्यो समितिको जिम्मा हो, होइन? हामीले कहाँनिर सहयोग गर्नुपर्छ हामीले सहयोग गर्छौँ, तर त्यो मुख्य जिम्मा भनेको समितिकै हो सर, होइन? हजुरले के हामीले गरिदिँदा त्यो उठाउन सक्नुहुन्छ हामीलाई भन्नुहोस्, हामी त्यो गर्छौँ, तर हामीले उठाउन सक्छौँ भनेर हजुरहरूले बजेट लानु भएको हो। त्यति बेला म उपमेयर थिएँ, म मेरो पाटो अनुगमनको थियो, र कति कुन समितिबाट पैसा आयो भनेर त्यो आधारमा हामीले बजेट राखेको पनि हो, होइन? र अहिले अब हजुरले पैसा उठाउनु भयो भने त्यो नगरपालिकाले दिन पर्दैन, किनभने हामीले काम सम्पन्न गरिसकेका छौँ सर। हजुरले त्यो आफ्नै समितिमा राखेर, किनभने पिच फुट्ने बेला भइसक्यो, बनेको पिच पनि फुट्ने बेला भइसक्यो, अब त्यहाँ मर्मतलाई पनि चाहिन्छ, त्यो हजुरले उठाएर आफ्नै समितिमा राख्नुभयो भने हुन्छ सर। र त्यसको लागि हामीले के सहयोग गर्नुपर्छ हामी गर्छौँ, वडा अध्यक्षज्यू हुनुहुन्छ, मैले यो कुरा सरलाई अनुरोध गर्न चाहेँ। चिताइ खोलाको बारेमा हजुरले कुरा गर्नुभएको छ, अलिअलि काम भएको छ, धेरै काम गर्नु बाँकी छ। अनि एमबहादुरजीले बजेट कम भयो भन्नुभएको छ, एमबहादुरजीलाई मैले अनुरोध गर्न चाहन्छु, बजेट हामीलाई जे छ त्यसैलाई बाँड्ने हो, तर त्यति साह्रै कम भएको जस्तो मलाई लाग्दैन। एउटा सशर्त बजेट 3 लाखको छ, त्यसमा हामीले म्याचिङ गरेर काम गर्न खोजिरहेछौँ, त्यो तपाईँहरूकै समितिले गर्ने हो। अर्को तपाईँहरूले भन्नुभएको हामीलाई शौचालय आवश्यक छ भनेपछि 4 लाख हामीले अपाङ्ग मैत्री शौचालय भनेर 4 लाख बजेट पनि राखेका छौँ, त्यो निर्माणहरू भइराखेको छ, र वडा वडालाई पनि हामीले अनुरोध गरिराखेका हुन्छौँ। हजुरहरूले पनि वडा वडामा त्यस्ता अपाङ्ग साथीहरू हुनुहुन्छ भने उहाँहरूको लागि केही न केही राख्नुहोस् है भनेर हामीले भनेकै हुन्छौँ। मलाई लाग्छ धेर थोर वडा मा पनि जनप्रतिनिधिज्यूहरूले छुट्याउनु भएकै छ जस्तो मलाई आफूलाई लाग्छ। त्यति थोरै भन्ने त मलाई लाग्दैन। एक लाख भन्नुभयो, त्यो एक लाख हजुरले कुन शीर्षकमा हेर्नुभयो एकचोटि राम्रोसँग शाखामा गएर हेर्नको लागि म अनुरोध गर्न चाहन्छु। र रमाकान्तजीले वनकटाको ढाडको बारेमा कुरा राख्नुभयो। यो अहिले अब हामी सबै कानुनका पालक हौँ, हामीले मान्नपर्छ, होइन? केही समय अगाडि हामीले सुरुवात गरेको त्यो काम हो, अघिल्लो कार्यकालदेखि नै, र गत वर्षसम्म पनि हामीले हाम्रो आर्थिक ऐनमै त्यसको शुल्क राखेर आर्थिक ऐन पास गरिसकेपछि हामीले ठेक्का गऱ्यौँ। ठेक्का एकजनालाई परेको छ, उसले आफ्नो काम गरिराखेको छ, र अब कानुनी रूपमा यो हामी गर्न नमिल्ने त्यस्तो हामीले पनि अलिअलि बुझेका छौँ। र अघिल्लो कार्यपालिकाले नै यसलाई चाहिँ अब आउने सभाबाट हामीले केही सोच्नुपर्छ भनेर हामीले सोचिसकेका छौँ। अस्तिको कार्यपालिकामा यो सकारात्मक हजुरले जे जिज्ञासा राख्नु भएको छ, यो अब सकारात्मक रूपमा तपाईँले यो निर्णय पाउनुहुन्छ। मैले यो कुरा राखेँ। र सगरमाथा विद्यालयलाई अभिनन्दन भन्नुभयो। हामीले वास्तवमै सगरमाथा अहिले 10 कक्षासम्म चलाइराख्दा हामीलाई पनि चिन्ता छ। हामीले त्यहाँका बच्चाहरूलाई एसी दिने बेलामा यहाँ कोठा भाडा पाइँदैन, थोरै समयको लागि कोठा खोज्न गाह्रो हुन्छ भनेर हामी आफैले माडी नगरपालिकाको खाना खर्चले नै उहाँहरूलाई हामीले मनमोहन बालग्राममा राखेर हाम्रो व्यवस्था जे छ त्यसैमा व्यवस्थापन गरेर राखेर उहाँहरूलाई एसी दिलाएर हामीले पठाउने गरेको हो। त्यो व्यवस्था माडी नगरपालिकाले गरेको छ, र त्यहाँ कम्पाउन्डदेखि लिएर त्यहाँका खानेपानीका कुरा, त्यहाँ शौचालयको कुरा सबै हामीले हेरिराखेका छौँ। अझै त्यहाँ धेरै कामहरू गर्न छ। विद्युत नभएको कारणले हामीले जे सोचिरहेको छ त्यो सकेका छैनौँ। अहिले हामीले प्रदेशको विशेष अनुदानमा हामीले विशेष कार्यक्रमको लागि हनुमान झुलालाई नै सिफारिस गरेका छौँ। हामीलाई आशा छ त्यो पक्कै नै बजेट पर्छ, र हनुमान झुलालाई हामीले अझै व्यवस्थित यो सगरमाथा विद्यालयलाई व्यवस्थित गर्न सक्छौँ। र अर्को कुरा, यो रमिन बस्ताकोटी सरको सरुवाको कुरा गर्नुभयो। यो सरुवा भन्ने कुरा कर्मचारीहरूको यो नियमित कार्यक्रमभित्रकै कार्यक्रम हो जस्तो मलाई लाग्छ। रमिन बस्ताकोटी सरलाई हामीले पठाएका होइनौँ, हामीले उहाँलाई धेरै राख्न प्रयत्न गऱ्यौँ, हामीले अनुरोध गऱ्यौँ, तर उहाँले लास्टमा के भन्नुभयो भने मेरो वृद्धि विकासको लागि पनि तपाईँले पठाउनुपर्छ मेयर साहब भन्नुभयो। लास्टमा मैले यस्तो मलाई आफूलाई नमजा लागि मैले उहाँलाई सिफारिस गरेर पठाएँ। वास्तवमा हामीले उहाँलाई पठाएको होइन, उहाँ आफू चाहेरै आफै राजी खुसी जानुभयो। र हामीसँग अहिले अर्को डाक्टर साहब आइसक्नु भएको छ, दुईजना नवराज डाक्टर साहब हुनुहुन्छ, दुईजना हुनुहुन्छ हाम्रो शाखामा। अहिले पनि कर्मचारी कम र कमजोर हुनुहुन्छ जस्तो हामीलाई लाग्दैन। अब सेवा दिने क्रममा होइन, अब केही त्यस्ता कहीँ त्रुटि कहीँ सुधार गर्नपर्ने छ भने त्यसलाई सल्लाह गरौँला। मैले यो कुरा राखेँ। र यो अपाङ्गहरूलाई नि शुल्क यातायातको कुरा गर्नुभएको छ। हामीले यो व्यवस्था गरेका पनि थियौँ, पछि उहाँहरूबाट नै अपाङ्गलाई त्यति राम्रो रेस्पोन्स आएन भनिसकेपछि हामीले यातायात व्यवसायलाई किन त्यत्रो पैसा तिर्ने भनेर हामी ब्याग भयौँ, होइन? हामीले सम्झौता गरेका थियौँ, 2 वर्षसम्म लगातार हामीले सम्झौता गऱ्यौँ, हामीले उहाँहरूलाई सम्झौता अनुसार बजेट पनि दियौँ। तर विद्यार्थी र अपाङ्ग साथीहरूबाटै यो राम्रो रेस्पोन्स भएन भनिसकेपछि किन यो अस्थायी खर्च गर्ने, कि थाई रूपमा केही गर्न पाएको भए हुन्थ्यो भन्ने लाग्यो, र हामीले सम्झौता तोड्यौँ। र आय आर्जनका कामहरू हजुरहरूले अब वडाबाटै अलिअलि विनियोजन भएको छ, त्यसबाट जोडिनु हुन म अनुरोध गर्न चाहन्छु। र यो क र खको जुन स्वास्थ्य बिमा भन्नुभएको छ, कलाई त स्वास्थ्य बिमा हुन्छ नै, खलाई पनि अहिले प्रदेश सरकारले स्वास्थ्य बिमा गरिराखेको मैले बुझेको छु। अहिले बरु यो जेठको 13 हो कि 15 गतेसम्म यो बिमा गरिसक्न पर्ने छ हाम्रा ख वर्गका। मलाई चाहिँ त्यस्तो लागेको छ, यसलाई बुझौँला, यो ख वर्गकोलाई पनि बिमा हो जस्तो मलाई लाग्छ। तर यो हामीले होइन कि प्रदेश सरकारले स्वयंसेविका र ख वर्गकोलाई प्रदेश सरकारले बिमा गर्ने गरेको छ अहिले जेठ 15 सम्म म्याद छ जस्तो मलाई लाग्छ यसलाई फेरि पनि बुझेर म हजुरलाई प्रश्न पार्न चाहन्छु भागीरथ बस्याल सरले रक्तदानको कुराहरू गर्नु भएको छ प्रशासकीय सर र मेयर साहबले घोषणा गर्न पर्यो भन्नु भएको छ प्रशासकीय सर र मेयर साहबले घोषणा गर्ने विषय होइन यो बजेट भनेको सभाले घोषणा गर्ने विषय हो सर हजुरले त धेरै बुझ्नु भएको छ यस्तो कुराहरू होइन अब सार्वजनिक सुनवाईमा बजेट घोषणा गर्ने होइन मैले सरलाई यो कुरा राख्न चाहेँ हामी सभाबाट हाम्रो जे क्षमता छ त्यसमा नै रहेर हामीले शीर्षक चाहिँ छुटाएका छैनौँ होइन रक्तदानको लागि हामीले शीर्षक छुटाएका छैनौँ तर यसलाई चाहिँ विशेष गरेर हामीले रेड क्रसको लागि रेड क्रससँग किनभने रेड क्रस भनेको आम्दानी हुने संस्था होइन रेड क्रसको फेरि नियमित कार्यक्रमभित्रको यो रक्तदान कार्यक्रम हो उहाँहरूले गर्दा हामीले केही सहयोग गरेका छौँ पर्याप्त बजेट छैन यसको लागि अब अर्को सभाबाट हामी सबैले सुनिरहेको छौँ बजेट अलिकति बढाउन पर्छ भने यसमा हामीले विचार गरौँला तर हामीले दुईजनाले बजेट घोषणा गर्ने होइन अर्को यो न्यायिक समितिले गरेको कुरा कार्यपालिकाले कार्यान्वयन गर्न सकेन भन्ने कुरा गर्नुभएको छ मैले एकदमै अनुरोध गर्न चाहन्छु न्याय सम्पादन गर्ने भनेको दुवै पक्षलाई जित गराउने गरी न्याय सम्पादन गर्ने हो जबरजस्ती हामीले न्याय सम्पादन गऱ्यौँ भने त्यसलाई कार्यान्वयन अदालतले त सक्दैन नगरपालिकाले सक्ने कुरा हुँदैन होइन मै आफै 5 वर्ष त्यो काममा त्यो विषयमा त्यो क्षेत्रमा काम गरेँ मैले दुवै पक्षलाई खुसी नबनाएसम्म मैले बरु चरण चरणमा छलफल राख्न परे पनि राख्ने खुसी बनाउन सकेन भने बरु उहाँहरूलाई बरु बाटो खुलाइदिने हामीले नै सबै कुरा गर्नपर्छ भन्ने छैन नि हामीभन्दा माथिल्लो निकाय पनि छ होइन जिल्ला अदालत जानुहोस् अरू जानुहोस् तपाईँको प्रहरी प्रशासनसँग जोडिने केस छ भने प्रहरी प्रशासन पठाइदिउँ अन्य निकायमा पठाइदिउँ तर हामीले जबरजस्ती न्याय सम्पादन गरेर जबरजस्ती कार्यान्वयन गर्न चाहिँ नगरपालिकाले अलि सक्दैनौँ कि हामीले जस्तो मलाई लाग्छ हामीले गर्ने सम्पादन भनेको मेलमिलाप हो मेलमिलाप गराएर हामीले यदि दुवैजनाको चित्त बुझाउने गरी गरियो भने हामीले यसलाई कार्यान्वयन गर्न सक्छौँ र अर्को कुरा यदि त्यसो गर्दा गर्दै पनि कोहीले फेरि निर्णयलाई अटेर गरेको पनि हुनसक्छ होइन त्यस्तो हो भने कोही चाहिँ अन्यायमै पर्ने त्यस्तो छ भने कार्यपालिकामा एजेन्डा आइसकेपछि कार्यपालिकाले निर्णय गरेर होइन हामीले गर्न पर्ने रहेछ कि रहेछ रहेनछ भनेर हामी छलफलमा ल्याएर निर्णय गरेर त्यसलाई कार्यान्वयन गराउन सक्छौँ धेरै कार्यान्वयन गराउनको लागि धेरै उपायहरू हुन्छन् कार्यपालिकामा टोल विकास संस्थादेखि वडा नगरसम्म लगायत कोही मालपोत नापी इलाका प्रशासनसँग जोडिएका र इलाका प्रहरीसँग जोडिएका कुराहरू छन् भने पनि कार्यपालिकाले निर्णय गरिसकेपछि उहाँहरूसँग सहकार्य गरेर कार्यान्वयन गराउन सकिन्छ तर त्यसको निर्णय कसरी भएको छ भन्ने कुरा चाहिँ हेर्न पर्छ र ब्लड ब्याङ्कको लागि अहिले हामी सङ्घीय विशेष अनुदानमा माग गरिसकेका छौँ बगौँडा अस्पताल र ब्लड ब्याङ्क र त्यसै गरी हामीले डायलिसिसको लागि त्यसपछि हामीले डायलिसिसको लागि पनि बजेट माग गरिसकेका छौँ बगौँडा अस्पतालमा डायलिसिस र ब्लड ब्याङ्क सञ्चालन गर्नपर्छ भन्ने उद्देश्यले नै हामीले सङ्घीय विशेष अनुदानमा माग गरिसकेका छौँ बजेट कति आउँछ कति काम गर्न सकिन्छ कसरी कार्यान्वयन गर्न सकिन्छ हामी सबै मिलेर सल्लाह गरेर गरौँ र रामकृष्ण सरको अहिले अब नगर स्तरीय यो रेड क्रसको अवधारणा आएको रहेछ मलाई केही समय अगाडि जिल्ला रेड क्रस सभापतिज्यूले पनि जानकारी गराउनु भएको थियो अब चाहिँ पालिका स्तरीय समिति हुनेछ भन्ने कुरा गराउनु भएको थियो त्यसपछि अब पालिका स्तरीय बनिसकेपछि त्यसपछिका अरू समितिहरू उपसमिति हो कि यस्तै केही मोडलमा चल्ने भन्ने पनि मैले बुझेको छु अब यो यसले पूर्णता पाइसकेपछि हामी फेरि पनि बसेर सरसल्लाह गरेर काम गरौँला मैले अहिले यति नै राखेँ यति केही छुटेको छ हजुर जङ्गलको बाटो मैले थोरै छुटाएको रहेछु ल हस् धन्यवाद मलाई सम्झाउनु भयो जङ्गलको बाटो म आफै म वडा नम्बर 9 को वडा अध्यक्ष सहित कहिले हाम्रो वडा नम्बर 7 को वडा अध्यक्षलाई लिएर पटक पटक म हुलाकी सडकमा पुगेको छु। त्यहाँको झाडी फाड्ने देखि लिएर त्यहाँ मर्मत गर्नको लागि म धेरै चोटी हुलाकी सडकमा पुगे र यही सरहर आउँदा पनि मैले अनुरोध गरेको छु र विभागमा पनि मैले फोन गरेर यो कुरा जानकारी गराएको छु र त्यो बाटो अहिले हामी कस्तो भयौं भने थोरै अलपत्र पर्यो कि त्यो बाटो भन्ने जस्तो मैले बुझे हैन। अब नयाँ अहिले निर्णय के भएको छ भने बाँदर झुला हुँदै कुसुम खोला हुँदै बगै निस्किने भनेर निर्णय भएको छ। अब बाटो कानूनले त्यो बाटो देख्दैन, कानूनी रूपमा बाटो यता आयो तर अहिले बाटो त्यही चलिरहेको छ। त्यसलाई खर्च गर्न अहिले कार्यालयले के भन्छ भने त्यो त अब हामीले बाटो चिन्दैनौँ भन्ने भएको छ। अब त्यो अवस्थामा अब पालिकाले के गर्ने, हामीले त पटक पटक होइन अर्को बाटो नखुलिन्जेलसम्म कमसेकम मर्मत सम्हार त गरिदिनुहोस् होइन झाडीहरू फाडिदिनुहोस् भनेर हामीले पटक पटक पत्रचार गरेका छौँ, फाइलै बनाएर पठाएका छौँ। यताको चाहिँ सडक कार्यालयले यता कसरा साइडको झाडी फाड्नेदेखि मर्मतको काम गरिदिनु भयो तर यताको चाहिँ हुन सकेको छैन। त्यो अब हजुरहरूले भने जस्तै हो, बाटो अलपत्रै परेको छ। फेरि पनि हजुरहरूले जे भन्नुभएको छ यसको लागि हामी कोसिस गर्छौँ, फेरि पनि कुरा राख्छौँ र एकचोटि हामी बाटो अवरुद्ध हुँदै गर्दा माडी नगरपालिकाले नै हामीले नै स्रोत साधन पठाएर जेसिबी पठाएर बाटो खुलाएको हो। अब विपद पर्दा त हामी 9 वडा अध्यक्षसँग समन्वय गरेर उता ठोरी गाउँपालिका यता हनुमान झुलाका साथीहरूसँग समन्वय गरेर काम गरि नै रहेछौँ तर पूर्ण रूपमा माडी नगरपालिकाले गर्न नसकेको अवस्था हो किनभने त्यो सङ्घीय बाटो हो र हामीसँग बजेट कम छ, हामीले अहिले काम गर्न सकिरहेका छैनौँ। र अर्को जङ्गलको बाटो किन बनेन भनेर कुरा गर्नुभयो, त्यो हामीले जुन आन्दोलनको बेलामा हामीले वडामा विनियोजन गरेको 25-25 लाख पनि हामीले तान्यौँ र नगरका धेरै योजनाहरू काटेर हामीले जङ्गलको बाटो बनाउने भनेर बजेट राख्यौँ। त्यो बजेट अलिकति अझै पनि छ, केही खर्च भयो र हामी अलि अगाडि दुईजना वडा अध्यक्षज्यूलाई लिएर प्रशासकीय सरसहित हामी यसै क्षेत्रबाट विजय हुनुभएको अहिले मान्य मन्त्री कानुन मन्त्रीज्यूलाई हामीले भेट्यौँ। हामी चाहिँ भेट्नुको कारण के थियो भने हामीसँग अब 3.5 लाख लगभग 3 करोड जति पैसा छ, हामीले ब्लक बिछाउने अनुमति पाएका छौँ। अब अरू प्रक्रियाहरू अलि लामो हुन्छ भने यही अहिले चलिराखेकै बाटोलाई हामी यही ब्लक बिछाउँ कि भनेर हामी अब 3.5 करोडको त हामीले ठेका गर्छौँ, त्यसपछि के गर्ने, 600-700 मिटर बन्ला त्यसपछि के गर्ने भनेर यिनै विषयमा हामी छलफल गर्न गएका थियौँ। र हामीले अहिले अब जुन नयाँ यता ध्रुव पोस्टबाट पारी कट्ने भन्ने जुन छ निर्णय त्यो नभइकन अहिले जुन चलिरहेको छ त्यसैलाई त्यसैबाट काम गरौँ भनेर गएका थियौँ र उहाँले हामीलाई के भन्नुभयो भने एकदमै उहाँले यो विषयलाई पनि ध्यान दिनुभएको रहेछ भन्ने मैले आफूले बुझेँ होइन। उहाँले पुरै अब नक्सा यस्तो छ भन्नुभयो, सबै हामीलाई देखाउनु भयो र उहाँले के भन्नुभयो भने केही समय मलाई समय दिनु न होइन, अब मैले यतैबाट गर्न सकेँ भने किन उताबाट गर्ने, मलाई केही समय दिनुहोस् भनेर उहाँले भनिसकेपछि हामी आयौँ र पछि उहाँले डिपी के अरे इआइएको टिम पनि पठाउनु भयो र उहाँले हामीलाई के भन्नुभयो भने अहिले चलिराखेकै बाटोलाई हाललाई गर्ने भनेर कार्यपालिकाबाट निर्णय गरेर पठाइदिनु न भनेर भन्नुभयो, हामीले त्यो निर्णय पनि पठाछौँ। अब यो असारभित्र असार मसान्तसम्म उहाँहरूको बजेटिङ आउने बेलासम्म यदि बजेट विनियोजन भएर आयो भने त होइन हामीले अब त्यसैमा थप्न पर्छ कि अब कि परेन भन्ने फेरि केही सोच्ने हो कि भनेर तर उहाँले हामीलाई के भन्नुभयो भने मलाई केही समय दिनुहोस् भनेर भनिसकेपछि हामी सोही बमोजिम फर्केर आयौँ। उहाँले जे जे निर्णय माग्नुभयो हामीले यहाँका सर्वपक्षीय सर्वदलीय निर्णय पठायौँ, यहाँका कार्यपालिकाको निर्णय पठायौँ, सबै पठाएका छौँ। हामी आशावादी छौँ उहाँले पक्कै पनि यो काम गर्नुहुनेछ भनेर अहिले हामी यो काम तुरुन्तै हामीले अहिले ठेक्का गरेनौँ। किनभने अब हामीले ठेक्का गऱ्यौँ भने पनि अब ठेक्का लागिसकेपछि काम गर्दा गर्दै भदौ असोज लागिहाल्छ, त्यति बेलासम्म सङ्घबाटै बजेट विनियोजन भयो भने फेरि त्यही बाटोमा उहाँहरूले पनि ठेक्का गर्ने, त्यही बाटोमा हामीले पनि ठेक्का गर्ने, त्यो दोहोरो भएको हुनाले हामीले केही समय यसलाई रोकेका छौँ। र केही समय केही चाहिँ हाम्रो प्रमुख प्रशासकीय सरले राख्छु भन्नुभएको छ, अब म यो समय सरलाई दिन चाहन्छु। हस्, धन्यवाद।
3: धन्यवाद मेयर साहब। यहाँ मैले उत्तर दिनुपर्ने धेरै कुराहरू छैनन्। एउटा गम्भीर विषय हाम्रो रमाकान्त सापकोटा सरले उठाउनु भएको छ, मैले यहाँलाई एकदम विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। कर्मचारी प्रशासनले चलाउँछ, नियम कानुनले चलाउँछ, त्यसमा गुनासो गर्ने व्यवस्था पनि छ। गुनासो व्यवस्थापनका विभिन्न मोडलहरू छन्, त्यो उहाँहरूले अवलम्बन गर्ने कुरा हो। र केही कर्मचारी साथीहरूलाई त्यो म बुझ्दछु, यहाँको भावनालाई मैले बुझिया छु, यहाँको भावना कहाँबाट आउँछ भन्ने पनि मेरो जागिरको 23 वर्ष भयो, अब बुझ्ने भइसकेको छु होइन। र मैले अरू पब्लिकका पनि कुरा सुनिया छु, त्यस कारणले यहाँले जुन चिन्ता व्यक्त गर्नुभयो कर्मचारीहरू त्रसित छन् भनेर, कर्मचारी आफ्नो कानुन बमोजिम गर्ने दायित्व पुरा गरेको कर्मचारी कहीँ त्रसित हुनु पर्दैन, कसैको शरणमा जानु पर्दैन, कसैको सोर्स फोर्स लाउनु पर्दैन। तर जो कामजोर छ, जनताको कर लिएर काम गर्दैन, त्यो कर्मचारीप्रति आज पनि भोलि पनि र पर्सि पनि मेरो निगरानी, मेरो कानुन बमोजिम गर्नुपर्ने कुराहरूमा पछाडि हट्ने कुरा हुँदैन, किनभने म कर्मचारीको म्यानेजमेन्टका लागि नै आएको व्यक्ति भएको कारणले त्यसलाई एउटा लुज फोरमको रूपमा छोड्न मिल्दैन। मैले रमाकान्त सरलाई यो भने। दोस्रो कुरा के भने भने कुनै पनि कर्मचारी सरुवा भएर जाने, सरुवा हुने उसको नैसर्गिक कर्मचारीको अधिकार हो, सरुवा गर्ने व्यवस्थापनको जिम्मेवारी पनि हो। सरुवा गर्नका लागि नै मन्त्रालय महाशाखाहरू बसेका हुन्छन् र उसलाई त्यो नियुक्ति पत्रमा पनि लेखेको हुन्छ, तपाईँलाई न्यूनतम यति अवधिको लागि यो ठाउँमा पदस्थापना गरिएको छ भने हुन्छ होइन, पत्रमै लेखेका हुन्छ। हजुर शिक्षा कर्मचारी कताबाट आउनुभयो मलाई थाहा भएन, तर केही कर्मचारीका कुरा बुझ्नुहुन्छ र प्रश्न उठाउनुभयो भन्ने लाग्छ। त्यसकारण कर्मचारी सरुवा, हिजो यहाँ शेषकान्त पौडेल सर हुनुहुन्थ्यो, मेयर साहबले सरुवा गराउनु भयो भन्ने कुरा होइन। कर्मचारी गर सरुवा गर्ने निकाय फरक छ, हामी व्यवस्थापन गर्ने निकाय यहाँ फरक छौँ। त्यस कारणले त्यस कुरालाई प्रष्ट हुनका लागि मैले यहाँलाई अनुरोध गरेँ। दोस्रो कुरो, यहाँकोमा जो गुनासो लिएर आउनुहुन्छ उहाँलाई कानुन बमोजिम गुनासो सुनवाई गर्ने संयन्त्र छ होइन, ऊ त्यसमा पठाइदिनु होला, मैले उहाँहरूलाई वेलकम गर्नेछु होइन। तर कोही विदेही नलिकन बस्ने, आजै मात्रै पनि यहाँले भन्नुभएको छ, आजै मात्रै पनि केही कर्मचारीहरूले 25 गतिको विदा अहिले एप्लाई गर्नुभएको छ, त्यसलाई मैले स्वीकार गर्नु? रमाकान्तजीले त यसो भन्नुभयो ल म स्वीकृत गरिदिन्छु भन्नु, होइन होइन, मैले भन्न खोजेको, मैले भन्न खोजेको आउँछ, मेरो विषयमा पनि लागु हुन्छ, 100% लागु हुन्छ, हामी एउटै ढुङ्गामा छौँ, हाम्रो विषयमा पनि लागु हुन्छ। यसमा यहाँ चाहिँ निश्चिन्त रहनका लागि मैले अनुरोध गरेँ, ठिक छ, होइन होइन ठिक छ होइन हो। अब अर्को कुरा हाम्रो, मैले अहिले यो प्रशासनिक रूपमा तितै उत्तर दिनुपर्ने ठाउँ हो कि होइन, हो होइन। अर्को चाहिँ के छ भने नगर प्रहरी परिचालनको लागि हाम्रो उद्योग वाणिज्य सङ्घबाट पनि प्रतिनिधित्व गर्ने साथीले टोल विकास संस्थाको अध्यक्ष पनि हुनुभएको छ, के अरे उहाँले चाहिँ मलाई हामीलाई प्रश्न गर्नुभएको थियो, त्यो नीति चाहिँ हाम्रो छ होइन, उहाँहरूको तालिम पुरा भइसकेपछि, तालिमका लागि हामीले इलाका प्रहरी कार्यालयलाई पनि पत्राचार गरिसकेका छौँ होइन, उहाँहरूलाई त्यो तालिम प्राप्त भइसकेपछि त्यो उहाँहरूलाई फेरि मुख्य काम कर्तव्य र जिम्मेवारीहरू स्थानीय सरकार सञ्चालन इन बमोजिम नै हुन्छन्, त्यहाँ तोकिएकै छन्। अर्को विषय चाहिँ यहाँ उठेको विषय भनेको मेयर साहबले धेरै कुरा चाहिँ भन्नुभएको छ, यो वैकुण्ठ धामको खर्च व्यवस्थापनको कुरामा केही कुराहरू आए। हामीले भर्खरै मात्रै सोमेश्वरगढीमा मेला लाग्यो होइन, हाम्रो आर्थिक एनमा के थियो भने सोमेश्वरगढीमा त्यो जुन चैते दसैँ होइन, चैते दसैँ मेलाको समयावधिको रकम सम्बन्धित समितिले नै जम्मा गर्ने र त्योबाट मेला व्यवस्थापन गर्ने भन्ने थियो, उहाँले कुशलतापूर्वक त्यो चाहिँ व्यवस्थापन गर्नुभयो। यद्यपि केही गुनासाहरू त्यहाँ नसुनिएका होइनन् मेला व्यवस्थापनको सन्दर्भमा, त्यो गुनासोहरूलाई हामीले यथासमयमा त्यहाँको अहिले मलाई लाग्छ समितिको अध्यक्षज्यू पनि अहिले कता देखेका थिएँ, तर उहाँले एकदम मजाले ल्याउनु भयो, यति यति रकम खर्च भयो, यति यति दान पेटिकाबाट उठ्यो होइन, जुन बेलामा हाम्रो कानुनले नै त्यो नउठाउने भनेको छ, स्वतस्फूर्त रूपमा दिने कुराहरूलाई चाहिँ बाहेक त्यो कुरा चाहिँ व्यवस्थापन भएको छ भने, यो वैकुण्ठ मेलाको बारेमा मैले त्यहाँ देखिरहेछु राजकुमारजी, एउटा मूर्ति खस्न थालिसकेको छ होइन, तर त्यहाँ के छैन भने म त बजेट विनियोजन गर्ने ठाउँमा छैन नि, त्यो ओडाले ती सानातिना बजेटहरू व्यवस्थापन गरेर त्यो मूर्ति झर्नबाट रोक्यो भने हुन्छ। हामीले जुन सिलिङ पाउँछौँ त्यो अन्यत्र परिचालित गर्ने, त्यसपछि समस्यै समस्या देखाइदिएर यहाँ बजेट नभएपछि त कामै छैन होइन। अनि मेयर साहबले भनि नै सक्नुभयो, हाम्रो 4 लाख खर्च थियो, बजेट विनियोजन भएको थियो, त्यो 4 लाखमध्ये सबै बजेट चाहिँ खर्च भएको छ, त्यहाँको आम्दानी त्यो लिएको छ। मैले यहाँलाई सोमेश्वरगढीको मेलासँग जोडेँ, उसले हामीबाट 1 पैसा पनि लिएको छैन होइन, केही हामीले त्यहाँका व्यवस्थापकीय भनौँ न मेलासँग सम्बन्धित होइन, पूर्वाधारसँग सम्बन्धित विषयवस्तुहरूमा हामीले एड्रेस गरेका छौँ होला, तर उहाँहरूले मेलाको लागि भजनेलाई यति दिने, खानपिनमा यति खर्च गर्ने भनेर कुनै रकम चाहिँ लिनुभएको छैन। यो कुरा र अघि विक्रम बाबाको कुरा उठाउनु भयो, यो बडो मलाई खुसी लाग्छ कि, के खुसी लाग्छ भने हाम्रो आम्दानी र खर्च पारदर्शी हुनुपर्छ कि, खर्च मात्रै गर्ने आम्दानीतिर ध्यानै नदिने भयो भने त त्यो कहाँबाट जान्ला, आम्दानी गर्ने कुरामा थोरै आम्दानी गर्ने, खर्च गर्ने कुरामा धेरै खर्च गर्न उत्साहित हुने हो भने कहाँबाट गर्ने, तपाईँको घरको आम्दानी अनुसार घरको खर्च हुन त होला नि, हाम्रो घर पनि त छ, त्यही हेरौँ न, यसलाई एउटा संस्थाको रूपमा लिएर यसलाई घरसँग तुलना गरेर हेरियो भने त्यही अनुसार चाहिँ हामीले गर्नुपर्ने हुन्छ। यति कुरा मैले राखेँ र निकुञ्जभित्रको बाटोको बारेमा पनि भनिसक्नुभयो, अनि रमाकान्त सरको अर्को यो जङ्गलभित्रको जुन बाटो छ सर, त्यो हामीले कुनै पनि रकम खर्च गर्नको लागि हामीले विभागबाट अनुमति लिनुपर्छ, त्यो हाम्रो उसमा हुँदैन, र उहाँहरूले हामीलाई अस्ति अनुमति दिँदाखेरि पनि बनकट्टादेखि ध्रुव पोस्टसम्म होइन, ध्रुव पोस्टसम्मको मात्रै अनुमति दिनुभएको छ, त्योभन्दा दायाँ बायाँ त्यहाँ हामीले कसरी खर्च गऱ्यौँ भन्ने प्रश्न पनि उठ्ला हजुरले भने जस्तो, र त्यहाँ चाहिँ हामीलाई त्यति बाटोको लागि मात्रै अनुमति प्राप्त भएकोले हामीले त्योभन्दा पर पनि जान सकेनौँ होइन। फडानीको काममा विगत वर्षहरूमा हामीले नै फाँड्थ्यौँ भने अहिले सडक डिभिजन कार्यालयले त्यो साइटहरू क्लियरेन्स गर्ने काम गर्यो, एक चरणको मर्मत पनि गर्यो भने यतातिर हामीले आवाज उठाउन सक्छौँ हजुरले भने जस्तो, सम्बन्धित निकायलाई हामीले झकझकाउन सक्छौँ, तर अहिले के रहेछ भने एलाइनमेन्ट नै चेन्ज भएर यतापट्टि कुसुम खोलातिरबाट होइन, कुसुम खोलातिरबाट आउने अवस्थामा उनीहरूले पनि थप रकम जुन एलाइनमेन्ट फरक छ त्यसमा कसरी खर्च गर्ने भन्ने समस्या हो। धन्यवाद।
1: अब लेखेर दिनु होला अथवा इन्डिभिजुअली भेट्नु होला। मैले अनुरोधै गरेँ यहाँलाई, किनभने हामी नगरमै छौँ र इन्डिभिजुअली कुराकानी गर्न सक्ने ठाउँमै छौँ।
4: पुनः नमस्कार। यो वैकुण्ठ धामको मेला चाहिँ वास्तव माडीको सबैभन्दा ठुलो मेला पनि हो र खर्चको हिसाबले त्यहाँ धेरै खर्च भएको कुरा छ, त्यो हामी सबै सबैलाई थाहा छ। त्यहाँ चाहिँ काम गर्दै गर्दा प्रत्येक वर्ष हामीले काम गरिन्छौँ, त भौगोलिक हिसाबले पनि तलदेखि मन्दिर मन्दिर तालसम्म र खानेपानीदेखि लिएर अजिङ्गारसम्म काम गर्दाखेरि त्यहाँ खर्च कुरा त धेरै आउने गर्छ, त्यो सबैलाई थाहा छ। अब यस्तो हिसाबले अब अहिले मेयर साहबले भन्नु, अब मैले जुन यो अहिले खर्च भुक्तान दिनपर्ने बाँकी छ नि, यो 1 लाख रुपियाँ दिनपर्ने पैसा अब आउँछ कि आउँदैन, यसलाई आजै प्रष्ट पारिदिनु, यो साल जुनैमै प्रष्ट पारिदिनु, त्यो भएपछि म ढुक्क हुन्छु। अनि तपाईँको आगामी वर्षबाट यस्ता मेलाहरूलाई अब खर्च हुन्छ भनेर बन्द गर्दै जाने हो कि? पक्कै पनि प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा यो वैकुण्ठ धामले त माडीलाई त आर्थिक हिसाबमा त अगाडि पक्कै बढाएको होला, त्यहाँबाट अहिले दैनिक रूपमा आम्दानी पनि नगरपालिकालाई भएकै होला, यसको पनि मलाई प्रश्न पारिदिनु, र अर्को चाहिँ ग्राभेल बाटोको कुरा चाहिँ त्यसको जवाफ आएन त्यसको पनि दिनुहोला। हस् धन्यवाद।
1: हस् धन्यवाद। हामी राजनीतिक दलतर्फ लाग्नु अगाडि यो सुनवाई गर्न अगाडि माडीका 9 वडाहरूमा हामीले सार्वजनिक सुनवाई सञ्चालन गरेका थियौँ। यो जानकारी गराउन पाउँदा मलाई पनि खुसी लागिरहेको छ। नेपालमा अहिले निरन्तर रूपमा पछिल्लो 4 वर्षदेखि नगर कार्यपालिकादेखि वडा स्तरमा यतिसम्म कि प्रस्तावित वडा तहसम्म सार्वजनिक सुनवाई सञ्चालन गर्ने नेपालकै एकमात्र पालिका माडी नगरपालिका रहेको छ। शुक्लाफाटा नगरपालिकाले केही 2 वर्ष अगाडि एउटा प्रयत्न गरेको थियो, त्यो निरन्तर हुन सकेन र माडी नगरपालिकाले मात्रै अहिले नेपालभरिमै नगरदेखि एउटा तहसम्म यसरी सार्वजनिक सुनवाई सञ्चालन गर्छ र यो रेकर्ड पछिल्लो 4 वर्षदेखि निरन्तर कायम छ। त्यो कार्यमा नगर कार्यपालिका टिम र वडाहरूले जसरी यो सुशासन र पारदर्शिताको फाँटमा यहाँहरूले काम गर्नुभएको छ, यसको निम्ति यहाँहरूलाई धन्यवाद पनि छ र यो कार्यमा कतै न कतै हामी पनि जोडिन पाएका छौँ। मिडियाको पाटबाट हामीलाई पनि एउटा खुसी अनुभूति भइरहेको छ र त्यसैले त्यो कुरालाई मायाको चिन्हका रूपमा हामीले यहाँहरूको बिचमा प्रस्तुत गर्न चाहँदैछौँ। म हाम्रा प्रतिनिधि स्टेसन म्यानेजर दिप्ती म्यामलाई चाहिँ सम्बन्धित वडा अध्यक्षज्यूहरूलाई मायाको चिन्ह हस्तान्तरणका निम्ति अनुरोध गर्न चाहन्छु। सर्वप्रथम माडी नगरपालिकाको वार्ड नम्बर 1 आज यहाँ वडा अध्यक्ष हुनुहुन्न, हामीले उहाँहरूको लागि पनि मायाको चिन्ह बनाएका छौँ। त्यसै गरी वडा नम्बर 2 कार्यालय का वडा अध्यक्ष तथा नगर कार्यपालिका प्रवक्ता हुनुहुन्छ डण्डपाणी पौडेल। यो मायाको चिन्हमा चालु आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई सम्पन्न गर्नुभएकोमा यहाँहरूलाई सधन्यवाद। मायाको चिन्ह प्रदान गरिएको छ, लेखिएको छ, धन्यवाद छ यहाँलाई। त्यसै गरी वडा नम्बर 3 कार्यालयले पनि आफ्नो यो वर्षको चालु वर्षको सुनवाई सकिसकेको छ। म वडा अध्यक्ष पुराण महतोज्यूलाई मायाको चिन्ह प्रदान गरिदिन दिप्ती म्यामलाई अनुरोध गर्न चाहन्छु। वडा नम्बर 3 हरेक वडाको नामै लेखिएको छ। त्यसै गरी माडी नगरपालिका वडा नम्बर 4ले पनि सुनवाई गरेको छ। वडा अध्यक्ष हाम्रो बिचमा हुनुहुन्छ माधव चापागाईज्यू, माधव प्रसाद चापागाईज्यूलाई मायाको चिन्ह प्रदान गर्न अनुरोध गर्छु। त्यसै गरी वडा नम्बर 5 पनि मायाको चिन्ह प्रदान गर्न चाहन्छौँ। वडा नम्बर 5 वडा अध्यक्ष गणेश कुमार विश्वकर्माज्यूलाई मायाको चिन्ह प्रदानका निम्ति अनुरोध छ। त्यसै गरी वडा नम्बर 6 वडा अध्यक्ष दिपेन्द्र राज पौडेल हाम्रो बिचमा हुनुहुन्छ, 6 नम्बर वार्डबाटै हामीले प्रेरित भएर यो कार्यक्रम नगर स्तरसम्म भएको पनि हो, यहाँलाई पनि धन्यवाद छ र मायाको चिन्ह प्रदानको अनुरोध पनि छ। वडा नम्बर 7 का वडा अध्यक्ष चन्द्र कुमारी बानिया हुनुहुन्छ, चन्द्र कुमारी बानिया म्यामलाई पनि मायाको चिन्ह प्रदानको निम्ति अनुरोध छ। त्यस्तै गरी वडा नम्बर 8 कार्यालयले पनि यो वडा स्तरीय सुनवाईको क्रमको अन्तिम सुनवाई हामीले 8 नम्बरमा गरेका थियौँ, वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारी हुनुहुन्छ, मायाको चिन्ह ग्रहणका निम्ति यहाँलाई पनि अनुरोध गर्न चाहन्छु। र वडा नम्बर 9 तथा प्रस्तावित वडा नम्बर 10 भनौँ हनुमान झुला समेतको सुनवाई हामीले सम्पन्न गरेका छौँ, त्यसैले यो मायाको चिन्ह ग्रहणका निम्ति वडा नम्बर 9 वडा अध्यक्ष घनश्याम दवाडीज्यूलाई पनि अनुरोध गर्न चाहन्छु। अब हामीले सामाजिक सञ्जालमा पनि केही सवालहरू राखेका थियौँ, केही यहाँ कार्यक्रममा उठेका छन् र केही उठ्न बाँकी अथवा यहाँ सोधिन बाँकी केही सवाल छन्, म त्यसलाई राजनीतिक दलहरूले बोल्नु भएपछि प्रस्तुत गर्नेछु। अहिलेको निम्ति भने यहाँ क्रियाशील राजनीतिक दलहरूबाट हाम्रो बिचमा रहनुभएका आदरणीय प्रतिनिधिज्यूहरूलाई आफ्नो संक्षेपमा आफ्नो प्रश्न गुनासो राखिदिनु अनुरोध गर्छु। सबभन्दा पहिला राप्रपाबाट कार्यक्रममा प्रतिनिधित्व गर्नुभएका हरिकृष्णज्यूलाई आफ्नो संक्षिप्त सन्देशका निम्ति अनुरोध गर्न चाहन्छु।
5: धन्यवाद कार्यक्रम सञ्चालक देवनारायणजी। आर्थिक वर्ष 82-83 को दोस्रो सार्वजनिक सुनाई कार्यक्रम को सभा अध्यक्ष ज्यू, प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथि ज्यू, नगर प्रवक्ता ज्यू, वडा अध्यक्ष ज्यूहरू, कार्यपालिका सदस्य ज्यूहरू, पार्टी प्रतिनिधि साथीहरू र संघ संस्थाबाट पाल्नु भएका पदाधिकारी ज्यूहरू र उपस्थित महानुभावहरूमा म हरिकृष्ण राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट हार्दिक स्वागत अभिवादन टेक्र्याउन चाहन्छु। सार्वजनिक सुनाई कार्यक्रम स्थानीय सरकार र जनताको बिचमा छलफल र गुनासो वातावरण बनाइदिने यस स्वदेश एफएम टिमलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। माडी नगरपालिकाले माडीको विकासको बारेमा जति उहाँहरूले आफ्नो योगदान र अग्रसर भएर काम गर्नुभएको छ उहाँहरूलाई यो कामको लागि सराहनीय पनि छ। त्यसको बावजुद पनि कहियो कामहरू सायद यो माडी नगरपालिकालाई थाहा छैन होला या गर्दा गर्दै बिर्से होला। त्यसको लागि ध्यानाकर्षण गर्न र सल्लाह सुझाव दिनको लागि म केही कुराहरू आफ्नो तर्फबाट म भन्न गइराखेको छु। सर्वप्रथम त एउटा कुरो, जुन हाम्रो यो मोजाक टाइल म जङ्गलबाटै सुरु गरेँ, मोजाक टाइलको बारेमा जुन वडा प्रत्येक वडाबाट 25-25 लाखहरू छुट्याएर जुन एउटा जिएनजीको तर्फबाट त्यहाँ काम सुरुवात गऱ्यौँ, त्यसको अहिले जुन कामहरू रोकियो, सायद 10-15 मिटर मात्रै बनायो होला त्यो मोजाक टाइलहरू बिछाउने। तर पनि मैले के भन्न चाहन्छु भने, हो अहिले आएर एआइएले कुनै कार्य त्यो बनाउने होलान्, त्यो भोलिका फ्युचरका कुराहरू हुन्। तर कुनै पनि चिज एक्सपेरिमेन्ट गर्नु छ भने केही नभए पनि 10-15 मिटर होइन, 100-150 मिटर चाहिँ त्यो मोजाक टाइल चाहिँ दछाउनु पर्ने। किनकि हामीले थाहा हुन्थ्यो कि त्यो मोजाक टाइलले कतिसम्मको लोड ट्रकहरूमा धान्ने क्षमता हुन्थ्यो भनेर हामीलाई अनुमान गर्न सकिन्थ्यो। त्यसको बावजुद मैले एउटा के भन्न चाहेँ भने, कुनै बेला जमानामा तपाईँ हामी यो माडीवासीहरूले यो रिउ खोलामा गाडामा यो रिउ खोला तरेका थियौँ। अहिलेको जुन क्रिटिकल सिचुएसन, त्यहाँको एउटा पुलको अगाडि एउटा सानो पुल त्यो धसिन लागिसकेको छ, एकदम त्यसमा गइसकेको छ, तपाईँहरू सबैले थाहै होला। त्यो पुल भाँचिने बित्तिकै पहिलाको सिचुएसनमा आइपुग्छ यी माडी। त्यही भएर अग्रिम त्यसको लागि, कसैले भन्छ नि रोग लाग्नुभन्दा पहिले उपचार रोकथाम गर्नु जरुरी, त्यसको लागि एउटा बाटो सहजीकरण पहिले गरे राम्रो हुन्छ होला जस्तो लाग्छ। त्यसको बावजुद अनि तपाईँ हामी जुन माडीभित्र प्रवेश गर्दाखेरि एउटा मूल गेट एउटा माडी नगरपालिकाले बनाएको छ, त्यस नगरपालिकामा जुन पहिला हार्दिक स्वागत माडी भनेर एउटा कम्प्युटराइज बोर्डहरू आइरहन्थ्यो, त्यो बोर्डहरू बिग्रेको कैयो जमाना जस्तो लाग्छ। त्यो बोर्डहरू खै किन सञ्चालन गर्न नसकेको हुन्, यतातिर नि ध्यानाकर्षणहरू गरे हुन्थ्यो। तत्पश्चात मैले यो हाम्रो बसन्तपुर बजार पनि अब माडीको मुटु, यसमा गाडी जनता मोटरसाइकल धेरै घुइँचो भएको कारणले होला सायद पार्किङको व्यवस्था अझै राम्रो मैले देखिराखेको छैन। पार्किङको व्यवस्था गर्न सके राम्रै हुन्थ्यो। त्यसको बावजुद अब मेन बजार भइसकेपछि त्यो ठाउँमा सिसिटिभी क्यामेराहरू र त्यहाँ बनाएका नलहरू त बनाउन त बनायो, त्यसको ढकनी पनि छैन, बाहिरबाट त्यहीँ थुकेका छन्, फोहोर त्यहीँ फालेका छन्, सरसफाइ कसैले गरेकै छैन, त्यतातिर नि ध्यानाकर्षण गरिदिए राम्रै हुन्थ्यो। अनि अर्को कुरो, यो शिक्षाको बारेमा यो जति हाम्रो माडीभित्र सरकारी स्कुलहरू छन्, कुनै कुनै बेला स्थानीय सरकारले पनि त्यहाँ गएर त्यहाँको खानेपानी शौचालय के कस्ता छन् निगरानी गरिदिए राम्रै हुन्थ्यो होला। र अर्को कुरो, यो खेलकुदको बारेमा जुन हाम्रो बसन्तपुरको चौर होस् या हरेक ठाउँको खेलकुदहरूको सामग्री र यो बसन्तपुर बजारमा भएको चौर, त्यसमा वरिपरि एउटा ड्रेसिङ चेन्ज गर्ने सानो एउटा रुम या कोठाहरू बनाइदिएको भए राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। अनि डायलिसिसको कुरो, यो जुन हाम्रो मेमले कुरो राख्नुभयो माडीबाट थुप्रै जना रहेछन् डायलिसिस गर्न भरतपुर जाने हप्तामा दुई दुई चोटि जानु पर्दो रहेछ त्यो डायलिसिसको लागि जति सक्दो गएको सायद मैले आठ दस महिना पनि मैले सुने होला हाम्रो मेयरज्यूले भन्नुभयो थियो सायद चाँडै हुन्छ भनेर तर यसरी नै दिनका दिन बित्दै जाँदाखेरि अलि लामो प्रोसेसिङ भयो जस्तो लाग्यो त्यसैले सकेसम्म यो डायलिसिसको व्यवस्था र पोस्टमार्टम यहीँ हुने गरी यसको व्यवस्था चाँडै गरिदिए राम्रो हुन्थ्यो होला जस्तो लाग्छ है मलाई अनि अर्को कुरो यो जङ्गलको छेउछाउमा जुन बस्तीहरू बसेका छन् यो जङ्गली जनावरहरूको पीडाले साह्रै दुःख पाए तपाईँको वनकट्टादेखि पाण्डव नगरदेखि लिएर यहाँ बगै कहाँको छेउछेउको सबै जनताहरूले दुःख पाएका छन् इभन मैले यहाँ आफ्नो अब तिन नम्बर वार्डको यो रतनी धोबा सिमरा तपाईँहरू देखिराख्नु भएको छ त्यहाँ कुनै तारकाटी जालीहरू छैनन् यहाँ कोही व्यक्तिले लगाएको दस कट्ठा तोरी एक गेडा नभित्राइकन त्यत्तिकै खाए हरिण चित्र बदलेर खाइदिए त्यसको जिम्मेवारी लिने कसले जब त्यत्रो दुःख गरेर गरिसकेपछि खेतीपाती गरिसकेपछि आम्दानी नै हुँदैन भने नगरपालिकाको ध्यान छन् त्यहाँ जाँदैन त्यहाँ हेर्नुपर्छ त्यहाँ पनि पुग्नुपर्छ र यो सिमरा धोबा रतनी यी तिन ठाउँमा मैले देख्छु हो अहिले म दुई चार दिन अगाडि पनि म गएको थिएँ यहाँ डोजरहरू अलिकति समाइराखेको बाटोहरू मैले देखेको छु दाहिने दक्षिणतर्फतिर तपाईँको जङ्गलमा छेउछेउ सबै पिच बनिसके यो के सिमरा धोबा रतनी हाम्रो माडीभित्रको एरिया होइन र यिनीहरू यतातिर किन पिच बाटो बन्न नसकेको कति वर्ष भयो यो सरकार आएको म त अचम्मै लाग्छ जहिले पनि त्यही ठाउँमा त्यस्तरी हिँडेर राखिराखेछन् यो एकदम यो गहन विषय एकदम हेर्नुपर्छ तपाईँहरूले यो थारू जाति त्यो भएर हो या यहाँ उपस्थित कोही पनि थारू नभएर थारूहरू यहाँ भगवत एउटा दुईवटा कुरो राख्थ्यो होला थारूमा एउटा मैले देखिरहेको छु म रे यहाँ हाम्रो मेयरज्यू र एक दुईजना सायद कार्यपालिका सदस्य छन् होला तर वास्तवमा होइन अब बोल्दै बोलेन भने वास्तवमा के सोच्छन् थारूहरू ए त्यहाँ कार्यपालिका के अरे सार्वजनिक सुनवाईमा गयो भने कुरो त्यही हो कु मुख मात्रै दुखाउने बोल्यो बोल्यो करायो दक्षिणा हरायो कसैले वास्तै गर्दैन हाम्रो कुराहरू मैले धेरै जनगुनासोहरूबाट म यी कुराहरू मैले पाएँ तसर्थ एउटा कुरो होइन जेसुकै होस् तपाईँहरूको दायित्व तपाईँहरूले एउटा पिछडिएको वर्ग सिमरा धोबा रत्नीलाई एकदम चाँडैभन्दा चाँडै त्यहाँ पिच बनाइदिन हुन आग्रह पनि गर्दछु त्यसको अनि अर्को कुरो यो जुन जति पनि हाम्रा विद्यार्थी भाइ बहिनीहरू पढ्छन् सी पास गर्छन् टेन प्लस टू गर्छन् त्यसबिचमा जम्मा तपाईँको हाम्रो 15% मात्रै नेपालमा बसेर एउटा राम्रो जागिर कोही डाक्टर कोही इन्जिनियर कोही अधिवक्ता कोही मानुन कानुन विज्ञान यस्ताहरू जस्तै नर्स डाक्टरहरू भन्छन् बाँकी पचासी पर्सेन्ट तपाईँको के हुन्छ 10+2 हुने बित्तिकै तपाईँको विदेश जान्छन् र विदेश जाँदाखेरि तपाईँको 10+2 भएको व्यक्तिले एउटा रोजगार नपाएको कारणमा के भोलि गएर उसले आफ्नो घर व्यवहार चलाउनको लागि क्लिनर पनि जान्छन् बाख्रा चराउन पनि जान्छन् त्यस्ता व्यक्ति अरू नगरपालिकामा मैले भन्दैन यसको लागि मैले बारम्बार मैले माडी नगरपालिकालाई झकझकाइराखेको छु जतिजना हाम्रा के अरे विदेश जाने हाम्रा माडीका नागरिकहरू छन् विद्यार्थीहरू होलान् यिनीहरूलाई कमसे कम केही ड्राइभिङ इलेक्ट्रिक हरेक चिजहरू ट्रेनिङ दिएर सक्षम रूपमा बाहिर पठायो भने आफ्नो बेस र ब्याकग्राउन्ड बाहिर गरेर राम्रो कमाउँछन् तर त्यसको बावजुद के गर्नुपर्छ भने इङ्ग्लिस भन्ने चिज विदेशमा भनेको एकदम मोस्ट इम्पोर्टेन्ट हो तपाईँ यहाँ डिग्री गर्नुहोस् तपाईँसँग इङ्ग्लिस नलेज छैन भने तपाईँ 100% त्यहाँ अनसक्सेस चाहिँ हो तपाईँसँग क्षमता छैन भित्र राम्रो स्पिच दिनुहुन्छ इङ्ग्लिसमा भने तपाईँ जहिले पनि अगाडि बढ्नुहुन्छ मैले देखेको र भोगेको कुरो हो र अब म जाँदा जाँदै म धेरै कुराहरू राखिनँ अब यहाँ एउटा छुटेको कुरो जस्तो लागेको थियो मैले त्यसको लागि मैले यो थारू सङ्ग्रहालयको बारेमा मैले के भन्न चाहेँ म त्यो थारू सङ्ग्रहालय अहिले मात्र होइन उसले जमानाबाट बनेको थारू सङ्ग्रहालय किन हो स्थानीय सरकारले हेर्न नसकेको जस्ताको तस्तै त्यहाँ कम्पाउन्ड त्यहाँको हालत माहौल यसो स्थानीय सरकारले पनि हेरेर यसो सङ्ग्रहालयले पनि अगाडि बढाइदिए राम्रो हुन्थ्यो है। अनि अन्तिममा है म कुरो सके छुट्याएँ जुन 52-53 सालमा एकचोटि यो जनयुद्ध कालमा कुकुर लिएर चेक गर्थे यो राष्ट्रिय निकुञ्जमा अहिले पनि अस्ति नैको त्यो घटनामा त्यो देख्दाखेरि सायद हामी माडीवासी नै होइन जस्तो लाग्यो। कुनै एक राष्ट्रबाट अर्को राष्ट्रमा जाँदाखेरि प्रत्येक त्यो चेक गर्छन् झोला झम्टी यताउता त्यो प्रक्रिया देख्दाखेरि सायद हामी नेपालको वासी नै होइन र त्यस्तो अनुभवलाई है यसमा पनि यसो ध्यानक्षर होस् ल। यति भन्दैमा म धेरै कुराहरू ल्याम्बाइन यो सर्वेन सुनाईको सब टिम र नगरपालिका र उपस्थित सम्पूर्णलाई फेरि हार्दिक स्वागत गर्दै आफ्नो मन्तव्य आफ्नो यहीँ बिट मारे। धन्यवाद। जय देश जय नरेश।
1: हस् धन्यवाद। कार्यक्रममा सहभागी रहनुभएका श्रम संस्कृति पार्टीका प्रतिनिधिज्यूलाई आफ्नो मन्तव्यको निम्ति अनुरोध गर्छु। त्यसरी कार्यक्रममा सहभागी रहनुभएका नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिज्यूलाई आफ्नो संक्षिप्त विचार मन्तव्यको निम्ति अनुरोध गर्छु।
6: आज यस कार्यक्रमका अध्यक्ष प्रमुख प्रशासकीय अधिकारीज्यू वडाध्यक्षज्यूहरू कार्यपालिकाका सदस्यज्यूहरू कार्यालयका विभागीय प्रमुखज्यूहरू

0: सके अलिकति ज्यूले भने जस्तै तपाईँहरूले भन्ने हो, हामीले सुन्ने हो, अनि थपक्क बस्ने हो भन्ने नै हो भने यो सार्वजनिक सुनाइको अर्थ छैन। सार्वजनिक सुनाइ भनेको आज हामी सार्वजनिक सुनाइ गरिरहेका छौँ, जनताको तर्फबाट क्वेसन उठेको छ र अर्को पटकको सार्वजनिक सुनाइमा हामीले कति प्रगति गऱ्यौँ यो प्रगति विवरण दिन सक्छौँ, सार्वजनिक सुनाइ कार्यक्रम राखौँ, सक्दैनौँ यसलाई अन्त्य गरौँ, यो कर्मकाण्डी चाहिँ नबनाऊ। मैले यो कुरा राख्न चाहे र दोस्रो कुरो, हाम्रो माडी नगरपालिका कृषि पर्यटन प्रकोप शिक्षा स्वास्थ्य हरेक चिजको हामी कहाँ कहाँ खर्च गऱ्यौँ यसको पारदर्शिता के हो कहिले पनि आउँदैन। यसको पारदर्शिता अहिले यहाँ पनि प्रस्तुत भयो, ओडाको चाहिँ भयो, ओडाले 15 छुट्याएको 20 छुट्याएको यतिवटा सम्झौता, तर यहाँ कृषि स्वास्थ्य शिक्षा होइन र विभिन्न विभागको चाहिँ कुनै पनि कुराहरू प्रस्तुत गरिँदैन। यो विषयलाई अबका सार्वजनिक सुनवाई गरिने हो भने यी विषयहरूको फेरिस्ता ल्याउनको लागि मैले अनुरोध गर्दछु, अब आज त सम्भव नहोला। र दोस्रो, कर्मचारीहरूको तर्फबाट यो कस्तो बनेको छ भने किसानहरू माडीवासीहरू यी पटमूर्ख हुन्, यिनले केही जान्दैनन्, अथवा 2 महिना इन्डिया गएर आएपछि मकैको पातलाई लम्बा लम्बा पातके आयो भने जस्तै कर्मचारी साथीहरूले पनि त्यही ढङ्गले तैँले केही जानेको छैन भनेर चाहिँ त्यही ढङ्गले प्रस्तुत गरिदिँदाखेरि आम किसानहरू आम जनताहरू केही न केही पीडित छन्। यो विषयमा प्रशासकीय सरले जुन ढङ्गले आफ्नो लिडरसिप दिनुभएको छ त्यसलाई अझ व्यवस्थित, अझ मर्यादित, हाम्रो एकजना साथीले त उठाउनु भयो प्रशासकीय सरलाई नै, यस्तो कुरा अबका दिनमा नउठुन्, जनमैत्री होस्। र जुन माडी नगरपालिकाले 9 वडामा जुन सार्वजनिक कार्यक्रम राखेर, सार्वजनिक सुनाइ कार्यक्रम राखेर, जुन नेपालमै भन्नुभयो के अरे देव सरले, यो फर्स्ट त्यस्तै हो भने हामीले चाहिँ हामी वैकुण्ठे हेऱ्यौँ, गोद्धक हेऱ्यौँ, सबै हेऱ्यौँ, तर हामीले रिउखोलो कहिले पनि हेरेनौँ। रिउखोलाका पीडा, राष्ट्रिय निकुञ्जका पीडा यहाँ उठेनन् र माडी नगरपालिकाले अब दिने पहिलो प्रायोरिटी भनेको रिउखोलाको तटका जनताहरू, त्यसबाट पीडालाई सम्बोधन गर्नलाई यथोचित व्यवस्था गरोस्। र दोस्रो, हामीले बाँदर झोलाका विषयहरू हामीले उठाउन पाउँदैनस् भनेका छौँ, हामीले बाँदर झोला कुसुम खोला हुँदै बाटो ल्याउने पनि भनेका छौँ, तर यद्यपि अहिले चलिरहेको बाटोलाई केही न केही, यो मेरो बाटो हो, यो मैले गर्नुपर्छ र मेरो कर्तव्य भनेर माडी नगरपालिकाले बुझियोस् भन्ने मैले अपेक्षा राख्दछु। किन भन्दा त्यो बाटो अब त्यही नाइट बस पनि चल्न नसक्ने अवस्थामा भयो भने त्यसको जवाब भोलि चर्को पर्नेछ, त्यस कारणले यसलाई आफ्नै साधन स्रोतहरू छन् त्यसको निम्ति ध्यान जाओस्, मैले यो कुरा राख्न चाहे। र मुख्य गरेर हामी माडी नगरपालिकासित साधन स्रोत कम छ, तर हाम्रा आवश्यकताहरू अत्यन्तै धेरै छन्, ती अत्यन्तै धेरै आवश्यकताहरू कम स्रोत र साधनबाट परिपूर्त गर्नुपर्ने अवस्थामा हामीले जसरी म्यानेज गरेका छौँ र हामीले कालोपत्रे पुल पुलेसा एउटा आवश्यकता हुन् भौतिक पूर्वाधारहरू, तर हुँदाहुँदै पनि श्रमजीवी वर्गको सर्वहार वर्गको मुहारमा उज्यालो ल्याउने कार्यक्रमलाई अझ थप व्यवस्थित गरियोस् भन्ने भनाइ राख्दै मेरा भनाइ यहीँ टुङ्गो छ। हस्त, धन्यवाद।
1: It's me.

0: हाम्रो यो मैले अलिकति छुटाएको विषय भरत सरले उठाएपछि भनिहालौँ जस्तो लाग्यो। नगरतर्फका योजना 25 कार्यक्रम 3 सम्झौता 22 है सर, ट्याक्ट्याक्टी मसँग सबै थियो, मैले अहिले संक्षिप्त रूपमा सुनाएँ। अनि मैले पढ्दिनँ सबै कुरा। अनि अब यो कर्मचारी विवरण त भन्नु परेन होला। अब मैले दर्ता चलानी सहित भन्छु है त, दर्ता 3754, चलानी 2424, पञ्जीकरण तथा व्यक्तिगत घटना सम्बन्धी विवरण, जन्म दर्ता पुरुष 429, महिला 384, मृत्यु दर्ता पुरुष 172, महिला 130, सम्बन्ध विच्छेद 64, विवाह दर्ता 343, बसाइसराई आएका 121 परिवार 287 जना, बसाइसरी गएका 217 परिवार 577 जना, जम्मा घटना दर्ता सङ्ख्या 1860, न्यायिक समिति एवं मेलमिलापतर्फ दर्ता उजुरी 162, मेलमिलाप भएका 103, मेलमिलाप नभएका 13, लगत कट्टा 3, मालपोतमा जग्गा रोक्काका लागि पठाइएका 13, संस्थागत विकास तथा सुशासनतर्फ यो एक्सप्लोर माडीको कुरा मैले भनेकै थिएँ, एलजी बासको कुरा अघि भनेको थिएँ। अब योजना तथा पूर्वाधार विकासतर्फ कालोपत्रे सडक निर्माणका लागि 5.83 किलोमिटर सडकको सब बेस तथा बेस तयार भएको र सडक ग्राभेल तथा स्तरोन्नतर्फ 7.42 किलोमिटर लम्बाइको कार्य सम्पन्न भएको, 4 नम्बर वडा कार्यालयको भवन निर्माण सम्पन्न गरी सोही भवनबाट प्रशासनिक सेवा शुभारम्भ भएको, विद्यालय भवनतर्फ 3 वटा भवन निर्माणाधीन अवस्थामा रहेको, स्वास्थ्य संस्थाको भवनतर्फ 2 वटा भवन निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको, हालसम्म 5 वटा कलबाट कल जो निर्माण सम्पन्न भएको, सिँचाइ कुचो लाइनिङतर्फ आरसिसी कुलो 756 मिटर र पाइपलाइन 613 मिटरको कार्य सम्पन्न भएको, सडक नाला 1839 मिटर लम्बाइ बराबरको कार्य सम्पन्न भएको, विपन्न वर्गको लागि 4 जनाको परिवारको आवास निर्माण भएको, जङ्गली जनावरबाट सुरक्षाका लागि 791 मिटर लम्बाइको मेष जाली निर्माण सम्पन्न भएको, 5 वटा विद्यालयको पूर्वाधार निर्माण मर्मत तथा स्तरोन्नति कार्य सम्पन्न भएको, 17 स्थानमा सामुदायिक र सांस्कृतिक पूर्वाधार निर्माण मर्मत तथा स्तरोन्नतिको कार्य सम्पन्न भएको, 60 घरदेवलीलाई खानेपानीको सब सेवा पहुँच विस्तार गरिएको, ग्यामिन बक्ससहित 192 मिटर लम्बाइ खोला नियन्त्रण कार्य सम्पन्न भएको, 5 किमी लम्बाइ सडकमा सडक बस्ती विस्तार कार्य सम्पन्न भएको। कृषितर्फ 1, 2, 4, 7, 8 र 9 माटोको नमुना सङ्कलन सम्बन्धी 1 दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको, साथै माटो परीक्षणका लागि आवश्यक रसायन तथा सामग्रीहरू खरिद प्रक्रियामा रहेको, कृषक स्तर जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी र व्यवसायिक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न भएको, मागमा आधारित कृषि कार्यक्रमको सम्झौता भई कार्यक्रमको चरणमा रहेको, कृषि शाखाबाट प्रदान हुने प्राविधिक तथा प्रशासनिक सेवालाई गुणस्तरीय र पहुँचयोग्य बनाउन, साथै कृषकहरूलाई वितरणका लागि विशादी खरिद प्रक्रिया अगाडि बढेको, आब 81-82 स्थापना भएका पकेट विकास कार्यक्रमको निरन्तरता धान तथा मकै बाली कार्यक्रम सञ्चालनमा रहेको, तरकारी तथा फलफुल प्रवर्धन कार्यक्रम सम्झौता भई कार्यान्वयनको अवस्थामा र केही सम्झौताको चरणमा रहेको, मागमा आधारित कुलो लाइनिङ तथा पाइप लाइनिङ कार्यक्रम सम्झौताको चरणमा रहेको, पाइप लाइनिङमा यो जिल्ला दरेड चाहिँ कम, अत्यन्तै कम, बजार मूल्य अत्यन्तै बढी भएको यो चाहिँ सङ्कट छ है। खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान कार्यक्रमको सूचना प्रकाशन भई आवश्यक धानको बिउ माग सङ्कलन कार्य जारी रहेको, हालसम्म 100 जनाभन्दा बढी कृषकहरूले शाखामा कृषि बालीको नमुना ल्याई सेवा लिएका छन्। ती कृषकहरूलाई शाखाबाट रोग तथा किराको निदान र खेती प्रविधि सम्बन्धी प्राविधिक सेवा प्रदान गरिएको छ, साथै कृषि प्राविधिकहरू स्वयंसेवक कृषकहरूको खेतबारीमा पुगेर उत्पन्न समस्याहरूको स्थलगत अवलोकन गरी आवश्यक प्राविधिक सुझावहरू प्रदान गर्दै आएको, कृषकसँग कृषक प्राविधिक कार्यक्रम अन्तर्गत इच्छुक कृषक समूह कृषि सहकार्यका लागि आवश्यक तालिम माग गर्न सूचना प्रकाशन गरिएको, पशुपन्छी तथा मत्स्य विकासतर्फ दुधमा अनुदान प्रति लिटर रु 4 का दरले 12 वटा दुग्ध उत्पादक समूह सहकारीलाई 48,34,296 रुपियाँ 4 पैसा भुक्तानी भइसकेको अनुदानका कार्यक्रमहरू सम्झौता भई भुक्तानीको क्रममा रहेको 203 वटा सडक कुकुरको वन्यकरण कार्यक्रम सम्पन्न भएको विभिन्न सङ्घ संस्थाहरूको साझेदारीमा 6 वटा उन्नत जातको पाडा वितरण कार्यक्रम सम्पन्न भएको 30 किसानको 33 पशु बराबर सुत्केरी भत्ता वितरण गरिएको 168 किसानलाई खोरेत रोग सम्बन्धी अभिमुखीकरण गरी नगरभित्रका 63,004 गाई भैँसीमा खोरेत विरुद्धको खोप लगाइएको चैत मसान्तसम्म 4,934 किसानको 43,638 पशुपन्छी तथा मत्स्यलाई उपचार तथा अन्य सेवा प्रदान गरिएको शिक्षातर्फ नियमित रूपमा शिक्षक तथा कर्मचारीको तलब भत्ता निकासी यो विद्यालयलाई दिनुपर्ने भएर आधारभूत तह उत्तीर्ण परीक्षार्थीलाई केन्द्रीकृत गरी चलाइएको गुणस्तरीय सेनिटरी प्याडको न्यायचित वितरण गरिएको कक्षा 3 र 5 को स्तरीकृत परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशन गरिएको राष्ट्रपति रनिङ सिल प्रतियोगिता सञ्चालन गरी सम्पन्न गरिएको अब यसो गरौँ मैले यसो भारत सर यो वेबसाइटमा राखिदिन्छु है मैले है ल ल धन्यवाद आइटी सर वेबसाइटमा राखिदिनु होला है हस् ल
1: हस् प्रश्न उठेपछि उत्तर आउने नै भयो अब संक्षेपमा आफ्नो प्रश्नहरू राखिँदैन नेकपा एमालेका यस कार्यक्रमका प्रतिनिधि श्री प्रसाद दवाडी सरलाई अनुरोध गर्छु
2: धन्यवाद देव सर सम्बोधन यथोचित मैले सबै जसले पनि स्वदेश एफएम स्वदेश प्लस प्रत्यक्ष प्रसारण हेरिरहनु भएको छ सुनिरहनु भएको छ म सबैलाई सम्झिन चाहन्छु नेकपा एमालेको तर्फबाट यहाँहरू सबै सबैलाई हार्दिक नमस्कार टक्राउन चाहन्छु अहिले हेरे अघिल्लो पटक हेर्दै जाँदा सार्वजनिक सुनवाई कार्यक्रम मलाई लाग्छ 4,500 भन्दा बढी मान्छेले तपाईँको अनलाइनमा हेरिरहनु भएको थियो अहिले 1,200-1,300 भन्दा बढी मान्छेले हेरिरहनु भएको रहेनछ केही क्वेसनहरू त्यहाँ पनि उठेका छन् अनलाइनमा पनि यहाँले प्रसारण गरिरहेको ठाउँमा पनि त्यो क्वेसनहरूको पनि एकचोटि जवाफ दिनुपर्छ होला त्यो क्वेसनमा सबभन्दा बढी हनुमान झुलाबाट उठेको रहेछ मैले अहिले हेरेँ त्यहाँ कमेन्टहरूमा हनुमान झुलाका क्वेसनहरू बढी उठेका छन् त्यहाँका चाहिँ लाल पूजाका कुराहरू होइन बिजुली बत्तीका कुरा खानेपानीका विद्यालयका कुराहरू उठेका छन् त्यसलाई मैले स्मरण मात्रै गर्न चाहेँ र सार्वजनिक सुनवाई मैले बुझेको चाहिँ हिजोका समीक्षा गर्ने ठाउँ यो होइन यहाँहरूको आर्थिक मसान्तमा सम्पूर्ण योजनाहरू सम्झौता भएर फरफराक भएर पैसा निकासा गरिसक्नु भएको छ त्यो कुरा हामी जतिको मान्छेले बुझिदिनुपर्छ भन्ने मलाई लाग्छ यहाँ आइसकेपछि र हिजो नभए केही सुझावहरू कति कार्यान्वयन भए भन्ने कुरा चाहिँ हो है फेरि हामीले दिएका राजनीतिक रूपमा यहाँ सामाजिक रूपमा व्यक्तिगत रूपमा दिएका सुझावहरूलाई कार्यान्वयन भयो कि भएनन् भनेर हेर्ने कुरा चाहिँ ठिक छ मैले केही कुराहरू टिप्पण गरेको छु म लामो जान्न भन्दा पनि 2 मिनट बोल्छु भने साथीले 7 मिनट बोलिदिनु भएको छ हामीले पनि राजनीतिक हिसाबले केही बोल्दा 5 मिनट चाहिँ कम्तीमा पनि म बोल्छु भन्ने कमिटमेन्ट मैले अहिले गर्छु यहाँहरूको यो देव सरहरूले जुन यो नागरिक प्रतिवेदन सर्वे गर्नुभएको छ सर्वे गर्दाखेरि कुनै क्वेसनको उत्तर हेर्दाखेरि चाहिँ मलाई आफैलाई अनौठो लाग्यो कि सार्वजनिक सुनवाई भएको थाहा छ कि थाहा छैन भन्दा थाहा छ भन्ने मान्छे 0% छ सार्वजनिक सुनवाई भएको यत्रो कार्यक्रम रेडियोमा दिएको छ तपाईँको हेर्दै 20 नगरपालिकामा अहिलेसम्म कतिवटा सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न भए भन्दा अहिलेसम्म सार्वजनिक परीक्षण भन्नुभएको थियो मैले सुनवाई बुझेछु ठिक छ यो सोसल परीक्षणको कुरा पनि कति पनि थाहा यहाँनिर अरूको पनि के भेटिया छ भन्दा केही क्वेसनहरू रेडियो पनि नसुन्नु भएको सार्वजनिक सुनाइ पनि नआएका साथीहरूको भएर पनि उत्तर आएको हुनसक्छ र यहाँनिर करेक्सन गर्नुपर्ने कुरा चाहिँ मैले एउटा देखेँ रकम योजना सम्झौता भइसकेपछि रकम भुक्तानीको तर चाहिँ अलिक जटिल छ है भन्ने उत्तर चाहिँ बढी छ है लगभग 20% मात्रै सहज भन्ने उत्तर आएको छ योजनाको बिल भुक्तानी दिने व्यवस्था अरू चाहिँ अलिक असहज छ भन्ने छ त्यो असहज के हो भन्ने कुरालाई सहजता परिणत गरिदिन म यहाँहरूलाई अनुरोध गर्छु मैले धेरै लामो कुरा राखिनँ जङ्गलको बाटोको कुरा उठिरहेको छ जङ्गलको बाटो चाहिँ पार्टीको तर्फबाट कुरा गर्दाखेरि अहिले नीति निर्माण तहमा नीति निर्माण ऐनहरू परिवर्तन गरेर बाटोलाई सहज बनाउने भनेर केन्द्रीय सरकारमै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ म रिजालजीलाई विशेष आग्रह गर्छु तपाईँको पार्टीको सरकार छ हिजो हामीले जेसम्म अभियानहरू हिजोका पार्टीहरूले यहाँहरूले पुराना भनिएका पार्टीहरूले जेसम्म अभियानहरू सञ्चालन गरेर हामीले फाइलहरू अन्तिम चरणमा पुर्याएका थियौँ। जाने बेलामा एकचोटि सुझाव सल्लाह चाहिँ लिन हुन हामी आग्रह गर्छौँ, किनभने हिजोका ती मोज्याक टाइल पनि हिजो हाम्रो नियमित डेलिगेसन छलफल हुन्थेन भने त्यति सजिलो लिएर आउने कुरा थिएन। त्यो कुरा मैले कुरा स्मरण मात्रै गर्न चाहेँ। र जङ्गलको बाटो अब 3.5 करोड रुपियाँ माडीको पैसा, मेयर साहबको पनि उत्तर आउँदै गर्दा 3.5 करोड माडीको पैसा अब जङ्गलभित्र हाल्नुपर्छ जस्तो मलाई लाग्दैन, किन भन्दा अहिलेको सरकारले

परिवर्तन गरेर र आज बिहान मात्र मैले समाचार सुनेको थिएँ हुलाकी सडकको विषयमा, जङ्गलको विषयमा, हुलाकी सडकको प्रमुखको भनाइसहितको समाचार आएको थियो बिहान कार्यक्रममा। जङ्गलको विषयमा इआइएको कुरा सकिसकेपछि त्यसलाई टेन्डरको प्रक्रियामा जान्छौँ भनेर बिहान मात्रै समाचार पनि आएको थियो, मैले त्यो जोड्न चाहेँ। र केही कुराहरू, धेरै कुरा त छैन, यहाँ जनता किन उपस्थित हुनु भएन भन्दा जनताका गुनासा धेरै भएन उपस्थित हुने रहेछ, म भन्छु भनेर आउने कुरा रहेछ, गुनासै नभएको हो कि भन्ने मेरो विश्लेषण हो पालिकाप्रति। र अर्को, अहिले भर्खरै छलफल हुँदै गर्दा के देखियो भन्दा, राजस्व तिर्ने ठाउँमा वाइफाईको क्युआर कोड चाहिँ अनिवार्य देखियो है सर। अब मान्छेले किन भन्दा क्युआर मार्फत पेमेन्ट गर्ने छन् नि त कति, यहाँ मात्रै होइन, तपाईँले नौवटै वार्डमा चाहियो। अहिले भर्खर वडा सदस्यले, म नाम लिन्न, वार्ड पनि भन्दिनँ, वाइफाई नै माग्दा चाहिँ पासवर्ड माग्दा नपाएको वार्ड पनि भन्नुभएको छ। त्यस कारण त्यो चाहिँ क्युआर कोड चाहिँ कम्ती पनि पैसा बुझाउने ठाउँमा टाँदिनु होला, मान्छे त्यहाँ गएर वाइफाई चलाएर धेरै बेर बस्नेवाला छैन। अर्को, मैले अस्ति पनि यो विद्या चापाङ्गाईजीको हेर्ने कथा हेर्दै गर्दा, भानेश्वरजीको आयो हेर्दै गर्दा, अहिले माडीमा कृषिमा राम्रो अध्ययन केन्द्रको रूपमा माडी डेभलप हुँदैछ है अब कृषिको, त्यस कारण माडीलाई चाहिँ एउटा खुला सिकाइ केन्द्रको रूपमा अगाडि बढाउनका लागि यहाँहरूले कार्यपालिकाबाट हो कि नगरसभाबाट निर्णय गरेर माडीलाई कृषिको खुला सिकाइ केन्द्रको रूपमा अगाडि बढाउनुपर्छ जस्तो लाग्छ मलाई। र अर्को, केही त्रसित चिया पसलमा बस्दा सुकुम्बासी र अव्यवस्थितहरूको विषयमा है प्रवक्ताले त कसरी बोल्नु भएको छ, म त्यसको लागि उहाँलाई सम्मान गर्न चाहन्छु। र माडीका कोही पनि जनप्रतिनिधि यहाँको सुकुम्बासी र अव्यवस्थित उठाउन तयार हुनुहुन्छ जस्तो मलाई लाग्दैन। र केन्द्रीय सरकारले के दोष लगाइराखेका छ भन्दा, त्यो त स्थानीय सरकारले गरेका काम हो भनेर यहाँहरूले न्युजहरू सुन्नुभयो नि। मलाई लाग्छ यहाँको स्थानीय सरकार यहाँको सुकुम्बासी र अव्यवस्थितलाई उठाउन तयार हुनुहुन्न। अहिले त्रसित हुनुहुन्थ्यो चिया पसलमा कुरा गर्दै गर्दा, यही स्वामित्वमा नगरपालिकै भएको जग्गामा बसेका, हिजो विद्यालयले होस् अथवा पालिकाले स्वामित्व हस्तान्तरण गरेको जग्गामा ठुला ठुला बिल्डिङ बसेर आफ्नो स्थायी बसोबास गरिरहनु भएको छ, उहाँहरूलाई त्रसित नहुनका लागि नगरपालिकाले आग्रह गर्न पनि म हार्दिक अनुरोध गर्छु। अर्को, पालिकाको साधन कुनै कुरा त धेरै आएको छ, अब मलाई लाग्छ धेरै सुधार गर्दै आउनु भएको छ, योजनाहरू निर्माण गर्ने बेलामा स्थानीय साधनहरू नै प्रयोग गरिदियो भने बढी हुन्छ। र अर्को, मलाई भन्न मन लागेको कुरा, अहिले यहाँहरू जिल्ला प्रशासन कार्यालय जानुभयो भने माडी नगरपालिकाले बनाइदिएको सुन्दर प्रतीक्षालय त्यहाँ तयारी अवस्थामा छ। मेरो आग्रह कहाँनिर भन्दा, अब त्यो सुन्दर त बनाइयो, त्यो ठाउँमा माडीका पर्यटकीय गन्तव्यहरू झल्किने गरी केही चिजहरू चाहिँ राखौँ है, एउटा प्रस्ताव मेरो त्यो। भने अर्को, यहाँ आउँदै गर्दा इको नगरपालिका भनिएको छ, नगरपालिकाभित्र अहिले पनि बोट बिरुवा हाम्रो हुर्किया छैन, अस्ति पनि एउटा टिम आयो, आउँदै गर्दा नगरपालिकाबाट फोटो खिच्दै गर्दा यहाँको एकदम राम्रो चिन्नु फोटोको पछाडि के देखिने भन्दा, हाम्रो यहाँ केही पनि छैन, यहाँभित्र नगरपालिका लेखिएको बोर्ड मात्रै छ, कम्तीमा नि त्यो जिल्ला प्रशासनमा बनाएको जस्तो एउटा प्रतीक्षालय र एउटा माडीको चिनारी झल्किने एउटा सानो केही चिज चाहिँ यहाँ बनाइदिन म आग्रह गर्छु। त्यसले हाम्रो यहाँ भिजिटमा आउनुभएका मान्छेहरूलाई सुन्दरता थप्छ। र अर्को कुरा, पोहोर पनि सरले धेरै भन्नुभएको थियो, सेवाग्राहीहरू आउँदा कर्मचारी साथीहरूबाट पनि खड्किराखेको एउटा क्यान्टिनको कुरा चाहिँ यहाँ बनाइदिनु भयो भने सेवाग्राहीहरू आउँदै गर्दा चिया खाजा खान पनि तल बसन्तपुर झर्न पर्थेन, यो कुरालाई साह्रो ठुलो कुरा छैन। र सेवाग्राहीहरूको अहिले पार्किङ पनि हाम्रो साँगुरो भइराखेको छ, यसलाई पनि विचार पुर्याइदिनु होला। र अर्को, यो सबभन्दा जटिल विषय चाहिँ कहाँनिर आयो भन्दा, प्राविधिक शाखामा यो घर नक्साहरूको अभिलेखीकरणमा सामान्य झुप्राहरू त समस्या भएन, जुन चार रडको पिल्लर हालेर माथि पनि ढलान गरिसक्नु भएको छ, तपाईँले मापदण्ड अनुसारको नक्सा दिन सक्नुहुन्न, समस्या ती घरहरूको आएको छ। अहिले चाहनु भएको छ ब्याङ्किङ प्रोसेस, ऋण खान खोज्नु भएको छ साथीहरूले, ती घरहरू नक्सा पास नभएको

अहिले चाहनु भएको छ ब्याङ्किङ प्रोसेसको ऋण खान खोज्नु भएको छ साथीहरूले, ती घरहरू नक्सा पास नभएको कारणले चाहिँ सोच्न बाध्य भइयो जस्तो मलाई लाग्यो। त्यो कुरामा चाहिँ करेक्सन गर्नुपर्छ भन्ने मलाई लागेको छ। अर्को सडक बत्तीको कुरा चाहिँ के देखियो भन्दा, एउटा यहाँले विचार गर्नुहोस्, माडीमा चाहिँ त्यो समस्या देखिहारिन्छ। मैले अस्ति भर्खर भरतपुरमा याद गरेँ, ठुला बत्तीहरू छन् नि, विकासले विनाश निम्त्याएको कुरा। सडक बत्तीको तल तपाईँहरू बाटोमा हिँड्दै गर्दा हेर्नुहोस्, अहिलेको चैते धान

0: जहाँ बत्तीको उज्यालो परेको छ नि त्यो उज्यालो परेको ठाउँ धान पसा छैन है साथी हो। फोटो र भिडियो यहाँ मसित छ, कृषिका साथीहरूले हेर्न चाहनुहुने म लोकेसन पनि देखाउँछु। त्यो कुरामा चाहिँ अलिकति ख्याल गर्नु, हाम्रो चाहिँ कम्पाउरको बत्ती छ र त्यो समस्या आएको रहेनछ। रातभरि बत्ती बल्ने, किरा फट्याङ्ग्रा बढी हुने र त्यो ठाउँमा धान मकैका चमराहरू ननिस्केको तपाईँहरू भरतपुर जाँदाखेरि याद गर्नुहोला एकचोटि। त्यस कारण अब हामीले विकास निर्माणको काम गर्दा सडक बत्तीहरूलाई भोलि व्यवस्थित गर्दै गर्दा यी कुराहरूलाई पनि ध्यान दिनुपर्छ भन्ने लाग्छ। र अन्त्यमा यो सार्वजनिक सुनवाई जुन देव सरले भन्नुभयो, देशभरि नै पहिलो तरिकाले सबै वार्डहरूमा गर्ने गरी जुन माडी नगरपालिका यहाँहरूको टिमले हेर्दाखेरि जुन सशक्त एकदम राम्रो ढङ्गले गर्नुभएको छ, यहाँहरूलाई धेरै धन्यवाद र बधाई दिन चाहन्छु मैले त्यो मानेमा। र अलिकति यो पर्यटनको सवालमा बढी बोल्न मन लाग्ने भएको हुनाले मैले धेरै जोडिनँ। यहाँहरूले अस्ति एलजी पास जुन फर्म भरेर पठाउनु भयो, आफ्नो नम्बर आफैले स्वमूल्याङ्कन गरेर मैले सुने अनुसार सबभन्दा कम नम्बर त्यसमा पर्यटनमा पनि कम नम्बर आएको छ। पर्यटनको संयोजक माधव दाजुले यसो हेरिदिनु होला किन न कम नम्बर आयो, भोलि एलजी पासमा हामी नेपालमै सबभन्दा धेरै नम्बर ल्याउन के गर्नुपर्छ भनेर यहाँहरू विभागीय प्रमुखहरू र कार्यपालिका बसेर छलफल गरेर अगाडि बढ्नुभयो भने आगामी दिनमा हाम्रो नतिजा अझ राम्रो आउँछ भन्ने लाग्छ। म पुनः यहाँहरू सबै सबैलाई रेडियो सुन्ने यहाँ उपस्थित हुनुहुने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।
1: हस्, धन्यवाद सर। अब नेपाली काङ्ग्रेसबाट कार्यक्रममा सहभागी रहनुभएका नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर 3 खका प्रदेश सभापति तथा यहाँका सामाजिक अगुवा व्यक्तित्व सभाघर चपगाईज्यूलाई अनुरोध गर्छु।
2: धन्यवाद उद्घोष मित्र। आज यो माडी नगरपालिकाको 82-83 को दोस्रो सार्वजनिक सुनवाई कार्यक्रममा यस कार्यक्रमका अध्यक्ष माडी नगर प्रमुख तारक कुमारी काजी महतोजी र कार्यकारी प्रमुखज्यू र वडा अध्यक्षज्यूहरू र पार्टी विभिन्न पार्टीबाट उपस्थित पार्टीका प्रमुखज्यूहरू प्रतिनिधिज्यूहरू र यस नगरपालिका कार्यालयभित्र नगर परिवार सम्पूर्ण र सुरक्षाकर्मी सम्पूर्ण कार्यालयबाट आउनुभएका प्रमुख र प्रतिनिधिहरूमा म नेपाली काङ्ग्रेस पार्टी चितवन जिल्ला क्षेत्र नम्बर 3 ख प्रदेशको सभापति गैसेरले स्विकार्नुहोस्। जय नेपाल। आज वास्तवमा सार्वजनिक सुनवाई कार्यक्रमको सुरुवातदेखि नै धेरै प्रश्नहरू जनता सामुबाट पनि आयो र संस्थागत रूपमा पनि धेरै प्रश्नहरू आए र उत्तर पनि धेरै जसो प्राप्त भइसक्यो होला र वडाहरूबाट पनि हुँदै आएको हुनाले पनि सायद हुनसक्छ आजको सहभागिता कम भएको, किनकि समस्याहरू नगर स्तरीय नै उपस्थिति जस्तो हामीले चाहेका थियौँ त्यो उपस्थिति वडामा पनि भएको होला। त्यो कारणले पनि आफ्ना इच्छा र आकाङ्क्षाहरूका प्रश्नहरू चाहिँ उत्तर प्राप्त भएको कारणले पनि हुनसक्छ। अर्को कुरा, जेसुकै होस् नगरपालिकाको क्षमता अनुसारले हामीले प्राप्त गर्ने कुराहरू नगरपालिकाले सिस्टमेटिक रूपमा गरेको छ भन्ने सन्तुष्टि पनि भएको हुनाले पनि हुनसक्छ। त्यो कुराको महसुस मलाई किन लाग्यो भन्दा आज सम्पूर्ण विभागका प्रमुखहरू हुनुहुन्छ, हाम्रो कर्मचारी मित्रहरू हुनुहुन्छ, धेरै प्रश्नहरू कर्मचारी या नगरपालिकाभित्रका जुन कर्मचारीज्यूहरूप्रति चाहिँ उठेको देखिया छैन। त्यस कारणले पनि के लाग्यो भन्दा उहाँहरूले आफ्नो क्षमता अनुसार कार्य सम्पादनमा पक्कै पनि लाग्नुभएको छ भन्ने लाग्यो। त्यो एउटा खुसीको कुरा हो। अर्को कुरा, सुरुवातमै कार्यकारी प्रमुखजीले नगरपालिकाले सञ्चालन गरेको योजना आफूले वार्षिक रूपमा बजेट भाषणबाट आफूले पाएको जिम्मेवारीले सम्झौता गर्ने योजनाको डिजाइनहरूलाई उपभोक्ता समितिसँग समन्वय गरेर सम्झौता गर्ने फास्ट ट्र्याकबाट गर्ने काम जुन गर्नुभएको छ त्यो प्रतिशतले मलाई लाग्यो यो हाम्रो दोस्रो चरणमै हामी लगभग 63% चाहिँ सम्झौता भएको र लगभग काम सम्पन्न भएको 50% माथि देखिन्छ। त्यसैले पनि के देखाउँछ भन्दा यो विकास निर्माण र हाम्रा काम गर्ने शैलीमा चाहिँ अलिकति सिस्टमेटिक रूपमा जान खोजेको हो भन्ने कुरा मलाई लाग्यो र त्यो एउटा सकारात्मक पक्ष हो। अब रहेको कुरा मेरो आफ्नो पार्टीको तर्फबाट अब गुनासो या सुझाव, अहिलेसम्म उठेको कुराहरू महत्त्वपूर्ण विषय माडीको विकास निर्माणको विषयलाई लिएर हेऱ्यो भने माडीको रेल कोरिडोर नै महत्त्वपूर्ण थियो, तर हामीले के देख्यौँ भन्दा जेएनजी आन्दोलन अथवा अहिले आन्दोलनबाट निर्मित सरकार र त्यो सरकारको बीचको कुराले गर्दा हामीलाई के ठुलो लाग्यो भन्दा राष्ट्रिय निकुञ्जको बाटो पिचको कुरा। वास्तवमा हेऱ्यो भने अहिले पिच बनेपछि पनि हामी एक घन्टामा भरतपुर पुग्ने हो, तर अहिले पनि हामी त्यो एक घन्टा सवा घन्टामा पुगिराखेका छौँ। तर त्योभन्दा महत्त्वपूर्ण प्रायोरिटी थियो हाम्रो रेल करिडोरको कुरा थियो, त्यसले बहुआयामिक योजनाहरूलाई त्यसले मुखरित गर्थ्यो र त्यसले जोड पुर्याउँथ्यो। त्यसपट्टि चाहिँ हामी अहिलेको सरकार र हामीले दिने सुझावमा पनि त्यो कुराहरू प्रायोरिटीमा पर्न सकेन, यो दुःखको कुरा हो। र अहिले हामीले हिजो के भनेका थियौँ भन्दा हामी सरकारमा जिम्मेवारी पक्षमा रहँदा सिस्टमले नियम पद्धति अनुसार हामी जानुपर्ने हुन्छ, त्यो कारणले ढिलो भएको छ भन्दा आन्दोलनमा उत्रिने साथीहरू युवाहरूको जोस र जाँगरले के भन्यो, नियम र सिस्टम किन चाहियो, जनताले चाह्यो भने त भट्टाभट भइहाल्छ नि भन्ने कुरा थियो। त्यो कुराको चाहिँ उत्तर उहाँहरूले पाइसक्नुभयो, त्यसमा मलाई पनि खुसी लागेको छ। अस्ति हामीलाई माननीयज्यूले नै भनेर हाम्रो नगर प्रमुखले सर्वदलीय टिम सर्वपक्षीयलाई बोलाएर हाम्रो जुन ट्र्याक गइरहेको थियो त्योसम्म हामी जाँदा अहिले सम्पन्न हुनको लागि अत्याधिक बजेट इस्टिमेटमा देखिएको हुनाले असम्भव देखियो, त्यो कारणले अलिकति भए पनि निर्णय परिवर्तन गरिदिनु पर्यो भनेर जी हजुरी आयो। त्यो कारणले हामीले त्यो परिवर्तन गऱ्यौँ र हामीले पुरानै बाटो चलिरहेकोमा पनि रापाती तर्न पाए त हामीलाई भइहाल्यो नि, त्यस कारणले यता पूर्वतिरको समस्या पनि त्यही हो। तर नगरपालिकाले मेरो त बुझा अझ पनि के छ भन्दा यता पनि जसरी हामी चलिरहेका छौँ त्यसलाई नै गर्दा कुनै फरक पर्नेवाला छैन, जति छिटो हामीले सुविधा पाउने हो त्योपट्टि। प्राविधिकको कुरा त त्यो नै थियो, हामी दुईपट्टि नै सर्वे गरेका छौँ, तर जता पनि हुनसक्छ भन्ने सुझाव हामीले पहिल्यै पाएको हो, तर अहिले नयाँ सरकारले पनि त्यो महसुस गरेको रहेछ भन्ने कुरा लाग्यो, तर हामीले त्यो कुरालाई नै स्वीकार्नुपर्छ। तर अर्को कुरा, यो सुरुवातमा अलिकति अझ राम्रो हुने थियो मलाई लागेको के भन्दा, सुरुवातमा नै हाम्रा नगरभित्र जिम्मेवारी रहेका विभागीय प्रमुखहरू हरेक आफ्नो विभाग सम्हालेर बस्नु भएको थियो आफ्नो क्षेत्रमा, त्यो क्षेत्रका कुराहरूलाई पनि उहाँहरूबाट सुन्न पाएको भए, त्यहाँ भएका समस्याहरू र त्यसमा परेको जटिलता र त्यसको समाधानका केही उपायहरूलाई हामीले पनि केही सरलता अपनाइदिन या सहजता र सुझाव दिन सकिन्थ्यो भन्ने कुरा थियो, त्यो हुन सकेन। तर पनि कार्यकारीज्यूले त्यसका मुख्य मुख्य पार्टहरू उहाँले बताइसक्नु भएको छ, त्यसपट्टि अहिलेसम्म भएको जुन सार्वजनिक सुनाइ छ त्योभन्दा केही फरक चाहिँ हामीले हिजो हामीले दिएका सुझावमा यी सुझावहरू चाहिँ हामीले प्रयत्न गरेर हामीले सम्पन्नतातिर गइरहेका छौँ भन्ने कुराहरू अर्को पटक सुन्न पाइयोस् भन्ने मेरो जिज्ञासा छ। अब अहिले वास्तवमा अब योजनाका कुराहरू यहाँ प्रस्तावित गर्ने कुरा त होइन, तर पनि हाम्रो भावना चाहिँ केबाट जोडिन जरुरी छ भन्दा अब आउँदा दिनमा नगरले आफूले गर्न खोजेका महत्त्वपूर्ण योजनाहरूलाई पहिलो प्रायोरिटीमा राखेर नगरका गौरवका योजनाहरू भनेर प्रस्तावित गरेर केही योजनाहरूलाई लिएर जानुभयो भने आफ्नो समयमा छोडेर जाँदा अर्को समितिले त्यो कामलाई सम्पन्नता गरेर महत्त्वपूर्ण उद्देश्यका साथ त्यो देखिन सकोस् भन्ने कुरा राखियो भने हाम्रो पहिचान पनि रहनेछ र माडीको एउटा जुन विकास निर्माण र जनताका सरोकारका विषयहरूलाई उजागर गर्ने कुरामा सकारात्मक पाटो जानेछ। अर्को कुरा, कृषिको कुरामा धेरै जोड अघि प्रवक्ता मित्रले राखिसक्नु भएको छ, मेरो त्योमा पनि समर्थन नै छ, किनकि जनताले प्रत्यक्ष रूपमा कृषिभित्र दुग्धलाई जसरी चाहिँ सुविधा दिने प्रयत्न, जति उत्पादन त्यति सुविधा दिने जुन 6% त्यस्तै गरेर अन्न बालीमा पनि त्यो हुन सक्यो भने किसानले प्रत्यक्ष लाभान्वित भएको महसुस गर्नेछन्। अर्को, राष्ट्रिय निकुञ्जबाट पीडित भएका जनताहरू उनीहरूले उनीहरूको जमिनमा भएको नोक्सानको लागि हामीले राहत होइन क्षतिपूर्तिको माग गर्नुपर्छ, त्यसपट्टि हाम्रो ध्यान जान जरुरी छ भन्दै यो सार्वजनिक सुनवाई कार्यक्रम सौहार्दपूर्ण वातावरण सम्पन्न भएको छ र यसलाई अझै महत्त्वपूर्ण रूपमा लिएर हामीले भावनात्मक सम्बन्धको विकास गर्दै यसलाई अझ जिम्मेवारपूर्ण रूपमा अगाडि बढाउनुपर्छ भन्ने कुरा राख्दै यो स्वदेश एफएम जुन यो कार्यक्रम सञ्चालन गर्नुभएको छ उहाँले जुन अहिले अगाडिका दिनहरूमा भन्दा अहिले विस्तृत रूपमा अहिले बढेका दिनहरूमा केही सिस्टमेटिक रूपमा चलेको हुनाले पनि उहाँलाई धेरै धेरै धन्यवाद दिँदै मेरा आफ्ना भनेर अन्त गरे। हस्त, धन्यवाद।
1: हस्, धन्यवाद यहाँलाई। एउटा जानकारी यहाँको बिचमा राख्न चाह्यौँ, हामीले अघिल्लो सुनवाईमा के गर्नुभयो त्यतिखेरको प्रतिबद्धता के थियो, अहिले कति

0: पुरा भयो भन्ने सवाल सबै नै वडाहरूमा र नगरमा पनि गरेका हौँ। सब वडाध्यक्षहरूले त्यसलाई उत्तरित पनि गर्नुभएको छ र हामीले अहिले भएका सबै टिपआउटहरू प्रोग्रेस स्टेप चाहिँ कम्तीमा तिन तिन महिनामा भनिएका कमिटमेन्ट गरेका कुराहरूको प्रोग्रेस अवस्था के छ भन्ने कुराहरू फलोअप चाहिँ न्युजको पाटोबाट मिडियाको पाटोबाट गर्ने भनेर तयारी गरेर त्यही अनुसार तिन तिन महिनामा चाहिँ सुनवाईमा गरेका कमिटमेन्ट वा प्रतिबद्धताहरूको फलोअपको अवस्था के छ वा कार्यान्वयनको अवस्था के छ त्यसलाई पनि ध्यान दिने भन्ने तयारी वा त्यो खालको स्ट्राटेजी रणनीति बनाएको पनि जानकारी गराउँदै अब कार्यक्रमको दलीय अन्तिम वक्ताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका माडीनगर सभापति नारायण रिजालजीलाई आफ्नो मन्तव्यको निम्ति अनुरोध गर्छु।
1: हस् धन्यवाद देव सर, जुन आजको कार्यक्रमलाई उहाँले सदैव विगत चार वर्षदेखि सहजीकरण गर्दै आउनुभएको छ। आर्थिक वर्ष 2082-83 को दोस्रो सार्वजनिक सुनवाई कार्यक्रमका सभाध्यक्षज्यू यस कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृतज्यू वडाध्यक्षज्यूहरू राजनीतिक दलका सहकर्मी आदरणीय व्यक्तिहरू कार्यालयका कर्मचारी ज्यूहरू उपस्थित यहाँ आज सार्वजनिक सुनवाईमा आफ्ना केही गुनासाहरू सुन्न सुनाउनको लागि उपस्थित हुनुभएका सम्पूर्ण साथीभाइहरूमा नमस्कार। म नारायण दत्त रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टी मणिनगर सभापतिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यो सार्वजनिक सुनवाई सदैव हुँदै आइरहेको छ। यसमा समस्याहरू धेरै नै समस्याहरू आइरहेका हुन्छन्, तर हामीले एउटा जान्नुपर्ने कुरा के छ भने समस्या ल्याउँदाखेरि ती समस्याका समाधान यसरी हुनसक्छ है भनेर ती समस्याका समाधान सहित आइदिनु भयो भने पनि अझै अलिकति प्रभावकारी पर्छ कि जस्तो लाग्छ। यहाँ यसको लागि यहाँहरूले अब आउँदा समस्याका समाधान सहित आइदिनुको लागि मैले यहाँहरूलाई अनुरोध गरेँ। यसमा भौतिक निर्माणका कुराहरू, स्वास्थ्यका कुराहरू, हस्पिटलका कुराहरू, बिमाका कुराहरूदेखि लिएर सबै कुराहरूका समस्याहरू जो आएका छन् पक्कै पनि मेयर साहब अब लगभग आफ्नो कार्यकालको उत्तरार्धको समयमा उहाँले पक्कै पनि पुरा गर्नुहुनेछ भन्ने यहाँहरू सबैलाई आशावादी गराएर नै छाड्नुहुनेछ भन्ने एउटा आशा छ। अब यो अनुगमन गर्ने क्रममा पनि संरचनाहरू बनेका हुन्छन्, कार्यक्रम कार्ययोजनाहरू बनेका हुन्छन्। त्यसलाई जति सजिलोसँग हामीले योजनाहरू बनाउँछौँ त्यही अनुसार त्यही मन लगाएर त्यसलाई अनुगमन गर्नुपर्छ है भन्ने कुरा पनि यहाँहरू सबैले जान्नुपर्ने हुन्छ। अनुगमनतर्फ पनि यहाँहरूको विशेष ध्यान जाओस् भन्छन्। मान्छेले पैसा कमाउनु त कमाउँछ तर त्यसलाई जोगाउन पनि जान्नुपर्दछ भन्ने कुरा पनि हाम्रो जोरदार माग हो। त्यसरी नै यी संरचनाहरूलाई पनि अनुगमन गर्न एकदम जरुरी भएको देखिन्छ। बजारमा खाद्य अखाद्य त त्यो भइराखेको हुन्छ र थोरै अरू कपडाहरू, व्यवसायहरू, फेन्सी पसलहरूतर्फ पनि थोरै अनुगमन त्यसमा पनि जानुपर्छ जस्तो मलाई लाग्छ। किनभने अब त्यही कपडाहरू लिन थोरीको बजारमा गएका केसहरू र त्यहाँबाट ऊ झेलेका जनताहरूले झेलेका समस्याहरू पनि यहाँ नगरपालिकालाई त थाहा नै छ र हजुरहरूलाई पनि थाहा नै होला। यसको लागि पनि जे होस् अनुगमनको पाटोलाई फितलो नगरिदिनु होला भन्ने कुरा हाम्रो सुझाव हो। अरू मैले भन्दै गर्दा यो एउटा अहिले ठुलो दलको हिसाबले र सरकारमा भएको हिसाबले पनि मैले यहाँहरूलाई एउटा के निवेदन गर्न अथवा के विन्ती गर्न चाहन्छु भने हुन त यो कुरा विशेष गरेर हाम्रो माडीको विषय जो 38,000-40,000 जनसङ्ख्याको विषयसँग को ढुकढुकीसँग जोडिएको जो राष्ट्रिय निकुञ्जको बाटो हो यसको बारेमा हुन त हाम्रो आदरणीय मेयर साहब लगायत वडा अध्यक्षज्यू र प्रशासकीयज्यू पनि उहाँ पुगेर आइसकेर हामी सर्वदलीय सहित बसेको र यहाँबाट एउटा निर्णय गरेर कार्यपालिकाले पठाइसकेको कुराहरू पनि उहाँले भनिसक्नुभयो। हामी पनि यो अहिले अवस्थामा जो अवस्था अहिले बनिरहेको छ सरकारको अहिले हामीले पक्कै पनि यो हाम्रो जो समस्या हो यो समस्याको समाधान अहिले जो राष्ट्रिय निकुञ्जको यो समाधान पक्कै पनि हुनेछ भन्ने आशामा जति कुरा

0: हाम्रो मेयर साहबले पस्टाइदिनु भयो हजुरहरूलाई, र मैले पनि मैले बुझाइले हामीले हाम्रो बुझाइले र हाम्रो पार्टीको तर्फबाट पनि हामीले पनि सकभर यो यो बजेटमै पर्ने गरी यसको बजेट पर्छ भन्नेमा नै हामी एकदम विश्वस्त छौँ, र हजुरहरू पनि विश्वस्त भएर बस्दिनको लागि पनि मैले अनुरोध गरेँ। र एउटा सुकुम्बासीको समस्या आयो, सुकुम्बासीको समस्यामा अघि नै हाम्रो प्रवक्ताज्यू तथा वडा नम्बर दुईका वडाज्यूले पनि भन्नुभयो, यो सुकुम्बासी जो वास्तविक सुकुम्बासीहरू हुनुहुन्छ उहाँको लागि कहीँ कतै व्यवस्थित नगरेसम्म सरकारले उसलाई उठाउँदैन। यो कुरा मैले यहाँहरूलाई पनि आज यहीँबाट नै मैले यहाँहरूलाई भनिसकेको छु, जब तक उहाँहरूको राम्रो व्यवस्थापन हुन्छ, जति दस दुर होला, एक एक कट्ठा होला, दुई कट्ठा होला, जब तक उहाँहरूको नाममा हुँदैन जो वास्तविक सुकुम्बासी हुनुहुन्छ उहाँलाई व्यवस्था नगरेसम्म उहाँहरूलाई उठाउने काम हुने छैन। र अहिले थोरै उठाइएको, कहाँबाट उठाइयो भन्दा जहाँ बाढी पहिरोबाट जो ग्रसित जहाँ डर थियो त्यहाँबाट थोरै एउटा कोसिस गर्नुभएको हो, तर त्यसलाई पनि अन्यथा नलिई तपाईँहरूले पनि धैर्य धारण लिएर त्यसलाई जो सरकारले बोलेको छ जो गर्न खोजेको छ त्यसलाई पनि केही समय वेट गर्नको लागि पनि मैले यहाँहरूलाई अनुरोध गर्दै यहाँहरूलाई अनुरोध गर्दै अहिलेको यो जो कार्यक्रम जो भइराखेको छ सार्वजनिक सुनाई यसले एउटा राम्रो मूर्त रूप लिँदै रहिराखोस्। आज यो कार्यक्रम हुँदै गर्दा जसरी यहाँ हामीलाई एउटा मोही पिलाएर उहाँले एउटा करक हाम्रो नगरपालिकाले जो सहयोग गर्यो त्यसको लागि पनि हामीले धन्यवाद दिनै पर्ने हुन्छ, र त्यही अर्थमा ती त्यही अनुसार यहाँ हामीले देखेका छौँ यी खाली गिलासहरू पनि पहिल्यै व्यवस्थित गरिदिनु पाएको भएका पाइप गरिदिनु भएको भए यो अझै उत्तम हुन्थ्यो भन्ने कुरा पनि मैले यहाँहरूलाई चाहिँ अनुरोध गरेँ। र अन्तमा हामीले अहिले सरकारमा भएको कारण भएको नजिक भएको कारणले यहाँ नगरपालिकासँग के सहकार्य गर्नुपर्छ यसको लागि हामी एकदम तयार छौँ, तपाईँहरूको साथ सहयोगको लागि कहाँ जान पर्ने के बोल्न पर्ने भन्ने कुरामा पनि हामी तपाईँहरूसँग एकदम नजिक छौँ। कृपया आज एउटा यस्तो मौका मिलेको छ, कुनै अवस्थामा सार्वजनिक सुनाईमा पछिल्लो तर्फबाट बोलिन्थ्यो भने आज समय त्यस्तो आइदियो, त्यो समयको लागि पनि धन्यवाद छ, जहाँ म अहिले अन्तिम वक्ताको रूपमा पनि बोल्न अन्तिम राजनीतिक दलको रूपमा पनि बोल्न पाइरहेको छु, यसको लागि पनि मैले समयलाई धन्यवाद दिन चाहन्छु। यति भन्दै आज मैले भन्नुपर्ने अथवा मेरो पार्टीबाट केही कुराहरू सल्लाह सुझावहरू यहाँहरूलाई दिनुपर्ने कुराहरू दिइसकेको छु, यति भन्दै म आफ्नो मन्तव्य यहीँ टुङ्गाउँछु। हस् धन्यवाद, नमस्कार।
1: हस् धन्यवाद यहाँलाई पनि। र योसँगै हामी राजनीतिक दलहरूबाट बोल्ने क्रमलाई पनि हामी जारी गरेका छौँ। सामान्यत सार्वजनिक सुनवाई सञ्चालन कार्यविधिले राजनीतिक दलहरूबाट पनि प्रश्न लिने भन्ने कुरा उल्लेख गरेको हुँदैन, आम जनताबाट आएका प्रश्नहरू लिने र उत्तरित गर्ने मात्रै हुन्छ। तर हामीले वडादेखि नगर हरेक तहसम्म जनताका प्रतिनिधि संस्थाका रूपमा राजनीतिक दलहरू पनि हुन्छन्, र ती दलीय नेतृत्वले जनताको आवाजहरू जुन उठिरहेको हुँदैन, नागरिक स्तरबाट कतिपय उठेका हुँदैन, दलले त्यसलाई उठाउँछ भनेर त्यसलाई हरेक कार्यक्रमहरूमा समेट्ने गरेका छौँ। र यसले गर्दा कार्यक्रम केही लम्बिने गरेको पनि छ, तर पनि हामीले गर्ने गरेका छौँ। सुनवाई कार्यविधिले 2 घन्टा सुनवाईमा सक भनेर भने हुन्छ, हामीले 5 घन्टासम्म गरेका हुन्छौँ। यो कार्यक्रम पनि करिब 5 घन्टा हुँदैछ, यहाँहरूलाई जानकारी नै छ। र सामाजिक सञ्जालबाट पनि केही प्रश्नहरू उठेका छन्, मैले सामाजिक सञ्जालबाट उठेका प्रश्नहरूलाई आदरणीय नगर प्रमुखज्यूकोमा मैले दिइसकेका छु, र यहाँले आफ्नो उत्तरित गर्ने क्रममा सामाजिक सञ्जालबाट उठेका सवालहरू जुन उठ्न बाँकी अथवा उत्तरित बाँकी छ त्यसलाई उत्तरित गरिदिनु होला अनुरोध छ। र यो सुनवाई हामीले चैतभित्र गर्नु पर्थ्यो, चुनावको समय थियो, अन्य कुराहरूले गर्दा ढिलो भयो, वैशाखभित्र पनि गर्ने तयारी थियो, तर केही प्राविधिक कुराहरूले धेरै ढिलो भयो, हामी जेठमा आइपुग्यौँ। फेरि पनि यो सुनवाईमा आम नागरिक स्तरबाट जुन सहभागिता रह्यो, वडाहरूबाट जुन सहभागिता रह्यो, सबैलाई धन्यवाद छ। नगर कार्यपालिका टिम, नगर प्रमुखज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, प्रवक्ताज्यू, अन्य वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरूले, कर्मचारी साथीहरूले जे जति सहयोग गर्नुभएको छ यहाँहरूलाई सहजकर्ता टिमका तर्फबाट आभार व्यक्त गर्छु। र कार्यक्रमलाई मैजारो गर्न आदरणीय नगर प्रमुखलाई अनुरोध गर्न अगाडि आफ्ना केही कुराहरू अहिले दलहरूबाट उठेका केही सवालहरूलाई प्रशासकीय पाटोबाट यो कर्मचारीको पाटोबाट कुनै उत्तरित गर्नुपर्ने छ भने त्यसलाई उत्तरित गरिदिन म प्रमुख प्रशासकीय अधिकारीज्यूलाई अनुरोध गर्छु।
2: धन्यवाद देव सर। वास्तवमा राजनीतिक दलबाट हामीलाई सकारात्मक सुझाव एवं पृष्ठपोषणहरू प्राप्त भएका छन्। तिनीहरूमा हामीले कुनै उत्तर दिनुपर्ने जस्तो विषय मलाई लागेन। अत्यन्तै महत्त्वपूर्ण सुझाव र सल्लाहहरू आएका छन् र केही विषयहरू अघि उठेका, केही छुटेका विषयहरू छन्। यो बसाई सराईको सन्दर्भमा यहाँ केही विषय उठेको छ। बसाई सराई घटना दर्ता ऐन बोमोजिम हुन्छ। घटना दर्ता ऐनमा तोकिएका कागजातहरू पुरा भएमा घटना दर्ता रोकिएको छैन अथवा बसाई सराई दर्ता रोकिएको छैन, तर त्यसमा बसाई सराई भई आउने ठाउँको जग्गा धनी प्रमाण पूर्जा नभएसम्म बसाई सराई गर्ने प्रोभिजन छैन। त्यो हाम्रो वडा सचिवले अथवा हामी यहाँ कार्यपालिकाले निर्णय गरेर हुने विषय होइन। त्यस कारणले यसमा प्रष्ट हुनको लागि र हिजो भएका गल्ती कमजोरीहरूलाई निरन्तरता नदिने कुरा चाहिँ हुनैपर्छ। अब हामी सच्चिनु पनि पर्छ र यो विषय मैले यहाँ प्रष्टसँग राखेँ। अर्को विद्यालयमा कतिको तपाईँले सूक्ष्म निगरानी गर्नुभएको छ भनेर हाम्रो रमाकान्त सापकोटा सरले भन्नुभएको थियो। विद्यालय अनुगमनको कार्य भएकै छ, उहाँहरूको नतिजाबाट पनि हामीले केही पृष्ठपोषणहरू लिएका छौँ र विद्यालयहरू जो मा सूक्ष्म निगरानी गर्ने जिम्मेवारी त विद्यालय व्यवस्थापन समितिकै हुन्छ, सम्बन्धित वडाध्यक्ष पनि त्यहाँ हुनुहुन्छ। तर पनि हामीले प्रशासकीय बाटोबाट विद्यालयलाई हेर्नुपर्ने विषयहरूमा हामी गएका छौँ, अनुगमन गरेका छौँ, समस्या भएका विद्यालयहरूमा पुगेका छौँ। यो विषय मैले यहाँनिर राखेँ। अर्को हाम्रो अपाङ्गता समाजको यहाँ अध्यक्षज्यूले एउटा प्रश्न गर्नुभएको थियो, कहाँनिर हिनामिना भयो भनेर। यो हामीले एउटा अपाङ्गता सम्बन्धी एउटा छलफल राखेका थियौँ, के थियो नवी हाम्रो प्रवीण सर, त्यहाँ चाहिँ अपाङ्गता भएर आउने सबै व्यक्तिहरूले त्यो कार्यक्रममै एनजिओको कार्यक्रम थियो, हामीले केही पनि नगरपालिकाबाट पाएनौँ भन्नुभयो। त्यसपछि यो प्रश्न उठाएको छ, त्यसमा हामीले केही डकुमेन्टहरू फाइदा भन्ने संस्थाले गरेको उसमा, किनभने हामीले सबै कार्यक्रम चाहिँ अपाङ्गता समाजसँग मिलेर गर्ने र त्यो फाइदा भन्ने संस्थाबाट आयोजित कार्यक्रममा हामीलाई नगरपालिकाले केही पनि गरेन भनेपछि उसो भए त यो अपाङ्गता समाजले गरेको कार्यक्रमहरू त कति प्रभावकारी हो त, यसलाई पुनरावलोकन गर्नुपर्छ, यसलाई दृष्टिगत गर्नुपर्छ भन्ने कुरा हो। त्यसमा हामीले थप कुराहरू त्यसबाट केही छैन। र अघि चाहिँ एकजनाले के सोध्नुभएको थियो भने लेखा परीक्षणको लागि कतिवटा फाइलहरू आए भनेर, यो 10 चाहिँ सम्पन्न भएको, 19 लेखा परीक्षणका लागि पठाइएको र 16 चाहिँ यो कागजातहरू सङ्कलन उहाँहरूले त पेस गर्नुभयो तर पुरा कागजातहरू सङ्कलन नभएको कारणले थप कागजातहरू माग गरिएको। यसरी 45 फाइलहरू हामीले यो टोल विकास संस्था अनि गएर आमा समूहहरू कृषक समूहहरूको यो अडिटको समस्याले गर्दाखेरि एकपटकका लागि नगरपालिकाले सहजीकरण गरिदिने भन्ने नीति अनुरूप हामीले 45 फाइलहरू तोकिएको मितिभित्र सङ्कलित फाइलहरूको लेखा परीक्षण कार्य अगाडि बढेको मैले यहाँ निवेदन गर्न चाहन्छु। र अन्य विषयहरूमा अब मेयर साहबले नै थप कुराहरू राख्नु नै छ। ल हस् त, धन्यवाद।
1: हस् धन्यवाद यहाँलाई पनि। र अब हामी कार्यक्रमको अन्तिममा छौँ। आम राजनीतिक दलहरूबाट उठेका नीतिगत सवालहरू र अन्य केही प्रश्नहरू जुन छ सामाजिक सञ्जाल त्यसलाई पनि उत्तरित गर्दै कार्यक्रमलाई पनि मैजारो समेत गर्ने गरी म आदरणीय नगर प्रमुखज्यूलाई अनुरोध गर्छु र सहजीकरणको पाटोबाट हामी जो जोडियौँ हाम्रो हामी रेडियो सुनिरहनुभएका सबै अनि सामाजिक सञ्जालबाट सुन्नुहुने हेर्नुहुने सबै सबैलाई धन्यवाद व्यक्त गर्दै म कार्यक्रम सहजकर्ता देवनारायण शाह ओझेल पढ्दै र हाम्रो टिम दिप्ति विश्वकर्मा शक्ति यहाँबाट अनि स्टुडियोबाट निशान पगेनी रोको र त्यसै गरी समीर दुईजना जो स्टुडियोबाट खटिरहनु भएको छ उहाँहरूलाई पनि धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई मैजारो गर्न अनुरोध गर्दै म बिदा हुन्छु। नमस्कार।
3: हस् त धन्यवाद देव सर। यस कार्यक्रममा आफ्नो अमूल्य समय दिनुहुने राजनैतिक दलका आदरणीय व्यक्तित्वज्यूहरू, सम्पूर्ण जनप्रतिनिधिज्यूहरू लगायत सम्पूर्ण कर्मचारीज्यूहरू, सम्पूर्ण महानुभावहरू सबैमा फेरि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। यो मौसम हाम्रो लागि त्यति अनुकूल छैन, यो प्रतिकूलको बावजुद पनि हामीलाई सहयोग गरिराख्नु भएको छ। यस कार्यक्रममा उपलब्धिमूलक आफ्नो सक्रिय सहभागिता देखाउनु भएको छ। म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र केही सामाजिक सञ्जाल अन्तर्गत केही क्वेसनहरू आएको छ। यसमा हनुमान झुलाको बत्ती, मगै खोलाको दुवैतिरको पिच, राष्ट्रिय निकुञ्जको पिच, राष्ट्रिय निकुञ्ज हुँदै माडी आउने लाइनको केवल नयाँ पावर हाल्न पर्यो भन्ने खालका कुराहरू आएको छ। मैले धेरै कुराहरू अघि भनिसकेको छु। जङ्गलको पिचको बारेमा मैले कुरा राखिसकेँ, यसलाई म धेरै दोहोऱ्याउन चाहन्न। हनुमान झुलाको बत्तीको लागि अस्ति हामी राष्ट्रिय निकुञ्जको कर साहब, आर्डन साहब, म लगायत प्रमुख प्रशासकीय सर त्यहाँ गएर हामीले ठोरीबाट, अहिले विशेष गरेर हामीले माडीबाट भन्दा पनि ठोरीबाट त्यहाँ विद्युत ल्याउन सकिन्छ कि भनेर हामी सानो अध्ययन त्यहाँ गऱ्यौँ। गरिसकेपछि हामी वडा नम्बर 9 वडाध्यक्ष र म दुईजनै गएर पोखरिया भन्ने जुन चाहिँ त्यहाँ ठोरीसम्मको लाइन हेर्दो रहेछ त्यहाँ गएर हामीले फाइल बुझाएका छौँ। र हाम्रो सङ्घीय मान्यज्यूलाई पनि हामीले यसरी हामीले गर्नुपर्ने भूमिका हामीले पुरा गरेका छौँ, अब तपाईँले यो फाइललाई अगाडि बढाउनको लागि पहल गरिदिनु भनेर हामीले अस्तिको छलफलमा पनि उहाँसँग कुरा राखेका छौँ। यो विषय अब छिट्टै नै अगाडि बढ्ने छ भन्ने पनि हामीले आशा लिएका छौँ। हामीलाई समस्या के भयो भने अब स्थानीय जनप्रतिनिधि भइसकेपछि स्थानीयको चाहना के हुँदो रहेछ भने सबै स्थानीय पालिकाले नै गर्नुपर्छ, यो सबै स्थानीय पालिकाको काम हो, होइन यो सबै स्थानीय पालिकाले गरे सबै हुन्छ भन्ने जस्तो अब यहाँ सर्वसाधारणको बुझाइ हुँदो रहेछ। त्यो स्वाभाविक पनि छ किनभने हामी नजिकका सरकार हौँ, हामी जति उहाँहरूसँग नजिक छौँ अरूसँग उहाँ पहुँच पुर्याउन सक्नुहुन्न, सबै कुरा हामीसँग आशा गर्नुहुन्छ। र कतिपय कुरा हामीले आफैले गर्न सक्ने ठाउँमा छ भने कतिपय कुरा हामी समन्वय गरेर सहकार्य गरेर सङ्घ प्रदेशसँग सहकार्य गर्नपर्ने हाम्रो बाध्यता हुन्छ। र सबै स्थानीय तहले नै गर्ने भए सङ्घ र प्रदेश किन चाहिन्थ्यो? सबैको आफ्नो आफ्नो जिम्मेवारी, आफ्नो आफ्नो पाटाको काम छुट्टा छुट्टै हुन्छ। अब हामी स्थानीय लेभलबाट गर्ने कामहरू अगाडि बढाइराखेका छौँ। यही केबलको लागि कतिचोटि हामी चितवन राष्ट्रिय निकुञ्ज विभागमा पुग्यौँ, विभागबाट जाँदा नयाँबाट स्वीकृत गर्न गाह्रो हुने भएको हुनाले हामीले फेरि नै त्यही पुरानो ठाउँबाट ल्याउँदा नि माडीलाई कुनै समस्या पर्दैन भनिसकेपछि त्यहाँबाट सहमति आएर ठेक्का पनि खुलिसकेको कुरा मलाई जानकारी छ। तर ठेक्कावालाले काम अब अगाडि कहाँसम्म पुर्यायो भन्ने मलाई जानकारी छैन, मलाई नभएको कुरा, र यो पनि मैले अब तुरुन्तै बुझ्नेछु किनभने ठेक्का खुलिसकेपछि केही समय सम्झौता हुनलाई बिचको टाइम रहन्छ, त्यो टाइम भएको हुनाले मलाई चाहिँ मैले चाहिँ यो बुझ्न सकिनँ अब चाहिँ के हुँदैछ भनेर। मैले छिट्टै नै यो हेटौँडाबाट हुने भएको हुनाले हेटौँडाको सरसँग म यो कुरा बुझ्नेछु। र सामुदायिक विद्यालयमा दुई छोरी छात्रवृत्ति भन्ने हाम्रो पहिला कार्यक्रम थियो, यो कार्यक्रम थोरै हामीलाई विवाद नै बनायो, अलि जटिल बनायो, होइन अब दुई छोरीलाई दिने भनेर हामीले राख्यौँ। तर दुई छोरी भनेको त्यो कान्छी छोरी कति उमेरसम्म भइसकेकोलाई दुई छोरी मान्ने त नि होइन, 12-13 वर्ष छोरी भइसक्दा फेरि सन्तान जन्माएर छोरा पाएको अवस्था पनि छ, होइन त्यसो गर्दा हामीलाई छनौट प्रक्रियामै अप्ठ्यारो भयो। होइन पहिला हामीले परिवार नियोजन गरिसकेकोलाई भनेर भन्यौँ, परिवार नियोजन गरिसकेको अहिलेको समाजमा परिवार नियोजन गर्ने सङ्ख्या फेरि कम हुँदो रहेछ, होइन धेरै अस्थायी परिवार नियोजनका अस्थायी साधनहरू धेरै हुन्छन्, परिवार नियोजनै गर्ने कम हुँदो रहेछ। त्यसो गर्दा अलि विवादित भयो, दिँदा हामीलाई राम्रो हो कि नदिँदा राम्रो हो, बरु छात्रवृत्ति नै हो होइन, छोराछोरी किन छुट्याउने, विपन्नलाई सबै बरु सकिन्छ भने जति सकिन्छ विपन्न जेहेन्दारहरूलाई दिने भन्ने सल्लाह भइसके अनुसार अहिले हामीले त्यही अनुसार अगाडि बढेको छौँ। मैले यो जानकारी गराउन चाहेँ। र घनश्याम पौडेलजीले यो बसाइसराई गइसकेपछि माडीको काठको सामानहरू हामीले भरतपुरतिर लान पाएनौँ भन्ने कुरा गर्नुभएको छ। अब यो हामीभन्दा पनि अलिकति मध्यवर्तीसँग जोडिएको कुरा हो, होइन अब दिँदा राम्रो हुन्थ्यो, पहिला दिइराखेको हो, बिचमा फेरि के समस्या परिसकेपछि अलिअलि रोकेको हो, तर विद्यार्थीको लागि भने अलिअलि पठाइराखेको जस्तो मैले बुझेको छु। यो अब हामीले भन्नुभन्दा पनि हामीले समन्वय गरिदिने हो, यसको लागि अब माडी नगरपालिकाले केही लेखेर दिन पर्छ भने हामी दिन तयार छौँ। अर्को यो सरसफाई सम्बन्धीको कुरा आएको छ. अघि मैले यो कुरा गरिसकेँ. वडा नम्बर छले एउटा ठाउँ किटान गरेर हामीलाई कार्यपालिकाले पनि हामीले पास गरिसकेको निर्णय गरिसकेको अवस्था छ. अब त्यहाँ हामी काम गर्छौँ. तर हामीले काम गर्दा जसरी अहिले क्रसर हामीले त्यहाँ सुरु गऱ्यौँ, त्यहाँको स्थानीयलाई नै हामीले त्यहाँ जे रोजगार आउँछ स्थानीयलाई नै दिइरहेछौँ भने सरसफाई पनि हामीले यतिकै अब जम्मा गर्ने भन्ने कुरा होइन. त्यसलाई हामीले आधुनिक मेसिनहरू लगेर ग्रेडिङ गर्ने, त्यसलाई प्याकिङ गर्ने, त्यसलाई अझै हामीले त्यो त्यसलाई टुक्र्याएर पनि बिक्री वितरण गर्न सकिँदो रहेछ. त्यस्तो प्रविधिमा जान खोजिरहेछौँ. यदि त्यस्तो हो भने हामी त्यही वरिपरिकै बासीहरूलाई, हामी त्यही वरिपरिकै जनतालाई केही रोजगार त्यहाँ उत्पन्न भयो भने हामी त्यही वरिपरिकोलाई नै दिन्छौँ. जसरी अहिले हामीले त्यहाँ क्रसर चलाइरहेछौँ त्यहीकोलाई. र अर्को कुरा, हामीले त्यहाँ हाम्रो काम सुरु भयो भने त्यहाँका विकासका कुराहरू पनि हामीले हेर्न पर्ने हुन्छ. अहिले क्रसरमा जान सर र पिच भएको छ भने भोलि त्यहाँ हामीले काम गरिरहँदा हाम्रो पनि त्यहाँ थोरै जिम्मेवारी बढ्ने भएको हुनाले त्यहाँका विकास निर्माणका कामहरू पनि हामीले प्राथमिकतामा राखेर गर्छौँ. त्यसरी त्यसलाई चाहिँ नेगेटिभ सेन्सबाट सबैले नबुझौँ होइन, कामलाई राम्रो व्यवस्थित कसरी गर्ने भन्ने सल्लाह चाहिँ हामीलाई आवश्यक छ. मैले यो कुरा फेरि पनि राखेँ. र महालेखाको यो बेरुजुको कुरा छ. बेरुजु हाम्रो अब अहिले आलेपोको सर आइसक्नु भएको छ होइन सर, आइसक्नु भएको छ. अब यसलाई हामीले यो कामलाई पनि अगाडि बढाउनेछौँ. हाम्रो पहिलाको हेरिकन बेरुजु पनि घटिराखेको छ, त्यस्तो धेरै छैन. अलि पहिलाको भोलुङ ठुलो भएको हुनाले, त्यो जोडिँदै जोडिँदै आएको हुनाले अहिले पनि माडी नगरपालिकामा टोटल हेर्दा चाहिँ टोटल अलि बेरुजु बढी धेरै नै देखिन्छ. त्यसमा अब कतिपय कुराहरू निर्णयको निर्णय गरिदिन पर्ने, कतिपय कुराहरू विभिन्न अब सभाहरूमा लगेर पास गरिदिन पर्ने, यस्ता यस्ता सैद्धान्तिक बेरुजुहरू पनि हाम्रो धेरै भएको हुनाले यो कुरामा अनुरोध गर्न चाहन्छु. र यो कुरामा हामी लागिरहेछौँ. मिलन चोक र बुद्ध चोकको पुलको कुरा गर्नुभएको छ. यो हामीले अहिले माग गरिसकेका छौँ. लगायत धेरै कुरा, यहाँ पोल बत्तीका कुराहरू पनि मैले धेरै कुरा राखिसकेँ. यसलाई मैले फेरि पनि दोहोऱ्याएर समय लिन चाहन्न. र अर्को यो निर्मल ढकालजीले माडी नगरपालिकाको ब्याचलर लेभलमा कुनै पनि प्रकारको छात्रवृत्ति नदिएको सुनेको छु. खास गरी पुरुषको लागि पढाइ सकेर पनि सर्टिफिकेट निकाल्न नसकेको अवस्था छ. केही गर्न सकिन्छ कि भनेर नगरपालिकालाई प्रश्न गर्नुभएको छ. अब अहिलेको सालमा हामीलाई यो जुन निर्वाचन हुँदै गर्दा हामीलाई सँगै एउटा परिपत्रै आयो. त्यसमा चाहिँ स्वास्थ्य बिमा र छात्रवृत्ति दिन नपाउने भनेर परिपत्र आइसकेपछि हामीले विनियोजन गरेका छात्रवृत्ति, स्वास्थ्य बिमाका कार्यक्रम र व्यक्तिगत लाभ हुने खालका कार्यक्रमहरू काट्न पर्ने, दिन नपाइने भनेर परिपत्र आएअनुसार नै हामी अब कानुनलाई नै टेकेर काम गर्नपर्ने भएको हुनाले त्यो पत्रले हामीलाई थोरै अप्ठ्यारो बनायो र हामीले धेरै छात्रवृत्तिहरू काट्न हामी बाध्य भयौँ. मैले यो कुरा जानकारी गराएँ. कान्तिपुरको बाटोको कुरा राख्नु भएको छ डिलबहादुर गायकजीले. हामी अब धेरै ठाउँ छ अझै पनि माडीमा. हुन त अघि राजनीतिक दलबाट पनि सिमेरा धोबाको कुरा उठ्यो. धेरै अझै पनि पिच बाटोको काम गर्न बाँकी छ. कति भएको छ र माडीमा हामीले, तर हामी यो टिम आइकन प्रत्येक वर्ष 5-6 किलोमिटर चाहिँ हामीले पिचमा पनि विनियोजन गरिरहेछौँ. जति पनि सम्पूरक बजेटहरू, सशर्त बजेटहरू हामी माग गर्दा पिचकै लागि बजेटहरू माग गरिराखेका छौँ. र हामीले अब कार्मिक रूपमा यो बजेट राख्दै गर्दा, पिचको लागि बजेटहरू राख्दै गर्दा हामीले प्राथमिकरण गर्न अलि कमजोर भयौँ कि भन्ने कतै कतै मलाई पनि फिल हुन्छ. किनभने वास्तवमै बाटो भनेको जहाँनिर बढी अलि हिँडडुल गर्ने चाप हुन्छ, जहाँनिर बढी गाडी गुड्ने हुन्छ, विशेष खालका ती बाटोहरूलाई, पर्यटकीय मार्गहरूलाई हामीले प्राथमिकता राख्न पर्ने हो. अलि त्यो हामीले छनौट प्रक्रियामा कहीँ कमी कमजोरी भयो कि भन्ने महसुस गरेका छौँ। यद्यपि फेरि पनि हामी अब आफ्नो बजेट विनियोजन गर्दा पनि हामीले त्यो कुराहरूलाई ध्यान पुर्याउनेछौँ भन्न चाहन्छु। धेरैले जङ्गलभित्रकै बाटो भन्नुभएको छ, बाँदरमुढे पुल पत्रे खोला मर्मत गरियो भने कति लाख आउने होला कान्छ।

पत्रे खोला कोही अब लामो समयदेखि त्यो ठेकदारले काम नगरिदिएर रहेको पुल हो। अब त्यो हामीले भन्दा पनि सङ्घको ठेक्का हो, हुलाकी सडकको ठेक्का हो। हामीले पटक पटक परिपत्र गरेका छौँ। अस्ति हामी माननीयज्यूलाई भेट्दा पनि, मन्त्रीज्यूलाई भेट्दा पनि यो कुरा हामीले राखेका छौँ, होइन यो अब ठेक्का तोड्नेतिर प्रक्रिया अगाडि बढेको छ भनेर मलाई निर्देशनालयका प्रमुख सरले मलाई जानकारी गराउनु भएको छ। अब ठेक्का तोडिसकेपछि पक्कै पनि अब अर्थ मन्त्रालयबाट फेरि बजेटको सुनिश्चितता भइसकेपछि पक्कै पनि फेरि ठेक्का होला। यो प्रक्रिया अलि लामो छ। मैले अहिले यो सामाजिक सञ्जालबाट आएका प्रश्नहरूको उत्तर मैले कति दिन सकेँ सकिनँ, मैले सकेसम्म प्रस्ट्याउने कोसिस गरेँ र फेरि पनि आजको यो सार्वजनिक सुनवाई कार्यक्रममा यो धैर्यतापूर्वक बसेर राजनीतिक दलका आदरणीय व्यक्तित्वज्यूहरू बसिदिनु भएको छ, सम्पूर्ण महानुभावहरू बसिदिनु भएको छ र बाटो ग्राभेलको कुरा अघि गर्नुभएको छ। हाम्रो यत्रो गाडी घोडा भएपछि सकेसम्म हामीले आफ्नै गाडी घोडाले काम गर्नपर्छ। यदि सकिएन भने त्यसको विकल्पमा हामी फेरि पनि सल्लाह गर्नेछौँ। तर हामीलाई केही चुनौती छ, होइन, काम धेरै छ। हामीले अझै गाडी घोडाहरू पर्याप्त एकदमै समयअनुसार चलाउन सकिरहेका छैनौँ, गाडीहरू बिग्रिरहेछन्, विविध समस्या छ। त्यस कारणले हामी सकेसम्म अब माडी नगरपालिकाकै स्रोत साधनले काम गर्छौँ भनेर सोचेका छौँ। यदि सकिने कन्डिसन भएन भने त्यसपछि फेरि हामी बसेर सल्लाह गरेर यसलाई अगाडि बढाउनेछौँ। र एउटा कुरा मैले राजकुमारजीलाई अनुरोध गर्न चाहन्छु, हामीले बजेट विनियोजन गर्ने र बजेट खर्च गर्ने दुईवटा बाटो हुन्छ। बजेट विनियोजन भइसकेपछि हामीले प्रमुख प्रशासकीय सरलाई कार्यान्वयनको अख्तियारी दिइसकेपछि यदि कुनै कार्यक्रम हामीले त्यहाँ राखेका छैनौँ र सम्झौता नभइकन कार्यक्रम भयो, खर्च भयो भने हामीले फेरि त्यसलाई कार्यान्वयन जसरी नै गरिदिनुपर्छ भनेर प्रमुख प्रशासकीय सरलाई भन्न अलिक गाह्रो हुन्छ। किनभने बजेटको शीर्षकै नभएको काम गर्दा नै हामीलाई यो बेरुजुहरू बढ्ने र सम्बन्धित उपभोक्ता समितिलाई अप्ठ्यारो पर्ने भएको हुनाले यस्ता कानुनी कुराहरू हामी सबैले बुझ्नुपर्छ। अब यसको लागि होइन, अब किनभने उपभोक्ता मर्न भएन, मैले यो कुरा पनि बुझेको छु र यसलाई हामी कसरी अब टुङ्ग्याउन सक्छौँ, मैले अहिले यहाँ यत्तिकै बोल्न मिल्दैन, मैले अहिले यति कुरा नै राखेँ। मैले राजकुमार भाइको समस्या बुझेको छु, तर त्यहाँ काम पनि भएको छ, खर्च नि भएको छ, तर हामीसँग त्यो शीर्षकमा जति बजेट थियो त्यति मात्रै हामीले भुक्तानी दिन सक्यौँ र आउने दिनमा यो कुराहरू सुधार हुनपर्छ, त्यो हामीबाट नै हुनपर्छ, सबैबाट सुधार गर्नपर्ने कुराहरू धेरै छन्। मैले अहिले यति कुरा राख्दै सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै यो बैठक, यो सार्वजनिक सुनवाई कार्यक्रम यहीँ समापन भएको घोषणा गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सोमबारदेखि साना बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रारम्भ गरेको हो। आज पहिलो चरणमा 378 जना पीड़ितलाई 13,79,216 रूपियाँ फिर्ता गरिएको छ। आज कान्तिपुर सहकारीका 215 जना, शिवशिखर सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्तालाई रकम फिर्ता गरिएको समितिका अध्यक्ष दिलराज आचार्यले जानकारी दिनु भएको छ। परराष्ट्र मन्त्रालयले इरानमा थुनामा रहेका नेपाली नागरिक अमृत झाको रिहा भएको भनी केही दिन अघि गलत सूचना सम्प्रेषण गरेको प्रति माफी मागेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै झाको मुद्दा इरानको अदालतमा विचाराधीन रहेको र उनी थुनामै रहेको स्पष्ट पारेको हो। कतार स्थित नेपाली दूतावासबाट प्राप्त अनौपचारिक र गलत जानकारीका आधारमा परराष्ट्र मन्त्री शिशिर खनाल र मन्त्रालयले झा रिहा भएको सूचना सार्वजनिक गरेका थिए। लिखित प्रमाण खोज्ने क्रममा झा रिहा नभएको पुष्टि भएपछि मन्त्रालयले परिवारलाई वास्तविकताबारे जानकारी गराएको छ। झाको निष्पक्ष सुनवाई र रिहाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर 3 रिटको पेशी आज हेर्न नपाइने सूचीमा परेको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको पेशी समय हेर्न नमिल्नेमा राखिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नियुक्त महान्यायाधिवक्ता कणेलको संविधान बमोजिम सर्वोच्चको न्यायाधीश सरहको योग्यता र निरन्तर 15 वर्ष वकालतको अनुभव नपुगेको दावी गर्दै अधिवक्ताले रिट दायर गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि सतर्कता बढ़ाएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कलाई 24 घण्टा सक्रिय बनाउँदै रोग प्रभावित देशबाट आउने यात्रुको कड़ा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको हो। र आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। जारी श्रृंखलामा दोस्रो जित हात पारेको नेपाल लीग टूको अङ्क तालिकामा 5 स्थानमा उक्लिएको छ। किर्तिपुर स्थित टियो मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक 74 रन बनाएर नट आउट रहे भने उनले 98 बलमा 5 चौका र 2 छक्का प्रहार गरेका थिए। रोहितले ईशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी खेले। ईशान 61 बलमा 55 रन बनाएर आउट भए। उनले 5 चौका र 2 छक्का बनाए प्रहार गरेका थिए। बलिङमा नेपालका स्पिनर ललित राजवंशी घातक बने। लामो समय विकेट विहीन बनेका ललितले स्कटल्याण्ड विरूद्ध 8 ओभरमा 32 रन खर्चेर 4 विकेटले, सन्दीप लामिछानेले 10 ओभरमा 47 रन खर्चेर 3 विकेटले, सन्दीपले ओडीआईमा सबैभन्दा छिटो 150 विकेट लिने मिचेल स्टार्कको कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान बनाएका छन्। अवस्था अहिलेको लागि काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भइपुग्छ, IELTS पनि 5.5 भइपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
3: तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293। सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना भएकोमा माडी नगरपालिकाभित्रका राजनैतिक दल, क्रियाशील सङ्घ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास, निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सम्पूर्ण सरकारवालाहरू साथै टोल विकास संस्था, उपभोक्ता समिति, सञ्चारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला लगायत सम्पूर्ण नगरवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
3: मिति आज Z4 गते सोमबार, समय बिहान 11 बजेदेखि, र स्थान माडी नगर कार्यपालिका कार्यालयको प्राङ्गण बसन्तपुर।

अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखती फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
3: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9846590042
4: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
5: ए मेरो प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
1: ग्रुप राइटर नरेश महतो गीता महतो
7: सम्पर्क 97625 73 09 98 0974 46 182 र 98491 95 225
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0280 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइललाई

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
3: 6 o'clock अहिले 6 बजेको छ
4: किसान पाई प्रोडक्ट्स प्राली को हो
5: राष्ट्रको शान किसान
4: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश अझै दर्ता भएन, आदेशको विषय संसदमा प्रवेश, संसद न्यायालय टक्रावको संकेत।
0: समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरु, पहिलो दिन 378 जनाले

0: किचन गणना गर्न पनि धेरै टाढा जानुपर्ने गणकारलाई त्यो समस्या छँदै नै छ अनि प्रविधिक हिसाबले पनि नेटवर्किङ अझै अतिबेठामा लाग्दैन अहिले पनि समस्या छ
1: इरानसँग युद्ध सुरु हुनुभन्दा अघि इजरायलले इराकमा दुईवटा सैन्य अड्डा निर्माण गरेको रिपोर्ट सार्वजनिक इराकी अधिकारीसँग कुरा गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ताको भनाई
2: र स्कटल्यान्डलाई हराउँदै नेपाल लिग टूको पाँचौं स्थानमा उक्लियो एक दिवसीय अन्तर्राष्ट्रियमा सन्दीपको नयाँ कृतिमान आइपिएल क्रिकेटमा आज राति चेन्नई र हैदराबाद खेल्दै
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
4: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला
5: बेजर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ बेजर अप्लायन्सेस बेजरको बानी लाग्छ
1: नेपाल दर्पणमा अब खबरको सिलसिला कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरेको रिपोर्ट दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायालय र संसद बीच द्वन्द बढ़ने संकेत देखिएको छ मल्लले सर्वोच्च प्रशासनलाई आदेश दिएको समाचार आएसँगै सिंहदरबारमा चलिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूले आपत्ति जनाएका छन् सामान्यतया प्रधान न्यायाधीशको आदेशबारे संसद बैठकमा प्रश्न नउठाउने गरेकोमा आज सत्तारूढ़ दलका सांसदहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई कोर्ट खोलेर राजनीतिमा आउन चेतावनी समेत दिए मल्लले दिएको लिखित आदेशमा कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास हुने देखिन्छ भनिएको छ यसमा राष्ट्रपाका कानूनी पृष्ठभूमिका सांसदहरू यज्ञमणि नेउपाने र समीक्षा बास्कोटाले आपत्ति जनाउनु भएको हो संसदमा बोल्दै सांसद नेउपानेले मल्लको आदेशमा स्वार्थको सिद्धान्त आकर्षित भएको बताउनुभयो सर्वोच्चले देखाउनु पर्ने स्थानमा सक्रियता नदेखाई अन्यत्र सक्रियता देखाउन थालेको उहाँको भनाइ छ राष्ट्रपाकै सांसद समीक्षा बास्कोटाले कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीच चेक एण्ड ब्यालेन्सको काम गर्ने भए पनि न्यायपालिका सत्ता कब्जा गर्ने नियतमा लागेको आरोप लगाउनुभयो राष्ट्रपाका सांसदहरू नेउपाने र बास्कोटाले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले दुवैजनाको भनाइ रेकर्डबाट हटाउन पनि माग गर्नुभयो गएको वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले त्यही रिटको दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आजै 1 बजेभित्रको समय दिनुभएको थियो तर आदेश दिए पनि कर्मचारीले दर्ता भने गरेका छैनन्
2: प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ
1: सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 378 पीड़ितलाई गरी 13,99,216 रूपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम शुरू गरेको हो समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आज कान्तिपुर सहकारीका 215 9,89,716 रूपियाँ पशुपति सहकारीका 7 41,465 रूपियाँ र शिव शिखर सहकारीका 156 जनाले 3,68,035 रूपियाँ गरी कुल 14 लाख रुपियाँ फिर्ता पाएका छन्। यसअघि घोषणा गरिए अनुसार समितिले आजदेखि 10,000 रुपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिन शुरू गरेको हो। समितिका अनुसार समस्याग्रस्त सहकारीका झण्डै 76,000 बचतकर्ताहरूको झण्डै 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये सबै धेरै जसो साना बचतकर्ता रहेका छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख रुपियाँ भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढी बचत गर्ने जम्मा 18,000 जना मात्रै रहेका समितिले जनाएको छ।
2: राष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ। मन्त्रालयले आज विज्ञप्ति निकालेर झाको रिहाई भइ नसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्यल प्रति क्षमा मागेको हो। त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनवाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झा अवैध सामान तस्करी एवं ओसार पसारको आरोपमा पक्राउ परेका थिए। अमेरिका इजरायल र इरान बीच गएको फेब्रुअरी 28 तारिकमा द्वन्द शुरू हुनु अगाडि नै झा सहित 6 जना विदेशीलाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो।
1: मलेसिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौता अनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क संकलन भइरहेको बताएको छ। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै मलेसियाले आफ्नो अडान स्पष्ट पारेको हो। काठमाडौँमा रहेको मलेसियन दूतावासले आज निकालेको सूचनामा दुई देशबीच श्रम सम्पन्न श्रम सम्झौताको आधारमा नेपालमा बायोमेडिकल प्रणाली अर्थात बीएमएस मार्फत स्वास्थ्य परीक्षण सञ्चालन भइरहेको छ र शुल्क संकलन पनि त्यही सम्झौतामा तोकिए अनुसार हुँदै आएको उल्लेख छ। सम्झौता अनुसार यो परीक्षण गर्ने 36 वटा स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ। श्रम मन्त्रालयले तोकेको 6,500 रुपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग गरे बापत थप 3,000 रुपियाँ शुल्क लिन पाउने व्यवस्था छ। यो सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बिहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। बीएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी म्याक्रोटेक प्रणाली र वेस्टिनेट एसडीएन बीएसडीलाई दिएको छ, जसले शुल्क संकलन र रकम हस्तान्तरण सम्मको काम गर्दछन्।
2: यसैबीच गएको वैशाख महिनामा वैदेशिक रोजगारीमा जान 74,429 नेपालीले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा 65,010 पुरुष र 9,419 महिला छन्। वैदेशिक रोजगार विभागका अनुसार यो सँगै चालू आर्थिक वर्ष 2082-83 को पहिलो 10 महिना अर्थात 2082 साउन 1 गतेदेखि 2083 वैशाख वसन्तसम्मका अवधिमा कुल 6,61,762 नेपालीले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 को पहिलो 10 महिनामा 6,85,924 जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। अघिल्लो वर्षको तुलनामा श्रम स्वीकृति लिनेको संख्या 24,162 जनाले घटेको हो।
1: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
2: नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले समसामयिक तथा नीतिगत विषयमा केन्द्रित 12 उपसमिति गठन गरेको छ। प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्व प्रकाश शर्माको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले भूमि व्यवस्था, विपद व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, शिक्षा, उद्यमशीलता लगायतका विषयमा काम गर्ने गरी उपसमिति गठन गर्ने निर्णय गरेको हो। सबै उपसमितिले आउँदो बैठकमा प्रारम्भिक कार्यखाका पेश गर्न निर्देशन दिइएको छ। यसैबीच काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले पार्टी अहिले गुट भत्काउने र पार्टी बनाउने नीतिमा अघि बढ़िरहेको बताउनु भएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा अहिले चलिरहेको राष्ट्रिय आर्थिक गणना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, काठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333-4-93-555।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधान न्यायाधीश सिफारिस विवाह सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, कर्मचारीहरूले टेरेनन् आदेशको विषय, संसदमा प्रवेश, संसद न्यायालय टकरावको संकेत, समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू, पहिलो दिन 378 जनाले पाए, परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झारिया भएको भन्ने गलत सूचना दिएकोमा माफी माग्यो, पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता खुल्ला गर्ने एमालेको निर्णय लगायत खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उहाँले विगत 10-15 वर्षको कुशासनबाट मुक्त दिलाउने र सुशासनको लाभांश समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउनुभयो। सुशासन प्रवर्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौ ऐन संशोधन र ई गभर्नेन्स लगायत सूचना प्रविधिको व्यापक प्रयोग गरिने उहाँले जानकारी दिनुभयो। आउँदा दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटलाइजेशन, पर्यटन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाइने उहाँले बताउनुभयो। साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र दिगो सामाजिक सुरक्षा निर्माणलाई प्राथमिकतामा राख्दै गैर आवासीय नेपालीहरूको सञ्जाललाई लगानी र शैक्षिक आदान प्रदानको माध्यमका रूपमा उपयोग गरिने उहाँको भनाइ छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले शुरू गरेको दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अहिलेसम्म 87.08% गणना सम्पन्न भएको छ। थापाथलीमा रहेको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत कार्यालयले गणनाको अहिलेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो। वैशाख 2 गतेदेखि शुरू भएको गणना आउँदो असार 7 गतेसम्म चल्नेछ। अहिलेसम्म संकलकहरूले 8,00,000 भन्दा बढी कागजी फारम र 10,000 भन्दा बढी इसेन्सस टोकन बाँडिसकेका कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले गत विवरण संकलन भइरहेको भन्दै गणकहरूलाई सत्य तथ्य विवरण उपलब्ध गराउन प्रतिष्ठानहरूसँग आग्रह गर्नुभयो। ग्रामीण भेगमा रेडियोको पहुँच सबैभन्दा प्रभावकारी रहेको भन्दै उहाँले गणना सम्बन्धी जानकारीहरू प्रवाह गर्न आग्रह समेत गर्नुभयो। गणनाको प्रक्रिया र देखिएका चुनौती बारेमा हामीले राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गरेका छौं।
11: राष्ट्रिय आर्थिक गणना अहिले हामी मध्य भागमा प्रवेश गरेका छौं। प्रतिशतको कुराले पनि हाम्रो लक्ष्यको आधा हामीले सम्पन्न गरिसकेका छौं। करिब 4,000 गणक र सुपरभाइजरहरू अहिले फिल्डमा खटिनु भएको छ। यो असार 7 सम्म नियमित चल्छ नै। हामीले व्यापार, व्यवसाय, उद्योग धन्दा सम्पूर्ण संघ संस्थाहरू गएर आर्थिक विवरणहरू अरू विवरणहरू पनि संकलन गर्छौँ। हामीले जुन लक्ष्य तयारी गरेका छौँ, हाम्रो अनुमान चाहिँ पूर्ण रूपमा त्यो लक्ष्य हासिल गर्नको लागि एउटा एउटा चुनौती छ र यही बीचमा केही समस्याहरू पनि हाम्रा गणकले प्रतिष्ठानहरूलाई भेट्न गाह्रो हुने र समय कसैले नदिने त्यस्तो खालको समस्याहरूले गर्दा पनि केही चुनौती चाहिँ थपेको छ। तथापि अहिले हामीले यस्ता किसिमका अन्तर्क्रियाहरूबाट विभिन्न कम्युनिटी एसोसिएसनहरू महासङ्घहरूसँग सङ्घहरूसँग छलफल गर्ने अन्तर्क्रिया गर्ने र उहाँहरू मार्फत सन्देश जारी गरेर तल तहसम्म चाहिँ सूचना प्रवाह गरेर गणकालाई विवरण दिनको लागि चाहिँ सहजीकरण गर्ने काममा सहयोग गरिराख्नु भएको छ। स्थानीय तहहरूले वडाहरूले पनि सहजीकरण गरिराख्नु भएको अवस्था छ।
2: यो गणनामा प्रयोग भएको प्रविधिले चाहिँ कतिको सहयोग गरिरहेको छ?
11: भौगोलिक हिसाबमा अलिक एउटा प्रतिष्ठान गणना गर्न पनि धेरै टाढा जानुपर्ने गणकालाई त्यो समस्या छँदै नै छ। अनि प्रविधिक हिसाबले पनि नेटवर्किङ अझै अति बेठामा लाग्दैन, अहिले पनि समस्या छ भने अर्को चाहिँ हामीले ई सेन्सस भनेर हामीले गरेको छौँ। ई सेन्ससमा चाहिँ के हुन्छ भने कोही प्रतिष्ठानहरूले समय उपलब्ध हुन सकेन, व्यवसायहरूले मेरो विवरण चाहिँ म आफै इन्टरनेटको माध्यमबाट पठाउँछु भन्ने उहाँले व्यक्त गर्नुभयो भने उहाँलाई पासवर्ड र हाम्रो टोकन नम्बर दिन्छन्, त्यो दिएपछि ई सेन्ससमा समावेश गर्न सकिन्छ। अहिले हामीले गरेको 10,000 टोकनहरू वितरण गर्यौँ तर इन्ट्री गरिदिने चाहिँ जम्मा 3,000 जस्तो मात्रै छ भनेपछि अझै पनि 7,000 चाहिँ ग्याप छ। त्यहाँ कतिपय कन्फ्युजनहरू भएको कारणले होला अथवा विभिन्न कारणले उहाँहरूले ई सेन्ससमा भाग लिन सक्नुभएको छैन, त्यसलाई पनि हामीले सहजीकरण गरेर गणक मार्फत केन्द्रबाट हामीले सहजीकरण गरेर सबैजनालाई ई सेन्ससमा भाग लिनको लागि पनि अपिल गरिरहेका छौँ र उहाँहरूलाई सहयोग पनि गरिरहेका छौँ। डिजिटलमा त्यति अभ्यस्त नभएको कारणले पनि होला ई सेन्ससको सहभागिता चाहिँ अलिक कमजोरै देखिएको छ।
2: यसको लागि तपाईँले चाहिँ के आह्वान गर्न चाहनुहुन्छ?
11: देशको अर्थतन्त्र कुन बाटोमा गइरहेको छ त्यसलाई सही ट्र्याकमा लानको लागि अर्थतन्त्रमा नयाँ नयाँ किसिमका आर्थिक क्रियाकलापहरू गतिविधिहरू प्रवेश भएका छन्, कति त बन्द पनि भइसकेका छन्, बन्द भएकोलाई हटाउने र नयाँ प्रवेश गरेकोलाई पनि समावेश गर्नुपर्ने हुन्छ। त्यसले गर्दा हाम्रो अर्थतन्त्रमा भएका सबै किसिमका आर्थिक क्रियाकलापहरू समेट्नको लागि आर्थिक गणनामा स्वतस्फूर्त रूपमा आफ्नो व्यवसायको विवरण टिपाउने र अरूलाई पनि टिप्न लाउने त्यो किसिमको गरियो भने वास्तवमा हाम्रो भविष्यको लागि सरकारले बनाउने योजना नीतिहरू होस् या व्यापार व्यवसायहरूले आफ्नो नीतिहरू बनाउँदा व्यवसायहरूले सञ्चालन गरिरहेका समस्याहरू हुन सक्छन् ती समस्याहरू पनि सम्बोधन गर्नको लागि सरकारलाई सहयोग पुग्ने भएकोले सबैजना सहभागी भएर उत्साहजनक रूपमा यो अभियानमा सहभागी हुनको लागि राष्ट्रिय तथ्याङ्क कार्यालय र मेरो तर्फबाट चाहिँ अनुरोध गर्न चाहन्छु।
1: हुनुहुन्थ्यो राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछाने। नेपाल दर्पणमा खबरकै सिलसिला ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेकाले लक्षित योजनालाई सघाउ पुर्याउने गरी बजेट निर्माणको काम अघि बढ़ाएको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले ठूला जलाशय युक्त आयोजना तथा रन अफ रिभर आयोजनाहरूलाई समानान्तर रूपमा अघि बढ़ाउने जानकारी दिनुभयो। उहाँले नीतिगत सुधार पूर्वाधार विस्तार र संस्थागत पुनर्संरचना बिना लक्ष्य हासिल गर्न कठिन रहेको बताउँदै आउँदो बजेट मार्फत सुधार गर्ने बताउनुभयो।
2: हप्ताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.03 अंकले घटेर 2,730.91 बिन्दुमा झरेको छ। आज बैंक, विकास बैंक, जलविद्युत लगानी अन्य बाहेक सबै समूहको सूचक घटेको छ। आज 132 कम्पनीको शेयर घटेकोमा 119 बढेको छ। यस्तै 18 कम्पनीको शेयर भने घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.09 अर्ब कारोबार भएकोमा आज 339 कम्पनीका 58,28,000 किता शेयर 2,45 अर्ब रुपियाँमा कारोबार भएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरवामा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खाम्चाले जग्गाको नयाँ श्रेष्ठता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेपालले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। यसअघि अख्तियारको कारणले बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट 2,00,000 रुपियाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। अनुसन्धान क्रममा नायब सुब्बा खाम्चाले जीर्ण श्रेष्ठता कायम गर्ने, अपुताली जग्गा नामसारी, दाखा गरिदिने लगायतका काम गरिदिए बापत सेवाग्राहीसँग रकम माग गरी मूलमुलाएपछि 2,00,000 रुपियाँ लिएको पुष्टि भएको आयोगको दावी छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
9: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
3: यसै क्रममा यही जेठ सात गते बिहिबार पुष्य नक्षत्र परेको दिन आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन
12: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
2: अब बाँकी खबर बागलुङमा जंगलबाट ल्याएको भ्याकुर खाँदा एकजनाको ज्यान गएको छ अरू 8 जना बिरामी परेका छन् घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडीगार्ड गाउँपालिका वडा नम्बर 5 डाकघर भई खार बजार बस्ने 72 वर्षीय फिरम कुमारी घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ उहाँकै परिवारका अरू 8 जना बिरामी परेका हुन् बिरामी सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार चलिरहेको र एकजनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ
1: कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एकजनाको ज्यान गएको छ शुक्ला फाटा नगरपालिका नम्बर 12 तिलकीका 40 वर्षकी हरदुलिया राणाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ माटोको ढिस्कोभित्र पुगेकी 55 वर्षकी सुन्दरिया राणालाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन् घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो
2: मुस्ताङको कोरोला नाकामा डिप बोरिङ प्रविधि मार्फत खाने पानी निकाल्न सफलता मिलेको छ लुवानथाङ गाउँपालिकाको पहलमा गरिएको यो परीक्षण 9 दिनको प्रयासमा सफल भएको हो समुद्री सतहबाट 4,610 मिटरको उचाइमा रहेको नेपाल चीन सिमानाका यो सुक्खा पठार क्षेत्रमा ट्रान्जिट पोइन्ट र 24 नम्बर सीमा स्तम्भ नजिकै पानी निकालिएको हो पानी निकाल्ने एसियन कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी दोलखासँग 30 लाख रूपियाँमा सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिनुभयो यसअघि स्थानीय व्यापारीहरू पानीका लागि सीमापारी चीनको सहयोगमा निर्भर थिए अथवा 16 किलोमिटर टाढाको नियचुबाट ट्याङ्कर मार्फत ढुवानी गर्नुपर्ने बाध्यता थियो अब खानेपानी व्यवस्था भएपछि व्यापारी पर्यटक तथा चालक सबैलाई ठूलो राहत मिलेको गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो
1: काठमाडौँको सुन्धारामा रहेको केन्द्रीय कारागारबाट भएकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ अपहरण हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना अस्ति शनिबार राति 1:30 बजे कारागारको पर्खाल नागेर भएकी थिइन् उनलाई गएराती असनबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ सपनालाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका 20 वर्षका समीर श्रेष्ठ पनि पक्राउ परेका छन् जिल्ला अदालत रसुवाले जन्मकैद सजाय सुनाएपछि उनलाई केन्द्रीय कारागार ल्याइएको थियो
2: कैलालीको टिकापुर नगरपालिका 8 कार्यालयले मौसमी रोगबाट बस्न टोल टोलमा स्वास्थ्य सरोकार समिति मार्फत समुदायमा सचेतना जोगाउन थालेको छ ओडाको धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो वडा नम्बर 8 रहेका 17 टोल विकास संस्थामा 17 स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन्। साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बच्ने उपायबारे जानकारी दिने गरेका छन्। जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण मानिसमा देखा पर्ने स्वास्थ्य समस्याबारे समुदायलाई सचेत गराउन थालिएको स्वास्थ्य चौकीले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। इरानसँग युद्ध शुरू हुनुभन्दा अघि इजरायलले इराकमा दुईवटा सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका द न्यूयोर्क टाइम्सले रिपोर्ट सार्वजनिक गरेको छ। इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरूभूमिमा इजरायलद्वारा सञ्चालित दुईवटा गोप्य सैन्य अड्डा पहिचान गरेका अमेरिकी पत्रिकालाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। गएको हप्ता अर्को अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले युद्ध शुरू हुनुभन्दा केही समय अघि एउटा सैन्य अड्डा स्थापना गरेको र अमेरिकाको जानकारीमा सञ्चालन गरेको रिपोर्ट सार्वजनिक गरेको थियो। अखबारका अनुसार इजरायली सेनाले मार्च महिनाको शुरूमा साइट पत्ता लगाउन नजिक पुगेका इराकी इकाइहरू विरूद्ध सैन्य अड्डाबाट आक्रमण गरेको थियो। इराकी अधिकारीहरूले यस ठाउँमा कुनै पनि सेनाको उपस्थितिका लागि सम्झौता वा सहमति नभएको बताएका छन्। यद्यपि वाल स्ट्रिट जर्नलको रिपोर्टले इराकले मार्च महिनाको अन्त्यतिर अमेरिकासँग निजी रूपमा विरोध दर्ता गराएको र यसलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको बताएको छ। यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले यसबारेमा इराकी अधिकारीहरूसँग कुरा गर्ने बताउनु भएको छ। इजरायलले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप छ।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीनी राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिनले राजकीय भ्रमण गर्न लाग्नु भएको हो। यसअघि ट्रम्पले यही मे 13-15 चीनको भ्रमण गर्नुभएको थियो। झण्डै एक दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो। यसको ठिक 3 दिनपछि रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुहुने भएको हो। भ्रमणमा पुटिन र सी जिनपिङले द्विपक्षीय सम्बन्ध, चीन र रूस बीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ गहिरो बनाउने तयारी, महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने चीनिया विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दुई देश ले उच्चस्तरीय संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाइरहेका खबरमा उल्लेख छ। रूससँग चीनको गहिरिँदै गएको सम्बन्ध पश्चिमा देशहरूका लागि चिन्ताको विषय बनेको छ। विशेष गरी युक्रेनमा आक्रमण शुरू गरेदेखि दुई देश नजिकिएका छन्। सी र पुटिन बीच 40 धेरै पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका द गार्जियनले लेखेको छ। सन् 2022 यता चीन र रूसको द्विपक्षीय व्यापार कृतिमानी स्तरमा पुगेको छ। रूसको कुल निर्यातको 1/4 भन्दा धेरै हिस्सा चीनले ओगटेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 गुमाएर भेट्टायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाएको थियो। यो जितसँगै नेपाल लीग टू तालिकामा 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अङ्कसहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्कसहित दोस्रो स्थानमा छ। आजको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षका सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाडी बनेका छन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रिय 150 विकेट लिएका हुन्। सन्दीपले अस्ट्रेलिया का स्टार बलर मिचेल स्टार्कले पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाडी पनि हुन्।
2: र इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज राति चेन्नई सुपर किङ्स र सनराइजर हैदराबाद खेल्दैछन्। यो खेल पाउने 8 बजे चेन्नईको एमए चिदम्बरम रंगशालामा शुरू हुनेछ। दुवै टोली प्लेअफमा पुग्ने सम्भावना कायमै छ। हैदराबाद 12 खेलमा 14 अङ्कसहित तालिकाको तेस्रो र चेन्नई 12 खेलमा 12 अङ्कसहित 5 स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 23 पटक भेट भएकोमा चेन्नई 15 र हैदराबाद 8 खेलमा विजयी भएको छ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: प्रधान न्यायाधीश सिफारिस विवाह सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश अझै दर्ता भएन। आदेशको विषय संसदमा प्रवेश, संसद न्यायालय टक्रावको संकेत।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरु, पहिलो दिन 378 जनाले पाए।
2: राष्ट्रिय आर्थिक गणना चल्दै 87% गणना सकियो। कठिन भूगोल र संचार समस्या मुख्य कठिनाई रहेका, तथ्याङ्क कार्यालयको भनाई।
1: इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा 2 सैन्य अड्डा निर्माण गरेको रिपोर्ट सार्वजनिक। इराकी अधिकारीहरूसँग कुरा गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ताको भनाई।
2: र स्कटल्यान्डलाई हराउँदै नेपाल लिग टूको 5 स्थानमा उक्लियो। एक दिवसीय अन्तर्राष्ट्रियमा सन्दीपको नयाँ कीर्तिमान। आइपिएल क्रिकेटमा आज राति चेन्नई र हैदराबाद खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

0: भाडी नगरपालिका नगरकार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न, दर्जनौ प्रश्न गुनासो र सुझाव प्रस्तुत। भरतपुरका सहरी क्षेत्रमा रहेका विद्युतका पुलहरूमा रहेको अव्यवस्थित तार हटाउन सुरु, अमृतझा रिहा भएको भन्ने गलत सूचना दिएकोमा परराष्ट्रले माफी माग्यो। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो, नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय। र सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरु, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। नगरस्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी रहँदै माडीवासी नागरिकहरूले विकास निर्माण, पारदर्शिता र जनजीविका सम्बन्धी दर्जनौ प्रश्न, गुनासो र सुझाव प्रस्तुत गरेका छन्। नगर कार्यपालिका परिसरमा सोमबार 5 घण्टासम्म चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई सञ्चालन भएको हो। कार्यक्रममा बोल्दै कल्याणपुरका गणेश पौडेलले कृषिका लागि पर्याप्त बजेट नरहेको गुनासो गर्दै कल्याणपुरमा बिग्रिएको डिप बोरिङ मर्मत गर्न गर्नुभयो। डेरीमा दूध ल्याउने किसानले पाइरहेको दुग्ध अनुदान घरमै उपयोग गर्नेले पनि पाउनुपर्ने उहाँको माग थियो। त्यस्तै भैरवपुरका गोविन्द पौडेलले विकास निर्माणको काममा नगरपालिकाकै गाडी ट्र्याक्टरको प्रयोग गर्नुपर्ने तर समयमा साधन नपाइने गरेको औलाउँदै निजी ट्र्याक्टरलाई काम दिएर भए पनि समयमा योजना पूरा गराउन सुझाव दिनुभयो। भैरवपुर आधारभूत विद्यालयको भवन व्यवहारिसे भएको भन्दै उहाँले वडा सदस्यहरू पनि वडा कार्यालय पुगेर जनताको निवेदन लेखिदिने काम गर्नुपर्ने सुझाव दिनुभयो। त्यसै गरी किर्तनपुर निवासी प्रकाश चन्द्र चापागाई बगौडा अस्पताल ज्येष्ठ नागरिक र अपाङ्ग मैत्री हुन नसकेको र औषधिका लागि दिनभर पालो कुरेर बस्नुपर्ने अवस्था रहेको आउलाउनुभयो। बजारमा खाद्य अनुगमन र गुणस्तर चेक जाँच कम किन भएको भन्ने उहाँको सवाल थियो। नगरका पदाधिकारीहरू चढ्ने गाडी विदाका दिनमा गुडेको अनुगमन हुनुपर्ने र माडी बाहिर जाँदा स्वीकृति लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गर्नुपर्ने उहाँले आवाज उठाउनुभयो। सार्वजनिक यातायातको चर्को हर्न, धुवा, वायु प्रदूषण नियन्त्रण गर्नुपर्ने उहाँको माग थियो। यस्तै भैरवपुरका नवीन पराजुलीले टोल विकास संस्थाहरू मर्ज समायोजन प्रति असन्तोष व्यक्त गर्नुभयो। खरकट्टाका पूर्ण भद्र पनेरूले हिजो भन्दा आजको माडी निकै राम्रो भए पनि धेरै काम कुरा गर्न बाँकी रहेको सुझाव दिनुभयो। चितवन तीनका संघीय सांसद हाल मन्त्री रहेकाले वन ऐन संशोधन हुनुपर्ने, निकुञ्जभित्र कालोपत्रे बाटो नै बन्नुपर्ने, बादर जिल्लाको बस्ती र सुकुम्बासी समस्या समाधान हुनुपर्ने भन्दै उहाँले बोरिङका कारण कुलो विस्थापित हुने अवस्था आउनु दुःखद भएको सुझाव दिनुभयो। यस्तै गोपालनगरका हरिकुमार राणाभाटले टोल विकास संस्थाहरूलाई जिम्मेवारी उपभूमिका युक्त बनाउनुपर्ने, फोहोर उठाउने ट्र्याक्टर गाडीमा एकजना कर्मचारी थप गर्नुपर्ने र बजेट बनाउनु अघि सम्बन्धित सेवाग्राहीसँग परामर्श गर्नुपर्ने सुझाव दिनुभयो। न्यायिक समितिमा दलका प्रतिनिधि रहेकाले उनीहरूले गर्ने काममा राजनैतिक गन्दा आएको उहाँको टिप्पणी थियो। कक्षा 5 र 8 सम्मका विद्यालयको सेवा क्षेत्रमा माविको बस गुडाउने काम बन्द गर्नुपर्ने उहाँको सुझाव थियो। सार्वजनिक सुनवाईमा बोल्दै लक्ष्मी निवासका हरि पोखरेलले बगौडा अस्पतालमा वृद्ध वृद्धा र दीर्घ रोगीलाई पालो कुराइने गरेको भन्दै आलोचना गर्नुभयो। खेत जोत्ने ट्र्याक्टरको शुल्क खेतीको समय अगावै निर्धारण हुनुपर्ने र नगरपालिकाले तोकेको भन्दा धेरै शुल्क लिने ट्र्याक्टरलाई कार्यवाही गर्नुपर्ने भन्दै उहाँले वडा नम्बर 6 को 2 स्थानमा फोहोर फाल्ने डम्पिङ साइट किन बनाएको सवाल गर्नुभयो। यसै गरी बसन्तपुरका एम कुमार लागुनले सड़क कुकुरहरू नियन्त्रण गर्नुपर्ने, सड़क किनारमा ग्राभेल गरी फुटपाथ बनाउनुपर्ने, नगर प्रहरी परिचालन गरी बजार व्यवस्थापन गर्नुपर्ने, विक्रम बाबा मेला र पूजाको आमदानी माडी नगरपालिकाले उठाउनुपर्ने, मगोई नदीमा जथाभावी सब जलाउने काम बन्द गरी निश्चित क्षेत्रमा तोक्नुपर्ने र पुलचोकदेखि फिल्म हल जोड्ने भित्री बाटो स्तरोन्नति हुनुपर्ने माग गर्नुभयो। यसबाहेक कल्याणपुरका दीपक सुवेदीले पशु सेवा केन्द्र, पशु अस्पताल जाने बाटो नभएकाले बाटो बनाउनुपर्ने, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय जाने बाटो धुलाम्य रहेकाले मर्मत गर्नुपर्ने र हरिनगर रिमाल खोलामा पुल हरिनगरका उमकान्त पौडेलले सेतो माडी अभियान अन्तर्गत पशु सेवा शाखामा कल्चर टेस्ट गर्ने मेसिन जडान गर्न माग गर्नुभयो। अर्का प्रश्नकर्ता दक्षिण ऐदपुरीका राजकुमार परियारले बैकुण्ठ धामबाट नगरपालिकाले पैसा र भेटी उठाएको तर मेला व्यवस्थापनका लागि पूरा खर्च नदिएकाले भुक्तानी बाँकी रहन गएको गुनासो गर्नुभयो। मेला व्यवस्थापन समिति र स्थानीयवासीलाई उपेक्षा गरिएको गुनासो गर्दै उहाँले धनलक्ष्मी छहरासम्म पर्यटक लैजाने पदमार्ग निर्माण आधा मात्रै भएकाले बाँकी खण्ड पूरा गर्न माग गर्नुभयो। नगर प्रमुख तारा कुमारी काजी महतोले उत्तरित्र अध्यक्षता गर्नुभएको सो कार्यक्रममा कार्यपालिका प्रवक्ता दण्डपानी पौडेलले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत र केही सवालहरू उत्तरित समेत गर्नुभएको थियो। कार्यक्रममा स्वदेशकर्मी दिप्ति विश्वकर्माले सञ्चालन र देवनारायण शाहले सहजीकरण गर्नुभएको थियो। भरतपुर महानगरपालिकाका भित्री क्षेत्रमा रहेका विद्युतका पोलहरू रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ। महानगरपालिका र जिल्ला प्रशासन कार्यालय सहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो। भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरूले आफ्नो तार आफै व्यवस्थापन गरिरहेका छन्। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको हो। संघका अनुसार ठूलो अण्डा रु 515 प्रति क्रेड, 930 शून्य र मध्यमको रु 485 फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा रु 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा रु 485 र मध्यम अण्डा 435 कायम गरिएको उहाँले बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 378 जना पीड़ितलाई गरी 13,99,216 रूपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम सुरु गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आज कान्तिपुर सहकारीका 215 जनाले 9,89,716 रूपियाँ, पशुपति सहकारीका 7 जनाले 41,465 रूपियाँ र शिव शिखर सहकारीका 156 जनाले 3,68,035 रूपियाँ गरी कुल 14,00,000 रूपियाँ फिर्ता पाएका छन्। परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झारिया भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ। मन्त्रालयले आज विज्ञप्ति निकालेर झाको रिहाई भइसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा मागेको हो। यस्तै झाको मुद्दामा निष्पक्ष सुनवाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कंग्रेस देशको मुख्य राजनैतिक शक्ति भएको बताउनु भएको छ। कंग्रेसको धुली खेलमा सोमबारदेखि शुरू भएको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सम्बोधन गर्दै उहाँले कंग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताउनुभयो। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेको छ। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समयमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको संघीय संसद सचिवालयकी उपसचिव सावित्रा शर्माले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष 2081-82 बजेटमा समावेश गरेका कार्यक्रमका महत्वपूर्ण हिस्सा वर्तमान अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अघि सारेको बजेटका सिद्धान्त र प्राथमिकतामा समावेश गरेको भन्दै सरकारलाई धन्यवाद दिएको छ। नेपाली कंग्रेसकी सांसद गीता देवकोटाले चितवन सहित देशका विभिन्न जिल्लामा अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको गतिविधिप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानकर्षण गराउनु भएको हो। लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई उठीवास लगाउने नभई सम्मानपूर्वक व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपनेता एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिन अघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमा याचना गर्नुभएको छ। प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै उहाँले संसदीय मर्यादाको पालना र सभामुखको आदेशप्रति उच्च सम्मान व्यक्त गर्दै उक्त दुःख व्यक्त गर्नुभएको हो। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीनीय राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिनले राजकीय भ्रमण गर्न लाग्नु भएको हो। यसअघि ट्रम्पले यही मे 13 15 चीनको भ्रमण गर्नुभएको थियो। झण्डै एक दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो। यसको ठिक 3 दिनपछि रुसी राष्ट्रपति पुटिन बेजिङ पुग्नु भएको हो। पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 57% मापन गरिएको छ। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। दर्जनौ प्रश्न गुनासो र सुझाव प्रस्तुत। भरतपुरका शहरी क्षेत्रमा रहेका विद्युतका पोलहरूमा रहेका अव्यवस्थित तार हटाउन सुरु। अमृतचारिया भएको भन्ने गलत सूचना दिएकोमा परराष्ट्रले माफी माग्यो। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय र सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरु। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6553-98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock. अहिले 7 बजेको छ
4: यो रेडियो नेपाल हो अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस् सुरुमा प्रमुख समाचार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु आज तीनवटा सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता राष्ट्रिय आर्थिक गणना 2082 हालसम्म 87% गणना सम्पन्न पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई र आइसिसी विश्वकप लिग 2 अन्तर्गत आज भएको खेलमा नेपालद्वारा स्कटल्यान्ड 6 विकेट

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल आजबाट सुरु भएको छ। यही वैशाख 11 गतेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना गर्ने संविधान को तीन खम्बे अर्थनीति र समाजवाद उन्मुख लक्ष्यलाई समेट्न सक्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले पाँच सिद्धान्त र पाँच प्राथमिकता समेटेर रोजगारीको सृजना, शिक्षामा सुधार, स्वास्थ्य, पूर्वाधार विकास, डिजिटल रूपान्तरण तथा सामाजिक न्यायका विषय उल्लेख गरी ल्याइएको सिद्धान्त र प्राथमिकतामा सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले देशमा बेरोजगारी र युवा पलायन बढिरहेको, किसानले समयमा नै मल र बिउ नपाउने अवस्था रहेको, सहज स्वास्थ्य सेवा र पहुँच नरहेको तर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। दलीय आधारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग वन्य विषय प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद बासना थापाले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना, पूर्वाधार निर्माण, शिक्षामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाएर समन्वय बढाउन सुझाव दिनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले देशको अर्थतन्त्र कता कुन मोडमा कसरी जाने भनेर स्पष्ट रूपमा आउन नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका खुसबु ओलीले सिद्धान्त र प्राथमिकता निकै आकर्षक रूपमा आएको भए पनि आगामी वर्षका लागि पूरा गर्न सकिने खालका व्यवहारिक विषयमा ध्यान पुग्न नसकेको बताउनुभयो। स्वतन्त्र सांसद महावीर पुनले उद्योग व्यवसायको लागि आवश्यक कच्चा पदार्थ आयातमा कर लगाउन नहुने, उद्योग व्यवसायलाई प्याटेन्ट राइट्सको प्रभावकारी व्यवस्था गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको 1% विनियोजन गर्न आग्रह गर्नुभयो। छलफलमा सांसदहरूले उद्योगी व्यवसायीको विश्वास जगाउने, कृषिमा व्यवसायीकरण गर्ने, मुलुकको समग्र अर्थतन्त्रको विकास गर्ने, सुकुम्बासी र अव्यवस्थितको समस्यालाई आवासको ग्यारेन्टी सहित आवश्यक सम्बोधन बजेटका सिद्धान्त तथा प्राथमिकताले गर्न सक्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजी बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो। यसअघि सभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै समितिका सभापति पराजुलीले नियमावली मस्यौदामा प्रतिनिधि सभाको भूमिकालाई सुदृढ गराउने गरी नियमावली निर्माण गरिएको बताउनुभयो। सभापति पराजुलीले नियमावलीले संसदीय व्यवस्थालाई अझ उत्तरदायी, व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ मस्यौदा तयार पारिएको उल्लेख गर्नुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्री संसदप्रति उत्तरदायी बनाउने गरी आएको नियमावलीमा व्यवस्थालाई हटाएर जानुपर्ने बताउनुभयो। छलफलमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदीय सर्वोच्चता कायम गर्ने विषयमा नियमावलीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रतिनिधि सभा नियमावली मस्यौदाले लोकतन्त्रमा विपक्ष बाधक र शत्रु नभई संरक्षक हो भन्ने कुरा स्वीकार गरी विपक्षलाई स्थान दिएको छ कि छैन भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि नियमावली विशेष कानूनका रूपमा रही संघीय कानून सरह रहने गरी गरिएको व्यवस्था स्वीकार्य नहुने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले संसदको नियमावलीलाई विशेष कानूनका रूपमा मानि संविधानभन्दा माथि राख्न नमिल्ने भन्दै नियम 259 संशोधन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू यज्ञमणि नेउपाने र समीक्षा बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी उहाँहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीश सिफारिस विरुद्ध दायर दरफिट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएको विषयमा आपत्ति जनाउनु भएको हो। रासोपाका सांसदहरू ढकाल र बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्न समय दिएपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले न्यायाधीशले कर्तव्य पालनाका सिलसिलामा गरेका न्यायिक कार्यका विषय संसदमा उठाइएको र अदालतको अपमान हुने गरी सत्ता पक्षको सांसदहरूको अभिव्यक्ति आएको भन्दै विरोध गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कार हत्या मानव तस्करी अन्त्य वैदेशिक रोजगारीमा सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले मानव तस्करबाट कुवेत पुगेर हराइरहेकी नेपाली महिला शर्मिला दर्जीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदै कुवेत लगायत विभिन्न खाडी मुलुकसम्म फैलिएको मानव तस्करीको कार्य रोक्न माग गर्नुभयो। सांसदहरूले भूमिगत विद्युत विस्तार तथा खानेपानी विस्तार गर्ने सम्झौता भएका कम्पनी तथा ठेकेदारहरूले कार्य सम्झौतामा र कार्यक्षेत्रमा निर्माण सामग्रीहरू असरल राख्ने सडक सुरक्षालाई व्यवस्था गर्ने र खनेका खाडलहरू समयमा नै मर्मत नगर्दा दुर्घटना बढेको तथा जनधनको क्षति भइरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो। बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले अगाडि आएर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख डोल प्रसाद अर्यालले बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानून र नियमावली अनुसार नमिल्ने बताउनुभयो। बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न भागमा नेपाल टेलिकमको टावर विद्युत समस्याका कारण मानिसहरू प्रविधिको प्रयोगबाट वञ्चित हुनु परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु भएको छ। बैठकमा नेपाली काङ्ग्रेसका सांसद नारायण दत्त मिश्रले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सिर्जना गरेर युवाहरूलाई स्वदेशमै आकर्षित गर्नुपर्ने, निजी क्षेत्रलाई शङ्काको दृष्टिबाट नहेरी साझेदारका रूपमा हेरिनुपर्ने, सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनुपर्ने र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। बैठकमा नेकपा एमालेका सांसद प्रेम प्रसाद दङ्गालले मुलुकको समष्टिगत आर्थिक सूचकहरूको वास्तविक विश्लेषण र तथ्याङ्क बिना प्रस्तुत गरिएको विनियोजन विधेयकमा कुनै ठोस आर्थिक मार्गचित्र नभएको बताउनुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले विनियोजन विधेयकले सहकारीको लोकतान्त्रिकरणलाई समेट्न नसकेको, स्थानीय अर्थतन्त्रलाई ध्यान नदिएको भन्दै विधेयकले उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो। त्यसै गरी जनता समाजवादी पार्टीकी सांसद पूजा चौधरीले सुकुम्बासी बस्तीबाट विस्थापित महिला बालबालिका र वृद्धवृद्धालाई सम्बोधन गर्ने गरी सरकारले बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देश्यीय सहकारीका 156 र पशुपति सहकारी तथा साना बचतकर्ताले जम्मा गरेको 7 जनाको बचत फिर्ता भएको हो। आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रकम फिर्ता गर्नुपर्नेछ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उपयुक्त स्रोत सुनिश्चितता र प्रभावकारी बजेट विनियोजन गरी समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले सड़क निर्माणमा गुणस्तरीयता बढाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सड़कहरूको स्तर उन्नति र सुरक्षा अभिवृद्धि वैकल्पिक राजमार्ग विकास आयोजना र शहरी विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला भाइरसको संक्रमण नेपालमा पनि फैलने खतरा बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। इबोला भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित कङ्गोबाट नेपाली तथा पर्यटक आवतजावत गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। नेपालमा हालसम्म इबोला संक्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको सचिव देवकोटाले बताउनुभयो। नेकपा एमालेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकमा सरकारको कामको समीक्षा पार्टी सदस्यता नवीकरण र विस्तार पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल भएको जानकारी दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरियताक्रम संविधान संशोधनका विषय पार्टी कार्यालय भवन निर्माण लगायतका प्रस्ताव पेश भएको जनाइएको छ। बर्दियामा बाघ तथा चितुवालाई मानव बस्तीबाट टाढा राख्न कृत्रिम गन्ध सङ्केत प्रविधिको परीक्षण सुरु गरिएको छ। भारतको कर्तनिया घाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने वन क्षेत्रमा पछिल्ला वर्षहरूमा बाघ तथा चितुवाको सङ्ख्या बढेसँगै मानव वन्यजन्तुबीच बढ्न सक्ने द्वन्द्व कम गर्न कृत्रिम गन्ध सङ्केत प्रविधिको परीक्षण सुरु गरिएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
0: भारतको कर्तनिया घाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गको रूपमा रहेको खाता वन क्षेत्रमा बाघ तथा चितुवाको आक्रमण बढ्दो क्रममा छ। प्राय जसो वन्यजन्तुको समस्या रहेको खाता क्षेत्रमा बाघ चितुवा लगायतका वन्यजन्तुलाई धपाउन कृत्रिम गन्ध मार्फत नयाँ प्रविधि परीक्षण भइरहेको छ। अफ्रिकामा सफल भइसकेको प्रविधि नेपालको खाता करिडोरमा परीक्षण भइरहेकाले यसले सफलता पाए मानव बस्तीमा छिर्ने बाघ तथा चितुवा धपाउन सहज हुने अनुमान गरिएको छ। खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ,
4: खाता क्षेत्रमा नयाँ प्रविधिहरू परीक्षण गरिरहेको छ। त्यो परीक्षणले के देखाउँछ भने चाहिँ बाघ गन्धले क्रस गरेको देखिएन। यो भन्दा पहिला पनि अफ्रिकामा गरेको भिजुअलहरू हेरेको थियो, त्यसमा बाघले रिस्पोन्स गरेको देखाएर त्यही गरी यो काम पनि यस क्षेत्रमा गर्ने र गाउँ बस्तीका मान्छेहरूले कसरी सुरक्षित गर्ने भनेर एउटा परीक्षण भइरहेको छ।
0: खाता जैविक मार्ग मानव वन्यजन्तु द्वन्द्वका दृष्टिले अति नै संवेदनशील मानिन्छ। उक्त क्षेत्रमा मानव वन्यजन्तु बीच सह अस्तित्व बनाउन गत वर्षदेखि नै नयाँ गन्ध प्रविधि पाइलटिङको रूपमा परीक्षण सुरु गरिएको थियो। तराई विपरीति कार्यक्रमका प्रबन्धक भरत प्रसाद भट्ट,
5: विशेष गरी चितुवाको र मानवको द्वन्द कम गर्नको लागि कृत्रिम गन्ध राखेर मानवको बस्तीमा बाघ अथवा चितुवा नछिरोस् र उसले चाहिँ मानवसँग द्वन्द कम गरोस् भन्ने हेतुले चाहिँ हामीले यो कार्यक्रम यो वर्ष पनि हामी गरेका छौँ।
0: प्राकृतिक प्रणाली अनुसार बाघ वा चितुवाहरूले आफ्नो पिसाब मार्फत आधार क्षेत्र निर्धारण गर्छन्। सो क्षेत्रमा अन्य बाघहरू छिर्दैछन्। गन्ध सुकेपछि अर्को बाघको आधार इलाका सम्झेर अरू बाघ अगाडि नबढी फर्कने गर्छन्। त्यसैलाई कपी गरी गन्ध प्रविधि भित्राइएको हो। तराई भूपरिधि कार्यक्रमका कार्यक्रम संयोजक प्रतीक शाह,
6: जुन हाम्रो चाहिँ वन्यजन्तु बाघ अथवा चितुवाले प्राकृतिक रूपमै आफ्नो वासस्थानलाई चिन्डौ लगाएर एउटा विशेष प्रकारको गन्ध छोडेर आफ्नो टेरिटोरी मार्किङ गर्ने काम गर्छ, ताकि त्यहाँ चाहिँ त्यो गन्धको कारणले गर्दाखेरि अन्य कुनै अर्को बाघे अथवा चितुवा चाहिँ त्यो क्षेत्रमा प्रवेश नगरोस् भन्ने जुन प्राकृतिक प्रणाली छ त्यसैलाई हामी चाहिँ नकल गर्दै गन्ध संकेत डिस्पेन्सरमा हामी राख्छौँ।

0: भएकाले आन्दोलनको आवश्यकता नरहेको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र रूपन्देही एकमा मतदातासँग कुराकानी गर्दै मन्त्री लम्सालले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको र त्यसलाई थप प्रभावकारी बनाएको छ। गुनासो लिने मात्र होइन समाधान पनि गर्ने उद्देश्यका साथ मन्त्रालयले हटलाइन नम्बर 1151 थप प्रभावकारी बनाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै गुनासो सुन्ने र तुरन्त सम्बोधन गर्ने शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन्। गुणस्तरीय शिक्षा स्वास्थ्य तथा रोजगारीको खोजीमा पछिल्लो समय गाउँका मानिस सहरतर्फ सर्न थालेपछि गाउँमा खेती गर्ने तथा पशु पाल्नेहरूको संख्यामा कमी आएको छ। खेतीपाती तथा पशुपालनमा युवाहरूको आकर्षण हराउँदै गएको भए पनि बझाङका गाउँहरूमा भने बुढापाका तथा केही युवाहरू खेतीपाती र गाई भैँसी पालेर जीविकोपार्जन गर्दै आएका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
1: समयको परिवर्तनसँगै जीवन अवस्थामा सुधार भएर खेती किसानी गर्ने मान्छेहरू घट्दै गइरहेको बेला बझाङ जिल्लाका केही गाउँ बस्तीमा भने अझै ग्वाला गोठालाहरू भेटिने गरेका छन्। गाई गोरु

0: छोरा नाती यताउति इन्डियातिर गएर सुझा गर्नु लाग्यो।
1: गाई सानो पाल्न त पाल्दैन, बल्लो पाल्नु छाडेले मान्छेले ग्याउटर आउनु लाग्यो बढी।
2: आफ्नो विगतको अनुभव सुनाउँदै एकजना पशु सेवाका प्राविधिक रामचन्द्र जोशी,
3: हाम्रो बुवा बाजेसँग मेरै घरमा 4-5 भैँसीहरू थियो मेरो बाजेको पालामा, अहिले मेरो पाला पुग्दासम्म एउटा गाई पनि नभएको अवस्थामा हामी बसेको छु यता। मान्छेहरूले सबले गाउँ गाउँ छोडेर सब तराईतिर गए, विस्थापित भयो, त्यसपछि पशुपालनको संख्या एकदम घट्दो क्रममा छ।
2: पशु सेवा तथा भेटनरी अस्पतालका निमित्त कार्यालय प्रमुख जयबहादुर खड्का पनि खेती किसानी र पशुपालन गर्ने किसान घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ।
4: बेरोजगारी किसानहरू सबै इन्डियातिर विदेशतिर गएर छन्, खेतीपाती गाई भैँसी भेडा बाख्रा कम छ।
2: पुर्ख्यौली जीवनशैली धानी रहेका साना किसान वर्गका यस्ता खेती किसानी गर्ने किसान र गाई गोरु भैँसीसँग खर्कतिर बस्ने ग्वाला गोठालाहरूको आत्मसम्मान र प्रोत्साहनका लागि तिनी तहका सरकारले नीति तथा कार्यक्रम बनाउनु आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल बझाङ।
5: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानको परराष्ट्र मन्त्रालयले पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता भइरहेको जनाएको छ। इरानले 14 बुधे माघ सहितको नयाँ प्रस्ताव पाकिस्तान मार्फत अमेरिकी अधिकारीहरूलाई पठाइसकेको इरानको अर्ध आधिकारिक समाचार एजेन्सी तस्निमले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको शान्ति वार्ताका लागि समय घर्काउँदै गएको भन्दै केही समय अघि चेतावनी दिनुभएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत जुनसुकै अवस्थाको पनि समय हुने बताउनुहुँदै इरानलाई चाँडो निर्णय लिन भन्नुभएको थियो। विश्व स्वास्थ्य संगठनले कङ्गोपछि छिमेकी युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म 300 बढी शङ्कास्पद संक्रमित र 88 मृत्यु भइसकेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोला प्रकोप हालको अवस्थामा कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगे पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो। अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रूपमा आउने र सुशासन प्रवर्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौ ऐन संशोधन, सूचना प्रविधि र डिजिटलाइजेसनको व्यापक प्रयोगलाई आगामी बजेटले जोड दिने उल्लेख गर्नुभयो। नेपालको अर्थतन्त्र विगत 2 दशकमा अत्याधिक रूपमा विप्रेषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका लागि स्रोत निर्माणमा जोड दिनु आवश्यक छ भन्नुभयो। रेमिटेन्स माथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटलाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको अर्थमन्त्रीले स्पष्ट पार्नुभयो। युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिनुभयो। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत हालसम्म 87.08% गणना सम्पन्न भएको छ। थापाल थली स्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गणनाको हालसम्मको प्रगतिको अवस्थाको बारेमा जानकारी गराइएको हो। कार्यालयका उप प्रमुख, तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख 2 गतेदेखि शुरू भएको आर्थिक गणना आगामी असार 7 गतेसम्म जारी रहने जानकारी दिनुभयो।
5: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
8: शीर्ष स्थानको स्कटल्यान्डलाई 6 विकेटले हराउँदै नेपाल आइसिसी विश्वकप लिग 2 अङ्क तालिकाको 5 स्थानमा उक्लिएको छ। साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला पनि लिएको छ। नेपालले सोमबार जितको लागि 195 रनको लक्ष्य 38.1 ओभरमा 4 विकेटको नोक्सानीमा पुरा गर्यो। ईशान पाण्डे र कप्तान रोहित कुमार पौडेलको शानदार ब्याटिङसँगै नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 2 स्थान फड्को मारेको हो। नेपालले स्कटल्यान्डलाई 6 विकेटले पराजित गरेको हो। जितसँगै 27 खेलेको नेपालले 22 अङ्क पुर्याएको छ। यससँगै नेपालले नामिबिया र क्यानाडालाई पनि उछिनेको छ। 1 बढी खेलेको नामिबियाको 22 र 3 कम खेलेको क्यानाडाको 21 अङ्क छ। नेपालका कप्तान रोहितले अपजित 74 रन बनाए। दोस्रो नम्बरमा आएका इसानले उनीसँगै तेस्रो विकेटका लागि 104 रनको साझेदारी गरेका थिए। इसानले 55 रन बनाए। ओपनर आसिफ शेख 29 र कुशल भुर्तेल 28 रनमा आउट भए। नेपालका लागि ललित राज वंशीले 4, सन्दीप लामिछानी 3 तथा नन्दन यादव, सुमपाल कामी र दिपेन्द्र सिंह गैरीले समान 1 विकेट लिएका थिए।
5: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 18.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.7 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु। आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता। राष्ट्रिय आर्थिक गणना 2082 हालसम्म 87% गणना सम्पन्न। पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई। र आइसिसी विश्वकप लिग अन्तर्गत आज भएको खेलमा नेपालद्वारा स्कटल्यान्ड 6 पराजित। यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
9: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
10: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
9: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
10: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
9: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
11: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
9: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
11: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
9: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
11: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा चल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
9: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
11: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
12: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
9: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
12: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
9: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर गराउन सांसदहरूको माग। न्यायपालिका र कार्यपालिका बीच प्रधान न्यायाधीश सिफारिसले टकराव बढ्दै प्रधान न्यायाधीश सिफारिस विरूद्ध स्वर उजुरी सुनवाईको तयारी।
1: प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गरेर उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
0: एमालेमा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन। राजनैतिक समीकरण फेरिने संकेत। समस्याग्रस्त सहकारीमा साना बचतकर्तालाई रकम फिर्ता सुरु। पीड़ितलाई राहत दिन ऋण असुली तीव्र।
2: बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तरता दिन्छौं।
0: सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण। लक्ष्यको 57% मात्र बिरामी पहिचान। बिहारबाट जोखिममा परेका 6 नेपाली बालबालिकाको उद्धार। आर्थिक गणनामा सरकारी विज्ञापन नीतिको असर।
3: सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ।
0: र स्कटल्यान्ड माथि नेपालको शानदार जित। लिग दुईमा 5 स्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसदीय समितिहरूलाई मिनी अर्थात् सानो संसद पनि भन्ने गरिन्छ। संसद र सरकारलाई उत्तरदायी बनाउन समसंसदीय समितिहरूको विशेष भूमिका हुने गर्दछ। संसदीय समितिका सभापति र सदस्यहरूले यो महत्वपूर्ण जिम्मेवारी र अहिलेको परिस्थितिलाई बुझेर समितिलाई थप क्रियाशील बनाउन आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिस गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढेको छ। यस विषयले प्रतिनिधि सभादेखि सर्वोच्च अदालतसम्म बहस चर्काएको छ। परिषदले 4 वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि दुई संवैधानिक अंग बीचको टकराव देखिएको हो। प्रधान न्यायाधीश सिफारिस विरूद्ध सर्वोच्चमा रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले आदेश जारी गर्नुभएको विषय आज संसदमा उठेको छ। प्रतिनिधि सभाको बैठकमा सत्तारूढ दल रासुपाका सांसदय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले यस विषयमा सदनको ध्यान आकर्षण जनाउनुभयो। सांसद न्यौपानेले कायम मुकायम प्रधान न्यायाधीश मल्लले व्यक्तिगत स्वार्थमा आदेश दिन नमिल्ने तर्क गर्नुभयो।
6: आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, खोइ नि एक सक्रियता। 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, त्यहाँ सक्रियता देखिएन। 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्। डरलाग्दो कुरा त 1,25,000 वर्ष कैद लगत बाँकी छ, 31 अर्ब जरिवाना असुल हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन, तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ। सभामुख जीव मार्फत म नेपाली नागरिक र सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
5: अर्का सांसद बास्कोटाले दरफिट भएका रिट दर्ता गर्न आदेश दिने विषय न्यायोचित नभएको तर्क गर्नुभयो।
7: कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एन्ड ब्यालेन्स गर्ने हो, तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन। न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो। यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु।
5: कायम मुकायम प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिस विरूद्ध दायर दरफिट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए। उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढाउन आदेश दिनुभएको थियो। संवैधानिक परिषदको सिफारिसको विरूद्धमा कायम मुकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढाउने भन्दै चिन्ता व्यक्त गरिएको छ। यसलाई कसरी लिन सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी।
1: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला, स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दर्पिटका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई। यो कानुनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन। अब हामी एउटा कानुनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो।
5: यसैबीच नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपिट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्याय मार्ग अवरुद्ध पारिएको उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरुद्ध 16 उजुरी परेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ। यस अवधिमा डाक्टर शर्मा विरुद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ। प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ। उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्दै पर्सि बुधबार जवाबको मौका दिइने सचिवालयका प्रवक्ता एकराम गिरीले सिआइएनसँग बताउनुभयो।
1: आज 5 बजेसम्म 16 उजुरीहरू प्राप्त भएको छ समितिमा। अब समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्ययोजना सहित कुनै एउटा बैठक आमन्त्रित गर्दा उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
5: संसदीय सुनवाई समितिका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजेभित्र उजुरी उपर डाक्टर शर्माको जवाफ र सिफारिसलाई निर्णयार्थ पेश गर्ने तयारी रहेको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बलावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।
8: पक्षका माननीयजीहरूले नियम 38 को कुरा उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कार्यान्वयन होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ। पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
5: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै संसदमा विभिन्न विषय उठिरहेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय, संसद बैठक छोडेर बाहिर रिएको घटना तथा अध्यादेश सम्बन्धी विषयमा सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आएका छन्। तर प्रधानमन्त्रीले हालसम्म संसदमा ती प्रश्नको प्रत्यक्ष जवाफ दिनुभएको छैन। सरकारले समस्याग्रस्त सहकारीमा फसेका बचत रकम फिर्ता दिन सुरु गरेको छ। पहिलो दिन आज 3 सहकारी 378 जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ता पाउनेमा कान्तिपुर सहकारीका 215 जना, शिव शिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्ता रहेका छन्। समितिले सुरुमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
2: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम सुरु गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिव शिखर सहकारी 3 सहकारीका बैङ्क भेरिफिकेसन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तरता दिन्छौँ।
5: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता पनि समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएनसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
9: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरुरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नु भएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियो कर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी सञ्चार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
3: पछिल्लो खास गरेर सरकारको विज्ञापन सम्बन्धी निजी क्षेत्रसँगको सहकारी सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएको थियौँ त्यही रूपमा गर्न सकिरहेको छैनौँ। तथापि सूचना तथा सञ्चार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलि इन्डाइरेक्ट बाटो चाहिँ सम्हाउनु परेको।
5: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इन्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ क्षय रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फुकल प्रसन्न मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग 2 श्रृङ्खलामा नेपालले स्कटल्यान्डसँग 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर एक बलमा 4 विकेट गुमाएर भिटायो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 34 ओभर एक बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जितसँगै नेपाल लिग दुई तालिकामा 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अङ्कसहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्कसहित दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लिग दुई श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
0: सन्तोषी रावल गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
10: लगभग हामीहरू अब सबै डक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ होइन हामी बुटो जानु पर्थ्यो अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ।
11: औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गराएका छौँ।
0: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्न सरकारको जोड कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
14: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
16: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
17: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
16: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गुल्मीको विकट गाउँमध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई विश्व खड्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ। त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टरसहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ।
18: विश्व खर्गकी पुतली बिक लामो समयदेखि ढाड घाँटी र घुँडाको दुखाइबाट पीडित हुनुहुन्थ्यो, तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ।
19: अर्का
18: स्थानीय बिरबहादुर कार्कीले बुटबल पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो। घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो।
10: लगभग हामीहरू अब सबै डक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ होइन, हामी बुटो जानु पर्थ्यो अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ।
18: वडा कार्यालयले चालु आर्थिक वर्षमा 750,000 रुपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म 475 जनाले सेवा लिएका छन्। तीमध्ये 93 जनाको पाठेघरको मुख क्यान्सर जाँच गरिएको छ। हाड जोड्ने, महिला तथा स्त्री रोग, जनरल फिजिसियन, आँखा छाला तथा यौन रोग, नाक कान घाँटीका सेवा शिविरमा पाइने विश्व खर्क स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनु भयो।
11: हाड जोड्ने तथा जोड्ने प्रकार पनि विशेषज्ञ, महिला तथा स्त्री रोग विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, जनरल फिजिसियन, छाला रोग तथा यौन रोग विशेषज्ञ, नाक कान घाँटी, हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच जाँच पनि निशुल्क हुन्छ, औषधि वितरण कार्यक्रम पनि आज निशुल्क छ, केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गराएका छौँ, युएसएसले सेवा पनि निशुल्क हुन्छ, भारतको जाँच पिसाबको जाँच पनि निशुल्क गर्ने गराएका छौँ मैलेसम्म।
18: वडा अध्यक्ष कमल केसीका अनुसार मासिक रूपमा फरक फरक विशेषज्ञ डाक्टर ल्याएर सेवा दिँदै आएको छ। यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ।
20: यो कार्यक्रम यो आर्थिक वर्ष मात्रै नभएर आगामी दिनमा पनि निरन्तरता दिएर लैजाने एकदम सोचिरहेको छु, एकदमै प्रभावकारी भएको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु।
18: पहिले सामान्य उपचारकै लागि पनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो, तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ। हुमाकान्त पोखरेल, सिआइएन रेडियो धुरकोट, गुल्मी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी,
21: त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै, आफू पनि कानुनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानुनी फ्लजहरू देखेको छु, कानुनमै नगरिकन हामी उछिनेर जान सक्दैनौँ।
0: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति, विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
22: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
23: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ, साथी लील प्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
21: बाँदर, निलगाई, बनेलको कुराहरू छ, अनि मानव वन्यजन्तु द्वन्द्वको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इकोसिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेछ, त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ, त्यसलाई कसरी लग्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यसपटक चाहिँ के छ भन्दा सजिलो कुरा, कृषि पनि वन पनि एउटै नेतृत्वले हेरिराखेको, यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ, त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै अगाडि बढ्छ।
24: भनेको विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस् भन्ने तपाईँको
21: सायद त्यो छलफल नहुन सक्छ तर यसपालि हुँदैन। अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है, वन विकासको बाधक भयो भन्दै हुनुहुन्छ। अब हामी नै हामी लगभग मैले वनमा जुन जुन कानुनहरू 20-25 वर्षदेखि त्यही कानुन लागू भइरहेछ जसले गर्दाखेरि कानुनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानुनको किन भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर काम गर्न सक्दैन, त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै, आफू पनि कानुनकै ब्याकग्राउन्डबाट आएको।

0: नै तानको फ्लजमा चाहिँ टेकेर धेरै कामहरू हुने गरेको थियो, अब त्यो काम चाहिँ रोकिन्छ।
1: तपाईँले कर्मचारीमा कस्तो उत्साह पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि?
0: हजुर,
1: कस्तो छ उहाँहरूमा उत्साह, कस्तो देखिराख्नु भएको छ अहिले?
0: मैले एउटा मात्र निर्देशन के दिएको छु भने, यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै म अर्थात्मै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, को भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन। यो देश मेरो मात्र होइन कि, यो देश कर्मचारीको पनि हो होइन। त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रियो भने होइन नि त, जनताले त पुरै संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहारमा गरेर हामी एकदम एउटै फ्यामिली हो नि त होइन, त्यो एउटा फ्यामिली भएर काम गर्छौँ। यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
1: छ। भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
0: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा बनाए, हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि गएर मैले राजनीति सकिने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलिपल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै अथवा तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ। हामी जबसम्म यो ठाउँमा रहन्छौँ, जबसम्म यो पोजिसनमा रहन्छौँ, देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
1: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विज्ञतासँग जोडिएको छ। तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला, तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ क्या, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
0: छ? अब ससुराबुवा त हुनुहुन्न, तर ससुराबुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ।
1: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्न सक्नुहुन्छ।
0: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो क्या, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ। म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि, तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पऱ्यो, अनि टेक्निकलिटिज पनि हेर्नु पऱ्यो होइन। प्र्याक्टिकल र टेक्निकलिटिजलाई मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियमभन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त। सो रुल अफ लको कुरा, त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
2: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिस गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढेको छ। कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपेट निवेदन दर्ता गरेर पिसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनैतिक रूपमा दुई तर्फबाट विचारहरू आएका छन्। विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन्। सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन सुरु गरेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। भारतको बिहार राज्यबाट विभिन्न प्रलोभन परेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 नेपाली बालबालिकालाई उद्धार गरिएको छ। सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आइसिसी क्रिकेट कप लिग दुई श्रृङ्खलामा नेपाल स्कटल्यान्डलाई 6 हराएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 5 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4950 80 98 5526 4040
3: It's 8 o'clock. अहिले 8 बजे को था
4: आल परिवेश समय को आवाज समय को

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीले विज्ञापन गरिदिएपछि चीजको बिक्री बढ्यो, 3 दिनमा 300 किलो खपत, 5 लाखको कारोबार।
0: भारतको कडाईले 3 सातादेखि नेपाली चिया निर्यात ठप्प, चिया गोदाममै थन्किँदा दैनिक जलादारी कामदार प्रभावित।
1: कायम मुकायम प्रधान न्यायाधीशको आदेश कर्मचारीले नमान्दा न्याय सेवा प्रभावित। इरानमा रहेका अमृत रिहा भएको गलत सूचना बारे परराष्ट्र मन्त्रालयले माफी माग्यो।
0: युद्ध अन्त्यका लागि इरान सामु अमेरिकाका 5 शर्त, सम्झौताका लागि नआएको कडा आक्रमण गर्ने ट्रम्पको धम्की।
1: र विश्वकप लिग टूमा स्कटल्यान्डलाई हराउँदै नेपाल 5 स्थानमा उक्लियो। आइपिएल क्रिकेटमा हैदराबाद विरुद्धको खेलमा चेन्नई ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीको उत्पादन याक चिज यति बेला चर्चामा छ। गत शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत डिडिसीको याक चिज खाँदै गरेको तस्विर सार्वजनिक गरिदिएपछि यसको चर्चा चोलिएको हो। डिडिसीका अनुसार काठमाडौँको लैनचोर, न्यू रोड, बिक्री काउन्टर तथा डिलरहरूबाट पछिल्लो 3 दिन हिजोसम्म 298 किलो 700 ग्राम याक चिज बिक्री भएको छ। 3 दिनमै करिब 5,37,000 रुपियाँको कारोबार भएको डिडिसीले जनाएको छ। डिडिसीका अनुसार देशभरको तथ्याङ्क अझै सङ्कलन भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार याक चिजको माग 25-30% बढेको छ। डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले अहिले याक चिजको बिक्री केही मात्रामा बढेको बताउनु भयो। उहाँले यसका ग्राहकहरू सीमित रहेको बताउँदै दीर्घकालमा यो कति लामो टिक्छ भन्ने हेर्न बाँकी रहेको बताउनु भयो।
3: बिक्री केही मात्रामा बढेको चाहिँ अब त्यो पोस्ट पछि चाहिँ मान्छे चाख्नलाई चाहिँ चाख्ने हिसाबले होला। अब कतिन्जेल टिक्छ भन्ने कुरा हो क्या। अब 2 दिन 4 दिन त्यो चाहिँ त्यो चाख्ने हिसाबले यस्तो पनि रहेछ भनेर कसैले थाहा नपाउँदाको हकमा कसैले किनेर लिएर चाहिँ बिक्री बढेको हो भने त्यो चाहिँ क्षणिक होला होइन नहोला। यसका रेगुलर ग्राहकहरू त हामीसँग जहिले पनि अब सीमित हुन्छन्। अब केही चाहिँ बढेको छ त्यो कुरा सही नै हो। अब यो कति लामो टिक्छ भन्ने कुरा चाहिँ बाहेक छ नि त। यहाँ
0: डिडिसीले उच्च हिमाली क्षेत्रमा चौरीको दुधबाट याक चिज बनाउँदै आएको छ। बजारमा चिजको अभाव रहेको हल्ला फैलिए पनि डिडिसीले त्यसलाई अस्वीकार गरेको छ। सूचना अधिकारी गौतमका अनुसार डिडिसीसँग पर्याप्त मौजात छ। उच्च हिमाली क्षेत्रमा सीमित 6 देखि 7 महिनामा मात्र उत्पादन हुने भएकाले याक चिजको उत्पादन चुनौतीपूर्ण रहेको सूचना अधिकारी गौतमको भनाइ छ।
3: यसको उत्पादन पनि 6 महिना मात्रै हो। तपाईँ मङ्सिरदेखि चैतसम्म यो बन्दै हुन्छ। किनभनेदेखि हिमाली क्षेत्रहरूमा हिउँ पर्ने, यसको गाई बस्तुको चरानहरू जुन छ नि चरान पनि नहुने हुनाले त्यतिखेर चाहिँ नि कम्प्लिटली यो बन्द हुन्छ। अनि यो वैशाखदेखि कार्तिकसम्म चाहिँ यो उत्पादन सिजन यही हो। अन द स्पट उतै चिज बनाएर त्यो चिजहरू यहाँनिर केकको रूपमा यहाँ यता ल्याउँछौँ, काठमाडौँ ल्याउँछौँ।
1: करिब 3 सातादेखि चिया निर्यात ठप्प हुँदा व्यवसायी चिन्तित बनेका छन्। नेपाली चियामाथि भारतले अघोषित नाकाबन्दी लगाएपछि व्यवसायी चिन्तित बनेका हुन्। 18 दिनसम्म निर्यात प्रक्रिया अवरुद्ध भएर चिया गोदाममै थन्किँदा समेत सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेको व्यवसायीको गुनासो छ। राम्रो गुणस्तरको चिया उत्पादन हुने यही बेला गुणस्तरकै प्रश्न उठाएर भारतले नेपालको तयारी चियाको आयात रोकेको हो। नेपाली चियाको एकमात्र अन्तर्राष्ट्रिय बजार भारततिर चिया पठाउने मुख्य समयमै चिया निर्यातको बाटो बन्द हुँदा कृषक समेत चिन्तित बनेका छन्। समस्या सुरु हुनासाथ उद्योग मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यान आकर्षण गर्न धेरै प्रयास गर्दा पनि समय नपाएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले दुखेसो पोख्नुभयो।
4: तपाईँको रोकिएको तिन दिन चार दिन पाँच दिनमा हामी माथिबाट फोन गरिदिँदाखेरि जान्थ्यो, अब अहिले यहाँ अठार दिन भइसक्यो, हामी सबै ठाउँमा पहल गर्न पुगिसक्यौँ होइन, मन्त्रीहरूसँग कसैसँग भेट हुन पाउँदैन, अब हामीले भयो भनेको ती सचिवजीहरूसँग कुरा गरेको छौँ, अब खोइ अहिलेसम्म गाडी छिरेर पनि केही नतिजा आएको।
1: भारत सरकारले मे एकदेखि लागू हुने गरी चिया आयातमा नयाँ र अव्यवहारिक नीति लागू गरेपछि चिया निर्यात ठप्प छ। नेपालबाट चिया बोकेर भारतीय नाका पुग्ने प्रत्येक गाडीबाट नमुना संकलन गर्ने, त्यसलाई प्रयोगशाला परीक्षणका लागि कोलकाता पठाउने र रिपोर्ट नआएसम्म बिक्री गर्न नदिने नियमको मारमा नेपालको चिया परेको चिया उत्पादक संघका अध्यक्ष पराजुलीको भनाइ छ। अहिलेको समस्या समाधान नगरिएको नेपालको चिया नगरिएमा नेपालको चिया क्षेत्र नै तहस नहस हुने उहाँले चेतावनी दिनुभयो।
4: भोलि अब नेपालमा चिया इम्पोर्ट गरेर खानुपर्छ, अहिले पहिला जुट तपाईँको नेपालमा उत्पादन हुन्थ्यो, जुट फ्याक्ट्रिजहरू चल्दै थियो, अहिले इन्डियाबाट जुट ल्याउनु पर्दैछ नेपाललाई एकदम चिजमा पनि होइन, भोलि यही चिज आउँछ क्या, यहाँको उद्योग बन्द गरेर उसले अनि हामीलाई एक्सपोर्ट गर्छ चिया, अब इन्डियाबाट निर्वाध रूपमा सामान नेपाल आउनु पाउनु पर्ने भन्ने उनीहरूको धारणा छ होइन, तर हाम्रो चियाहरू चाहिँ एग्रोबेस इन्डस्ट्री सेक्टरलाई चाहिँ उनीहरूले दुःख दिँदैछ क्या।
1: नेपाली चियाको मुख्य बजार भारतमा वार्षिक करिब 1,50,00,000 किलो चिया निर्यात हुने गरेको छ। चिया उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब 1,00,000 श्रमिक आश्रित छन्। निर्यात रोकिएपछि प्रशोधन उद्योगमा काम घटेको र दैनिक जलादारी कामदार प्रभावित भएको उद्योगीहरूको भनाइ छ। 25,000-30,000 चिया खेतीमा आबद्ध कृषक समस्यामा पर्ने देखिएको छ। हाल नेपालभर 20,602 हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। इलामस्थित टी एलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालले भारतले नेपाली चिया लिन आनाकानी गरिरहेको बेला अन्य विकल्प खोज्नुपर्ने बताउनुहुन्छ।
5: भारतको बजार छोडेर चाइनासँग नजिक हुने भने सबै नै राम्रो मार्केट चाइना एउटा, त्यहाँ भनेको भारतको 20 किनेको एउटै किन्नेहरू पनि छन्, अनि श्रीलङ्का पनि राम्रै भएको हो, अनि अरू राष्ट्रहरू पनि छन् धेरैवटा, नभएको केही होइन, नेपालको चिया गुणस्तरीय छ होइन, इन्डियाले गुणस्तरीय चिया नेपालको चिया हाल्न खोजे मात्रै हो र हाम्रो कमजोरी के हो भन्दाखेरि विकल्प नखोजेर मेन चाहिँ भारतले नखोजेका मौकामा चाहिँ खोज्ने हो भने भारतले गएर सहज तरिकाले नेपालको चिया फेरि हामीलाई चाहिन्छ अनि आफै आउँछ हो।
1: अहिले भारतको नयाँ नीति पूर्ण रूपमा लागू भए नेपालको कुनै पनि चिया उद्योग टिक्न नसक्ने अवस्था सिर्जना हुँदा पनि सरकार रमिते बनेको व्यवसायीको आरोप छ। सरकारले भने समस्या समाधानका लागि छलफल भइरहेको बताएको छ। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव नेत्र प्रसाद सुवेदीले बताउनुभयो।
0: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 बचतकर्ताले बचत फिर्ता पाएका छन्। समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिनेछ। समितिका अनुसार समस्याग्रस्त सहकारी करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। 5,00,000 कम रकम भएका बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 बढी रकम भएका बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 5,00,000 बढी बचत जम्मा गर्ने 18,000 बचतकर्ता छन्।
1: परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झार रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा माफी मागेको छ। मन्त्रालयले इरानको स्थानीय अदालतमा झार विरुद्धको मुद्दा विचाराधीन रहेको र झार रिहा भएको भन्दै यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले सार्वजनिक गरेको विज्ञप्तिप्रति माफी मागेको हो। मन्त्रालयले झा हाल इरानको बन्दर अब्बासमा प्रपक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल र इरान बीच गत फेब्रुअरी 28 द्वन्द्व सुरु हुनुभन्दा अगावै जनवरीको सुरुमा झासहित अन्य 6 विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले क्युसिएम टापुबाट नियन्त्रणमा लिएका थिए। यसअघि गत अप्रिल 15 इरानका लागि नेपाली अनररी कन्सल सहाराम शान्तियाले कतार स्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झार रिहा भएको र उनको रिहाई पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाउनु भएको थियो। सोही सूचनाका आधारमा मन्त्रालयले झार रिहा भएको विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जाल मार्फत उक्त कुरा सार्वजनिक गर्नुभएको थियो।
0: नेपाल परिवेशमा विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौँ। बैङ्क तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानुनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व हो। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि चाहिएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश कर्मचारीले नमान्दा अदालतको काम प्रभावित भएको छ। मल्लले विधि र प्रक्रिया बमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिए पनि कर्मचारीले नटेरेका हुन्। नयाँ प्रधान न्यायाधीश सिफारिस भइसकेको अवस्थामा कायम मुकायम प्रधान न्यायाधीश मल्लले गत वैशाख 23 र 25 लगायतका मितिमा दर्ता हुन आएका रिट निवेदनहरू दर्ता गर्न आदेश दिनुभएको थियो। कानुन व्यवसायीहरूले दर्ता गर्न ल्याएको रिट निवेदन दरपीट गरेको र दरपीठ विरुद्ध रिट दर्ता गर्न खोज्दा पनि अदालत प्रशासन नगरेको कानुन व्यवसायीहरूको गुनासोपछि उहाँले उक्त आदेश दिनुभएको हो। साथै दर्ता भएका सबै रिट निवेदन जेठ 5 लागि पेशी चढाउन भन्नुभएको थियो, तर कर्मचारी कार्यकक्षबाटै बाहिरिएका थिए। संवैधानिक परिषदले परम्परा विपरीत प्रधान न्यायाधीशमा नाम सिफारिस गरेपछि सर्वोच्च अदालतमा न्यायाधीशहरू विभाजित हुँदा न्याय सेवा प्रभावित भएको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा कामु प्रधान न्यायाधीश मल्ललाई सिफारिस नगरी 4 नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको थियो। हाल संसदीय सुनवाईका क्रममा रहनुभएका प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध उजुरी दिने समय आज सकिएको छ। आजसम्म 16 उजुरी परेका छन्। अब संसदीय सुनवाईबाट अनुमोदन भएपछि शर्मालाई नियुक्तिको बाटो खुल्नेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल बार एसोसिएसन, कानुनी समुदाय, सञ्चार माध्यम र नागरिक समाज सबैलाई विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। भारतमा सन् 1973 न्यायाधीशहरूको वरिष्ठता मिचिएको घटनामा देशव्यापी कानुनी आन्दोलन भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि आवाज उठाउनु पर्ने उल्लेख गर्नुभयो।
10: हाम्रो न्यायपालिका खतरामा छ, हाम्रो संविधान खतरामा छ, न्यायपालिकाको इन्डिपेन्डेन्स खतरामा छ। एउटा कुरा हामीले के बिर्सनु हुँदैन भने न्यायपालिकाको जुन स्वतन्त्रता हो त्यो भनेको न्यायाधीशको लागि होइन, यो भनेको चाहिँ हामी नागरिकका लागि हो। एउटा न्यायपालिका स्वतन्त्र भयो भने न हामीले जस्टिस हुन्छ, हाम्रो अधिकारको रक्षा हुनसक्छ। त्यस कारण चाहिँ के छ भने द इन्डिपेन्डेन्स अफ जुडिसियरी इज नट द प्रिभिलेज अफ द जजेज देम्स, यो चाहिँ हाम्रो अधिकारको लागि हो।
0: संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथिको छलफल भोलि सकिने भएको छ। दुवै सदनका सांसदहरूले धारणा राख्ने क्रम नसकिएपछि भोलि पनि छलफल जारी रहने भएको हो। सांसदहरूले बोल्ने क्रम सकिएपछि भोलि नै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले जवाब दिनुहुने कार्यसूची तय भएको छ। गत बिहिबार प्रधानमन्त्री उपस्थित नभएको हुँदै विपक्षले अवरोध जारी राखेपछि सत्ता पक्षको बहुमतमा नीति कार्यक्रम पारित गरिएको थियो। आजको प्रतिनिधि सभा बैठकमा भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ। संसद बैठक सुरु हुन साथ पार्टीका सांसदको छातीमा प्रधानमन्त्री संसदप्रति जवाबदेही बन्नै पर्छ लेखिएको पर्चा टाँसेर प्रदर्शन गरेका थिए। प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालना गर जस्ता नारा पर्चामा लेखिएको थियो। यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावली अनुसार नमिल्ने भन्दै मर्यादामा बस्न निर्देशन दिनुभएको थियो।
11: प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्त्वपूर्ण र कानुन निर्माण गर्ने एउटा महत्त्वपूर्ण थल हो। त्यस कारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानुन अथवा नियमावली हाम्रा प्र्याक्टिस कसैले पनि दिएको देखिँदैन। त्यस कारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादा पूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु।
0: आजै प्रतिनिधि सभामा नियमावलीमाथि सामान्य छलफल भई संशोधनका लागि समय तोकिएको छ।
1: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो। पूर्व राष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले ठोस जवाफ दिनु भएन।
12: अब उहाँ सदस्यता खुलेपछि नेतृत्व भन्ने कुरो त भोलिको प्रश्न हो। उहाँ कहाँ बस्ने कता गर्ने पार्टीले चाहिँ भोलि निर्णय गर्ला। आवाज आइरहन्छ, त्यो आवश्यकताले दिने कुरो हो। पार्टीले आफ्नो निर्णय के सुनाउँछ के दिन्छ, एउटा पार्टीको सदस्यको हैसियतले सबैले त्यसलाई मानेर जान्छ। भोलि उहाँको सन्दर्भमा पनि त्यही लागू हुन्छ।
1: बैठकमा अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको परिणाम र वर्तमान राजनैतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको भट्टले बताउनुभयो। बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न 11 कार्यसूची एजेण्डा प्रस्तुत गर्नुभएको थियो। ती एजेण्डाहरूमा पदाधिकारीहरूको वरियता क्रम निर्धारण, वर्तमान सरकारको काम कारवाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजन रहेका छन्। एमाले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे पनि छलफल गरेको छ। यस्तै संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो। एमाले सचिवालयको अर्को बैठक अब जेठ 8 बस्ने तय भएको छ। सो बैठकमा आज प्रस्तुत गरिएका बाँकी एजेण्डाहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी छ।
0: नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न 12 उपसमिति गठन गरेको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न ती उपसमिति गठन गर्नुभएको हो। उपसमितिमा विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरह वा रूपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जग्गाको नयाँ श्रेष्ठता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग 2,00,000 रुपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय अघि खाम्चालाई पक्राउ गरेको थियो। नायब सुब्बा खाम्चाले घुस लिएको पुष्टि भएकाले आयोगले आज बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल विश्व स्वास्थ्य संगठनको 79 विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ। स्विजरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार जेनेभा स्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो। महासभाको सोही सत्रमा आजै नेपालका तर्फबाट स्वास्थ्य मन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल जेनेभा गएको थियो।
3: शेयर बजारमा आज नेप्से परिसूचक झिनो अङ्कले ओह्रालो लागेको छ। साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक 1.03 अङ्कले ओह्रालो लागेर 2730 बिन्दुमा कायम भएको छ। आज कुल 339 कम्पनीको सेयर खरिद बिक्री हुँदा 2,45 करोड रुपियाँको कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये 119 कम्पनीको सेयर मूल्य बढेको छ भने 132 कम्पनीको ओह्रालो लागेको छ। कुल 18 कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
4: कैलालीको टिकापुर नगरपालिका 8 मौसमी रोगबाट बस्न टोल टोलमा स्वास्थ्य सरोकार समिति मार्फत समुदायमा सचेतना जगाउन थालिएको छ। धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो। 8 वडामा रहेका 17 टोल विकास संस्थामा 17 स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन्। साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग शान्ति प्रक्रिया अगाडि बढाउन प्रमुख 5 शर्त अघि सारेको छ। त्यसमा बम विस्फोटबाट भएको नोक्सान बापत अमेरिकाले इरानलाई कुनै क्षतिपूर्ति नदिने उल्लेख गरिएको इरानको समाचार एजेन्सी फार्सले जनाएको छ। इरानले 400 किलोग्राम समृद्ध युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने पनि भनिएको छ। अर्को शर्तमा इरानमा एउटा मात्र आणविक ऊर्जा संयन्त्र सञ्चालन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ। यद्यपि उल्लेखित शर्त अमेरिका र इरान दुवैले आधिकारिक रूपमा पुष्टि गरेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि तयार नभए कडा आक्रमण गर्ने धम्की दिनुभएको छ। उहाँले इरानले सम्झौताका लागि अझ राम्रो प्रस्ताव नल्याए पहिलेभन्दा धेरै कडा प्रहार गर्ने धम्की दिनुभएको हो। समय घर्किँदै गएको उल्लेख गर्दै उहाँले चाँडो सम्झौता नभए इरानमा कोही पनि बाँकी नरहने चेतावनी दिनुभयो। ट्रम्पले इरानसँगको वार्ताका लागि कुनै निश्चित समयसीमा तोक्न भने अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। हिजो मात्रै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यासँग इरानको परिस्थितिबारे कुराकानी गर्नुभएको थियो। सैन्य विकल्पहरूमाथि छलफल गर्न ट्रम्पले भोलि आफ्नो शीर्ष राष्ट्रिय सुरक्षा टोलीको बैठक बोलाउने तयारी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। इरानले युद्ध सुरु भएपछि आफ्नो नजिकै रहेको साँगुरो समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेको छ। यो जलमार्ग बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढेको छ। यसैबीच इरानले अमेरिकालाई होर्मुज स्ट्रेटमा गरिएको नाकाबन्दी हटाउन आग्रह गरेको छ। अन्यथा ओमान सागरलाई अमेरिकी सेनाको चिहानमा परिणत गरिदिने इरानले धम्की फर्काएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। विश्वकप लिग टू क्रिकेट अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डलाई 6 विकेटले पराजित गर्दै नेपाल अङ्क तालिकाको 5 स्थानमा उक्लिएको छ। जारी श्रृङ्खलामा दोस्रो जित हात पारेको नेपाल लिग टूको अङ्क तालिकामा 5 स्थानमा उक्लिएको हो। टियु मैदानमा आज स्कटल्यान्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहित पौडेल सर्वाधिक 74 रन बनाएर नट आउट रहे। ईशान पाण्डे 55 रन बनाएर आउट भए। कुशल भुर्तेल 28, आसिफ शेख 29 रनमा आउट भए। बलिङमा स्कटल्यान्डका मार्क वाटले 2 र ब्रान्डेन म्याकमुलिनले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड 39 ओभर 1 बलमा 194 रनमा अल आउट भएको थियो। नेपालका लागि ललित राजवंशीले सर्वाधिक 4 तथा सन्दीप लामिछानेले 3 विकेट लिए। लामिछानेले आजको खेलमा विश्व कीर्तिमान बनाए। स्कटल्यान्ड विरुद्ध सुरुवाती 2 विकेट लिएपछि लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम खेलमा 150 विकेट लिने खेलाडी बनेका हुन्। त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान 1-1 विकेट लिए। स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले 73 र मिचेल इङ्लिसले 51 रन बनाए। जर्ज मुन्सेले 21 र मार्क वाटले 20 रन थपे। अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।
3: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा चेन्नईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा चेन्नईले 7.2 ओभरको खेल हुँदा 2 विकेट गुमाएर 73 रन जोडेको छ। प्लेअफ दौडमा रहेका दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। 5 पटकको च्याम्पियन चेन्नई हाल अङ्क तालिकामा 6 स्थानमा छ भने हैदराबाद 3 स्थानमा छ। चेन्नईले आजको खेल कुनै पनि हालतमा जित्नै पर्ने दबावमा छ। हैदराबाद भने चेन्नईलाई हराउँदै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीले विज्ञापन गरिदिएपछि चीजको बिक्री बढ्यो। 3 दिनमा 300 किलो खपत, 5 लाखको कारोबार।
3: भारतको कडाईले 3 सातादेखि नेपाली चिया निर्यात ठप्प। चिया गोदाममै थन्किँदा दैनिक जलादारी कामदार प्रभावित।
4: कायम मुकायम प्रधान न्यायाधीशको आदेश कर्मचारीले नमान्दा न्याय सेवा प्रभावित। इरानमा रहेका अमृत रिहा भएको गलत सूचनाबारे परराष्ट्र मन्त्रालयले माफी माग्यो।
3: युद्ध अन्त्यका लागि इरान सामु अमेरिकाका 5 शर्त। सम्झौताका लागि तयार नभए कडा आक्रमण गर्ने ट्रम्पको धम्की।
4: र विश्वकप लिग टूमा स्कटल्यान्डलाई हराउँदै नेपाल 5 स्थानमा उक्लियो। आइपिएल क्रिकेटमा हैदराबाद विरुद्धको खेलमा चेन्नई ब्याटिङ गर्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
5: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
6: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
5: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
6: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453169, 98450849899 र म्यानेजमेन्ट तर्फ 98550124 र 98550325557।
5: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
5: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।
7: हेलो आयन, के छ
8: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर हाम्रो नेपालमा?
7: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
8: भिडियो अन गर न यार।
7: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
8: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98 52 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01 597 00 86।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
5: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
6: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
5: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
10: अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
10: मद्यपान र धुम्रपान सेवन नगरौ,
11: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
5: अत्याधुनिक अपरेशन थिएटर, आइसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
12: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
12: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
13: न पक्ष न विपक्ष,
14: सधैँ निष्पक्ष।
15: स्वदेश FM 93.2 MHz।

0: एबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिस विरुद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कङ्गोमा मानिसहरूलाई स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कङ्गो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कङ्गोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवान्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्,
4: What they are concerned around is that this virus.
3: यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ। बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आइइएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10,00,000 मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिप्सको सरकारले जनाएको छ। बेपत्ता 5 मध्ये 1 शव बिहिबारै प्राप्त भएको थियो। फिनल्यान्ड र मालदिप्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको एकजना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्यान्डबाट 3 विशेषज्ञहरूको टोली हिजो मालदिप्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिप्सको नेसनल डिफेन्स फोर्सका 1 गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भङ्ग गरेर पुनः आक्रमण सुरु गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 कानूनी लडाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जितलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिस विरुद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कारवाही अगाडि बढाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिस न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
1: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेसन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
0: तर संविधानको धारा 105 ले न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
5: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
0: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
2: संसदमा कायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष समय रत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इङ्गित गरिएको छ। के इङ्गित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्देज शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यजीवहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
6: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ यहाँहरूको, के निष्कर्ष केही यसबारे कुराकानी भयो?
2: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानुन अनुसार को विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरुन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
6: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
2: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ। अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
6: भनेको कस्तो पश्चाताप?
2: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो द्वितीय बहुमत इत्यादि भन्यौँ, पहिला पनि यस्तो द्वितीय बहुमत थियो, द्वितीय बहुमत हुँदाखेरि हामीले जे गर्छौँ त्यही कानुन हुने, हाम्रो जिब्रोमा कानुन हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गऱ्यौँ त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
6: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
2: मेरो विचारमा यो कहिले पनि भएको थिएन। काम प्रधान यसले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा काम प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँका अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
6: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
2: कामु प्रधान न्यायाधीशको संविधान कानुन संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य

0: प्रशासनले काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्बाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
1: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नु पर्दाखेरि कायम मुकायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन र त्यो सही हो भन्ने निष्कर्ष हो?
0: त्यो हाम्रो निष्कर्ष त्यही हो। त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल बाहिरसँग प्राङ्गणमा हामीले लालटिन बालेर न्याय विवेक खोज्दैछौँ।
1: न्याय हराएको हो अहिले? उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
2: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
1: नेकपा एमालेभित्र चुनौती बिहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कङ्गो गणतन्त्रमा कडाइका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको रियाल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
1: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
4: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौँ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौँ।
1: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अप्नाइएको उनले बताए।
4: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलेछन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले तत्कालै थप केही गरेका छैनौँ, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौँ।
1: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कङ्गोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: प्रदेश एफएम 93.2 MHz
1: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश मट्टा। सुरुमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु। आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता। राष्ट्रिय आर्थिक गणना 2082 हालसम्म 87% गणना सम्पन्न। पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई। र आईसीसी विश्वकप लिग 2 अन्तर्गत आज भएको खेलमा नेपालद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित। समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल आजबाट सुरु भएको छ। यही वैशाख 31 गतेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना गर्ने संविधानको 3 खम्बे अर्थनीति र समाजवादोन्मुख लक्ष्यलाई समेट्न सक्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले 5 सिद्धान्त र 5 प्राथमिकता समेटेर रोजगारीको सिर्जना, शिक्षामा सुधार, स्वास्थ्य, पूर्वाधार विकास, डिजिटल रूपान्तरण तथा सामाजिक न्यायका विषय उल्लेख गरी ल्याइएको सिद्धान्त र प्राथमिकतामा सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले देशमा बेरोजगारी र युवा पलायन बढ़िरहेको, किसानले समयमा नै मल र बिउ नपाउने अवस्था रहेको, सहज स्वास्थ्य सेवा र पहुँच नरहेको तर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। दलीय आधारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग बन्ने विषय प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सांसद वासना थापाले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना, पूर्वाधार निर्माण, शिक्षामा सुधारका ल्याउनु पर्नेमा जोड दिँदै संघ प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाएर समन्वय बढाउन सुझाव दिनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले देशको अर्थतन्त्र कता कुन मोडलमा कसरी जाने भनेर स्पष्ट रूपमा आउन नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका खुशबु ओलीले सिद्धान्त र प्राथमिकता निकै आकर्षक रूपमा आएको भए पनि आगामी वर्षका लागि पूरा गर्न सकिने खालका व्यवहारिक विषयमा ध्यान पुग्न नसकेको बताउनुभयो। स्वतन्त्र सांसद महावीर पुनले उद्योग व्यवसायको लागि आवश्यक कच्चा पदार्थ आयातमा कर लगाउन नहुने, उद्योग व्यवसायलाई प्याटेन्ट राइट्सको प्रभावकारी व्यवस्था गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको 1% विनियोजन गर्न आग्रह गर्नुभयो। छलफलमा सांसदहरूले उद्योग व्यवसायको विश्वास जगाउने, कृषिमा व्यवसायीकरण गर्ने, मुलुकको समग्र अर्थतन्त्रको विकास गर्ने, सुकुम्बासी र अव्यवस्थित समस्यालाई आवासको ग्यारेन्टी सहित आवश्यक सम्बोधन बजेटका सिद्धान्त तथा प्राथमिकताले गर्न सक्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो। यसअघि सभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै समितिका सभापति पराजुलीले नियमावली मस्यौदामा प्रतिनिधि सभाको भूमिकालाई सुदृढ गराउने गरी नियमावली निर्माण गरिएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्रीलाई संसदप्रति अनुत्तरदायी बनाउने गरी आएको नियमावलीको व्यवस्था हटाएर जानुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदीय सर्वोच्चता कायम गर्ने विषयमा नियमावलीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। कांग्रेस सांसद नरेन्द्र कुमार केरुङले प्रतिनिधि सभा नियमावली मस्यौदाले लोकतन्त्रमा विपक्षी बाधक र शत्रु नभई संरक्षक हो भन्ने कुरा स्वीकार गरी विपक्षीलाई स्थान दिइएको छ कि छैन भनी प्रश्न गर्नुभयो। प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि नियमावली विशेष कानूनका रूपमा रही संघीय कानून सरह रहने गरी गरिएको व्यवस्था स्वीकार्य नहुने बताउनुभयो। सांसदहरूले संविधानले बन्देज गरेका र संसदमा उठाउन नपाउने विषयमा नियमहरूले स्पष्ट गर्नुपर्ने भन्दै अमर्यादित भाषा बोल्ने र हटाउने विषय र संसदीय अशिष्टभित्र पर्ने कुरा स्पष्ट पार्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी उहाँहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीश सिफारिस विरूद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएको विषयमा आपत्ति जनाउनु भएको हो। राज्यसभाका सांसदहरू ढकाल र बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कार हत्या मानव तस्करीको अन्त्य वैदेशिक रोजगारीमा सुरक्षा लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले मानव तस्करबाट कुवेत पुगेर हराइरहेकी नेपाली महिला शर्मिला दर्जीको खोजी गर्न सरकारको ध्यान आकर्षण गराउँदै कुवेत लगायत विभिन्न खाडी मुलुकसम्म फैलिएको मानव तस्करीको कार्य रोक्न माग गर्नुभयो। सांसदहरूले भूमिगत विद्युत विस्तार तथा खानेपानी विस्तार गर्ने सम्झौता भएका कम्पनी तथा ठेकेदारहरूले कार्यक्षेत्रमा निर्माण सामग्रीहरू असरल राख्ने सड़क सुरक्षालाई व्यवस्था गर्ने र खनेका खाडलहरू समयमा नै मर्मत नगर्दा दुर्घटना बढेको तथा जनधनको क्षति भइरहेको भन्दै ध्यान आकर्षण गराउनुभयो। बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले अगाडि आएर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख डोल प्रसाद अरियालले बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानून र नियमावली अनुसार नमिल्ने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ। बैठकमा नेपाली काँग्रेसका सांसद नारायण दत्त मिश्राले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सिर्जना गरेर युवाहरूलाई स्वदेशमै आकर्षित गर्नुपर्ने, निजी क्षेत्रलाई शंकाको दृष्टिबाट नहेरी साझेदारका रूपमा हेरिनुपर्ने, सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनु पर्ने र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देशीय सहकारीका 156 र पशुपति सहकारीका 7 जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उपयुक्त स्रोत सुनिश्चितता र प्रभावकारी बजेट विनियोजन गरी समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले सड़क निर्माणमा गुणस्तरीयता बढाउनु पर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
0: हेलो,
2: के गर्दैछौ?
0: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
0: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
0: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बिहान 6
2: अब
3: रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानको परराष्ट्र मन्त्रालयले पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता भइरहेको जनाएको छ। इरानले 14 माघ सहितको नयाँ प्रस्ताव पाकिस्तान मार्फत अमेरिकी अधिकारीहरूलाई पठाइसकेको इरानको अर्ध आधिकारिक समाचार एजेन्सी तस्निमले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको शान्तिवार्ताका लागि समय घर्किँदै गएको भन्दै केही समय अघि चेतावनी दिनुभएको थियो। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत जुनसुकै अवस्थाको पनि समय हुने बताउनु हुँदै इरानलाई चाँडो निर्णय लिन भन्नुभएको थियो। इरानले स्ट्रेट अफ हर्मुज माथिको आफ्नो नियन्त्रण जारी राखेको छ, जसले विश्वको 20% इन्धन र तरलीकृत प्राकृतिक ग्यास आपूर्ति हुने महत्वपूर्ण जलमार्ग व्यापक रूपमा बन्द गरेको छ। पाकिस्तानले अमेरिका र इरान बीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। वाशिङटनबाट सम्झौतामा लचिलोपना नदेखाइएमा त्यसले वार्तालाई गतिरोधतर्फ डोर्याउने अर्ध सरकारी समाचार एजेन्सी मेहर न्यूज एजेन्सीमा उल्लेख छ। विश्व स्वास्थ्य संगठनले कङ्गोपछि छिमेकी युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपका हालसम्म 300 भन्दा बढी शंकास्पद संक्रमित र 88 जनाको मृत्यु भइसकेको जनाइएको छ। अब आर्थिक समाचार।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो। अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रूपमा आउने र सुशासन प्रवर्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौ ऐन संशोधन, सूचना प्रविधि र डिजिटलाइजेसनको व्यापक प्रयोगलाई आगामी बजेटले जोड दिने उल्लेख गर्नुभयो। नेपालको अर्थतन्त्र विगत 2 दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका लागि स्रोत निर्माणमा जोड दिनु आवश्यक छ भन्नुभयो। रेमिटेन्स माथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटलाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको अर्थमन्त्रीले स्पष्ट पार्नुभयो। युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिनुभयो। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत हालसम्म 87.08% गणना सम्पन्न भएको छ। थापाल थली स्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गणनाको हालसम्मको प्रगतिको अवस्थाको बारेमा जानकारी गराइएको हो। कार्यालयका उपप्रमुख, तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख 2 गतेदेखि सुरु भएको आर्थिक गणना आगामी असार 7 गतेसम्म जारी रहने जानकारी दिनुभयो। यसबीचमा देशभरका गणकहरूले स्थलगत तथ्याङ्क संकलन गरी 8 लाख बढी कागजी फारम र 10,000 भन्दा बढी टोकन बाँडिसकेको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले स्थलगत विवरण संकलन सक्रिय रूपमा भइरहेको बताउँदै गणनामा खटिने प्रतिष्ठानहरूले सत्य तथ्य विवरण उपलब्ध गराइदिन आग्रह समेत गर्नुभयो।
1: अब खेल समाचार।
5: शीर्ष स्थानको स्कटल्यान्डलाई 6 विकेटले हराउँदै नेपाल आइसिसी विश्वकप लिग 2 को अङ्क तालिकाको 5 स्थानमा उक्लिएको छ। साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला पनि लिएको छ। नेपालले सोमबार जितको लागि 195 रनको लक्ष्य 38.1 ओभरमा 4 विकेटको नोक्सानीमा पूरा गर्यो। ईशान पाण्डे र कप्तान रोहित कुमार पौडेलको शानदार ब्याटिङसँगै नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 मा 2 स्थान फड्को मारेको हो। नेपालले स्कटल्यान्डलाई 6 विकेटले पराजित गरेको हो। जितसँगै 27 खेल खेलेको नेपालले 22 अङ्क पुर्याएको छ। योसँगै नेपालले नामिबिया र क्यानाडालाई पनि उछिनेको छ। 1 खेल बढी खेलेको नामिबियाको 22 र 3 खेल कम खेलेको क्यानाडाको 21 अङ्क छ। नेपालका कप्तान रोहितले अभिजित 74 रन बनाए। दोस्रो नम्बरमा आएका ईशानले उनीसँगै तेस्रो विकेटका लागि 104 रनको साझेदारी गरेका थिए। ईशानले 55 रन बनाए। ओपनर आसिफ शेख 29 र कुशल भुर्तेल 28 रनमा आउट भए। नेपालका लागि ललित राजवंशीले 4, सन्दीप लामिछाने 3 तथा नन्दन यादव, सुमपाल कामी र दिपेन्द्र सिंहले समान 1 विकेट लिएका थिए। सन्दीपले ओडीआई क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्। योसँगै अस्ट्रेलियाका तीव्र गतिका बलर मिसेल स्कार्टको 9 वर्ष पुरानो कीर्तिमान भङ्ग भएको छ।
1: खेल समाचारको साथमा अझै अब मौसम. आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ. साथै कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अन्त्यमा प्रमुख समाचार फेरि एकपटक. संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ. समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु. आज तीनवटा सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता. राष्ट्रिय आर्थिक गणना 2082 हालसम्म 87% गणना सम्पन्न. पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई. र आइसिसी विश्वकप लिग टू अन्तर्गत आज को खेलमा नेपालद्वारा स्कटल्यान्ड 6 विकेटले पराजित. हवस् त राति 9 बजेको समाचार सकियो. 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ. नमस्कार.
6: सिंगो नेपाल र सारा नेपालीको आवाज.

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0565951474, मोबाइल 98550509934।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557। माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सू लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
4: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020-35212।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दीप्ति विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। नगरस्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी रहँदै माडीवासी नागरिकहरूले विकास निर्माण पारदर्शिता र जनजीविका सम्बन्धी दर्जनौं प्रश्न गुनासो र सुझाव प्रस्तुत गरेका छन्। नगर कार्यपालिका परिसरमा सोमबार 5 घण्टासम्म चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई सञ्चालन भएको हो। कार्यक्रममा बोल्दै कल्याणपुरका गणेश पौडेलले कृषिका लागि पर्याप्त बजेट नरहेको गुनासो गर्दै कल्याणपुरमा बिग्रिएको डिप बोरिङ मर्मत गर्न माग गर्नुभयो। डेरीमा दूध ल्याउने किसानले पाइरहेको दुग्ध अनुदान घरमै उपयोग गर्नेले पनि पाउनुपर्ने उहाँको माग थियो। त्यस्तै भैरवपुरका गोविन्द पौडेलले विकास निर्माणको काममा नगरपालिकाकै गाडी ट्र्याक्टरको प्रयोग गर्नुपर्ने तर समयमा साधन नपाइने गरेको औलाउँदै निजी ट्र्याक्टरलाई काम दिएर भए पनि समयमा योजना पूरा गराउन सुझाव दिनुभयो। भैरवपुर आधारभूत विद्यालयको भवन व्यवहारिसे भएको भन्दै उहाँले वडा सदस्यहरू पनि वडा कार्यालय पुगेर जनताको निवेदन लेखिदिने काम गर्नुपर्ने सुझाव दिनुभयो। त्यसै गरी कीर्तनपुर निवासी प्रकाश चन्द्र चापागाई बगौडा अस्पताल ज्येष्ठ नागरिक र अपाङ्ग मैत्री हुन नसकेको र औषधिका लागि दिनभर पालो कुरेर बस्नुपर्ने अवस्था रहेको औलाउनुभयो। बजारमा खाद्य अनुगमन र गुणस्तर चेक जाँच कम किन भएको भन्ने उहाँको सवाल थियो। नगरका पदाधिकारीहरू चढ्ने गाडी विदाका दिनमा गुडेको अनुगमन हुनुपर्ने र माडी बाहिर जाँदा स्वीकृति लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गर्नुपर्ने उहाँले आवाज उठाउनुभयो। सार्वजनिक यातायातको चर्को हर्न धुवा वायु प्रदूषण नियन्त्रण गर्नुपर्ने उहाँको माग थियो। यस्तै भैरवपुरका नवीन पराजुलीले टोल विकास संस्थाहरू मर्ज समायोजनप्रति असन्तोष व्यक्त गर्नुभयो। खरकट्टाका पूर्ण भद्र पनेरूले हिजोभन्दा आजको माडी निकै राम्रो भए पनि धेरै काम कुरा गर्न बाँकी रहेको सुझाव दिनुभयो। चितवन तीनका संघीय सांसद हाल मन्त्री रहेकाले वन ऐन संशोधन हुनुपर्ने, निकुञ्जभित्र कालोपत्रे बाटो नै बन्नुपर्ने, बाँदर जुलाको बस्ती र सुकुम्बासी समस्या समाधान हुनुपर्ने भन्दै उहाँले बोरिङका कारण कुलो विस्थापित हुने अवस्था आउनु

पोखरेलले बगौडा अस्पतालमा वृद्ध वृद्धा र दीर्घ रोगीलाई पालो कुराइने गरेको भन्दै आलोचना गर्नुभयो। खेत जोत्ने ट्र्याक्टरको शुल्क खेतीको समय अगावै निर्धारण हुनुपर्ने र नगरपालिकाले तोकेको भन्दा धेरै शुल्क लिने ट्र्याक्टरलाई कारवाही गर्नुपर्ने भन्दै उहाँले वडा नम्बर 6 को 2 स्थानमा फोहोर फाल्ने डम्पिङ साइट किन बनाएको सवाल गर्नुभयो। यसै गरी बसन्तपुरका एम कुमार लागुनले सड़क कुकुरहरू नियन्त्रण गर्नुपर्ने, सड़क किनारमा ग्राभेल गरी फुटपाथ बनाउनुपर्ने, नगर प्रहरी परिचालन गरी बजार व्यवस्थापन गर्नुपर्ने, विक्रम बाबा मेला र पूजाको आमदानी माडी नगरपालिकाले उठाउनुपर्ने, मगोई नदीमा जथाभावी सब जलाउने काम बन्द गरी निश्चित क्षेत्रमा तोक्नुपर्ने र पुलचोकदेखि फिल्म हल जोड्ने भित्री बाटो स्तरोन्नति हुनुपर्ने माग गर्नुभयो। यसबाहेक कल्याणपुरका दीपक सुवेदीले पशु सेवा केन्द्र पशु अस्पताल जाने बाटो नभएकाले बाटो बनाउनुपर्ने, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय जाने बाटो धुलाम्य रहेकाले मरम्मत गर्नुपर्ने र हरिनगर रिमाल खोलामा पुल बनाउनुपर्ने औलाउनुभयो। हरिनगरका उमाकान्त पौडेलले सेतो माडी अभियान अन्तर्गत पशु सेवा शाखामा कल्चर टेस्ट गर्ने मेसिन जडान गर्न माग गर्नुभयो। अर्का प्रश्नकर्ता दक्षिण ऐदपुरीका राजकुमार परियारले वैकुण्ठ धामबाट नगरपालिकाले पैसा र भेटी उठाएको तर मेला व्यवस्थापनका लागि पूरा खर्च नदिएकाले भुक्तानी बाँकी रहन गएको गुनासो गर्नुभयो। मेला व्यवस्थापन समिति र स्थानीयवासीलाई उपेक्षा गरिएको गुनासो गर्दै उहाँले धनलक्ष्मी छहरासम्म पर्यटक लैजाने पदमार्ग निर्माण आधा मात्र भएकाले बाँकी खण्ड पूरा गर्न माग गर्नुभयो। नगर प्रमुख ताराकुमारी काजी महतोले उत्तरित र अध्यक्षता गर्नुभएको सो कार्यक्रममा कार्यपालिका प्रवक्ता दण्डपानी पौडेलले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत र केही सवालहरू उत्तरित समेत गर्नुभएको थियो। कार्यक्रममा स्वदेशकर्मी दीप्ति विश्वकर्माले सञ्चालन र देवनारायण शाहले सहजीकरण गर्नुभएको थियो। भरतपुर महानगरपालिकाका भित्री क्षेत्रमा रहेका विद्युतका पोलहरू रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ। महानगरपालिका र जिल्ला प्रशासन कार्यालय सहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो। भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरूले आफ्नो तार आफै व्यवस्थापन गरिरहेका छन्। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लियर्स कुखुरा पालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको हो। संघका अनुसार ठूलो अण्डा रु 515 प्रति क्रेट, 930 शून्य र मध्यमको रु 485 फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा रु 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा रु 485 र मध्यम अण्डा 435 कायम गरिएको उहाँले बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 378 जना पीड़ितलाई गरी 13,99,216 रुपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम सुरु गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आज कान्तिपुर सहकारीका 215 जनाले 9,89,716 रुपियाँ, पशुपति सहकारीका 7 जनाले 41,465 रुपियाँ, शिव शिखर सहकारीका 156 जनाले 3,68,035 रुपियाँ गरी कुल 14,00,000 रुपियाँ फिर्ता पाएका छन्। परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झारिया भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ। मन्त्रालयले आज विज्ञप्ति निकालेर झाको रिहाई भइसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा मागेको हो। यस्तै झाको मुद्दामा निष्पक्ष सुनवाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कंग्रेस देशको मुख्य राजनैतिक शक्ति भएको बताउनु भएको छ। कंग्रेसको धुलीखेलमा सोमबारदेखि शुरू भएको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सम्बोधन गर्दै उहाँले कंग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताउनुभयो। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेको छ। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समयमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको संघीय संसद सचिवालयकी उपसचिव सावित्रा शर्माले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष 2081-82 बजेटमा समावेश गरेका कार्यक्रमका महत्वपूर्ण हिस्सा वर्तमान अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अघि सारेको बजेटका सिद्धान्त र प्राथमिकतामा समावेश गरेको भन्दै सरकारलाई धन्यवाद दिएको छ।
नेपाली कंग्रेसकी सांसद गीता देवकोटाले चितवनदेखि चितवन सहित देशका विभिन्न जिल्लामा अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाउ

नाममा भइरहेको गतिविधिप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानकर्षण गराउनु भएको हो। लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई उठीबास लगाउने नभई सम्मानपूर्वक व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपनेता एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिन अघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमा याचना गर्नुभएको छ। प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै उहाँले संसदीय मर्यादाको पालना र सभामुखको आदेशप्रति उच्च सम्मान व्यक्त गर्दै उक्त दुःख व्यक्त गर्नुभएको हो। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीनीय राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिनले राजकीय भ्रमण गर्न लाग्नु भएको हो। यसअघि ट्रम्पले यही मे 13-15 चीनको भ्रमण गर्नुभएको थियो। झण्डै एक दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो। यसको ठिक 3 दिनपछि रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नु भएको हो। आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 57% मापन गरिएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 550 26 440।
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: यो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: 너 뻑쳐 너 비뻑쳐 서대인이스 뻑쳐
1: 소디스 FM 트리아노비토클루 2MHz

0: निष्पक्ष निपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: 92.2 MHz
1: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ प्रधान न्यायाधीश सिफारिश विरूद्धको विवादमा कायम कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको सक्रियता देखिएको छ संवैधानिक परिषदले गरेको प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिटलाई दरपीट गरिएको आदेश विरूद्ध परेको निवेदन सर्वोच्च अदालतमा दायर नहुँदा कामु प्रधान न्यायाधीशले नै दर्ता गर्न आदेश दिनुभएको हो कामु प्रधान न्यायाधीश मल्लले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहर सहित सोमबार दिउँसो 1 बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिनुभएको थियो साथै सबै रिट निवेदन र दरपीट आदेश उपका निवेदन अनिवार्य रूपमा दर्ता गरी मंगलबार नै पेशी चढ़ाउन भनिएको थियो वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठी अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले दिनुभएका निवेदन तथा दरपीट विरूद्धको सुनवाईमा उहाँले कानून बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न आदेश गर्नुभएको हो चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानून व्यवसायले गुनासो गरेका थिए मल्लले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास भएको ठहराउनु भएको छ संवैधानिक प्रावधान अनुरूप दायर निवेदन र दरपीट विरूद्धका निवेदनलाई मुख्य रजिस्ट्रार बाट हेर्ने परम्परा रहेको छ
3: यस्तै यही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले सर्वोच्चमा स्याडो बक्सिङ सरकार न्यायालय विवादमा मिसियो संसद शीर्षकमा समाचार लेखेको छ प्रधान न्यायाधीश नियुक्ति सिफारिश विवाद सोमबार सर्वोच्च अदालत र प्रतिनिधि सभा बैठकमा एकैसाथ प्रकट भएका छन् प्रधान न्यायाधीश सिफारिश प्रकरणले सर्वोच्च अदालतमा द्वन्द्व चर्किँदा कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशको अपज्ञा भएको छ न्यायालयमा परम्परा र वरियता मिसेर प्रधान न्यायाधीश सिफारिश गरिएका विरूद्ध परेको रिट दरपीट र दरपीट विरूद्धका निवेदन दर्ता नभएपछि मल्लले सोमबार आदेश दिएकी थिइन् इजलासले निर्णय गर्ने विषय पनि सर्वोच्च प्रशासनबाट होल्डमा राखिएको पाइएको भन्दै उनले सबै रिट निवेदन तथा दरपीट आदेश उपको निवेदन समेत सोमबार 1 बजेभित्र दर्ता गरी जेठ 5 गति मंगलबारको तारिक तोकी पेशीमा चढाउन आदेश दिएकी थिइन् सो आदेशपछि मुख्य रजिस्ट्रार विमल पौडेल रजिस्ट्रार मानबहादुर कार्की र मुख्य फाँटका कर्मचारी कार्यालय छाडेर सम्पर्कविहीन भएका थिए संवैधानिक परिषदले वैशाख 24 गते न्यायालयको स्थापित परम्परा र रोलक्रम मिचेर प्रधान न्यायाधीश सिफारिश गरेसँगै कार्यपालिका र न्यायपालिका बीच नयाँ द्वन्द्वको बीजारोपण भएको छ प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेश ल्याएरै चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई सिफारिश गरेपछि न्यायपालिकाभित्र न्याय मूर्ति बीच ध्रुवीकरण बढेको छ
2: त्यस्तै कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट तर्फिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ मल्लले सोमबार निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरेको थियो परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 बैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो
3: राष्ट्रिय गौरवको त्रिदेशीय लाइफ लाइन विराटनगर रानी सङ्खुवा सभा किमानथाङका सडक सञ्जालबाट जोडिएको छ। उत्तर दक्षिण कोशी सडक आयोजना अन्तर्गत सङ्खुवा सभाको खाँतबारीदेखि भोटखोला गाउँपालिकाको किमानथाङकासम्म व्यापारिक मार्ग जोडिएको हो। नेपाल चीन भारत जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक सञ्जाल जोडिए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्नेछ। आयोजना प्रमुख रामबहादुर गुरुङका अनुसार जटिल भिड रहेको च्याम्तादेखि घोङकासम्मको 10.81 किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। नेपाली सेनाले गत वैशाख 28 गते उक्त कार्य सकेर आयोजनालाई सडक हस्तान्तरण गरेको छ। त्यसपछि घोम्पाङदेखि किमानथाङकासम्मको 12 किलोमिटर सडक आयोजनाले मरमत गरिरहेको छ। किमानथाङकासम्म सवारी पुगेका छन्। रानी किमानथाङका सडकको दूरी 345 किलोमिटर रहेको छ, तर यसको नयाँ दूरी कायम हुन बाँकी छ। छोटो सडक सञ्जालबाट जोडिए भारत नेपाल र चीन शीर्षकमा गोर्खा पत्रमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण विरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक समूह एपिजीले नेपालले पर्याप्त प्रगति नदेखाएको कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपिजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपिजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजेजी समीक्षा अघिको अन्तिम उच्च स्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिनाभन्दा कम समय बाँकी छ। एपीजीको 4-6 जेठको सपोर्ट बैठक काठमाडौँमा जारी छ। आइतबार काठमाडौँ आइपुगेको एपीजीको उच्च स्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यसपटक आफ्ना उपकार्यकारी सचिव डेभिड स्यानन नेतृत्वमा उच्च स्तरीय प्रतिनिधि मण्डल पठाएको हो।
3: इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्यल प्रति क्षमा मागेको हो। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा प्रपक्षका लागि थुनामै रहेको जनाएको छ। उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल र इरानबीच गत फेब्रुअरी 28 द्वन्द शुरू हुनुभन्दा अघि नै झा पक्राउ परेका थिए। उनलाई जनवरी 2026 सुरुमा इरानको किस्म टापुबाट अवैध सामान ओसार पसार गरेको आरोपमा उनी सहित अन्य 6 विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। यसअघि गत अप्रेल 15 इरानका लागि नेपाली अरनरी कन्सुल सहराम शान्तियले कतार स्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भइसकेको रिहा पत्र समेत जारी भएको अनौपचारिक सूचना दिएका थिए। त्यही सूचनाका आधारमा जनचासो संचार माध्यम र परिवारको सोधपुछलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति निकालेको थियो।
2: स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा तस्विरले नेपाली डेयरी उद्योग स्वदेशी उत्पादन र सरकारी स्वामित्वको संस्थामाथिको बहस चर्काइदिएको छ। तस्विरमा प्रधानमन्त्री दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याकचितसँग देखिनु भएको थियो। उक्त तस्विर पोस्ट भएको केही घण्टामै सामाजिक सञ्जालमा डीडीसी फेरि चर्चाको केन्द्र बनेको छ। कतिले प्रधानमन्त्रीको उक्त पोस्टलाई स्वदेशी उत्पादन प्रतिको समर्थनको संकेत माने त कतिले प्रश्न उठाए डीडीसी अझै कति सक्षम छ। धेरैले आफ्नै बाल्यकाल सम्झे डीडीसीका उत्पादन स्कूल छुटेपछि खाइने आइसक्रिम दूध मोही घिउ र रसभरी उक्त पोस्टले एउटा गम्भीर प्रश्न फेरि सतहमा ल्याइदिएको छ। नेपाल सरकारले आफ्ना सरकारी उद्योगलाई वास्तवमै कति प्राथमिकता दिएको छ र ग्रामीण किसानसँग प्रत्यक्ष जोडिएको डीडीसी जस्तो संस्था आज कुन अवस्थामा छ। 2021 कर्पोरेसन ऐन अन्तर्गत स्थापना भएको डीडीसी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो। यसको उद्देश्य केवल दूध बेच्नु मात्र होइन ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार दिने दिने सहरसम्म सुरक्षित दूध पुर्याउने र व्यवस्थित दुग्ध अर्थतन्त्र निर्माण गर्ने अवधारणाबाट यो संस्थाको जन्म भएको थियो।
3: एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने सक्रिय राजनीतिको बाटो खोल्यो शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रूपमा नै पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले लामो समयदेखिको विवाद र बहसलाई चोर्दै भण्डारीको सदस्यता नवीकरण गर्ने ऐतिहासिक निर्णय समेत गरेको छ। यस निर्णयसँगै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्य सक्रिय राजनीतिमा फर्किने कानूनी र सांगठनिक बाटो पूर्ण रूपमा खुलेको छ। अघि आफैले गरेको निर्णय उल्टाउँदै एमाले भण्डारीलाई फेरि पार्टीको मूल प्रवाहमा जोडेको हो। पार्टी सचिव पद्मा अर्यालले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय भएको औपचारिक जानकारी दिएकी छन्। लामो समयदेखि पार्टीभित्र भण्डारी पुनरागमनको विषयले ठूलो चर्चा पाइरहेको थियो। विशेष गरी ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने भन्दै निरन्तर नेतृत्वलाई दबाव दिँदै आएका थिए। चौतर्फी दबाव र बदलिँदो आन्तरिक शक्ति सन्तुलनका बीच अध्यक्ष केपी शर्मा ओलीले अन्तत सोमबारको बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने प्रस्ताव पारित गराएका छन्।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको छ। पक्राउ परेको करिब 50 दिन पुग्न लाग्दा पनि उनीहरूले गरेको लगानीको स्रोत बारे अझै यकिन हुन सकेको छैन। सम्पत्ति शुद्धिकरण विभागले उनीहरू आबद्ध विभिन्न 8 कम्पनीको संस्थापक शेयर विवरण मागे पनि सबै विवरण विभागमा पुगिसकेको छैन। विभागबाट भइरहेको अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि आवश्यक परेको भन्दै विवरण माग गरिएको थियो। विभागले बिमक नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्सुरेन्स, केस्ट माइक्रोलाइफ इन्सुरेन्स, लिबर्टी माइक्रोलाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी र हिमालयन री इन्सुरेन्सको संस्थापक शेयर विवरण मागेको थियो। संस्थापन हुँदा बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा उल्लेखित कम्पनीहरूमा संस्थापक शेयर खरिद गर्न उनीहरूको चुक्ता पुँजी बापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क बापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकमको कसका नाउँमा रहेको, के कति नम्बरको के कुन बैंक तथा वित्तीय संस्थाको खातामा के कति जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र बुझाउने भए तापनि अहिलेसम्म कम्पनीहरूले सूचनालाई व्यवस्था गरेको जनाइएको छ।
3: सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासनको अभाव र जवाफदेताको संकट बीच नेपालमा बिर्जु निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। बेरोजु वर्षनी बढ्दै जानु अब साधारण लेखा त्रुटिको परिणाम मात्रै नभई सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको गहिरो संरचनात्मक समस्या, कमजोर संस्थागत अनुशासन र जवाबदेता अभावको स्पष्ट प्रतिबिम्ब बनेको अर्थविदहरूले बताएका छन्। सार्वजनिक खर्च प्रणालीभित्रको संरचनात्मक कमजोरी र कमजोर नियन्त्रण संयन्त्रको परिणामका रूपमा देखिँदै आएको नेपालको बेरोजु 7.5 खर्ब नागेको छ। महालेखा परीक्षकको कार्यालयको सार्वजनिक गरिएको 63 वार्षिक प्रतिवेदन 2081-82 अनुसार आर्थिक वर्ष 81-82सम्ममा कुल बेरुजु 7.55 अर्ब रुपियाँ नजिक पुगेको छ। यसबीच बेरुजु नियन्त्रणलाई कार्य सम्पादन मूल्याङ्कनसँग जोड्दै नागरिक निगरानी र उत्तरदायी प्रणाली सुदृढ गर्न आवश्यक रहेको महालेखा परीक्षक त्वयम रायले बताउनु भएको छ। यस्तै दिपेन्द्र बहादुर छेत्रीले कागजी पूर्णताका कारण हुने बेरुजु प्राविधिक प्रकृतिको भए पनि नियतपूर्वक गरिएको अनियमितता भने गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। यता डाक्टर चन्द्रमणि अधिकारीले बेरुजु बढ्नुका प्रमुख कारण कानूनको जनजान